0: गर्ने काम चाहिँ राज्यको हो, त्यो हो कि होइन भन्ने कुरामा चाहिँ अध्ययन हुन जरुरी छ।
1: मध्य प्रदेशका एकजना सांसदलाई भ्रष्टाचार मुद्दामा 4 वर्ष 1 महिनाको कैद सजाय भएको छ। उनलाई 38,50,000 रुपियाँ जरिवाना पनि भएको छ। घुस तथा कमिसन लिएको ठहर सहित विशेष अदालतले मध्य प्रदेशका प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई 4 वर्ष 1 महिना कैद र 38,50,000 रुपियाँ जरिवानाको फैसला गरेको हो। सिंहले विभिन्न उपभोक्ता समितिबाट घुस र कमिसन बापत 38,50,000 रुपियाँ भ्रष्टाचार गरेको अदालतको ठहर छ। अदालतले तिनै रकम जफत हुने आदेश पनि दिएको छ। भ्रष्टाचार गरेका बेला सिंह महोत्तरी 4 खबाट निर्वाचित प्रदेशसभा सदस्य रहेकाले भ्रष्टाचार निवारण ऐन अनुसार थप सजाय स्वरूप 1 महिना कैद सजाय सुनाइएको छ। अदालतले सिंहबाट जरिवानाको आधारमा 1,54,000 क्षतिपूर्ति शुल्क समेत असुल गरी पीड़ित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ। कर्णाली प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख अस्वस्थ भएपछि मुख्यमन्त्री यमलाल कणेलले प्रदेश सभामा कार्यक्रम प्रस्तुत गर्नु भएको हो। सरकारले कृषिमा आत्मनिर्भरता र निर्यात प्रवर्धनलाई मुख्य लक्ष्य बनाएको छ। कृषि ऋणमा ब्याज सहुलियत, व्यावसायिक खेती तथा पशुपालनमा अनुदान, माटो परीक्षण सेवा विस्तार, जैविक मलको प्रयोग प्रवर्धन, फलफूल तथा नगदे बाली उत्पादन वृद्धि, रैथाने बाली संरक्षण तथा स्याउ विकास बोर्ड गठन जस्ता कार्यक्रम समेटिएका छन्। स्वास्थ्यतर्फ सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिनेछ। अस्पतालहरूमा विशेषज्ञ चिकित्सक व्यवस्था, निशुल्क रगत सेवा, विद्यालयमा नर्सिङ सेवा र लिटिल डक्टर कार्यक्रम सञ्चालन गरिनेछ। शिक्षा क्षेत्रमा 10 वर्षे शिक्षा योजना लागू गरिने, सामुदायिक विद्यालयको पूर्वाधार सुधार, डिजिटल शिक्षाको विस्तार र शिक्षक क्षमता अभिवृद्धिमा जोड दिइनेछ। खेलकुद पूर्वाधार निर्माण तथा 10 औं राष्ट्रिय खेलकुदको तयारीलाई पनि प्राथमिकता दिइएको छ। संस्कृति तथा पर्यटनतर्फ देउडा संस्कृतिको संरक्षण, कर्णाली प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना, सिन्जा र दुल्लु क्षेत्रको अध्ययन तथा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल गरिनेछ। साथै कर्णाली पर्यटन दशक अभियान सञ्चालन गरिनेछ। जलस्रोत, सिंचाई, खानेपानी तथा ऊर्जा विकासका लागि एकीकृत रणनीति तयार गरिनेछ। जलविद्युत आयोजनामा स्थानीय लगानी प्रोत्साहन गरिने र सौर्य, वायु तथा साना जलविद्युत परियोजनालाई विस्तार गरिने उल्लेख छ। वन तथा वातावरण क्षेत्रमा जडीबुटी प्रशोधन, दुर्लभ वन्यजन्तु संरक्षण, मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा कर्णालीका प्रमुख प्राकृतिक सम्पदाको संरक्षणमा जोड दिइएको छ। सरकारले प्रशासनिक खर्चमा मितव्ययिता अपनाउँदै शून्य बेरुजु अभियान मार्फत वित्तीय सुशासनलाई सुदृढ बनाउने जनाएको छ। सशस्त्र प्रहरी बल नेपालको मुख्यालयमा रहेको सवारी शाखामा आगजनी भएको छ। आगजनीको कारण खुल्न सकेको छैन। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णु भट्टले आगजनीको कारण खुल्न बाँकी रहेको र अनुसन्धानबाट थप प्रश्न हुने भन्दै दुईवटा सवारीमा क्षति पुगेको जानकारी दिनुभयो। सवारी शाखामा रोकेर राखिएका गाडीहरूमा कसरी आगजनी भयो भन्ने प्रश्न उब्जिएका छन्। एउटा 2 तारेसहित 5 सवारी जलेका छन्। सशस्त्र प्रहरी जवानको ब्यारेक भवन नजिकै रहेको कार्यालय छेउमा भएको आगजनीमा अमेरिकाले सहयोग स्वरूप दिएको गाडी समेत जलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ हुँदै राष्ट्रिय एकताको भावना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ। राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको 16 राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान समयमा खेलकुद केवल प्रतिस्पर्धा, पेसा, प्रख्याति र पहिचानमा मात्रै सीमित नरहेको बताउनु भयो। उहाँले खेलकुद व्यक्तिको सर्वाङ्गीण विकासको सशक्त माध्यम भएको उल्लेख गर्दै अनुशासन, सहकार्य, नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्रिय एकताको आधार निर्माणमा यसको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भएको छ। अध्ययन विधामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिवीका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका छन्। अध्ययन दुरुपयोग गरी विश्वविद्यालयलाई हानि पुर्याएको बारे सरकारले चासो लिएपछि लामो समयदेखि विधामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। विश्वविद्यालयका अनुसार हालसम्म 41 जना प्राध्यापकले रकम फिर्ता गरेका छन्। यसबाट 10,46,00,000 बढी पेन्सन कोषमा दाखिला भएको छ। नमस्कार।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। समय बिहानको 8:09 गएको छ ब्रुनाईमा र हामी भर्खरै देवेश राईले गाउनु भएको गीत नशा लागेछबाट कार्यक्रमको दोस्रो घण्टामा पनि पदार्पण गरिसकेका छौँ। कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ टेक्नोलोजी ट्रेन्ड्स। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल, आजको राशिफल सुरु गरौँ मेष राशिबाट। पुराना कामको चर्चा हुनेछ भने मेहनत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ अनि कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। वृष राशि, दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिएला। सामाजिक दायित्व बढ्नेछ अनि काम थाल्न समय लागे पनि सम्भावनाको खोजी गर्ने समय छ वृष राशि हुनेहरूको। मिथुन राशि, स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला अनि रोकिएका काम दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला। कर्कट राशि, आजको दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। आर्थिक लाभ उठाउन सकिएला अनि भौतिक साधन जुट्नुका साथै दिगो काम थाल्ने समय छ। सिंह राशि, समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिएला। प्रयत्न गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ अनि रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। कन्या राशि, अध्ययनमा राम्रो प्रगति हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिएला अनि सेवामूलक कामबाट धनलाभ हुनेछ कन्या राशि हुनेहरूलाई। तुला राशि, प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनु पर्ला अनि टाढिएका आफन्त साथीभाइ नजिकिन सक्छन्। वृश्चिक राशि, अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिएला अनि कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम दाम र इनाम आर्जन गर्न सकिएला। धनु राशि, बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ अनि चिताएको काम सम्पादन हुनेछ धनु राशि हुनेहरूको। मकर राशि, रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ अनि मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। कुम्भ राशि, खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ अनि दिगो योजनाका लागि ऋण लिने समय छ कुम्भ राशि हुनेहरूको। मीन राशि, दैनिक आवश्यकता पूरा हुनेछन् भने मेहनतको फल प्राप्त हुनेछ। आमदानी बढ्नाले उत्साह जाग्नेछ अनि श्रमको उचित मूल्य प्राप्त हुनेछ। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब गीत सुनौ रमेश राज भट्टराई अनि रचना रिमालको स्वरमा, तिम्रै निम्ति हो।

हजुर, तिम्र निम्ति हो रमेश राज भट्टराई र रचना रिमाललाई सुन्दै हुनुहुन्थ्यो। आउँदो शुक्रबार 12 तारिक, हजुर शुक्रबार भोलिको साता 12 तारिक चेचाट कम्युनिटी सेन्टरमा ब्रिटिस फोर्सेस बुनाईवासीका लागि एउटा च्यारिटी इभेन्ट राखिएको छ, हर्स रेस नाइट। हजुर, रमाइलो कार्यक्रम छ। हर्नबिल स्कुल र ट्री टप्स नर्सरीका लागि फन्ड रेज गर्ने हेतुले यो कार्यक्रम आयोजना गरिएको हो। शुक्रबार 12 जुनमा हुँदैछ यो कार्यक्रम र चिचाट कम्युनिटी सेन्टरमा हो। गेट खुल्ने समय 4:30 बजे, दिनको 4:30 बजे र बेलुकी 6 बजेदेखि रातको 11 बजेसम्म हर्स रेस नाइट हुँदैछ चिचाट कम्युनिटी सेन्टरमा। र यसका लागि तपाईँले जताततै कम्युनिटीका नोटिस बोर्डहरूमा अनि हाइभको वेबसाइटमा सिग्नल च्याट ग्रुपतिर पनि जानकारी प्राप्त गरिराख्नु भएको छ र तपाईँले एउटा क्युआर कोड स्क्यान गरेर VIP टेबल बुक गर्न सक्नुहुन्छ। 8 जनासम्मको लागि बुक गर्न सकिन्छ टेबल। त्यसको लागि याद गर्नुहोला, क्युआर कोड स्क्यान गरेर पहिला जानुभन्दा पहिला नै त्यो गरिसकेको हुनुपर्नेछ। अनि कार्यक्रममा प्राइज ड्रहरू हुनेछन् अनि ड्रेस कोड पनि राखिएको छ, कम्फर्टेबल अठायर भनिएको छ, एकदमै आफूलाई पाएक पर्ने सजिलो लुगा लगाएर जान सक्नुहुन्छ। अनि ड्रेस टु इम्प्रेस, फ्यान्सी ड्रेस इन्करेज गरिएको छ यो पार्टीमा जानका लागि, पार्टी नै भनौँ यसलाई, हर्स रेस नाइट आउँदो 12 तारिक शुक्रबारको दिन बेलुकी 6 बजेदेखि हो तर गेट खुल्ने समय 4:30 बजे। अब सुनौ सलिन मगरलाई हतारले।

0: BFBS गोरखा रेडियो
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो केही छैन, कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा NHS.UK मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि

सुन्दै हुनुहुन्थ्यो विवेक महर्जनको आकाशमा बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। अब आजको डेली सप्लिमेन्ट तर्फ यहाँहरूको ध्यान आकर्षण गराउँछु म। र आज बिहिबार परेकाले हामी कार्यक्रमको दोस्रो घण्टामा झन्डै यो समयमा भनौँ कार्यक्रममा प्रस्तुत गर्ने गर्दछौँ सोसल, माफ गर्नुहोला, सोसल मिडिया होइन, आज टेक्नोलोजी ट्रेन्ड्स। किनभने हरेक दिन भिन्न भिन्न विषयवस्तुको उठान गर्ने गर्दछौँ। सोमबार स्पोर्ट्स राउन्ड अप अन्तर्गत, अनि मङ्गलबारको दिन सोसल मिडिया ट्रेन्ड्स, बुधबार युके विशेष, बिहिबार टेक्नोलोजी ट्रेन्ड्स, अनि शुक्रबारको दिन आजको सन्दर्भ। र आज टेक्नोलोजी ट्रेन्ड्स, के टेक्नोलोजी ट्रेन्डिङमा परेका छन् त अहिले? सबैभन्दा पहिला आर्टिफिसियल इन्टेलिजेन्सकै कुरा आउँछ, तर आर्टिफिसियल इन्टेलिजेन्सको पनि एजेन्ट्स, एआई एजेन्ट्स अहिले रियल वर्ल्डमा अगाडि बढिरहेको छ र हटेस्ट टपिक बनेको छ अहिले टेक्नोलोजीमा। किनभने एआई एजेन्ट्सको विकास एकदमै द्रुत गतिमा भइराखेको छ। सफ्टवेयर जसले मल्टी स्टेप टास्क एकदमै मिनिमल ह्युमन इन्टरभेन्सनमा गर्न सक्छ, खोजेकै यस्तो हो। मानिसको प्रयोग एकदमै कम र मल्टिटास्क गर्न सक्ने सफ्टवेयरको प्रयोग अहिले भइराखेको छ। र ठुला ठुला कम्पनीहरूले यस्ता एजेन्टहरू डेमोन्स्ट्रेट गरिराखेका छन्। अनि त्यो क्रममा वर्क सेड्युल गर्ने, सिस्टमलाई म्यानेज गर्ने, अनि वेब ब्राउजिङ गर्ने आदि इत्यादि कामहरू एकदमै अटोनोमसली भइराखेको छ आर्टिफिसियल इन्टेलिजेन्स एजेन्टहरू मार्फत। एआई पावर्ड

गरिएको हो भनिएको छ। एआई सिक्युरिटी एन्ड साइबर सिक्युरिटी र यो अर्को एकदमै जरुरी कुरा हो अहिलेको समयमा। साइबर सिक्युरिटीबाट हामी टाढा रहन बिल्कुलै सक्दैनौँ र बिस्तारै बिस्तारै अर्गनाइजेसनहरूले एआईलाई अडप्ट गर्न थालेका छन्। साइबर सिक्युरिटी एक्सपर्टहरूले मुख्यतया के कुरामा फोकस गरेका छन् त अहिले? प्रोटेक्टिङ एआई सिस्टम्स फ्रम म्यानिपुलेसन, कसैको म्यानिपुलेसनबाट जोगाउनको लागि एआई सिस्टमको प्रयोग हुन थालेको छ। अनि डिटेक्टिङ डिप फेक फ्रड, हुन त अहिलेको समयमा फेरि यो डिप फेकले पनि निकै हानि पुर्याइरहेको छ र यस्ता फ्रडहरूलाई डिटेक्ट गर्नको लागि एआई सेक्युरिटी अनि एआई साइबर सेक्युरिटीको परिचालन गरिएको छ। सेक्युरिङ एआई एजेन्ट्स एन्ड सफ्टवेयर सप्लाई चेन, हजुर, अहिलेको हालतमा एआई एजेन्ट र सफ्टवेयर सप्लाई चेनलाई सेक्योर गर्नुपर्ने आवश्यकता छ। त्यस हिसाबले पनि एआई सेक्युरिटी र साइबर सेक्युरिटीको परिचालन भएको छ। अनि सन् 2026 लागि यी कुराहरू एकदमै टप प्रायोरिटीमा पर्दछन्। अब त्यसका अलावा क्वान्टम कम्प्युटिङ एकदमै छलाङ मारिरहेको अवस्थामा छ। क्वान्टम कम्प्युटिङ, किनभने अहिले पहिलेको जस्तो त्यो सानोतिनो चान्चुने सिस्टम होइन। क्वान्टम कम्प्युटिङ भनेपछि यो एकदमै एडभान्स्ड कम्प्युटिङ सिस्टम हो र ठुला ठुला इन्डस्ट्रीहरूमा अनि ठुला ठुला एस्टाब्लिसमेन्टहरूमा र ठुला ठुला कम्पनीहरूमा यसको अहिले एकदमै बृहत्तर प्रयोग भइरहेको छ। फिजिकल एआई एन्ड रोबोटिक्स भन्नै परेन। अहिले जताततै मसिनहरू, गाडीहरू र इन्डस्ट्रियल सिस्टममा एआई विथ रोबोट्सको प्रयोग भइरहेको छ र मुख्यतया म्यानुफ्याक्चरिङ, लजिस्टिक्स, हेल्थ केयर अनि ट्रान्सपोर्टेसन इन्डस्ट्रीहरूमा यसको व्यापक प्रयोग भइरहेको छ। अब कुरा छ डिजिटल ट्रस्ट एन्ड कन्टेन्ट भेरिफिकेसनको। हुन त एआई जेनेरेटेड कन्टेन्टहरू साधारण लाग्न थाले अहिले। जताततै एआईले जेनेरेट गरेको कन्टेन्टहरू देख्न पाइन्छ, हेर्न पाइन्छ, सुन्न पाइन्छ, तर त्यसमा तपाईँ हाम्रो ट्रस्ट छ कि छैन भन्ने कुरो मुख्य हो र कन्टेन्टलाई भेरिफाई नगरिकन तपाईँ विश्वस्त रहन सक्नुहुन्न। त्यसैले डिजिटल प्रोभेनेन्स टुलहरूको विकास भइरहेको छ, विशेष गरी मिडिया अर्गनाइजेसनहरूमा अनि गभर्मेन्टल अर्गनाइजेसनहरूमा र त्यसका अलावा बिजनेसेसमा पनि यसको अहिले बढ्दो स्वरूप हामी देख्न सक्छौँ। इन्डस्ट्री एनालिस्टहरूले भने मुताबिक अब टेक्नोलोजीमा हामीले के कुरा लुक अहेड गर्नुपर्छ, हेर्नपर्छ, ध्यान दिनुपर्छ, विशेष गरी एआई नेटिभ सफ्टवेयर डेभलपमेन्ट, अब केही वर्षमा अब यी कुराहरूमा बढी हाम्रो फोकस रहनेछ। मल्टी एजेन्ट एआई सिस्टम्स, फिजिकल एआई एन्ड रोबोटिक्स, कन्फिडेन्सियल कम्प्युटिङ, यो अत्यन्तै जरुरी छ। अहिले तपाईँको पर्सनल डेटाहरू कम्प्रोमाइज भयो भने हालत के हुन्छ भन्ने कुरो भनिरहन पर्दैन। अनि एआई सिक्युरिटी प्लेटफर्म्स अनि क्वान्टम सेफ साइबर सिक्युरिटी, यो लुक अहेड हो हाम्रो लागि, तपाईँ हामी सबैका लागि। आजको लागि टेक्नोलोजी ट्रेन्ड्स यति नै। अब गीत सङ्गीततर्फ लागौँ। स्वप्न सुमन एन्ड द एस्टर्सको गीत सुन्छौँ हामी आज फेरि।

0: का रेडियो,
1: गोरखा रेडियो।
2: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

Samir Srasta and Beyond the Clouds को अनावश्यक BFS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो. हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ. यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला. ब्रिटिस फोर्सेस बनाईवासीका लागि जेरोडङ पार्क ट्रिप शनिबार 13 जुनका दिन आयोजना गरिएको छ. दिनको 12 बजेसम्म बेलुकी 12 बजीदेखि बेलुकी 8 बजेसम्म यो कार्यक्रम हुनेछ र जेरोडङ पार्क ट्रिपका लागि कम्युनिटी ट्रान्सपोर्टको पनि व्यवस्था गरिएको छ. चिटचाट कम्युनिटी सेन्टरबाट गाडी 12 बजे छुट्नेछ. यदि तपाईँ यो कार्यक्रममा सहभागी बन्दै हुनुहुन्छ भने पक्कै पनि आफ्नो नाम रेजिस्टर गरिसक्नुभयो होला र उहाँहरूले $5 प्रति व्यक्ति एडल्टले $5 तिर्नुपर्ने हुन्छ र नानी केटाकेटीहरूका लागि $2 तोकिएको छ. ब्रिटिस फोर्सेस बनाएको जेरोडङ पार्क ट्रिप शनिबार 13 जुनका दिनको 12 बजे. डार्ट्स कम्पिटिसन ब्रिटिस फोर्सेस बनाईवासीका लागि नै हो. यो पनि शनिबार 13 जुनमा हुँदैछ दिनको 3 बजे. फ्लाइङ खुक्रिज रग्बी क्लब बारमा यो कार्यक्रम हुनेछ. डार्ट्स कम्पिटिसन अनि यसका लागि एन्ट्री फी $10 लाग्नेछ. 13 तारिक याद गर्नुहोला, 3 बजे डार्ट्स कम्पिटिसन.

प्रवेश कुमार श्रेष्ठको आउ तिमी। हजुर, प्रवेश कुमार श्रेष्ठ अहिले यङ म्युजिसियनहरूमा निकै अहिले राम्रो कलाकारका रूपमा देखा परिरहेका छन् र उनका थुप्रै गीतहरू छन्। त्यसमध्येको एक हामीले भर्खरै सुन्यौँ, आउ तिमी। हामी प्रभातकालीन आवाज कार्यक्रममा छौँ। ब्रुनाईको स्टुडियोबाट यो कार्यक्रम सञ्चालन भइरहेको छ भने यतिखेर हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। बहुसङ्ख्यकले हामीलाई बिएफएस रेडियोको एप मार्फत सुन्ने गर्नुहुन्छ। स्मरण रहोस्, बिएफएस रेडियोको यो एप फ्री एप हो, एन्ड्रोइडमा पनि अनि तपाईँको एप्पल डिभाइसेसमा पनि डाउनलोड गर्न सक्नुहुन्छ। फ्री डाउनलोड हो र धेरैले हामीलाई विश्वभरि नै यो एप मार्फत सुन्ने गर्नुहुन्छ। युकेका विभिन्न स्थानमा, हुन त एएम फ्रिक्वेन्सीहरूमा सुन्न सक्नुहुन्छ, कुनै ठाउँमा एफएम फ्रिक्वेन्सीमा पनि सुन्न सकिन्छ। युकेमा जहाँ जहाँ गोर्खा फुटप्रिन्ट्स छन् ती क्याम्पहरूमा सबै ठाउँमा बिएफएस गोर्खा रेडियोको ट्रान्समिटर जडान गरिएको छ र त्यहाँबाट हामीलाई सुन्न सक्नुहुन्छ। इभन अहिले नर्दर्न आइल्यान्डमा पनि हामीलाई सुन्न सक्नुहुन्छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला। अब सुनौ वाङदेन शेर्पाको

वाङदेन शेर्पाको अलिअलि रमाइलो गीत सुन्दै हुनुहुन्थ्यो. समय बिहानको 9 बज्नको लागि अब 5 मिनट बाँकी रहेको छ ब्रुनाईमा, र हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर आइपुग्यौँ. र दोस्रो घण्टाको अन्तिम कोसेली म अब टक्र्याउँछु सबिन राई एन्ड द फेरोको यो गीत बेइमानी. हजुर, सबिन राईका गीतहरू हामीसँग थुप्रै छन्, तर पछिल्ला दिनहरूमा उहाँले नयाँ नयाँ ब्यान्ड फर्म गरेर गीतहरू सार्वजनिक गर्नुभएको थियो. त्यसैमध्येको एक हो यो सबिन राई एन्ड द फेरोको बेइमानी. इन्जोय.

0: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जनताको करबाट सञ्चालित संचार माध्यमको प्रभावकारिता मूल्याङ्कन गरिने बताउनु भएको छ। मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा मन्त्री तिमल सिन्हाले लोक कल्याणकारी विज्ञापनको नाममा राज्यको ढुकुटीको दुरुपयोग भइरहेको हुन सक्ने भन्दै यसमा गम्भीर प्रश्न उठाउनु भएको हो।
1: कसैलाई प्लिज गर्नको लागि जनताको पैसा बाँड्ने अधिकार कसैलाई पनि छैन। देश र जनतालाई फाइदा हुने यदि मिडियाले देश र जनतालाई सुसूचित गर्ने काम गर्नुपर्छ। जस जसले साँच्ची नै सुसूचित गर्ने काम निरन्तर रूपमा गर्नुभएको छ, उहाँहरूको क्षमता वृद्धि गर्ने काम चाहिँ राज्यको हो। त्यो हो कि होइन भन्ने कुरामा चाहिँ अध्ययन हुन जरुरी छ।
0: कर्णाली प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यटनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख अस्वस्थ भएपछि मुख्यमन्त्री हेमलाल कणेलले प्रदेश सभामा कार्यक्रम प्रस्तुत गर्नु भएको हो।
2: सरकारले कृषिमा आत्मनिर्भरता र निर्यात प्रवर्धनलाई मुख्य लक्ष्य बनाएको छ। कृषि ऋणमा ब्याज सहुलियत, व्यावसायिक खेती तथा पशुपालनमा अनुदान, माटो परीक्षण सेवा विस्तार, जैविक मलको प्रयोग प्रवर्धन, फलफूल तथा नगदे बाली उत्पादन वृद्धि, रैथाने बाली संरक्षण तथा स्याउ विकास बोर्ड गठन जस्ता कार्यक्रम समेटिएका छन्। स्वास्थ्यतर्फ सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिनेछ। अस्पतालहरूमा विशेषज्ञ चिकित्सक व्यवस्था, निशुल्क रगत सेवा, विद्यालयमा नर्सिङ सेवा र लिटिल डक्टर कार्यक्रम सञ्चालन गरिनेछ। शिक्षा क्षेत्रमा 10 वर्षे शिक्षा योजना लागू गरिने, सामुदायिक विद्यालयको पूर्वाधार सुधार, डिजिटल शिक्षाको विस्तार र शिक्षक क्षमता अभिवृद्धिमा जोड दिइनेछ। खेलकुद पूर्वाधार निर्माण तथा 10 औं राष्ट्रिय खेलकुदको तयारीलाई पनि प्राथमिकता दिइएको छ। संस्कृति तथा पर्यटनतर्फ देउडा संस्कृतिको संरक्षण, कर्णाली प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना, सिन्जा र दुल्लु क्षेत्रको अध्ययन तथा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल गरिनेछ। साथै कर्णाली पर्यटन दशक अभियान सञ्चालन गरिनेछ। जलस्रोत, सिंचाई, खानेपानी तथा ऊर्जा विकासका लागि एकीकृत रणनीति तयार गरिनेछ। जलविद्युत आयोजनामा स्थानीय लगानी प्रोत्साहन गरिने र सौर्य, वायु तथा साना जलविद्युत परियोजनालाई विस्तार गरिने उल्लेख छ। वन तथा वातावरण क्षेत्रमा जडीबुटी प्रशोधन, दुर्लभ वन्यजन्तु संरक्षण, मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा कर्णालीका प्रमुख प्राकृतिक सम्पदाको संरक्षणमा जोड दिइएको छ। सरकारले प्रशासनिक खर्चमा मितव्ययिता अपनाउँदै शून्य बेरुजु अभियान मार्फत वित्तीय सुशासनलाई सुदृढ बनाउने जनाएको छ।
0: प्रतिनिधि सभामा 5 सीट रहेको राजतन्त्रवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा पुगेको छ। अध्यक्ष राजेन्द्र लिङ्देल र महामन्त्री धवल शमशेर राणाबीच लामो समयदेखिको द्वन्द पार्टी फुटतिर उन्मुख भएको हो।
3: महामन्त्री राणाले गएको आइतबार राप्रपा त्याग गरी राष्ट्रवादी शक्ति निर्माण गर्ने बताउनु भएको छ। नयाँ अभियानमा सहभागी हुन पार्टीभित्र र बाहिरका राष्ट्रवादीलाई उहाँको आग्रह छ। राणाले पार्टीको वैधानिकता हिजोदेखि सकिएको बताउनु भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले अपील जारी गर्दै राणालाई राप्रपा महाधिवेशनमै जुट्न आग्रह गरेपछि राणाले जवाफी विज्ञप्ति जारी गर्दै राप्रपाको वैधानिकता जेठ 19 गतेदेखि सकिसकेको बताउनु भएको हो। राप्रपाले 2078 सालमा महाधिवेशन आयोजना गरेको थियो। विधान अनुसार 4 वर्ष कार्यकाल रहन्छ। विशेष परिस्थितिमा 1 वर्षसम्म कार्यकाल थप्न सकिने व्यवस्था अनुसार गएको मङ्सिरमा 6 महिना कार्यकाल थपिएको थियो। उक्त समय हिजो जेठ 19 गते सकिएको राणाको भनाइ छ।
0: दार्चुलाको मालिकार्जुन गाउँपालिका 2 का बासिन्दाको समय पानीको खोजीमै बित्ने गरेको छ।
3: मालिकार्जुन गाउँपालिका 2 का बजानी, सिराड, श्रीराड र ठिङका बासिन्दाले पानी माग गर्दै आएको वर्षौं भयो। यी बस्तीहरूमा अझै पनि खाने पानी पुगेको छैन। बर्खायाममा केही मुहानहरूबाट थोरै पानी उपलब्ध भए पनि हिउँदयाम सुरु हुनासाथ गाउँभर पानीको हाहाकार मचिन्छ। पानीका थोपा जोगाउन अधिकांश परिवारले घरमा दर्जनौं प्लास्टिकका जर्किन, गाग्री र ड्रम थन्क्याएर राखेका स्थानीय गजेन्द्र सिंह धामीले बताउनु भयो। खानेपानी अभावको सबैभन्दा ठूलो असर बाल बालिकामा परेको छ। विद्यालय जाने उमेरका विद्यार्थीहरू धेरै समय पानी बोकेरै बिताउँछन्। पानीको जोहो गर्नुपर्ने बाध्यताले उनीहरूको पढाइ प्रभावित हुने गरेको छ। यी बस्तीमा झण्डै 150 घरधुरी छन्। बस्तीभन्दा करिब 1 किलोमिटर तल बग्ने जतारी खोलाबाट लिफ्टिङ प्रविधि मार्फत पानी ल्याउने उद्देश्यले 2079 सालमा खानेपानी आयोजना सुरु गरिएको छ। योजना सुरु भएको 4 वर्ष बित्न लाग्दा पनि योजना अझै अधुरै छ। हालसम्म मुहान क्षेत्रमा पानी ट्याङ्की निर्माण बाहेक खासै प्रगति हुन सकेको छैन। खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष पुष्कर सिंह धामीका अनुसार बजेट सानो सानो आउँदा कामले गति लिन नसकेको हो। उहाँका अनुसार आर्थिक वर्ष 2079-80 15 लाख, 80-81 25 लाख, 82-83 25 लाख बजेट विनियोजन भएको छ।
0: खबर यति नै, नमस्कार।

नमस्ते, पुनः स्वागत छ आजको प्रभातकालीन आवाज कार्यक्रममा। निकै रमाइलो गीत फसायो लमीले सुनिरहेका थियौँ बसन्त थापा र समीक्षा अधिकारीको स्वरमा, र यो गीतबाट तेस्रो घण्टा पनि अगाडि बढ्यो। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्ष भइसक्यो, तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfbs.com/सर्भेमा जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक तीन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको छ 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। अहिले केही टेक्निकल ग्लिच भएका कारण बजिरहेको गीत नवीन के भट्टराईको अचानक बन्द हुन गएकोमा हामी क्षमा प्रार्थी छौँ। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर लाल शाहीको साथमा हुनुहुन्छ। हामी कार्यक्रमको तेस्रो घण्टाबाट गुज्रिरहेका छौँ। नेपाल कप अहिले युकेमा खेल भइरहेको छ, तपाईँहरूले कत्तिको फलो गर्दै हुनुहुन्छ। गत 2 तारिक अस्तिको दिन भएको खेलमा 2RGR र गोर्खा ट्रेनिङ कम्पनी क्याट्रीको बिचमा भएको खेल थियो, जसमा 2RGRले 3-2 गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकलाई हराएको छ। अनि 2 जुनमा भएको अर्को खेल QGLR भर्सेस 1RGRको थियो, जसमा 0-0 खेल अन्त भएको थियो। र हिजो 3 तारिक भएका खेलहरूको नतिजा गोर्खा कम्पनी सिताङ र आग सपोर्ट बटालियन बीच भएको खेल गोर्खा कम्पनी सिताङको 2, आग सपोर्ट बटालियनको 4। त्यसै गरी क्विन्स गोर्खा सिग्नल्स र QGLRको बीचमा भएको खेलमा क्विन्स गोर्खा सिग्नल्सको 1, QGLRको 0।

0: यो BFBS गोर्खा रेडियो हो।
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारा।

हजुर, निकै चर्चित मिठो गीत सुन्यौ हामीले, राता लम्बिया, जुबिन नौटियाल र आशिष कौरको स्वरमा। नेपालमा अहिले हुलाक मार्फत घरमै पासपोर्ट, सुन्नुभएको छ? यस्तो समाचार सुन्दाखेरि एकदमै रिफ्रेसिङ फिल हुन्छ, किनभने पहिले यो कल्पना पनि गर्न सक्थेनौँ हामी, र अहिले नयाँ सरकारको यो एउटा राम्रो कदम हो भन्नुपर्छ। घरमै पासपोर्ट पुग्नु भनेको पोस्टल सिस्टमलाई पनि एकदमै बढावा दिनु हो, किनभने नेपालमा पोस्टल सिस्टम एकदमै स्तरीय थिएन पहिले, र अहिले त्यसलाई रिभ्याम्प गर्न थालिएको छ, किनभने त्यस्ता एकदमै इम्पोर्टेन्ट डकुमेन्टहरू बाई पोस्ट जान्छ भने त्यसको विश्वसनीयता पक्का हुनुपर्छ, अन्यथा बिचमै हराउने आदि इत्यादि भयो भने त कुनै अर्थ रहँदैन। र अहिले हुलाक मार्फत यसरी इम्पोर्टेन्ट डकुमेन्टहरू घर घरमै डेलिभर हुन थालेपछि जनसाधारणमा एकदमै आशा पलाएको छ, सिस्टमले काम गरेको हो कि भन्ने एउटा अनुभूति भएको छ। अहिले लाइसेन्सहरू पनि धमाधम छपाई हुँदैछ भन्ने सुनेका छौँ, र केही वर्ष अगाडि रिन्यू गर्न गएको त्यत्तिकै एउटा कागजको चिरकटो लिएर फर्केका हौँ, सायद अब बन्यो होला, त्यो वेबसाइटतिर चेक जाँच पनि गर्दै गर्नुहोला यदि तपाईँको पेन्डिङमा रहेछ भने। सज्जा एन्ड द लोडिङको गीत सुन्छौँ अब हामी, हजार यात्रा, इन्जोय।

समा चाहिँ फेरि पनि हाम्रो आजको यो रेडियो प्रसारण सेवामा अलिकति टेक्निकल ग्लिच आइरहेको छ र यहाँहरूले सुनिरहनु भएको गीत हठात बन्द भएको छ। सज्जा एन्ड द लोडिङको गीत सुनिरहनु भएको थियो, हजार यात्रा, तर त्यो बज्दा बज्दै रोकिनु भएको छ, त्यसको लागि हामी क्षमा प्रार्थी छौँ। तपाईँलाई थाहा छ भविष्यमा झन्डै 40% ह्युमन जब्स कुड बी रिप्लेस्ड बाई एआई भनेर भनिएको छ। विश्वास लाग्छ तपाईँलाई 40% भनेको त एउटा बिग चङ्क हो। 60% मात्रै मानिसहरू काम गर्ने भए 40% त मसिनहरू नै काम गर्ने जस्तो देखियो भविष्यमा।

मान्छे चाहिन्छै चाहिन्छ, मान्छे बिना त त्यो सम्भव नै छैन, तर स्वाट्ठै अब 60% झरेपछि त त्यसले आपत पर्ने हो कि भविष्यमा इम्प्लोइमेन्ट सम्बन्धी भन्ने पनि कतिलाई अहिले खुल्दुली मच्चिरहेको छ। अब अहिले नयाँ पिँढीका हाम्रा भाइ बहिनीहरूले त्यो सबै देख्नुहुन्छ। हामीले सायद हामीले भन्दाखेरि अब मेरो उदाहरण लिनुहुन्छ भने मैले सायद त्यो दिन देख्न पर्दैन होला तर नयाँ पिँढीका भाइहरूले धेरै भाइ बहिनीहरूले भनौँ आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतबाट काम भएको देख्नुहुन्छ र तपाईँको डेली लाइफमा पनि सायद अब त्यस्तै अवस्था आउन सक्छ। घरतिर पनि अब स्मार्ट होमको प्रविधि भित्रिसकेको अवस्था छ अहिले, स्मार्ट होम एभ्रिथिङ स्मार्ट अनि आर्टिफिसियल इन्टेलिजेन्स एभ्रिवेयर। अब गीत सुनौ अर्को आर्यन मगरको खुसी।

आर्यन मगरको खुसी हामीसँग सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। यो प्रभातकालीन आवाज कार्यक्रम हो। तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। बिएफएस गोर्खा रेडियो ब्रुनाईका लागि एकजना रेडियो प्रेजेन्टर, गोर्खा रेडियो प्रेजेन्टर, ट्रेनी गोर्खा रेडियो प्रेजेन्टरको आवश्यकता परेको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ, यहाँ ब्रिटिस फोर्सेस ब्रुनाईमा बसोबास गर्दै आउनुभएको छ भने तपाईँको लागि यो राम्रो मौका हुनसक्छ। तपाईँकोमा यदि एक्सलेन्ट स्पोकन एन्ड रिटन नेपाली एन्ड इङ्ग्लिस छ भने, अ क्लियर एन्ड कन्फिडेन्ट भोइस विथ गुड

presentation skills, abundant creativity, interests in music and storytelling about our community, an understanding of effective use of social media, a willingness to learn more about program making, researching and interviewing. यी गुणहरू तपाईँका छन् भने र तपाईँ इच्छुक हुनुहुन्छ भने अनि ब्रिटिस फोर्सेस ब्रुनाईमा बसोबास गर्दै आउनुभएको छ भने तपाईँको लागि यो राम्रो मौका हुनसक्छ. अप्लाई गरिहाल्नुहोला. अन्तिम मिति, क्लोजिङ डेट 11 जुन हो. ठिक अब एक हप्ता बाँकी छ. एक हप्ताभित्रमा आफ्नो सिभी अनि एप्लिकेसन पठाउनुपर्ने हुन्छ lal.shahi@bfbs.com मा. अब सुनौ केविन ग्लान तामाङको यो गीत किन.

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

마드로 포토 피처 기츠네는 드 스네하고 BFS charity 거카 퀴즈 나이트 BFS 고 퀴즈 나이트 혼자서 요 British Forces 브라이 바세가 라기호 아우도 24 June 가디나 벨기 7 바제 나피코 사우타리 마요 카리그람 혼자서 레이스 볼터고 요 퀴즈 नेपाली स्पीकिंग कम्युनिटी को लागी हो र तपाईं यसभन्दा अगाडिका क्विजहरुमा भाग लिनु भएको छ कि छैन यो भने पक्का नेपाली क्विज नाइट हो बीएफएस गोरखा रेडियो ले सञ्चालन गर्नेछ आउँदो 24 जुनमा ब्रिटिश फोर्सेस ब्रुनाई बासीका लागि बेलुकी 7 बजे सुरु हुन्छ चौतारीमा र एउटा टिममा 6 जनासम्म राख्न सकिन्छ र प्रति व्यक्ति $5 लाग्छ र यसबाट संकलित रकम सबै BFBS बिग सल्युटका लागि दिइनेछ र यो हाम्रो फन्ड रेजिङ इभेन्ट हो यसमा तपाईँ सबै मिलेर हामीलाई सहयोग गर्नुहुनेछ हुन त हामीले हरेक वर्ष BFBS बिग सल्युट मार्फत चन्दा सङ्कलन गर्ने गर्दछौँ अर्थ सङ्कलन गर्ने गर्दछौँ र ती सबै सङ्कलित रकम फोर्सेस च्यारिटिजका लागि जाने गर्दछ हजुर मिलिट्री च्यारिटिजका लागि हामी प्रदान गर्छौँ सधैँ यो वर्षेनी हामीले अर्थ सङ्कलन गर्दै आएका छौँ त्यसको एउटा यो निरन्तरता मात्रै हो बिएफएस च्यारिटी गोर्खा क्विज नाइट 24 जुनका दिन बेलुकी 7 बजे नाफीको चौतारीमा

सुन्दै हुनुहुन्थ्यो उर्गेन दोङ र अनु चौधरीलाई लजालु मायालु र यो गीतको साथमा हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ र मैले अब यहाँहरूसँग विदा लिने बेला हुनै आँटेको छ। जाँदा जाँदै दि एज ब्यान्डको गीत यहाँहरूलाई सुम्पन्छु, फेरि छाउनेछौँ। इन्जोय गर्दै गर्नुहोला। यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ, ब्रुनाईको समय 10 बजेको। त्यसपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी धनराज राई। म भने बिदा हुन्छु, भोलि बिहान ठिक 7 बजे भेटौँला प्रभातकालीन आवाज कार्यक्रममा। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाई बाई।

0: लुम्बिनी प्रदेशमा मन्त्री परिषद पुनर्गठन भएको छ। प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले हिजो मन्त्री परिषद पुनर्गठन गर्दै कार्य विभाजन गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा 5 नयाँ मन्त्रीलाई समावेश गरिएको छ। नेकपा एमालेबाट 4 र जनता समाजवादी पार्टी जसपाबाट 1 मन्त्री नियुक्त गर्दै मन्त्रालयका जिम्मेवारी तोकिएको छ। एमालेबाट तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र डिलीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिएको हो। यसै गरी जसपाका भण्डारीलाई अहिलेलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। यसअघि यो मन्त्रालयको जिम्मेवारी जसपाकै आदेश कुमार अग्रवालले सम्हाल्दै आउनु भएको थियो। अग्रवालको ठाउँमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण जेठ 25 गते सोमबारका लागि तय भएको छ। पर्वतको महाशिला गाउँपालिकाले बढ्दो बसाइसराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्न गाउँ फर्क प्यारा प्यारी कार्यक्रम सञ्चालन गरेको छ।
1: कदार्थी वर्ष 2081-82 शुरू गरिएको यो कार्यक्रम अन्तर्गत हालसम्म 15 घर परिवारका 32 गाउँ फर्किएका छन्। गाउँ फर्किने परिवारलाई घर निर्माण वा मर्मतका लागि प्रति परिवार 1,00,000 रूपियाँ अनुदान दिने गरिएको छ। साथै खेतीबाट उत्पादन लिन समय लाग्ने भएकाले शुरूका 6 महिनासम्म परिवारको संख्या अनुसार चामल, दाल, तेल र तरकारी लगायत आवश्यक खाद्यान्न पनि उपलब्ध गराइँदै आएको छ। बाँझो जमिनको उपयोग र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले फलफूल खेतीका लागि निशुल्क बिरुवा र रोपाई खर्च समेत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। पछिल्लो एक वर्षमा भने महाशिला गाउँपालिकाबाट 93 परिवारका 325 जना अन्यन्त्रै बसाइसराई गरेर गएका छन्।
0: मनाङमा पहिलो पटक 135 मेगावाट क्षमताको मनाङ मर्च्याङदी जलविद्युत आयोजना निर्माण भएसँगै जिल्ला राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको छ।
1: मर्च्याङदी नदीको जलशक्तिलाई उपयोग गरी निर्माण भइरहेको यो आयोजना रन अफ रिभर प्रणालीमा आधारित छ। करिब 33 अर्ब 38 करोड रुपियाँ लागतको आयोजनामा बुटल पावर कम्पनी र चिनिया लगानीकर्ताको संयुक्त लगानी छ। आयोजनाले वार्षिक 75 करोड युनिट भन्दा बढी विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। दुर्गम हिमाली भूगोल, पहिरो, हिमपात र जटिल भौगर्भिक अवस्थाका बीच निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। आयोजना निर्माणका क्रममा 100 स्थानीयले रोजगारी पाएका छन् भने यातायात, होटल तथा अरू सेवा व्यवसाय समेत लाभान्वित भएका छन्। स्थानीयवासीले आयोजनाबाट प्राप्त हुने रोयल्टी शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासमा लगानी हुने अपेक्षा गरेका छन्। यद्यपि वातावरणीय प्रभाव न्यूनीकरणका लागि आवश्यक उपाय अपनाउँदै आयोजना निर्माण कार्य अघि बढाइएको सरकारवालाले बताएका छन्।
0: कर्णाली प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य पूर्वाधार र पर्यटनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख अस्वस्थ भएपछि मुख्यमन्त्री एमलाल कडैले प्रदेश सभामा कार्यक्रम प्रस्तुत गर्नु भएको हो।
2: सरकारले कृषिमा आत्मनिर्भरता र निर्यात प्रवर्धनलाई मुख्य लक्ष्य बनाएको छ। कृषि ऋणमा ब्याज सहुलियत, व्यावसायिक खेती तथा पशुपालनमा अनुदान, माटो परीक्षण सेवा विस्तार, जैविक मलको प्रयोग प्रवर्धन, फलफूल तथा नगदे बाली उत्पादन वृद्धि, रैथाने बाली संरक्षण तथा स्याउ विकास बोर्ड गठन जस्ता कार्यक्रम समेटिएका छन्। स्वास्थ्यतर्फ सुर्खेत स्थित कर्णाली प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गरिनेछ। अस्पतालहरूमा विशेषज्ञ चिकित्सक व्यवस्था, निशुल्क रगत सेवा, विद्यालयमा नर्सिङ सेवा र लिटिल डक्टर कार्यक्रम सञ्चालन गरिनेछ। शिक्षा क्षेत्रमा 10 वर्षे शिक्षा योजना लागू गरिने, सामुदायिक विद्यालयको पूर्वाधार सुधार, डिजिटल शिक्षाको विस्तार र शिक्षक क्षमता अभिवृद्धिमा जोड दिइनेछ। खेलकुद पूर्वाधार निर्माण तथा 10 राष्ट्रिय खेलकुदको तयारीलाई पनि प्राथमिकता दिइएको छ। संस्कृति तथा पर्यटनतर्फ देउडा संस्कृतिको संरक्षण, कर्णाली प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना, सिन्जा र दुल्लु क्षेत्रको अध्ययन तथा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल गरिनेछ। साथै कर्णाली पर्यटन दशक अभियान सञ्चालन गरिनेछ। जलस्रोत, सिंचाई, खानेपानी तथा ऊर्जा विकासका लागि एकीकृत रणनीति तयार गरिनेछ। जलविद्युत आयोजनामा स्थानीय लगानी प्रोत्साहन गरिने र सौर्य, वायु तथा साना जलविद्युत परियोजनालाई विस्तार गरिने उल्लेख छ। वन तथा वातावरण क्षेत्रमा जडीबुटी प्रशोधन, दुर्लभ वन्यजन्तु संरक्षण, मानव वन्यजन्तु द्वन्द न्यूनीकरण तथा कर्णालीका प्रमुख प्राकृतिक सम्पदाको संरक्षणमा जोड दिइएको छ। सरकारले प्रशासनिक खर्चमा मितव्ययिता अपनाउँदै शून्य बेरुजु अभियान मार्फत वित्तीय सुशासनलाई सुदृढ बनाउने जनाएको छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच समझदारी पत्रमा हस्ताक्षर हुने बित्तिकै हर्मुज जलमार्ग तत्काल पुनः सञ्चालनमा आउने बताउनु भएको छ। ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले वार्ताकारहरू हर्मुज जलमार्ग मध्येको विषयलाई लेबनानमा जारी इजरायल हिजबुल्लाह बीचको तनाव र द्वन्द्वको मुद्दाबाट अलग राख्ने प्रयासमा रहेको जानकारी दिनुभयो। हौस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: Okay.

0: Piojo.
1: नमस्ते BFBS गोर्खा रेडियो ब्रुनाईको स्टुडियोबाट मझेरी कार्यक्रम सुरु भयो। श्रोता, मझेरी कार्यक्रम लिएर उपस्थित भएको छु म धनराज राई। हिजोको अनुपस्थितिपछि आज फेरि चाहिँ शारीरिक समयमा उपस्थित भइसकेको छु। सन्चै हुनुहुन्छ, कुशलै हुनुहुन्छ, आरामै हुनुहुन्छ, राम्ररी नै तपाईँहरूको समय व्यतीत भइरहेको छ होला भन्ने पूर्ण विश्वास साथमा आज फेरि उपस्थित भइसकेको छु। भर्खरै तपाईँहरूले प्रभातकालीन आवाज सुन्नुभयो, लाल शाही दाजुको आवाजमा भने 3 घन्टाका लागि अब म धनराज उपस्थित भइसकेको छु। आजको हाम्रो कार्यक्रम हो श्रोता बिहिबार 4 जुन 2026 सालको, तदनुसार ज्येष्ठ 21 गते विक्रम सम्वत 2083 साल। ज्येष्ठ भन्ने गर्नुहुन्छ कि जेठ माते भन्ने गर्नुहुन्छ श्रोता? मैले चाहिँ यो हाम्रो पात्रबाट हेर्ने गरेकोले ज्येष्ठ अब त्यही बानी नै भइसक्यो, जेठ भन्दा ज्येष्ठ नै सजिलो लाग्छ। हुन त एउटै होला, अब त्यो लेख्ने क्रममा अपभ्रंशित भएर जेठ महिना भनेको भनियो होला, तर अब अफिसियल उमा लेख्दाखेरि चाहिँ कागजपत्रहरूमा लेख्दा ज्येष्ठ नै लेखिन्छ जस्तो लाग्छ। म गलत छु भने यसो मलाई करेक्सन गर्न सक्नुहुन्छ तपाईँहरू। हजुर, अब सन् 2026 साल सकिनलाई पनि करिब करिब त के श्रोता 210 दिन बाँकी रह्यो आज लाई छोडेर। अब आज के परेको छ नेपालमा? आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस परेको रहेछ। यो चाहिँ के भन्ने, अब कसैले कुनै पनि व्यक्तिलाई प्रथा परम्परा धर्म संस्कृति रीतिरिवाज उत्पत्ति जात जाति वंश समुदाय पेसा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै काम गरे वा गराएमा छुवाछुत तथा भेदभाव मानिने रहेछ। नेपालको संविधानले त्यस्तो लेखेको रहेछ। अब सबै पूर्ण रूपमा यो के हो भनेर पढ्न त निकै समय लाग्ला, बुझ्न पनि निकै समय लाग्ला, तर सतही रूपमा मैले टिपेको पोइन्टहरू चाहिँ यो रहेको छ आजको जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको उपलक्ष्यमा। त्यस्तै युनाइटेड नेसन्सको क्यालेन्डरमा पनि निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस, यो विभिन्न कारणले बालबालिकाले भोगेका शारीरिक मानसिक भावनात्मक अनि संवेगात्मक पीडाहरूको आज चर्चा गर्दै यस्तो नहुन दिन छलफल जागरण अभियानहरू सञ्चालन गर्ने दिन हो। तपाईँहरू यी दुवै दिनको हार्दिक शुभकामना, तपाईँहरूले पक्कै पनि आफ्नो तौर तरिकाबाट मान्नु नै हुन्छ होला। कार्यक्रम सुरु गर्यौँ हामीले रङ, निकिता थापा र ब्रिजेश श्रेष्ठद्वारा गाइएको निकै मिठो गीतबाट। अब ढिला नगरौँ, गीत सुन्न नै लागौँ। हेनी बेकरले गाउनुभएको छ सागर।

सागर हेमी बेकरको आवाजमा सुन्यो श्रोता, म तपाईँहरूलाई एकैछिन द फिरन्तीको गीत कागदाजे सुनाउँछु। त्योभन्दा अगाडि छोटो मौसमी विवरण लिइहालौँ। ब्रुनाईमा अहिले बिहानको 10:16 गएको छ, 25 डिग्री सेल्सियस सेरिया को तापक्रम रहेको छ भने आज दिनभरिमा 32 डिग्री सेल्सियस निकै न्यानो हुने अनुमान गरिएको छ र त्यस्तै महसुस पनि भइरहेको छ। घमाइलो र मन्द गतिको हावाको साथमा आज को मौसम रहनेछ भने साँझ पख भने मध्याह पछि भने बदली भई केही ठाउँमा छिटफुट वर्षा हुने सम्भावना देखाइएको छ सेरिया ब्रुनाईमा। नेपालमा बिहानको 8:01 गयो श्रोता। काठमाडौँमा अहिले 18 डिग्री सेल्सियस तापक्रम रहेको छ, 29 डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको छ भने काठमाडौँमा अहिले के हुँदैछ, वर्षा हुँदैछ मेघगर्जन सहितको त्यो पनि, र त्यसका साथमा मन्द गतिमा हावा चलिरहेको बताइएको छ। दिन ढल्किँदै जाँदाखेरि पानी पर्ने चाहिँ अझै बाक्लो पर्ने सम्भावनाहरू देखाइएको छ। तपाईँहरू कतै यात्रा गर्दै हुनुहुन्छ भने त्यही अनुसारले आफ्नो तयारी गर्नुहोला। काठमाडौँमा अब अलि धेरै पानी पर्यो भने त फेरि डुबान पनि हुन्छ, अलि जोगिएर यात्रा गर्न मैले सुझाएँ श्रोता। बेलायतमा बिहानको 3:17 गयो श्रोता। लन्डनमा अहिले 13 डिग्री सेल्सियस तापक्रम रहेको छ, लन्डनमा पनि अहिले छिटफुट वर्षा भइरहेको रहेछ मन्द गतिको हावाको साथमा, र आज दिनभरिमा 11 डिग्री सेल्सियस न्यूनतम तापक्रम, 18 डिग्री सेल्सियस अधिकतम तापक्रम अनुमान गरिएको छ भने आज दिनभरि जसो नै प्राय मेघगर्जन सहितको वर्षा हुने अनि मध्यम गतिको हावा चल्ने प्रक्षेपण गरिएको छ लन्डनको क्षेत्रमा। अन्य स्थानमा के कसो छ मौसम यसो हामीलाई फुर्सद मिलेको समयमा र सुन्दै हुनुहुन्छ भने यसो ताजा अपडेट गराउनुहोस्। हामी तपाईँले पठाउनु भएको अपडेट नै अन्य श्रोतालाई पनि सुनाउने जमर्को गर्दछौँ। अब यो मौसमी जानकारी पछाडि द फिरन्तीलाई सुन्न जाउँ।

0: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो BFBS कुल कार्यक्रम हो।

हजुर, सञ्जीवनीले हावालाई केही भन्नु भएको गीत हामीले सुन्यो। सायद हावाले त्यो खबर कसलाई पुर्याउनु पर्ने हो, पुर्याइसकेको अवस्था होला। श्रोता, तपाईँहरूले पनि यो खबर पक्कै पनि सुन्नुभयो र यो खबर हो मझेरी कार्यक्रमको। मझेरी कार्यक्रमको पहिलो घण्टामा हुनुहुन्छ म धनराज राईको साथमा। बिहानको 10 बजेर 27 मिनट जानै आँटेको छ ब्रुदाईमा श्रोता। अब हामी बसाएको केही समय चाहिँ भर्खरै मात्रै भन्दा पनि फेब्रुअरीमा निस्किएको रहेछ यो रिपोर्ट, यो ट्रान्सपेरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सम्बन्धीको रिपोर्ट अनि करप्सन पर्सेप्सन इन्डेक्स 2025 को रिपोर्ट रहेछ। फेब्रुअरी सन् 2026 सालमा केही महिना अगाडि मात्रै निस्केको, त्यसलाई आधार मानेर चाहिँ सबैभन्दा धेरै भ्रष्ट देशहरूको चाहिँ तालिका बनाइएको रहेछ। म चाहिँ किनभने नेपाल कति नम्बर टप टेनमै पर्छ कि भनेर निकै खोजेँ, तर नेपाल परेको रहेनछ टप टेनमा। त्यो राम्रो पक्ष भएको छ। टप टेनमा हामीले सुन्दै गरेका कति नसुनेका देशहरूको नाम छ, के कुन कुन देश परेका रहेछन् त्यो चर्चा गरौँ है त। अब पहिलो नम्बरमा साउथ सुडान परेको रहेछ श्रोता। लामो गृह युद्ध, कमजोर सरकारी संरचना र राजनीतिक अस्थिरताका कारण विश्वकै सबैभन्दा भ्रष्ट देश मध्ये एक मानिँदो रहेछ श्रोता। र यसमा चाहिँ कस्तो रहेछ भने 0 भनेको अत्यधिक भ्रष्ट र त्यसमा 100 पूर्णाङ्कमा 100 पायो भने सबैभन्दा धेरै स्वच्छ। अब 100 नै त अब कसले पाएका छन् त्यो अब अहिले हेर्न साह्रै मतलब भएन हामीलाई चाहिँ। सबैभन्दा धेरै भ्रष्टको कुरा आएको छ। त्यस पछाडि सोमालिया दोस्रो नम्बर ओगटेको रहेछ। र दशकौँदेखिको सुरक्षा सङ्कट र कमजोर राज्य संयन्त्रले भ्रष्टाचार नियन्त्रणलाई अत्यन्त कठिन बनाएको देश सोमालिया रहेछ। त्यस्तै तेस्रो नम्बरमा भेनेजुएला पनि परेछ। आर्थिक सङ्कट, राजनीतिक विवाद र संस्थागत कमजोरीका कारण भ्रष्टाचारको चाहिँ यो इन्डेक्समा निकै उच्च रहेको छ। तेस्रो नम्बरमा त्यतिकै परेको छैन। यमन अर्को। गृहयुद्ध र मानवीय सङ्कटले सरकारी पारदर्शिता र जवाफदेहितालाई कमजोर बनाएको देश यमन हो र चौथो नम्बर ओगट्न सफल भएको छ। इरिट्रिया अर्को। सीमित प्रेस स्वतन्त्रता र अत्यधिक केन्द्रीकृत शासनका कारण चाहिँ यो देशमा भ्रष्टाचार सम्बन्धी चिन्ता अझै पनि धेरै कायम छ। त्यही भएर यो चौथो पाँचौँ नम्बरमा पर्न सफल भएको छ। इरिट्रिया त अब हामी कतिपय सन्दर्भहरूमा त सुन्दा नै सुन्दैनौँ। यो यस्तै के कुराहरू गर्दाखेरि त्यही देश सम्बन्धी मात्रै कुरा गर्दाखेरि मात्रै हामीले सुन्दैन, नत्र अब अरू त हामीले मोटामोटी सुनेकै देशहरू परिराखेको छन् अहिलेसम्म। लिबिया अर्को छैटौँ नम्बरमा। सरकारहरू बिचको शक्ति सङ्घर्ष र राजनीतिक अस्थिरताले चाहिँ यहाँको सुशासनलाई उच्च चुनौती दिएको छ र त्यसको आडमा चाहिँ भ्रष्टाचार व्याप्त रहेको छ लिबियामा। सातौँ नम्बरमा सुडान परेको छ श्रोता। राजनीतिक सङ्क्रमण, द्वन्द्व र कमजोर संस्थाका कारण भ्रष्टाचारको समस्या चाहिँ जरासम्म फैलिएको छ सुडानमा। सुडान पनि दुईवटा पो रहेछ, साउथ सुडान र अब यो साउथ सुडान चाहिँ पछि फर्म भएको सुडान हो। यो मेन सुडानबाट छुटिएर गएको यो साह्रै पुरानो देश त होइन श्रोता। अर्को निकारागुआ 8 नम्बरमा परेको छ। लोकतान्त्रिक संस्थामाथिको दबाव र सीमित पारदर्शिताका कारण यसको यो करप्सन पर्सेप्सन इन्डेक्स चाहिँ साह्रै कमजोर रहेको छ र त्यसले गर्दाखेरि यो 8 नम्बरमा पर्न गएको छ। अर्को नर्थ कोरिया पनि परेको छ। बन्द राजनीतिक प्रणाली र पारदर्शिताको अभावले यसलाई विश्वका सबैभन्दा भ्रष्ट मानिने देशहरूमध्ये चाहिँ राखेको छ, 9 नम्बरमा राखेको छ यो रिपोर्ट अनुसार फेब्रुअरी सन् 2026 सालको। र 10 नम्बरमा सिरिया ब्रुनाई होइन श्रोता, यो सिरिया यो मध्य पूर्वको देश हो र लामो समयदेखिको युद्ध र राज्य संरचनामा आएको क्षतिले चाहिँ भ्रष्टाचार चाहिँ निकै बढाएको रहेछ श्रोता। अब छोटो रूपमा नाम लिउँ कम भ्रष्ट देशहरू, यो चाहिँ उच्च स्कोर पाउनेहरू झन्नै 80-90 देखि माथि पाउने देशहरू। पहिलो रहेछ डेनमार्क, 89 अङ्कसहित
यो सबैभन्दा कम भ्रष्ट, त्यस पछाडि 88 अङ्कसहित फिनल्यान्ड र सिङ्गापुर 84 अङ्कसहित तेस्रो स्थानमा रहन सफल भएका देशहरू तिनवटाको पनि कुरा गरिहाल्यो छोटकरीमा। अब सुमी चामलिङ राईलाई सुनौ, चञ्चल हुन्छ भन्दै हुनुहुन्छ।

चञ्चल हुन्छ मन सुमी चामलिङ राईको जोरदार प्रस्तुति हामीले सुन्यो श्रोता बिएबिएस गोर्खा रेडियोमा हुनुहुन्छ म धनराज राईको साथमा ब्रुनाईमा अहिले बिहानको 11 बज्नको लागि अब 2500 मिनट रह्यो श्रोता ब्रिटिस फोर्सेस ब्रुनाईमा आज अहिले इम्प्लोइमेन्ट फेयर हुँदैछ चिटच्याट कम्युनिटी सेन्टरमा 10 बजेदेखि कार्यक्रम सुरु हुन्छ भनेर भनिएको थियो तर यहाँ आज बिएबिएसबाट हाम्री प्रस्तुता बहिनी बिना गुरुङ जानुभएको थियो रिपोर्ट कलेक्सन कन्टेन्ट कलेक्सनका लागि कार्यक्रम सुरु भएकै छैन दा हेर्नुहोस् न भनेर भर्खरै मात्रै यो गीत बज्दै गर्दाखेरि म्यासेज गर्नुभएको थियो भनेपछि खासै केही छुटेको रहेनछ तपाईँहरू जाने सोचमा हुनुहुन्थ्यो ला ढिलो भयो भन्ने छ भने खासै छुटेको रहेनछ अझै पनि तपाईँहरूले त्यतातिर प्रस्थान गर्न सक्नुहुनेछ केबी र सेरिया वरिपरिका यो शिक्षा अथवा तथा स्वास्थ्य क्षेत्रका विभिन्न एजेन्सीहरू चाहिँ आज कम्युनिटी सेन्टरमा आएर तपाईँहरूको लागि बिएबी स्पाउजेसका लागि चाहिँ के कस्ता कामहरू उपलब्ध छन् भनेर चाहिँ उहाँहरूको आई थिङ्क यो फर्स्ट ब्रिफिङ हो र अब दुईवटा सरकार बिचमा चाहिँ सहमति भइसकेको छ अब ब्रुनाई ग्यारिजनका स्पाउसहरूले पनि यहाँ लोकलमा बाहिर सिभिलियन काम गर्न पाउनुहुने भएको छ तर अब कन्ट्र्याक्टहरू के कस्तो छ त्यो त अब हामीलाई थाहा हुने कुरा होइन आज थाहा पाउनुहुन्छ होला सायद तपाईँले त्यहाँ फेस टु फेस भेट गर्न सक्नुहुन्छ क्वेसन सोध्न सक्नुहुन्छ यदि तपाईँहरू काम गर्ने इच्छा राख्नुभएको छ ब्रुनाईको टोरमा भने एसडी योगी र रेशमा पुन मगरलाई सुन्न जाउँ अब सात भन्ज्याङमा

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: BFBS गोर्खा रेडियो।

तिमी बिना सबिन राई, सबिन राईलाई चिनाउने गीतहरूको सङ्गालो मध्येमा यो गीत पनि एउटा पर्छ। उनको सुरुवाती गीतहरू मध्येको एउटा गीत हो यो श्रोता, र धेरैभन्दा धेरै रुचाइएको अहिले पनि उत्तिकै कर्णप्रिय छन् यी सबिन राईका गीतहरू। तपाईँहरूले श्रोतावृन्द, विशेष गरी मैले यो ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताको कुरा गर्दैछु, तपाईँहरूले अब यो पप क्विज कतिको खेल्ने गर्नुभएको छ? नेपाली कल्चरमा अब हामी पप क्विज त्यति खेलिँदैन, पपतिर जाने चलन प्रचलन पनि भर्खर भर्खर मात्रै अब अलिक विकसित हुँदै गएको हो हाम्रो कम्युनिटीमा, विशेष गरी लाउरे कम्युनिटीमा। अब त्यसै अनुरूप अब यो बिएबिएस गोर्खा रेडियोले चाहिँ च्यारिटी क्विज टाइम गर्ने भएको छ, क्विज नाइट भनौँ। अझै कहिले भन्नुहुन्छ भने 24 जुनका दिन बेलुकी 7 बजेबाट चाहिँ यो कार्यक्रम सुरुवात गर्ने गरेका छौँ, चौतारी नाफीको चौतारीमा। यो पहिलो प्रयास रहेको छ हाम्रो बिएबिएस गोर्खा रेडियो ब्रुनाईको श्रोता। अब काठमाडौँ र सन्तलिपले के गर्नुहुन्छ त्यो अब हामीलाई पत्तो भएन, तर हामी ब्रुनाईले भने लोन त अलिकति जाँगर चलाउँ यसो च्यारिटीको लागि, यो विशेष गरी बिएबिएस बिग सल्युट च्यारिटीका लागि चाहिँ यो के गरौँ भन्दाखेरि यो हाम्रो दिमागमा फुर्यो, र तपाईँहरूको सहभागिता बिना त फेरि यो सफल हुने कुरा भएन, त्यही भएर तपाईँहरूको चाहिँ सहभागिताको अपेक्षा गरेका छौँ श्रोता। पहिलो, दोस्रो र तेस्रो हुनेलाई राम्रा राम्रा चाहिँ प्राइजहरू, उपहारहरू हामीले जो गरिसकेका छौँ, र तपाईँहरूको ला जानकारीको लागि $5 प्रति व्यक्ति। सिङ्गल खेल्न चाहनुहुन्छ भने होइन, टिम बनाएर खेल्छु भन्नुहुन्छ भने पनि तपाईँहरू त्यो पनि पाउनुहुन्छ। एउटा टिममा 6 जनाभन्दा बढी चाहिँ हुनु भएन श्रोता, तपाईँहरू 6 जनाको एउटा टिम बनाउनुहोस्, 6×30 डलरले एउटा टिममा, त्यसो गर्नु भने जित्ने सम्भावना अझै बढी हुन्छ। तपाईँहरू आफ्नो टिमको नाम बनाएर आउनुहोस्, जस्तै इन्टेक 2003 अथवा इन्टेक 2007 गर्नु होला, अथवा तपाईँहरूको कोड वर्ड होला इन्टेकको त्यस्तो, अथवा दाजुभाइ गाउँले दिदीबहिनीहरू सपरिवार आउन सक्नुहुनेछ, र अलिकति खानपिनका साथमा चाहिँ यो कार्यक्रमलाई भव्य र सभ्य बनाउनमा हामीलाई सघाउनुहुन्छ, र केही रकम चाहिँ जो गर्न सघाउनुहुन्छ भन्ने अपेक्षा लिएको छौँ श्रोता। 6:30 आइपुग्नु भयो भने यसो त्यो कहुटमा तपाईँहरूको रजिस्ट्रेसन र सिटिङको लागि अलिकति सजिलो हुन्छ। 7 बजे चाहिँ सुरु भइहाल्छ, 7 बजे पछाडि आउनुभयो भने चाहिँ अब तपाईँले चाहेर पनि सहभागिता जनाउन सक्नुहुन्छ, किनभने त्यो कहुटमा चाहिँ त्यो क्युआर कोड चाहिँ अथवा त्यो कोड पिनकोड हालेर कार्यक्रम सुरु भएपछि फेरि अब तपाईँ बिचमा जोइन गर्न चाहनुहुन्छ भने धेरै मिस भएको हुनसक्छ अथवा सम्भव पनि हुँदैन, त्यही भएर 7 बजेभन्दा अगाडि चाहिँ दर्ता गरेर अब प्रश्नको उत्तर दिनका लागि तम तयार चाहिँ भएर बस्नका लागि विनम्र अनुरोध गरेँ श्रोता, र अन्यथा नलिनुहोला। प्रश्नहरू सबै नेपालीमा नै मैले बनाएको छु भन्नु पर्यो श्रोता, पिक्चरसहित, होइन, अझ तपाईँहरूलाई सजिलो होस् न त भनेर, आन्सर गेस गर्नका लागि सजिलो होस् भन्ने हेतुले पिक्चरसहित अथवा इमेजहरू के कसो हुन्छ तपाईँहरूलाई सजिलो हुने गरी त्यस्ता प्रश्नहरू, मल्टिपल चोइस क्वेसनहरू छन्, कति चाहिँ सिङ्गल आन्सरहरू छन्, कति चाहिँ टाइप गर्नुपर्नेहरू हुन्छन्, ले गर्दाखेरि रमाइलो बनाउने कोसिस गरेको छु। पक्कै पनि आएर साथ दिनुहुन्छ, सहयोग गर्नुहुन्छ। हजुर, यो कार्यक्रम रहेको छ बिएबिएस गोर्खा रेडियोको च्यारिटी नाइट, क्विज नाइट, 24 जुनमा 7 बजेदेखि चाहिँ सुरु, 6:30 आउनुभयो भने तपाईँहरूलाई सजिलो हुन्छ नाफीको चौतारीमा। हजुर, यो समयमा हामीलाई छवि थापा मगर दाजुले फोक्सटोन युकेबाट सम्पर्क गर्नुभएको छ, र नमस्ते धनराज भाइ, कुशल छु र कुशलताको कामना गर्दछु भन्नुभएको छ। दाजुलाई धेरै धेरै धन्यवाद, कुशल छौँ हामी पनि र दिन राम्रैसँग व्यतीत भइरहेको छ। आज हजुरको मिठो स्वरमा विभिन्न ताजा खबर जानकारीहरू र मिठा मिठा गीतहरूको सङ्गालो रहेको कार्यक्रम मझेरी सुनेर भरपूर मनोरञ्जन लिइरहेको छु भन्नुभएको छ।
तपाईँलाई धेरै धेरै धन्यवाद दाजु, साथ दिनुभयो, सहयोग गर्नुभयो र उहाँले चाहिँ समयले साथ दिएमा फुलै फुल मात्र पनि आहा कति राम्रो गीत मधु छेत्रीले गाउनुभएको गीत हजुर लगायत यस बेला यो कार्यक्रम सुनिरहनुभएका देश र विदेशका सम्पूर्ण श्रोतालाई श्रोताप्रति समर्पण गर्दै सुन्न अनि सुनाउन चाहे हजुर भन्नुभएको छ। बाँकी पल तपाईँको पनि शुभ रहोस्, धन्यवाद र यसरी नै हामीलाई साथ सहयोग दिइराख्नुहोला। अब चाहिँ छवि थापा मगर दाजुको अनुरोधमा फुलै फुल मात्र पनि होइन रहेछ जोवन मधु छेत्रीको आवाजमा

हजुर, फुलै फुल मात्र पनि कति मिठो गीत सुन्यौँ हामीले श्रोता। मधु छेत्रीको आवाजमा थियो यो गीत, र अनुरोधकर्ता श्रोता हुनुहुन्थ्यो छवि थापा मगर दाजु, फोक्सटोन युकेबाट, र उहाँले सुनिराख्नु भएको रहेछ। धन्यवाद भाइ हजुर भनेर पनि उहाँले जवाफ पठाइसक्नु भएको छ। हजुर, अब ब्रुनाईमा मध्याह बिहानको 11 बज्नको लागि 4 मिनट बाँकी रहेको छ श्रोता, र अब हामी कार्यक्रमको पहिलो घन्टाको पुच्छर पुच्छरमा आइपुगिसकेका छौँ। अब हामी जाँदा जाँदै पहिलो घन्टालाई बिदाई गर्छौँ करण परियार र गङ्गा सोनमले गाउनु भएको वारी पिपल पारी बर भन्ने मिठो गीतसहित। यो गीतपछि तपाईँले नेपालबाट समाचार सुन्नुहुनेछ, र त्यस पछाडि हामी फेरि दोस्रो घन्टामा भेट्नेछौँ।

0: नेपाल चीन सीमानाका कोरोला हुँदै भित्रिएका 775 वटा विद्युतीय सवारी साधन नियन्त्रणमा लिएको छ। कास्कीदेखि मुस्ताङसम्मका सड़कमा जाँच गर्दा बुधबार रातिदेखि बिहिबार बिहानसम्मको अवधिमा नियन्त्रणमा लिएको हो। बजेट वक्तव्य सार्वजनिक हुनु अगावै कोरोला नाकाबाट भित्राइएका गाड़ी विभिन्न जिल्ला लैजान लागि नियन्त्रणमा लिएको गृह मन्त्रालयले जनाएको छ। बरामद गाड़ीमा नम्बर प्लेट हालिएको छैन। सबै गाड़ी भन्सारलाई जिम्मा लगाउने तयारी भइरहेको बताइएको छ। भक्तपुरको चागु नारायण आठ मञ्जुश्री गुम्बा नजिकै मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। ढलान सकेर भक्तपुरतर्फ मजदूर बोकेर फर्किँदै गरेको ट्र्याक्टर पल्टिएर च्यापिँदा मजदूरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार कलमसीको एक होटलमा ढलान सकेर 12 जना मजदूर बोकेर फर्किँदै गरेको ट्र्याक्टर ब्रेक फेल भई दुर्घटनामा परेको हो। घाइते मजदूरहरूको उपचार भइरहेको छ। भक्तपुर नगरपालिका 10 हालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले खराएसी विवादमा श्रीमतीको हत्या गरेका छन्। प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जोए गुका अनुसार शंकरापुर नगरपालिका 6 नाङले भारेका विदुर विश्वकर्माले घराएसी विवादमा 33 वर्षीय श्रीमती सलिनालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन्। आक्रमणमा 8 वर्षीय छोरा त्रिशल घाइते भएका छन्। विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतसँगको सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिले संघीय सदनका दुवै संसद अवरुद्ध भएको छ। सांसदहरूले उहाँको अभिव्यक्ति फिर्ता र संसदबाट रेकर्ड हटाउन माग गरेका छन्। साथी अनुसार स्वारले काठमाडौँका सड़कमा केही युवासँग कुरा गर्नुभएको छ। उनीहरूले नेपालले भारतको भूमि मेचेको प्रमाण दिन माग गरेका छन्।
1: मेरो नाम आकाश न्यौपाने, म यता तारकेश्वर बस्छु। म अहिले प्लस टू सकेर बसेको 18 वर्ष भयो। मेरो घर रसुवा। एउटा प्रधानमन्त्री भइसके जस्तो व्यक्तिले त्यो कुराहरू चाहिँ संसदमा बसेर गर्नु हुँदैन थियो भन्ने लागेको थियो। उहाँले यदि त्यो बोल भएको भए त्यो प्रमाण देखाउन सक्नुपर्छ संसदमा बोलिसकेपछि। त्यो सेन्सिटिभ विषयमा यत्तिकै चाहिँ बोल्नु हुँदैन।
2: सुनिता रिजन, कालिका स्थान, 21 वर्ष भयो, अहिले लोकसेवा पढिरहेको छ। त्यो चाहिँ अब केही प्रमाण भएर नै बोल्नु भयो होला उहाँले। अब त सत्य तथ्य बाहिर नआए चाहिँ हामीले केही जज गर्न मिल्दैन, त्यही भएर अब प्रमाण बाहिर आओस् पहिला। अब
3: मेरो नाम अर्जुन बाह्रघरे, कालिका स्थान। म यता बाहिरतिर गएको तयारी गर्दैछु। मेरो 20 बालिन शाहले प्राइम मिनिस्टरले भन्नुभएको थियो नि, धेरैले के सुन्यो भन्दा इन्डियाले मात्र होइन नेपालले नि सीमा मिच्ने काम गरिरहेछ भन्नुभएको थियो नि। अब त्योभन्दा अगाडि नै भन्नुभएको थियो कि उहाँले कानुनी रूपमा उहाँसँग के वार्ता गरिसकेका छौँ भनेर त्यसरी उहाँले लिनुभएको थियो। तर यहाँको उसले जनताहरूले खासै त्यसलाई मध्यनजर नगरेर अब नेपालले पनि सीमा मिचेको त्यहीलाई मात्र फलो गरिराख्नु भयो।
4: मेरो नाम संस्कृति न्युपान, हामी यहीँ पुतली सडकमै हो, दिवेश लास्ट इयर। त्यस्तो त थाहा भएन मलाई चाहिँ, तर अब त्यहाँले बोल्नु भएको छ भने पछाडि चाहिँ अब केही थाहा पाएर नै बोलेको होला नि भन्ने नै लाग्छ मलाई चाहिँ। अरू चाहिँ खै त
5: निजल मैना कपनबेट पढिरहेको छु। त्यही अब प्रुफ सहितै बोल्नु पर्थ्यो, तर हुनु त पहिला पहिला पनि यो सब प्रुफ दिएरै बोल्नु भएको थियो। अब एकचोटि चाहिँ प्रुफ नदिकन बोल्नुभयो, मेरो फ्युचरमा बोल्नुहुन्छ होला केही मतलब पछि फेरि गर्नुभयो, प्रुफ दिनुभयो, यस्तो यस्तो रहेछ भनेर एक्सप्लेन गर्नुभयो भने त ठिकै हो। अहिले चाहिँ यसरी चाहिँ अलि बिना प्रुफको चाहिँ बोल्नु नहुने थियो। सौरभ पराजित, म अहिले ब्याचलर्स गर्दै हो गौशाला। त्यही सोसियल मिडिया रिलहरू स्क्रोल गर्दा गर्दै देखायो भने चाहिँ स्टेटमेन्ट मात्रै दियो होइन, तर प्रुफहरू त दिएन नि त। जे भए पनि प्रुफ पनि दिनु पर्थ्यो कहाँ के गरायो भनेर। मान्छेहरू त जेनरल पब्लिकलाई थाहा हुँदैन, कन्फ्युज हुन्छ नि त। त्यो त्यहाँ भए चाहिँ हामीलाई नि क्लियर हुन्थ्यो।
6: मेरो नाम राजेश श्याम शाह, यहीँ 2-3 दिनको लागि घुम्न आएको छु। घर चाहिँ मेरो सर्लाई जिल्ला बरतुवा। पढ्दैछु अहिले ब्याचलर फर्स्ट इयर। अब यो खासै हेर्दाखेरि त अहिले विवादमा छ होइन, जस्तै लिपुले कालापानीहरू छ नि, अब विवादमा छ। उहाँहरूले भन्नु भइरहेको छ कि हाम्रो छ, अब नेपालले भनिरहेको छ कि मेरो छ, किनभने हामी पनि त राई क्षेत्रबाट हो जहाँ बोर्डर पनि पर्छ होइन। अब त्यो बोर्डर हेर्दाखेरि थोरै मलाई लाग्छ कि नेपालीहरू पनि इन्डियातिर अलिअलि बसेछ। अब सायद उहाँको सन्दर्भ यही होला। अब फिक्स उहाँ त एकदमै स्पष्ट रूपमा मतलब भनेको छैन, छानबिन भएपछि थाहा हुन्छ।
0: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले नेपालको न्यायालय फैसला कार्यान्वयनमा निरीह बन्नु परेको बताउनु भएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै न्यौपाने,
7: हामीले संविधानमा लेख्यौं अदालतको आदेश निर्देशन फैसला मान्नुपर्छ, हामीले कानूनमा भन्यौं ढिलो न्याय पाउनु न्याय पाउनु होइन, त्यसैले न्याय छिटो दिनुपर्छ भन्यौँ। एक त फैसलै हुँदैन, दोस्रो फैसला भइसके पछाडिको गति यो छ। अब फैसला कार्यान्वयनको जिम्मा हामीसँग भइसके पश्चात सभामुख ज्यू मार्फत यसमा चाहिँ सम्बन्धित सरकारवाला, मैले यी क्याटेगोरिकल्ली जस्तो यो समलिङ्गी विवाहलाई मान्यता दिन समिति गठन गर्छु।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
8: यो PFBS गोर्खा रेडियो हो।

Yo, PFBS, Kolkha Radio. Radio. हजुर, यो बिएफबिएस गोर्खा रेडियो नै हो र तपाईँ हुनुहुन्छ बिएफबिएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा। र अब हामी दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। श्रोता, मिठो जोसिलो गीत सुन्यो, मिरमिरे भो प्रकाश सपूत अनि मेलिना राईले गाउनुभएको गीत। यो गीतसँगै हामीले दोस्रो घण्टाको कार्यक्रमको सुरुवात गऱ्यौँ। श्रोता आरामै हुनुहुन्छ, कता तपाईँहरूको कति ठाउँमा त गुड मर्निङ हुने बेला भइसक्यो, कतिपय ठाउँमा गुड नाइट भइसकेको छ। र तपाईँहरू जुन समयमा, जुन परिस्थितिमा अनि जुन माध्यममा हामीलाई सुनिराख्नु भएको छ, तपाईँहरू सम्पूर्णलाई वेलकम अनि चाहिँ नमस्कार गर्न चाहे। श्रोता, ब्रुनाईको सेरियामा अवस्थित छौँ हामी श्रोता, र हाम्रो स्टुडियो सेरियामा धेरैले देख्नुभएको छ, कतिले त देख्नुभएको छैन। ब्रुनाई आउनु हुँदाखेरि यसो मौका मिल्छ भने सेरियामा बिएबिएस गोर्खा रेडियो कहाँ छ भनेर यसो गुगल म्यापमा हेर्दै आउनु भने अवश्य नै भेट्नुहुनेछ। त्यसो गर्नुभएको खण्डमा हामीलाई यसो जानकारी गराउनुहोस्, आउँदैछौँ है भनेर हामी तपाईँलाई स्वागत गर्न तम्तायर अवश्य हुनेछौँ। 25 डिग्री सेल्सियस तापक्रम रहेको छ अहिले भने 32 डिग्री सेल्सियस, खासै मौसम परिवर्तन भएको छैन। अब भरे मध्याह्नदेखि चाहिँ बदली भई केही ठाउँमा छिटफुट वर्षा हुने सम्भावनाहरू चाहिँ अझै ताजा नै रहेका छन्। श्रोता, अघि बिहान घमाइलो थियो, बिहानभन्दा पनि पहिलो घन्टा सुरु गर्दाखेरि भने, अब चाहिँ घाम र बादलको लुकामारी चल्न थालेको देखिराखेको छु मैले। र ब्रुनाईका अन्य स्थानमा के कसो छ यसो तपाईँहरूले चाहिँ याद गर्नुभएको छ भने यसो जानकारी गराउनुहोस् न, हामीले पनि थाहा पाऊँ, ताकि हामीले अरू श्रोतालाई पनि भन्न सकौँ। हजुर, अब हामी गन्थनलाई यहीँ रोकौँ र गीत सुन्न नै तर्फ लागौँ। गीत सुनेकोले नै जित्छ श्रोता। सुगम पोखरेल फिचरिङ गिरिश, लखर लखर।

यस्तो पाराले त चल्दैन यहाँ भन्दै हुनुहुन्थ्यो हाम्रो हामीले धेरै रुचाइएको कलाकार सुगम पोखरेल अनि गिरीश। हृदयमा 11:15-16 नै गयो श्रोता, बोल्दै गर्दा नै 16 मिनट गयो र तपाईँहरू यदि हामीसँग सम्पर्कमा आएर यस्तै किसिमका अथवा अन्य कुनै पनि किसिमका गीत सङ्गीतहरू सुन्न सुनाउन अभिरुचि राख्नुहुन्छ अथवा कसैका लागि अनुरोध गर्न चाहनुहुन्छ भने तपाईँहरूलाई विदितै छ कन्ट्याक्ट गर्ने तरिकाहरू। फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ अथवा अहिलेको सबैभन्दा प्रचलित माध्यम फेसबुक म्यासेन्जर प्रयोग गरेर हामीलाई बताउन सक्नुहुन्छ तपाईँहरूको मनमा के लागिरहेको छ। भन्दै गर्दाखेरि परदेशी घिमिरे माइलोज्यूले अघि मैले पहिलो घन्टाको कुरा अलिकति सम्झाउनु भएको छ। अघि मैले ज्येष्ठ हो कि जेठ भनेर भनिन्छ, यो फर्मल ल्याङ्ग्वेज चाहिँ ज्येष्ठ जस्तो लाग्छ मैले भन्ने कुरा गरेको थिएँ र सायद त्यो नै अपभ्रंशित भएर चाहिँ जेठ हुँदै हुँदै यहाँ आएको परिस्थितिमा आइपुगेको हो कि भनेर भनेको थिएँ र उहाँले चाहिँ त्यो भनेको ठेठ भाषा र सुधारिएको भाषा हो कि सर, बोथ आर सेम बट बोलचालको भाषा चाहिँ जेठ बढी बोलिन्छ भनेर सुझाव दिनुभएको छ पक्कै पनि घिमिरे ज्यू। र तपाईँले भन्नुभएको सही नै हो, जेठ नै भनिन्छ तर यहाँ मैले चाहिँ यो के अरे हाम्रो पात्रोबाट यो डेट चाहिँ मैले प्रायः हेर्ने गर्छु र त्यहाँ चाहिँ ज्येष्ठ नै लेखिएको छ र मैले पनि अब चाहिँ बानी भएर ज्येष्ठ भनेन भने त ला गलत पो बोले कि यो फर्मल कार्यक्रममा भन्ने लाग्छ र मात्रै मैले तपाईँहरूलाई प्रश्न तेर्स्याएको थिएँ। तपाईँको कन्ट्रिब्युसनका लागि परदेशी घिमिरे माइलीज्यूलाई धेरै धेरै धन्यवाद। गीत मगाउनु भएको छ, गीत एकैछिनमा म पक्कै नै बजाइदिनेछु। र त्यसरी नै नारायण सापकोटाज्यूले चाहिँ फिनल्यान्डबाट चाहिँ वेदरको सानो स्न्यापसट स्क्रिनसट पठाउनु भएको छ। अहिले 12 डिग्री सेल्सियस रहेको छ भनेर त्यो भएको स्क्रिनसट पठाउनु भएको छ। मोस्टली सनी 14 डिग्री सेल्सियस वरिपरि, म्याक्सिमम 24 डिग्री सेल्सियसको वरिपरि हुने आज दिनभरिको उहाँले उहाँ बस्नुभएको ठाउँको चाहिँ टेम्परेचरको स्क्रिनसट पठाउनु भएको छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद नारायण सापकोटाज्यू। र बिहानको 6:16 भयो दाजु भनेर पनि भन्नुभएको छ, अहिले भने 18 मिनट गयो होला, 6:18 गयो होला। तपाईँलाई पनि स्वागत छ र धन्यवाद छ। बद्री दुर्गा खरेलले गाउनु भएको बोलाउँ भने तिमीलाई, यो पुरानो मिठो गीत सुन श्रोता, यो गीत खै किन हो किन मलाई पनि मनपर्छ, पक्कै तपाईँहरूलाई पनि मनपर्छ होला भन्ने आश गरेको छु।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: यो पीएफ

अरुण थापाले गाउनुभएको भुलु भुलु लाग्यो मलाई निकै कर्णप्रिय गीत सुन श्रोता हामीले बिएबिएस गोर्खा रेडियोको मझेरी कार्यक्रममा हुनुहुन्छ। म धनराज राईले तपाईँहरूलाई साथ दिइरहेको छु र धेरैभन्दा धेरै श्रोताहरू चाहिँ हामीसँग जोडिराख्नु भएको छ। लिभरपुल बेलायतबाट चाहिँ साजन गुरुङज्यूले पनि सम्पर्क गर्नुभएको छ, सुनिराख्नु भएको रहेछ र शुभ प्रभात भनेर चाहिँ उहाँले म्यासेज पठाउनु भएको छ। तपाईँलाई पनि शुभ प्रभात र तपाईँको आजको दिन चाहिँ रमाइलो रहोस्, रमाइलो गरी बितोस् भन्न रुचाएँ साजन गुरुङज्यू। आज बिहिबार श्रोता मझेरी कार्यक्रममा हामी चाहिँ डेली सप्लिमेन्ट अन्तर्गत इनोभेसन, एजुकेसन, फ्यासन, डिजाइन अथवा यावत कुराहरूमा चाहिँ कुरा गर्ने गर्दछौँ र आज मैले चाहिँ यो सन्दर्भ मिल्छ हो कि भनेर जीवनशैली, आधुनिक जीवनशैलीको बहस चाहिँ यो कसरी चाहिँ अटाइन्छ यी विषयहरूमा भन्ने जस्तो ला मिल्छ जस्तो लागेर यो विषय छानेको छु श्रोता। आधुनिक जीवनशैलीमा अब तपाईँहरू के भन्ने सफलता, उपलब्धि र प्रतिस्पर्धालाई जसले पनि महत्त्व दिन्छ, तपाईँले दिनुहुन्छ, म दिन्छु, तपाईँका वरपरका साथीभाइ, इष्टमित्र, परिवार, नरनाताले दिनुहुन्छ, विशेष गरी सामाजिक सञ्जाल र डिजिटल संस्कृतिको प्रभावले अझै चाहिँ हसल कल्चरको कुरा आउँछ, अर्थात् निरन्तर काम गरिरहनु पर्ने, सधैँ व्यस्त देखिनुपर्ने र आरामलाई चाहिँ कमजोरीका रूपमा हेर्ने प्रवृत्ति चाहिँ लोकप्रिय बनेको छ। त्यो लुकेको कुरा नै होइन श्रोता, तर अब पछिल्ला वर्षहरूमा भने स्वास्थ्य जीवनशैली, मानसिक स्वास्थ्य र वर्क लाइफ ब्यालेन्स को महत्त्व चाहिँ अझै जोड तोडका साथ उठ्न थालेको छ। तपाईँले काम गर्नुभएको ठाउँमा पनि सायद त्यस्तो कल्चरहरू अब सिफ्ट हुन थालेको होलान्। वर्क फ्रम होमको कुरा आयो, वर्क लाइफ ब्यालेन्स, तपाईँले काममा मात्रै समय धेर व्यतीत गर्ने, घर परिवारमा चाहिँ समय नदिने त्यस्तो छ भने अब अलिकति सोच्ने बेला आएको छ। त्यसैले आजको मुख्य प्रश्न हो, सफलताका लागि निरन्तर दौडन आवश्यक छ कि स्वास्थ्य जीवनशैली अपनाउन चाहिँ बढी आवश्यक छ। हसल कल्चरले मानिसलाई आफ्नो लक्ष्यप्रति समर्पित हुन प्रेरित गर्दछ श्रोता। धेरै उद्यमी, यो डिजाइनर, कलाकार र नव प्रवर्तकहरूले कठिन परिश्रमकै बलमा सफलता हासिल गरेका उदाहरणहरू छन्। अब त्यो त्यति साह्रो डेडिकेटेड नभए त त्यस्तो सफलता प्राप्त गर्ने कुरा त भएन, तर समस्या तब उत्पन्न हुन्छ जब काम नै जीवनको केन्द्र बन्छ र आराम, परिवार, स्वास्थ्य अनि व्यक्तिगत रुचिहरू चाहिँ ओझेलमा, सेडमा पछाडि पर्छन्, ब्याकग्राउन्डमा झर्छन् भने तब चाहिँ समस्या उत्पन्न हुन सक्छ। यस विषयमा भएका विभिन्न अनुसन्धानहरूले अत्यधिक कामको नकारात्मक प्रभाव देखाएका छन्। वर्ल्ड हेल्थ अर्गनाइजेसन र इन्टरनेसनल लेबर अर्गनाइजेसनले सन् 2021 सालमा प्रकाशित संयुक्त अध्ययनमा हप्तामा 55 घन्टाभन्दा बढी काम गर्ने व्यक्तिहरूमा स्ट्रोक र मुटु सम्बन्धी रोगबाट मृत्युको जोखिम चाहिँ उल्लेखनीय रूपमा बढ्ने गरेको निष्कर्ष निकालेका थिए श्रोता। उक्त अध्ययन अनुसार लामो समयसम्म अत्यधिक काम गर्दा शारीरिक मात्र होइन मानसिक स्वास्थ्य पनि गम्भीर असर पर्न सक्छ। त्यस्तै प्रतिष्ठित वैज्ञानिक जर्नल द ल्यान्सेटमा प्रकाशित अनुसन्धानहरूले पर्याप्त निद्रा, नियमित व्यायाम र तनाव व्यवस्थापनले दीर्घकालीन स्वास्थ्य तथा उत्पादकत्व, प्रोडक्टिभिटी भनौँ, दुवै सुधार्ने देखाएका छन्। अमेरिकन साइकोलोजिकल एसोसिएसनले वर्कप्लेस, काम गर्ने ठाउँको दीर्घकालीन तनावले बर्नआउट, एङ्जाइटी र डिप्रेसनको जोखिम बढाउने देखाएको छ। यता स्वास्थ्य जीवनशैलीको अवधारणा केवल आराम गर्नु मात्र होइन, यसमा सन्तुलित आहार, पर्याप्त निद्रा, नियमित शारीरिक गतिविधि, मानसिक स्वास्थ्यको ख्याल, सामाजिक सम्बन्ध र व्यक्तिगत रुचिका लागि समय छुट्याउनु समावेश हुन्छ।
रोचक कुरा के छ भने श्रोता, यसमा स्वास्थ्य व्यक्तिहरू दीर्घकालीन रूपमा बढी सृजनशील र उत्पादक हुने विभिन्न अध्ययनहरूले देखाएका छन्। अघि विभिन्न अध्ययनहरूको कुरा गरिहाल्यौँ, एसोसिएसन अफ अमेरिकन साइकोलोजिकल भन्ने कुराहरू अथवा द ल्यान्सेटको कुरा। अब फ्यासन डिजाइन र नवप्रवर्तन इनोभेसनको क्षेत्रमा पनि यो बहस सान्दर्भिक छ। विगतमा रातभर जागराम बसेर काम गर्ने संस्कृतिलाई सफलताको प्रतीक मानिन्थ्यो, तर अहिले धेरै अग्रणी कम्पनीहरूले कर्मचारीको स्वास्थ्य, लचिलो कार्यक्रम, यो फ्लेक्सिबल वर्किङ आवर र मानसिक सन्तुलनलाई प्राथमिकता दिन थालेका देखिन थालेका छन्। कारण स्पष्ट छ, थकित दिमागले भन्दा स्वास्थ्य दिमागले राम्रो सिर्जना गर्न सक्छ। त्यसैले हसल कल्चर र हेल्दी लिभिङलाई चाहिँ एकअर्काको विरोधी अवधारणाको रूपमा हेर्नु आवश्यक छैन। लक्ष्यप्रति समर्पण महत्त्वपूर्ण छ, तर स्वास्थ्यको मूल

प्रजिना गुरुङले गाउनुभएको नखेल सुन्ने श्रोता प्रजिना गुरुङ उदाउँदी गायिकाहरू मध्येको एक हुन् र निकै मिठा मिठा गीतहरू निकालेकी रहेछन् उनले। मैले पनि भर्खर भर्खर मात्रै उनको गीतहरूलाई फलो गर्दैछु। बिएबिएस गोर्खा रेडियो ब्रुनाईका लागि एकजना आरजे भनौँ न श्रोता को चाहिँ जरुरत परेको छ। गोर्खा रेडियो प्रेजेन्टर यो चाहिँ ब्रुनाई को स्टेसनका लागि हो र यो जब भ्याकेन्सी चाहिँ ब्रिटिस फोर्सेस ब्रुनाईमा रहनुभएका स्पाउज विशेष गरी गोर्खाली स्पाउजहरू हुनुहुन्छ भने उहाँहरूका लागि चाहिँ इङ्गित गरिएको हो। तपाईँहरू इच्छुक हुनुहुन्छ रेडियोमा बोल्ने हो भने तपाईँले अप्लाई गर्न सक्नुहुन्छ। तपाईँ अत्तालिनु पर्दैन, तपाईँहरूको बोली यस्तो पो छ बोल्न आउँदैन भन्ने लाग्छ भने तपाईँ सेलेक्ट हुनु भएपछि त्यो सबै काम कुराहरू हामी यहाँ सिकाउँछौँ। हाम्रो स्टेसन म्यानेजर लाल साई दाईले उहाँहरूलाई कदेखि ज्ञसम्म सिकाउनुहुन्छ अनि बाराखरी क का कि कि ज्ञ क्या गी सबै यो रेडियोमा चाहिने कुराहरू तपाईँले पोख्त भएर मात्रै तपाईँ अनेर हुने गर्नु हुने गर्नुहुन्छ। रिसेन्ट इक्जाम्पल हाम्री सहप्रस्तुता बहिनी बिना गुरुङलाई तपाईँहरूले हेर्नुभए हुन्छ, उहाँले दुई महिनाको अन्तरालमा कति राम्रो प्रेजेन्टेसन गर्ने भइसक्नु भएको छ। तपाईँहरू पनि नअतालिनुहोस्, तपाईँहरूले इच्छा गर्नुभएको छ तर मनमा डर छ भने त्यो डरलाई फ्याँकिदिनुहोस्, अप्लाई गर्नुहोस्, अन्तर्वार्तामा आउनुहोस्। सेलेक्ट हुनुभएपछि त्यो सबै इनलाइन आइहाल्छ। तपाईँहरूले सिभी चाहिँ lal.shahi@bfbs.com पठाउनु पर्ने हुन्छ। 11 जुनभित्रमा 11 जुन 2026 भित्रमा चाहिँ तपाईँले आफ्नो सिभी र कभर लेटर पठाउनु होला। अब एउटा गीत सुन्छौँ श्रोता, बन्दीपुरैमा प्रेम राजा महत र शान्ति श्री परियारले गाउनुभएको छ यो गीतलाई र यो गीतलाई चाहिँ अनुरोध गर्नुभएको छ परदेशी घिमिरे माइलोज्यूलाई। यो गीत सुनाइदिनु भए आभारी हुने छु भन्दै बिदा हुनुभएको थियो अघि उहाँले। उहाँले चाहिँ जेठ महिना अथवा ज्येष्ठ महिनाको कुरा पनि अलिकति कोट्याउनु भएको थियो। त्यस्तै छ, हामी यसरी नै कुराकानी गर्दै तपाईँहरूको अनुरोध गीत सङ्गीतहरूलाई सुन्ने अनि सुनाउने प्रयत्न गर्छौँ। अब लागौँ बन्दीपुरैमा प्रेम राजा महत र शान्ति श्री परियार।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS कुल कारवाही दियो।

हजुर, कृष्णा गुरुङको आवाजमा मिठो गीत सुन्ने श्रोता, तिम्रो मेरो प्रेम। यो गीत त मैले सुनेकै पो रहेन छु अहिलेसम्म श्रोता, तपाईँले पहिला सुन्नुभएको थियो। मैले चाहिँ अब यो गीतलाई आजै पूर्ण रूपमा सुने र मिठो लाग्यो मलाई, तपाईँहरूलाई पनि पक्कै मिठो लाग्यो होला, मन पराइदिनु भयो होला। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू, तपाईँहरूलाई जानकारी त आइसकेको होला, त्यही पनि आज चाहिँ यो चिटच्याट कम्युनिटी सेन्टर अवस्थित चिल्ड्रेन्स लाइब्रेरी चाहिँ बन्द हुने भएको छ। यो किनभने इम्प्लोइमेन्ट फेयर अघि बिहान मैले हल्का चर्चा पनि गरेको थिएँ र त्यो हुने भएकाले दिदीबहिनीहरू अनि हाम्रो लाइब्रेरियन बहिनी पनि त्यतैतिर प्रस्थान गर्नुपर्ने भएकाले आज चाहिँ लाइब्रेरी बन्द रहेको छ। नजानु होला, नानी केटाकेटीहरूलाई पनि नपठाउनु होला, बिना बित्थामा दुःख मात्रै पाउनुहुन्छ, समयको बर्बादी हुन्छ। र कति त तपाईँहरू अब यो इम्प्लोइमेन्ट फेयरमा पनि हुनुहुन्छ होला र हाम्रो लाइब्रेरियन बहिनीलाई त्यतै पनि भेटी र गफ काफ पनि पक्कै गर्दै हुनुहुन्छ। त्यस्तै प्यारेन्ट्स एन्ड टोडलर्स पनि बन्द हुने नै भएको छ, आज नहुने भएको छ। मुमोङ कम्युनिटी सेन्टरमा हुने तय गरिएको यो कार्यक्रम पनि रद्द भएको छ। अब एकैचोटि अर्को डेटमा नै आउनेछ र यसको लागि तपाईँहरूले चाहिँ हाई पेज अथवा बिएफबी कम्युनिटी इन्फर्मेसनको सिग्नल च्याट ग्रुपमा हेर्न सक्नुहुनेछ। अब बगैँचाद्वारा गाइएको भित्ते घडी सुनौ श्रोता।

भित्तेघडी हुन त अचेल त्यति धेरै देखिन छोडिसक्यो श्रोता, सबै डिजिटल युगमा प्रवेश गरिसकेका छौँ। घडी देखिहाले पनि डिजिटल घडी नै देख्छौँ, भित्तामा नै हुन्छ भन्ने पनि छैन ती सबै घडीहरू। र पहिला पहिलाको यो पुरानो मोडलको घडीहरू साइको लेखेको अथवा सिको के भनिन्छ, अब त्यस्तो लेखेको घडी, अर्को क्वार्ट्स लेखेको घडी होइन, साइको फाइभ भन्ने घडीहरू हामी सानो हुँदाखेरि निकै प्रख्यात थिए। पछि त ती घडीहरू हराए, अन्त निकै बलिया र भरपर्दा घडीहरू मध्येको ब्रान्ड पर्थ्यो त्यो समयमा। अहिले त तिनीहरू चाहिँ एकादेशको कथा भए कि अझै पनि त्यस्ता घडीका पारखीहरू हुनुहुन्छ भने लगाउँदै हुनुहुन्छ होला, कतिले खोजी खोजी लगाउने आफ्नो आफ्नो अभिरुचि हुन्छ, त्यो मध्येमा तपाईँहरू पनि कोही पर्नुहुन्छ भने यसो बताइदिनुहोस् न, हामीलाई पनि जानकारी होस्, हामी पनि अरूलाई ए अझै पनि रहेछ यस्तो चाहिँ घडीहरू एक्जिस्टेन्समा भन्ने जानकारी दिन सकौँ। ब्रिटिस फोर्सेस ब्रुनेमा सिनेलिङ स्क्रिनिङ हुँदैछ, यो बिएफबिएसको सौजन्यमा चल्ने चलचित्र हो, र यो चलचित्र चाहिँ प्याराडाइस चलचित्र भवन मुमङ कम्युनिटी सेन्टरमा चाहिँ प्रदर्शनमा आउनेछ। र अब छिट्टै नै भन्दा पनि 17 जुनमा चाहिँ द डेभिल वेयर्स प्रादाको दोस्रो भाग, दोस्रो सिक्वेल भनौँ न, पार्ट टू भनौँ, त्यो प्रदर्शनमा आउँदैछ बेलुकी 7 बजेदेखि हो 17 जुनको। र यो फिल्म हेर्नका लागि चाहिँ अलिकति यो एडल्टहरू मात्रै भनिएको छ, चिल्ड्रेनका लागि सुइटेबल छैन यो, र अलिकति चिसो छ भित्र, अनि सिटहरू लिमिटेड छ, 30 वटा मात्रै सिट छन्। तपाईँ फर्स्ट कम फर्स्ट सर्भ बेसिसमा मात्रै तपाईँलाई इन्ट्री दिइन्छ, 30 वटा सिट पुगेपछि तपाईँ फर्किनुपर्ने हुन्छ। हजुर, द डेभिल वेयर्स प्रादा 2, 17 जुन 2026 सालमा बुधबार हो 7 बजे। अब एउटा गीत सुनेर कार्यक्रमको दोस्रो घण्टालाई समापन गरौँ श्रोता। सनी रौनियारले गाउनुभएको छ जुन ओर्लेर पाखामा। प्लिज इन्जोय, हामी तेस्रो घण्टामा भेट्नेछौँ।

0: आजका दिन नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। नेपालको संविधानले सबै जात जाति भाषाभाषी वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरेको छ। तर नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दुई दशक बितिसक्दा पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै सरकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन्। संविधानको धारा 24 छुवाछुत तथा भेदभाव विरुद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति जात जाति समुदाय पेसा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। पोखरा जोमसोम नियमित हवाई सेवा बन्द भएको छ। उडान भर्दै आएका निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा जोमसोम नियमित हवाई सेवा उडान 3 महिनाका लागि बन्द गरेका हुन्। बर्खायामको मनसुन मौसम प्रतिकूलता र पर्यटकीय अफसिजन लगायत कारण पोखरा जोमसोम नियमित उडान बन्द गरेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभएको छ। जोमसोम नागरिक उड्डयन कार्यालयले वर्षेनी हिउँदयाम र बर्खायामको समयमा अल्पकालीन रूपमा पोखरा जोमसोम हवाई सेवा स्थगित हुने गरेको जनाएको छ। नियमित उडान बन्द गरिएको भए पनि आकस्मिक चार्टर हवाई तथा हेली सेवा नरोकिने जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ। आज शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ। अहिले बिहान 11 बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 छलफल हुनेछ। नेपाल चीन सिमानाका कोरोला हुँदै भित्रिएका 775 विद्युतीय सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ। बुधबार रातिदेखि बिहिबार बिहानसम्मको अवधिमा कास्कीदेखि मुस्ताङसम्मका सडकमा जाँच गर्दा भेटिएका विद्युतीय सवारी नियन्त्रणमा लिएको हो। बजेट वक्तव्य सार्वजनिक हुनु अगावै कोरोला नाकाबाट भित्राइएका गाडी विभिन्न जिल्ला लैजान लागेकोले नियन्त्रणमा लिएको गृह मन्त्रालयले जनाएको छ। बरामद गाडी भन्सालाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेशमा मन्त्री परिषद पुनर्गठन भएको छ। प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले हिजो मन्त्री परिषद पुनर्गठन गर्दै कार्य विभाजन गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा 5 नयाँ मन्त्रीलाई समावेश गरिएको छ। नेकपा एमालेबाट 4 र जनता समाजवादी पार्टी जसपाबाट 1 मन्त्री नियुक्त गर्दै मन्त्रालयको जिम्मेवारी तोकिएको छ। एमालेबाट तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र डिली राजभूषाललाई ऊर्जा जस्रो तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिएको हो। यसै गरी जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। पर्वतको महाशिला गाउँपालिकाले बढ्दो बसाइसराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्न गाउँ फर्क प्यारा पारी कार्यक्रम सञ्चालन गरेको छ।
1: पदार्थी वर्ष 2081-82 सुरु गरिएको यो कार्यक्रम अन्तर्गत हालसम्म 15 घर परिवारका 32 जना गाउँ फर्किएका छन्। गाउँ फर्किने परिवारलाई घर निर्माण वा मर्मतका लागि प्रति परिवार 1,00,000 रुपियाँ अनुदान दिने गरिएको छ। साथै खेतीबाट उत्पादन लिन समय लाग्ने भएकाले सुरुका 6 महिनासम्म परिवारको संख्या अनुसार चामल, दाल, तेल र तरकारी लगायत आवश्यक खाद्यान्न पनि उपलब्ध गराइँदै आएको छ। बाँझो जमिनको उपयोग र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले फलफूल खेतीका लागि निशुल्क बिरुवा र रोपाई खर्च समेत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। पछिल्लो एक वर्षमा भने महाशिला गाउँपालिकाबाट 93 परिवारका 325 जना अन्यन्त्रै बसाइसराई गरेर गएका छन्।
0: प्रतिनिधि सभामा 5 सीट रहेको राजतन्त्रवादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटको संघारमा पुगेको छ। अहिले अध्यक्ष राजेन्द्र लिङ्गदेन र महामन्त्री तवल शमशेर राणा बीच लामो समयदेखिको द्वन्द पार्टी फुटतिर उन्मुख भएको हो।
2: महामन्त्री राणाले गएको आइतबार राप्रपा त्याग गरी राष्ट्रवादी शक्ति निर्माण गर्ने बताउनु भएको छ। नयाँ अभियानमा सहभागी हुन पार्टीभित्र र बाहिरका राष्ट्रवादीलाई उहाँको आग्रह छ। राणाले पार्टीको वैधानिकता हिजोदेखि सकिएको बताउनु भएको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेनले अपील जारी गर्दै राणालाई राप्रपा महाधिवेशनमै जुट्न आग्रह गरेपछि राणाले जवाफी विज्ञप्ति जारी गर्दै राप्रपाको वैधानिकता जेठ 19 गतेदेखि सकिसकेको बताउनु भएको हो। राप्रपाले 2078 सालमा महाधिवेशन आयोजना गरेको थियो। विधान अनुसार 4 वर्ष कार्यकाल रहन्छ। विशेष परिस्थितिमा 1 वर्षसम्म कार्यकाल थप्न सकिने व्यवस्था अनुसार गएको मङ्सिरमा 6 महिना कार्यकाल थपिएको थियो। उक्त समय हिजो जेठ 19 गते सकिएको राणाको भनाइ छ।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच समझदारी पत्रमा हस्ताक्षर हुने बित्तिकै हर्मुज जलमार्ग तत्काल पुनः सञ्चालनमा आउने बताउनु भएको छ। हौस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

Radio. हजुर मिठो गीत सुनेर हामी कार्यक्रम प्रभात माफ गर्नुहोस् मझेरी कार्यक्रमको तेस्रो घण्टा सुरुवात गर्यौँ. श्रोता साँझ पर्यो झमक्कै. शान्तिश्री परियार अनि प्रकाश सपुतले गाउनुभएको गीत थियो श्रोता, र पक्कै पनि यो गीत सुनेर तपाईँले भरपूर मनोरञ्जन लिइसक्नुभयो. हार्दिक नमस्कार अनि फेरि पनि स्वागत छ मझेरी कार्यक्रममा. म धनराज राई छु तपाईँको साथमा. हृदयमा मध्याहको 12:10 गएको छ श्रोता, र मौसमको कुरा गर्नुपर्दाखेरि खासै परिवर्तन भएको छैन. भन्दा पनि अघि 32 अधिकतम तापक्रम थियो, अहिले झरेर 31 भएछ. घमाइलो छ अहिले, फेरि अलिकति परिवर्तन भएको छ त्यो पनि. अघि चाहिँ घाम र बादलको लुगामारी चल्यो निकै बेर, यो दोस्रो घन्टामा विशेष गरी. अहिले फेरि आकाश मजाले खुलेको छ, निलो आकाश हामीले देख्न सक्छौँ. म पनि एकछिन यो समाचार आएपछि गीत बज्दै गर्दाखेरि एकैछिन निस्किने मौका पाएको थियौँ, र एकछिन फ्रेस भएर तपाईँहरू समक्ष हाजिर भइसकेको छु. अन्य स्थानमा के कति बज्यो? बेलायतमा बिहानको 5:11 गयो. अब तपाईँहरू उठ्ने बेला भयो, कति चाहिँ अब ड्युटी जाने बेला भयो, तपाईँ कति वकिङ जानुहुन्छ अर्ली मर्निङ, होइन अब चाहिँ तपाईँहरूको लन्डनमा गए कस्तो छ मौसम हेरिहालौँ. 18 नै तापक्रम रहेको छ आजको लागि, 13 यतिको नर्मल नै भन्नुपर्छ लन्डनको लागि तापक्रम वेद मौसम. छिटफुट वर्षा भइरहेको छ, अथवा त्यो पनि कति ठाउँमा त भएको छैन होला, विशेष गरी लन्डन क्षेत्रको कुरा गर्दैछु. नेपालमा बिहानको 10:00 लागि 4 बाँकी रहेको छ. तपाईँहरू अब नानी केटाकेटीहरूलाई स्कुल पुऱ्याइसक्नुभयो, स्कुल बसमा चढाइसक्नुभयो, घर फर्किएर अब कति अफिस जानेहरू पुगिसक्नुभयो, काम थाल्नुभयो, अफिस आवर चेन्ज भएको छ नेपालमा पनि, त्यही अनुसारले तपाईँले आफ्नो दैनिकी बढाउँदै हुनुहुन्छ. मायामीतिर मध्यरातको 12:12 गएछ. डेनभरतिर गयो भने रातको 10:12 गयो. त्यस्तै अब दुबईतिर गयौँ भने बिहानको 8:12 गएछ. अस्ट्रेलियाको ब्रिजबेनमा मध्याहको 2:12 गयो. र सान फ्रान्सिस्कोतिर पनि हुनुहुन्छ हाम्रा श्रोता, धेरै हुनुहुन्छ, तपाईँहरूको रातको 9:12 गयो. हजुर, यसरी विभिन्न समयमा विभिन्न स्थानमा विभिन्न माध्यमबाट चाहिँ तपाईँहरूले हामीलाई श्रवण गरिराख्नु भएको छ. तपाईँहरू सम्पूर्णलाई एकपल्ट फेरि हार्दिक स्वागत छ हाम्रो तेस्रो घन्टे बसाई मझेरीको. अब गीत सुनौ, फेरि गीतै हो श्रोता, सुन्नुपर्ने नै कार्यक्रममा, मझेरी कार्यक्रम हो. मझेरीमा चाहिँ यस्तै गीत, मिठा मिठा गीतहरू सुन्दै हामी रमाइलो गर्ने कोसिस गर्छौँ. यङ वेभको पालो परेको छ, भाउ नखाऊ भन्दै हुनुहुन्छ.

साह्रै धेरै भाउ चाहिँ नखाऊ जाने भए लु जाऊ न त यङ वेभले गाउनु भएको यो गीत सुन्यो। साह्रै धेरै भाउ खोज्यो भने भाउ हराउँछ भन्छन् श्रोता, यङ वेभले त्यस्तै भाउ दिनुभयो यो गीतमा। जाने भए जाऊ न त साह्रै भाउ खान्छौ भने। खैर यो भाउ खाने कुरा छोडौँ। अब ब्रिटिस फोर्सेस ब्रुनाई का श्रोता तपाईँहरूका लागि एउटा एक्साइटिङ इभेन्ट आउँदैछ, बिएफबी लेडिज स्पोर्ट्स डे 10 जुन सन् 2026 सालमा आइ नै सक्यो श्रोता। अब धेरै दिन छैन, आज 4 जुन हो, अबको 6 दिनमा तपाईँहरूको यो इभेन्ट हुँदैछ। बिहानको 8 बजेदेखि साँझको 5 बजेसम्म लङ डे हुनेवाला छ र तपाईँहरूको चाहिँ दर्ता टिम दर्ता गरिसक्नु भएको छ होला। 2RGR को टुकर 2RGR भनौँ नभनौँ ग्यारिजनको जिम्नेजियमभित्र हुन्छ यो, टुकर लाइन्समा अवस्थित रहेको छ र तपाईँहरू चाहिँ रजिस्ट्रेसन गरिसक्नु भएको छ पक्कै। 1 जुनसम्म दिइएको थियो, हुन त अब के कति प्रावधानहरू छुट्याएको छ, छुटेका टिमहरू फेरि दर्ता गर्नको लागि यसो जिममा गएर अथवा अर्गनाइजर को हुनुहुन्छ उहाँहरूसँग सम्पर्क गरेर यसो टिम बनाउनु भएको छ भने फेरि पनि एकपल्ट के चाहिँ रिक्वेस्ट गरी हेर्नुहोस्, सायद हुन सक्छ, असम्भव भन्ने कुरा छैन श्रोता। 10 जुन सन् 2026 बिहानको 8 बजेदेखि साँझको 5 बजेसम्म ब्रिटिस फोर्सेस ब्रुनाईका दिदीबहिनीहरूले चाहिँ त्यो दिन आफ्नो कला देखाउनुहुनेछ खेलामा। अब कुन कुन खेला हुनेछ त्यो भने अब त्यहीँ गएर नै थाहा हुन्छ, तर तपाईँहरू मध्येमा धेरै सहभागी हुनुभएको छ होला। तपाईँहरू सम्पूर्णलाई गुड लक, शुभकामना, र नखेल्ने दिदीबहिनी दाजुभाइहरूलाई त्यहीँ आफ्नो टिमलाई गएर चियर अप गर्नको लागि पनि मैले सुझाव दिएँ श्रोता। अब छुच्चो गीत सुन्छौँ, यो प्रिजोल नेपाली र अभिषेकको आवाजमा रहेको छ।

0: BFBS गोर्खा रेडियो हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा

0: अर्जुन कटवालको चियाको बोटैमा मिठो सुमधुर गीत सुन्यो श्रोता हामीले, र तपाईँ हुनुहुन्छ मझेरी कार्यक्रमको तेस्रो यानि कि अन्तिम घण्टामा म धनराज राईको साथमा। नूतन भुषालजीले इजरायलबाट न सम्पर्क गर्नुभएको थियो, उहाँले चाहिँ प्रस्तुताको नाम अलिकति गल्ती लेख्नु भएको रहेछ, लालकाजी दाजु, फेरि लालकाजी पनि होइन, उहाँको नाम लाल शाही हो। म नूतनजी, म धनराज राईले चाहिँ मझेरी कार्यक्रम सञ्चालन गर्ने गर्छु, लाल दाईले प्रभातकालीन आवाज ब्रुनाईको स्टेसनबाट हामीले चलाउने गर्दछौँ, र तपाईँ हाम्रो साह्रै चिना पर्ची भइसकेको छैन जस्तो लाग्छ। नूतन भुषालजीसँग तपाईँ चाहिँ युके अनि नेपालको कार्यक्रमसँग चाहिँ धेरै जोडिनु भएको म देखिरहेको हुन्छु। तपाईँ हाम्रो रेगुलर लिसनर हुन्छ, साथ दिनुहुन्छ, सहयोग गर्नुहुन्छ, यसरी नै हामीलाई साथ सहयोग दिइराख्नुहोला। अब एउटा अन्तर्वार्ता प्रस्तुत गर्ने क्रममा छु श्रोता। टुआरजिआरको क्याटरिङ डिपार्टमेन्टमा कार्यरत दुईजना सदस्यहरूसँग मैले केही समय अगाडि कुराकानी गर्ने मौका पाएकी थिएँ, र उहाँहरूको कामका बारेमा चाहिँ केही चर्चा भएको थियो। यो अन्तर्वार्ता चाहिँ परिचयबाट सुरु भएको छ, पहिलो अंश अब सुन्नुहुनेछ।
1: नमस्ते दाई, कपरल सन्त शेर्मा, टुआरजिआर क्याटरिङ डिपार्टमेन्टबाट बिलङ गर्छु।
2: नमस्ते दाई, म चाहिँ प्राइभेट कुशल गुरुङ, टुआरजिआर क्याटरिङ डिपार्टमेन्टबाट।
0: तपाईँहरूको रेजिमेन्ट टेन्कियो ज्यालाबाट हुनुहुन्छ, र त्यस अन्तर्गत सेफ ट्रेडमा हुनुहुन्छ। ब्रिटिस आर्मीमा सेफ ट्रेडमा जाने प्रेरणा चाहिँ तपाईँहरूलाई कहाँबाट मिल्यो?
1: म भर्ती लाग्नु अगाडि चाहिँ ब्रिटिस आर्मीमा सेफ ट्रेड पनि हुन्छ भनेर मलाई खासमा थाहा चाहिँ थिएन, तर वान्स म भर्ती लागेर क्याट्रिकमा आएँ, क्याट्रिकमा आएपछि ट्रेनिङको दौरानमा म चाहिँ इन्जुर्ड भएको थिएँ। इन्जुर्ड भएर चाहिँ मलाई मेरो पिसी साहबले चाहिँ रेकमेन्डेसन के गर्नुभयो भने चाहिँ तिमीले क्युओजिएलआरको सेफ ट्रेडमा गयो भने चाहिँ एकदमै राम्रो गर्छौ, बेटर गर्छौ भनेर भन्नुभयो। त्यस अनुसारै मैले सेफ ट्रेड चुज गरेँ। सेफमा आइसकेपछि मलाई रियलाइज भयो साहबले त मलाई एकदमै राम्रो ट्रेडमा छानिदिनु भएको रहेछ, र अहिले म एकदमै सेटिस्फाई छु, एकदमै ह्याप्पी छु दाई।
0: कुशल गुरुजी,
2: म पनि पहिले नेपालमा ट्रेनिङ गर्दा चाहिँ सेफ हुन्छ भने थाहा थिएन। जब म क्याट्रिकमा आएपछि चाहिँ ट्रेनिङको दौरानमा चाहिँ अब सेफ गुरुजीहरू देखेँ, र हाम्रो ट्रेनिङको बेला जङ्गल फेसको बेलामा चाहिँ अब मिठो मिठो खानेकुरा पकाएर दिनुहुन्थ्यो, त्यहीँबाट चाहिँ अलिकति प्रेरणा मिल्यो मलाई चाहिँ अब यस्तो खानेकुराहरू पकाएर दिँदा चाहिँ अलिकति मान्छेले खुसी पाउँछ भने चाहिँ वाइ नट मी।
0: कति लामो हुन्छ यो, कस्तो हुन्छ यो ट्रेनिङ, प्रस्ताव दिनुहोस् न शान्त गुरुजी।
1: हाम्रो बेसिक ट्रेनिङ हुन्छ सुरुमा चाहिँ डिफेन्स बेसिक कोर्स, त्यो चाहिँ 16 weeks हुन्छ, जसमा तपाईँको क्राफ्ट फेज हुन्छ, त्यसपछि तपाईँको फिल्ड फेज हुन्छ, अनि सुरुमा चाहिँ तपाईँको एजुकेसन विच इज न्युट्रिसनको बारेमा, यो हेल्थ एन्ड सेफ्टीको बारेमा, फुड सेफ्टीको बारेमा 2 हप्ता जस्तो त्यो पढ्नुपर्छ थ्योरिटिकली। वान्स पास गरिसकेपछि चाहिँ हामी किचनमा छिर्छौँ, किचनमा चाहिँ हाम्रो सुरुमा पेस्ट्री, त्यसपछि क्राफ्ट, अनि त्यसपछि फिल्डको हुन्छ, टोटल 16 weeks कोर्स हुन्छ।
0: हामी त तपाईँहरूले पकाउनु भएको खानेकुरा कुक हाउसमा आयो, रेडी भएको हुन्छ, ओपनिङ आवर्समा टक्क ढोकामा पर्खिने, खुलेपछि गएर पस्किने, गम गम खाने मात्रै गर्दछौँ। त्यो स्टेजसम्म आइपुग्दा तपाईँहरूको चाहिँ के भइराखेको हुन्छ ब्याकग्राउन्डमा?
1: हामी चाहिँ सिफ्ट वाइज काम गर्छौँ गुरुजी, हामी चाहिँ अर्ली सिफ्ट र लेट सिफ्ट हुन्छ, साथसाथै मिडल सिफ्ट पनि हुन्छ। त्यसमा अर्ली सिफ्ट चाहिँ बिहान 5:30 आउँछ भने दिउँसोको 3 सकिन्छ उसको, र लेट सिफ्ट चाहिँ बिहान 10:30 आउँछ भने बेलुकीको 7 उसको ड्युटी सकिन्छ। साथसाथै मिडल सिफ्ट पनि हुन्छ, त्यसमा मिडल सिफ्टको काम चाहिँ फङ्सनहरू, फास्ट बलहरू आयो भने चाहिँ मिडल सिफ्टले कभर गर्छ। मिडल सिफ्ट चाहिँ बिहानको 9 आएर बेलुकीको 5 सकिन्छ मिडल सिफ्टको चाहिँ।
0: तपाईँहरू एकजना दुईजनालाई मात्रै पकाउनुहुन्न, यो त अब मासमा पकाउनुहुन्छ होइन, तपाईँहरूले धेरै सैनिकहरूको लागि कतिपय सन्दर्भमा त ठुल्ठुला रेजिमेन्टल इभेन्टहरू भनौँ खाना बनाउने गर्नुहुन्छ, त्यस्तो मासमा खाना बनाउँदा पकाउनु हुँदाखेरि कस्तो अनुभूति हुन्छ कुशल गुरुजी?
2: सुरुमा त अब ट्रेनिङको बेलामा त 2-3 पकाइन्थ्यो, अब डाइरेक्टली अब रेजिमेन्टमा आएपछि चाहिँ अब 1,000-5,000-6,000 भन्दा त अब सुरुमा तर्सिए, तर पनि अब बिस्तारै टाइम अनुसार अब गुरुजीहरूको डाइरेक्सन अनुसार बिस्तारै हेल्प गर्दा गर्दै अब एक्सपिरियन्स हुँदै गयो, अहिले चाहिँ क्यापेबल छौँ हामी।
0: त्यसमा सन्त गुरुजी केही थप्न चाहनुहुन्छ?
1: भाइले भनेको जस्तै सुरुमा चाहिँ त्यही 1-2 पोर्सन नै पकाएर सिकिन्छ स्कुलमा चाहिँ, तर वान्स पल्टन आइसकेपछि चाहिँ एकदमै धेरै मासको लागि बनाउनु पर्ने हुन्छ, ब्रिगेड लेभलको एक्सर्साइजतिर एराउन्ड 1,000+ पकाउनु पर्छ। त्यसमा त्यही अनुसारको हाम्रो सेफ टिम पनि त्यही अनुसारको हुन्छ, जति धेरैलाई पकाइन्छ त्यही अनुसारको सेफ मेम्बर्स पनि धेरै नै हुन्छ। अनि धेरै क्वान्टिटीमा पकाउनु पर्दा चाहिँ हामीले के गरिन्छ भने चाहिँ इच इन्डिभिजुअललाई एउटा फुड आइटमको टास्क दिन्छ, अनि त्यो मान्छेले चाहिँ त्यो फुड चाहिँ विथ क्वालिटी एन्ड क्वान्टिटी अन टाइम निकाल्छ।
0: तपाईँहरू सैनिक परिवेशको सेफ हुनुहुन्छ, त्यसमाथि पनि गोर्खाली सेफ हुनुहुन्छ, अनि गोर्खाली पल्टनहरूमा नै तपाईँहरू प्राय यारी मुभमेन्टहरू गर्ने देखिराखेको छु मैले। यदा कदा वाइडर आर्मीमा पनि पोस्टिङ हुन्छ तपाईँहरूको। तपाईँहरूले याद गर्नुभएको फरक चाहिँ के रहेछ गोर्खाली पल्टनको भान्साघर अनि वाइडर आर्मीको भान्साघरमा?
1: गोर्खाली पल्टन र बाहिरको पल्टन भन्नुपर्दा इभन हाम्रो आफ्नै क्युओजिएलआर नै भनौँ, क्युओजिएलआर गोर्खाली पल्टन भए तापनि हामी वाइडर आर्मीसँग खेल्ने भएकोले आरजिआर र ब्रिगेड अफ गोर्खाजमा अरू पल्टनहरूमा चाहिँ हाम्रो ब्रिटिस सोल्जर्सहरू अलिकति ज्यादा छन्। हो त्यस्तो किचनमा चाहिँ हामीले अलिकति फरक नै हुन्छ हाम्रो वर्किङ इन्भाइरोमेन्ट। वान आरजिआर र टु आरजिआरमा चाहिँ एकदमै धेरै गोर्खाली भएकोले अलिकति फरकै पर्छ। अरू पल्टनमा चाहिँ गोर्खाली खाना 50% पकाइन्छ भने बिटी खाना 50% पकाइन्छ। हाम्रो वान आरजिआर र टु आरजिआरमा चाहिँ मोस्टली हामी करी नै बनाउँछौँ, दाल भात त्यही नेपालीलाई जुन मनपर्छ त्यही परिकारहरू बनाउँछौँ हामी।
0: तपाईँले बिटी खाना भन्नुभयो, मैले अन्दाज लाउँदाखेरि बिटी भन्नाले ब्रिटिस टेस्ट पर्यो अनि यता गोर्खा टेस्ट पर्यो जिटी। कुसङ्कुरजी, खाना कुक हाउसभित्र मात्रै अब तपाईँले सधैँ पकाउनुहुन्न, कोही बेला ट्रेनिङ एक्सर्साइज जानुपर्ने हुन्छ, अपरेसनल सिचुएसनमा फिल्ड कन्डिसनमा नि पकाउनु पर्ने हुन्छ, त्यस्तै सेटअप किचनभन्दा बाहिर पकाउँदाखेरिको चुनौतीहरू के अनुभव गर्नुभएको छ?
2: इन्भाइरोमेन्ट, अब बाहिरको इन्भाइरोमेन्ट र बिल्डअप किचनको इन्भाइरोमेन्ट डिफ्रेन्ट हुन्छ। त्यहाँ अब हामीले सबै सेटअप गर्नुपर्ने हुन्छ। समटाइम्स अब विन्डको कारणले गर्दा ग्यासहरू नबल्ने टाइपको र टाइममा अब खाना निकाल्न नसक्ने हुन्छ। समटाइम्स अब युकेको प्रोस्पेक्टिभमा हेर्नुपर्दा चाहिँ अब चिसोको कारणले गर्दा जेनेरेटर अन गर्न एकदम साह्रो पर्छ, मेन कुरा चाहिँ त्यही हो। र बिल्डअप किचनमा चाहिँ अब हामीले इक्विपमेन्टहरू हुन्छ जहाँ हामीले डाइरेक्टली इलेक्ट्रिकको युजबाट इक्विपमेन्टहरू युज गर्न सजिलोसँग सकिन्छ। वेयर एज अ बाहिरकोमा चाहिँ जेनी अन गर्नु पऱ्यो, त्यो पावर अनुसार गर्नु पऱ्यो। समटाइम्स त्यो पावर नपुगेको कारणले गर्दा अन्डर कुक अथवा समटाइम्स पावर धेरै भएको कारणले गर्दा ओभर कुक हुने चान्स हुन्छ।
0: सन्त गुरुजी,
1: बिल्ड अफ किचन र बाहिर फिल्ड एक्सर्साइजमा जुन हामीले पकाइन्छ त्यसमा एकदमै धेरै फरक पर्छ। मेन पावर वाइज पनि बाहिर चाहिँ अलिक धेरै मान्छे चाहिन्छ। बाहिर पकाउनु पर्यो भने चाहिँ एकदमै गाह्रो नै हुन्छ दाइ भन्नुपर्दा। अगाडि फ्रन्ट अफ हाउस भनिन्छ, हो त्यसमा जुन चिया कफीदेखि लिएर सबै हामीले हेर्नुपर्ने हुन्छ, वेस्ट डिस्पोजेबलहरूदेखि लिएर सबै हामीले नै गर्नुपर्ने हुन्छ बाहिर फिल्डमा चाहिँ। त्यसैले गर्दाखेरि बाहिर फिल्डमा चाहिँ एकदमै गाह्रो अनुभव नै छ मेरो चाहिँ अहिलेसम्म।
0: तपाईँहरूले धेरै परिकारहरू पकाउनुहुन्छ, यी धेरै परिकारहरू मध्ये पनि सबैभन्दा धेरै पाक्ने कम्पेयर गरिहालौँ गोर्खाली भान्साघर अनि वाइडर आर्मीको भान्साघरमा चाहिँ के होला सन्त गुरुजी?
1: मेरो एक्सपिरियन्स अनुसार चाहिँ गोर्खाली भान्साघर जस्तै अब यहाँ टु आरजिआर ब्रुनाईको कुरा गरौँ, यहाँनिर चाहिँ हामी मोस्टली चाहिँ लन्च टाइममा चाहिँ नुडल्स नाजी रिब्स बेलीहरू पकाइन्छ भने वाइडर आर्मी हाम्रै पल्टन भनौँ अल्डर सर्टमा चाहिँ मैले काम गरेर मेरो एक्सपिरियन्स अनुसार चाहिँ त्यहाँनिर चाहिँ हामी बेसी ग्रिल्ड आइटमहरू बर्गर्स पास्ताहरू भयो बोलोनेज लाजान्या धेरै जसो चाहिँ बिटी खानाहरू पकाइन्थ्यो।
0: हजुर, धेरै जसो बिटी खानाहरू पकाउने कुरा गर्दै हुनुहुन्थ्यो टु आरजिआरका सेफका दाजुभाइहरू। र यो कुराकानीको क्रम अझै पनि जारी नै रहनेछ श्रोता, त्योभन्दा पहिले एउटा गीत सुन्नेछौँ हामी बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। गीत परेको छ रोड ट्रिप, वाङदेन शेर्पाको आवाजमा।

0: हजुर, रोड ट्रिप जाँदै हुनुहुन्थ्यो वाङदेन शेर्पा, तपाईँले पनि यो रोड ट्रिपमा पक्कै पनि मलाई साथ दिइराख्नु भएको छ। श्रोता, अब अन्तर्वार्ताको क्रम जारी छ, दोस्रो भागको कुराकानी अब चाहिँ सुन्नेछौँ। एकैक्षणमा के अरे यो सुनाउनेछु। मैले प्रश्न राखेको थिएँ, खानाको के कस्तो प्रक्रिया प्रतिक्रिया पाउने गर्नुभएको छ भन्ने प्रश्नको उत्तरबाट चाहिँ यो दोस्रो भागको कुराकानी अगाडि बढेको छ। श्रोता,
1: किचनमा काम गरिन्छ तर गर्दाखेरि प्रतिक्रिया चाहिँ एकदमै मलाई महत्त्वपूर्ण जस्तो लाग्छ, किनभने त्यो फिडब्याक पायो भने हामीले कतातिर इम्प्रुभ गर्नुपर्छ, कता राम्रो हुँदैछ हो त्यो हामीलाई थाहा हुन्छ, र इम्प्रुभ गर्ने ठाउँमा हामी इम्प्रुभ गर्छौँ। र यस्तो फिडब्याकहरू हाम्रो किचनमा कमेन्ट फोल्डर बनाएर राखेछौँ। त्यो फोल्डरमा चाहिँ मैले प्रायः जसो हप्तामा दुई ताल तिन ताल हेरिरहेको हुन्छु। सापदेखि लिएर गुर्जीहरू सम्पूर्णले चाहिँ एकदमै राम्रो फिडब्याक दिनुहुन्छ। हामीले जति पनि फङ्सनहरू गर्छौँ त्यसमा पनि त्यहीँनिर मेन टु मेन आएर थ्याङ्क यू भन्नुहुन्छ, एकदमै राम्रो प्रतिक्रिया दिनुहुन्छ। त्यसले चाहिँ हामीलाई अझै धेरै राम्रो गर्छु भन्ने एउटा हौसला दिन्छ।
0: अपरेसनल वा एक्सर्साइज एक्सपिरियन्सहरू कतिको अनुभव गर्नुभएको छ कुशल गुरुजी?
2: आधा भटलमा चाहिँ गर्छु, जहाँ चाहिँ अब मैले चाहिँ अब हाम्रो ब्रिटिस सोल्जरहरूको लागि खाना बनाएको छौँ, जसमा चाहिँ अब स्पेसल फोर्सको ट्रेनिजहरूको लागि खाना बनाएको छौँ। डेफिनेटली त्यहाँ चाहिँ अब नयाँ एक्सपिरियन्स भयो, नयाँ टाइपको खानेकुराहरू सिक्न पाइयो, प्लस बनाएर खुलाइयो।
0: तपाईँको जागिर पनि भर्खर मात्रै सुरु भएको बुझिराखेको छु मैले, तपाईँको लङ वे टु गो र यस्तो एक्सर्साइजहरू ट्रेनिङहरू अनि अपरेसनल अपर्च्युनिटिजहरू पक्कै प्रशस्तै छन् आउँदा दिनहरूमा। सन्त गुरुजी, तपाईँको चाहिँ कस्तो छ यसमा अनुभव?
1: मेरो अपरेसनल अनुभवहरू भन्नुपर्दा विदिन मेरो 9 इयर्सको करियरमा चाहिँ म टेक्सस गएको थिएँ, त्यो चाहिँ एक्सर्साइज वार फाइटरको रूपमा हाम्रो 2 महिनाको लामो एक्सर्साइज थियो। ओभरसिज एक्सर्साइज मेरो त्यो मात्रै हो, अनि अरू यो युकेको डिफ्रेन्ट एक्सर्साइजहरू, ब्रिगेड लेभलको, यो सानो सानो स्क्वाडन लेभलको एक्सर्साइजहरू चाहिँ निकै गएको छु। त्यसबाहेक यो मेरो ओभरसिज पोस्टिङ ब्रुनाई चाहिँ मेरो यो सेकेन्ड टाइम हो। अपरेसन अहिलेसम्म अनफोर्चुनेटली म गएको छैन। दाइ,
0: काम गर्दाखेरि अब आफ्नो आफ्नो तहमा प्रेसर हुन्छ, तर प्रेसरमा काम गर्नुहुँदाखेरि कामनेसलाई चाहिँ कसरी मेन्टेन गर्नुहुन्छ? कि रिसले डाडु पन्यु नै फ्याँकेर त हिँड्नुहुन्न कतै? कुशल गुरुजी,
2: त्यस्तो त हुँदैन दाइ। डेफिनेटली अब प्रेसरको कारणले चाहिँ समटाइम्स अब रिस के निस्किहाल्छ, तर त्यसमा पनि अब आफूले आफूलाई अब प्रिजर्भ गर्ने, अब शान्त राख्ने, एकजना रिसाएर छ भने अर्कोले गएर हँसाइदिने, जसको कारणले गर्दा त अब मोटिभेट भइन्छ, प्लस अब मुड स्विङहरूबाट रोकिन्छ। सबसे ठुलो भूमिका चाहिँ केले निभाउँछ भने चाहिँ यसमा चाहिँ हाम्रो म्युजिकले गर्छ, किनकि समटाइम्स अब कसैको के हुन्छ कसैको के हुन्छ, तर त्यसमै अब हाम्रो गीतहरू बजायो भने चाहिँ अब मेन्टल स्टेबल भइन्छ।
0: सन्त गुरुजीको पक्कै फरक विचार होला यसमा।
1: काम गर्दा एकदमै प्रेसर हुन्छ, किनभने कहिले कहिले चाहिँ यस्तो अवस्था पनि आउँछ कि हाम्रो एकदमै लिमिटेड टाइममा एकदमै धेरै खाना प्लस क्वालिटी प्लस क्वान्टिटीको खाना निकाल्नु पर्ने अवस्थाहरूमा पनि काम गर्नुपर्ने हुन्छ हो। त्यस्तो बेला एकदमै प्रेसर चाहिँ हुन्छ, तर त्यो प्रेसरलाई ट्याकल गर्नको लागि चाहिँ हामीले एक अर्काबाट सहयोग लिने, आफूलाई नआएको कुरा चाहिँ अर्को सेफ, अर्को गुर्जी अथवा भाइहरूलाई सोध्ने हो, त्यसरी नै हामी प्रेसरलाई चाहिँ ह्यान्डल गर्छौँ।
0: खाना पकाउँदै हुनु

0: हुन्छ, बिल्कुलै बिग्रियो खाना, त्यस्तो अनुभव भएको छ?
1: यो धेरै छिटो भएको छ। एउटा किस्सा सुनाउनु पर्दा चाहिँ अब हाम्रो कोर्सको ड्युरिङ, अब हामीलाई एउटा बेकुल चाड भन्ने एउटा आइटम हुन्छ, इङ्ग्लिस आइटम, त्यो चाहिँ एउटा डेजर्टको टाइपको हो, जसमा चाहिँ हामीले एउटा फ्रेन्च प्यान बनाएर त्यसको भित्र चाहिँ अब इन्ग्रिडियन्सहरू हालेर माथिबाट चाहिँ हाम्रो क्रसवाला बनाउनु पर्ने हुन्छ, जसमा चाहिँ हामीले अब ओभनमा एक्ज्याक्ट टाइममा एक्ज्याक्ट टेम्परेचरसँग राखेन भने चाहिँ अब डेफिनेटली बिग्रिन्छ। कोर्सको बेलामा चाहिँ नम्बरहरू थियो, हामी सबैले गर्दा चाहिँ अब कसैको राम्रो नि कसै नराम्रो, सबसे नराम्रो चाहिँ कस्तो हुन्थ्यो भने चाहिँ अब टेम्परेचर नमिलेको कारणले बाहिर कालो भित्र चाहिँ गिलो हुने, जुन चाहिँ एकदम डिजास्टर नै हुन्थ्यो।
0: सन्तकुरजी के छ?
2: मेरो कामको दौरानमा त्यस्तो एक्सपिरियन्सहरू निकै छ। यहाँ ब्रुनाईमै पनि एउटा एक्सपिरियन्स छ, एकदमै हाँस उठ्दो भनौँ न। हामीलाई चाहिँ दसैँको बेला मेरो नम्बरी प्लस मलाई चाहिँ पोक करी बनाउने हामीलाई माथिबाट आदेश आएको थियो गुर्जीहरूको। हामीले पोक करी बनाउने दौरानमा चाहिँ पोक र चिकन मिक्स गरेछौँ क्या गुर्जी, मिक्स गरियो। वान्स मिक्स गरिसकेपछि भरै हामीले जुन चलाइन्छ नि त हो, चलाउने बेला देख्दा चाहिँ ला काम त बिग्रियो। लकिली तर हामीले धेरै चाहिँ मिक्स गरेको थिएनौँ, त्यही भएर हामी बच्यौँ। त्यो मासुले चाहिँ हामी त्यहीँबाट डिसरिगार्ड गरिदिउँ, फेरि नयाँ बनायौँ। दाइ
0: अब फटाफट जवाफमा जाउँ, तपाईँहरूको किचनमा सबैभन्दा धेरै प्रयोग हुने शब्द?
1: चम्चा खै।
2: हाम्रो यो ब्रुनाईको किचनमा चाहिँ मोस्टली युज हुने शब्द चाहिँ क्वालिसाइसाई, त्यसको अर्थ चाहिँ त्यो हाम्रो जुन हामीले कराई भनिन्छ मले भाषामा चाहिँ क्वाली भन्दो रहेछ, अनि साई साईलाई चाहिँ धुनु।
0: प्याज काट्दाखेरि आँसु आउँछ कि आउँदैन तपाईँलाई कुशल गुरुजी?
1: आउँछ
2: हो, डेफिनेटली आउँछ मलाई पनि।
0: आर्मी किचनमा सिक्रेट वेपन इन्ग्रिडियन्ट चाहिँ के हो?
1: नुन, सल्ट।
0: सन्त गुरुजी एग्री?
2: हजुर एग्री।
0: तपाईँले काम गर्नुभएको ठाउँमा गर्डन रामजे आइपुग्नु भयो, के पकाएर खुवाउनुहुन्छ?
1: मोमो,
2: ड्राइड फ्राइड ल्याम्ब।
0: अनि अन्तिम, तपाईँहरू अब दिनभरि पकाउनुहुन्छ, थकित भएर घर जानुहुन्छ, घरमा गएर खाना पकाउनुहुन्छ कि इन्स्टेन्ट नुडल्स?
1: कुक हाउसमै खाने गर्छु त्यस बेलामा चाहिँ।
2: म खाना नै बनाउँछु घरमा गएर पनि, तर कहिले चाहिँ मेरो मिसेसले बनाउनुहुन्छ।
0: जाँदा जाँदै मैले सोध्नु छुटेका, तपाईँले चाहिँ यो चाहिँ नभनिकन श्रोतालाई चाहिँ अपुरो हुन्छ आजको हाम्रो कुराकानी भन्ने जस्तो लाग्छ भने,
1: तपाईँहरू अब जहिले पनि अब हाम्रो कुक हाउसमा खाना खान जब प्रस्थान गर्नुहुन्छ, त्यति बेला अब ब्याक अफ द हाउस अब हामीले धेरै नै मेहनत गरेको हुन्छौँ, र हाम्रो हेल्थ एन्ड हाइजिनको साथसाथै फुड सेफ्टी साथसाथै हामीले राम्रो स्ट्यान्डर्डमा खाना निकालिरहेको हुन्छ, जुनलाई चाहिँ अब तपाईँले मन पराइदिनुहुन्छ भन्ने आशा छ। र हाम्रो कमेन्ट बुक्समा चाहिँ लेख्न नभुल्नु होला प्लिज।
0: पक्कै पनि। अब हामी अन्तमा आइपुगेका छौँ, तपाईँहरू आज हाम्रो स्टुडियोसम्म आएर तपाईँहरूको दुःख तकलिफ रमाइलो अनुभवहरू सेयर गर्नुभयो, हाम्रा श्रोतालाई तपाईँहरूले के गर्नुहुन्छ भनेर जानकारी दिनुभयो, तपाईँहरूको समय र साथका लागि धेरै धेरै धन्यवाद छ।
1: थ्याङ्क यू भेरी मच।
2: हुन्छ गुरुजी, हजुरलाई पनि, हजुरले जुन अपर्च्युनिटी हामीलाई आएर हाम्रो एक्सपिरियन्सहरू सेयर गर्ने मौका दिनुभयो, त्यसको लागि हजुरलाई पनि एकदमै धेरै धेरै धन्यवाद।
3: यो PFBS गोर्खा रेडियो हो।

0: गोरखा रेडियो तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो
1: अ हो
0: के गर्दै गरेको
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु
0: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोशल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
2: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोशल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ
3: यो BFPS गोर्खा रेडियो हो।

जुनिभर महेश काफ्ले अनि अस्मिता अधिकारीको आवाजमा सुन्ने श्रोता, र यो गीत चाहिँ मैले तानबहादुर जीसी भाइको अनुरोधमा बजाइदिएको थिएँ। उहाँ चाहिँ कोरियामा पानी परिरहेको छ, म ठिक छु है भनेर ड्युटी गर्दै म झेरी सुन्दैछु भनेर म्यासेज पठाउनु भएको थियो। र अस्मिता अधिकारीको कुनै पनि गीत बजाइदिनु भयो भने आभारी हुने थिएँ भन्नुभएको थियो। सम्झना मेरा सम्पूर्ण साथी ओके बाई पनि भन्नुभएको छ, र अस्मिता अधिकारीको मात्रै गीत चाहिँ मैले अलिक बजाउन सकिनँ, त्यसका लागि म क्षमा चाहन्छु। तानबहादुर जीसी भाइ, तपाईँहरूको तपाईँको दिन शुभ रहोस्। अब हामी अर्को गीत सुन्छौँ, स्माइल दासले गाउनु भएको छ, नुतान भुषालजीको लिरिक्स रचनामा, आऊ है बसौँ। नुतान भुषालजी, तपाईँले अघि हामीसँग सम्पर्क गर्नुभएको थियो र सोही अनुरूप मैले तपाईँलाई धन्यवाद स्वरूप यो गीत बजाइदिँदैछु। प्लिज इन्जोय।

हजुर, जुनी काट्नु मन छ, आउहे बसौँ। विभिन्न कुरा गर्दै हुनुहुन्थ्यो इस्माइल दास। नूतन भूषालज्यूको शब्द रचनामा रहेको यो निकै मिठो गीत हामीले सुन्यौँ श्रोता। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताहरू, तपाईँहरूलाई अवगत नै छ, बिएफबीका चारजना दिदीबहिनीहरूले चाहिँ सारावाकमा रहेको माउन्ट कोता किनाबालु चाहिँ चढ्दै हुनुहुन्छ गोर्खा म्युजियमको सहयोगार्थ। तपाईँहरू यो 12 जुनमा चाहिँ उहाँहरूले यो शुक्रबारको दिन यो एसेन्ड गर्ने उहाँहरूको प्लान छ, र तपाईँहरू संसारभरबाट, ब्रिटिस फोर्सेस ब्रुनाई मात्रै नभएर संसारभरबाट चाहिँ रकमहरू पठाइराख्नु भएको कुरा उहाँले अघिबिहान एकैछिन भेटेको थिएँ, र उहाँले धन्यवाद ज्ञापन पनि गर्दै हुनुहुन्थ्यो। उहाँलाई हामीले लिएर यहाँ कुराकानी पनि गर्ने जमर्को गरिरहेका छौँ। कुनै दिन यो उहाँहरू जानुभन्दा अगाडि अवश्य नै उहाँहरूसँगको लाइभ कुराकानी चाहिँ प्रसारण गर्नेछौँ, यो हाम्रो बाचा भयो श्रोता। हृदयमा अब बिहान मध्याहको 1 बज्नको लागि 5 मिनट जस्तो बाँकी रहेको छ श्रोता, र अब हामी कार्यक्रम मझेरीको अन्तिममा आइपुगिसकेका छौँ। अब फुलमा भमरा सुन्छौँ, भगवान भण्डारी, राजु परियार र लक्ष्मी नेउपानेले गाउनुभएको यो गीत, र यो गीतलाई चाहिँ खर्क गुरुङ मामाले अनुरोध गरेर पठाउनु भएको छ। धनराज भान्जा रेडियो मझेरी कार्यक्रम सुनेर मनोरञ्जन लिइरहेको छु, समय मिलेमा एउटा लोकगीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएर यो गीत माग्नु भएको छ। सम्झनामा हजुर लगायत सम्पूर्ण लोकगीत प्रेमीहरूलाई पनि भन्नुभएको छ, र आशा गरौँ मामाले यो गीत सुनेर पक्कै पनि रमाइलो गर्नुहुन्छ होला। हजुर, अब यो गीत पछाडि कार्यक्रम के अरे साङ्गीतिक तरङ्ग लिएर बिना गुरुङ बहिनी ब्रुनाईका श्रोताहरू समक्ष आउनुहुनेछ भने अन्य श्रोताहरू नेटवर्कको प्रोग्राममा नै कन्टिन्यू जोइन गर्नुहुनेछ। युके सन्तलीबाट प्रसारण हुने नमस्ते युकेसँग जोडिनुहुनेछ भने मलाई भोलि बिहान भेट्नुहुनेछ। फेरि भोलिसम्म हामी बिदा लिउँ, छुट्यौँ। तपाईँहरूको बाँकी समय रमाइलो रहोस्, शुभ रहोस्, शुभ दिन, बाई बाई।

0: एसिसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो पटक जित भएको छ। मलेसियामा जारी खेलमा नेपालले भुटानलाई 51 रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। नेपालले दिएको 114 रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित विश्व ओभरमा 8 विकेट गुमाएर 62 रन मात्रै बनाएको हो। नेपालका लागि सीताराणा मगरले 37 र रुबिना छेत्रीले 24, सोनी पाखरिनले 13 तथा सम्झना कुमारीले 10 रन बनाउनु भयो। नेपालको बलिङतर्फ रुबिना छेत्रीले 3 विकेट, रिया शर्माले 2 विकेट लिँदा कविता कुँवर र मनिषा उपाध्यायले समान 1-1 विकेट लिनुभयो। पहिलो खेलमा कतारलाई 8 विकेटले हराएको नेपाल समूह डीमा लगातार दोस्रो जित निकाल्न सफल भएको छ। नेपाल रहेको समूहमा कतार, भुटान र हङकङ छ। नेपालले समूह चरणको अन्तिम खेल पर्सि हङकङसँग खेल्ने तालिका छ। महिला टी20 एसिया कप छनौट प्रतियोगितामा समेत रहेको एसिसी महिला प्रिमियर कपमा 18 टोली सहभागी छन्। प्रतियोगिताबाट उत्कृष्ट 4 टोली महिला एसिया कपका लागि छनौट हुनेछन्। भारतसँगको सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिले संघीय संसदका दुवै सदन अवरुद्ध भएको छ। सांसदहरूले उहाँको अभिव्यक्ति फिर्ता र संसदबाट रेकर्ड हटाउन माग गरेका छन्। काठमाडौँका सड़कमा केही युवासँग कुरा राख्दाखेरि उनीहरूले नेपालले भारतको भूमि मिसिएको प्रमाण दिन माग गरेका छन्।
1: मेरो नाम आकाश न्यौपाने, म यता तारकेश्वर बस्छु। म अहिले प्लस टू सकेर बसेको, 18 वर्ष भयो। मेरो घर रसुवा। एउटा प्रधानमन्त्री भइसके जस्तो व्यक्तिले त्यो कुराहरू चाहिँ संसदमा बसेर गर्नु हुँदैन थियो भन्ने लागेको थियो। उहाँले यति त्यो बोल भएको भए त्यो प्रमाण देखाउन सक्नुपर्छ संसदमा बोलिसकेपछि। त्यो सेन्सिटिभ विषयमा यतिकै चाहिँ बोल्नु हुँदैन।
2: सुनिता रिजाल, कालिका स्थान, 21 वर्ष भए, अहिले लोकसेवा पढिरहेको छ। त्यो चाहिँ अब केही प्रमाण भएर नै बोल्नु भयो होला उहाँले। अब सत्य तथ्य बाहिर नआए चाहिँ हामीले केही जज गर्न मिल्दैन, त्यही भएर अब प्रमाण बाहिर आओस् पहिला। अब
3: मेरो नाम अर्जुन बाह्रघरे, कालिका स्थान। म यता बाहिरतिर गएको तयारी गर्दैछु। मेरो 20 बालन शाहले प्राइम मिनिस्टरले भन्नुभएको थियो नि, धेरैले के सुन्यो भन्दा इन्डियाले मात्र होइन नेपालले नि सीमा मिच्ने काम गरिरहेछ भन्नुभएको थियो नि। अब त्योभन्दा अगाडि नै भन्नुभएको थियो कि उहाँले कानुनी रूपमा उहाँसँग के वार्ता गरिसकेका छौँ भनेर त्यसरी उहाँले लिनुभएको थियो। तर यहाँको उसले जनताहरूले खासै त्यसलाई मध्यनजर नगरेर अब नेपालले पनि सीमा मिचेको त्यहीलाई मात्र फलो गरिराख्नु भयो।
4: मेरो नाम संस्कृति न्युपान, हामी यहीँ पुतली सडकमै हो, दिवस लास्ट इयर। त्यस्तो थाहा भएन मलाई चाहिँ, तर अब त्यहाँले बोल्नु भएको छ भने पछाडि चाहिँ अब केही थाहा पाएर नै बोलेको होला नि भन्ने नै लाग्छ मलाई चाहिँ। अरू चाहिँ खै त
5: निजल मेन्टल कपन बेट पढिरहेको छु। त्यही अब प्रुफ सहितै बोल्नुपर्छ थियो, तर हुनु त पहिला पहिला पनि सब प्रुफ दिएरै बोल्नु भएको थियो। अब एकचोटि चाहिँ प्रुफ नदिकन बोल्नुभयो, मेरो फ्युचरमा बोल्नुहुन्छ होला केही मतलब पछि फेरि गर्नुभयो, प्रुफ दिनुभयो यस्तो यस्तो रहेछ भनेर एक्सप्लेन गर्नुभयो भने त ठिकै हो। अहिले चाहिँ यसरी चाहिँ अलि बिना प्रुफको चाहिँ बोल्नु नहुने थियो। सौरभ पराजु,
6: म अहिले ब्याचलर्स गर्दै हो गौशाला। त्यही सोसियल मिडिया रिलहरू स्क्रोल गर्दा गर्दै देखायो भने चाहिँ स्टेटमेन्ट मात्रै दियो होइन, तर प्रुफहरू त दिएन नि त। जे भए पनि प्रुफ पनि दिनु पर्थ्यो कहाँ के गरे हो भनेर। मान्छेहरू त जेनरल पब्लिकलाई थाहा हुँदैन, कन्फ्युज हुन्छ नि त। त्यो त्यहाँ भए चाहिँ हामीलाई नि क्लियर हुन्थ्यो।
7: मेरो नाम राधेश श्याम शाह, यही 2-3 दिनको लागि घुम्न आएको छु। घर चाहिँ मेरो सर्लाही जिल्ला भरतवा, पढ्दैछु अहिले ब्याचलर फर्स्ट इयर। अब यो खासै हेर्दाखेरि त अहिले विवादमा छ होइन, जस्तै लिपुले कालापानीहरू छ नि, अब विवादमा छ। उहाँहरूले भन्नुभइरहेछ कि हाम्रो छ, अब नेपालले भनिरहेछ कि मेरो छ, किनभने हामी पनि त राई क्षेत्रबाट हो जहाँ बोर्डर पनि पर्छ होइन। अब त्यो बोर्डर हेर्दाखेरि थोरै मलाई लाग्छ कि नेपालीहरू पनि इन्डियातिर अलिअलि बसेछ। अब सायद उहाँको सन्दर्भ त्यही होला। अब फिक्स उहाँ त एकदमै स्पष्ट रूपमा मात्र भनेको छैन, छानबिन भएपछि थाहा हुन्छ।
0: इजरायल र लेबनान बीच जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित सशस्त्र युद्ध विराममा सहमति भएको छ। इजरायल र इरान समर्थित हिजबुल्लाह समूह बीचको लडाई रोक्नका लागि भएको सहमति अमेरिकाको मध्यस्थतामा वाशिङटनमा सम्पन्न वार्ता मार्फत भएको हो। बीबीसीका जेम्स रिड।
8: This agreement is aimed at ending a war that has devastated southern Lebanon. It would require Hezbollah to stop its attacks on Israeli forces and withdraw from the south. It also outlines the creation of pilot zones where the Lebanese army would establish control. But Hezbollah was not involved in the negotiations, and there's no requirement for the Israeli army to withdraw. A similar agreement in April failed to end the fighting. Washington has been pressing for a ceasefire in Lebanon, partly because Iran has made it a condition for a wider peace deal.
0: आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस। सरकारले 2063 साल जेठ 21 गते नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा
9: CFBS.

बीएफपी एस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बीएफपी एस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफपीएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बिहिबार हो आदरणीय श्रोता, बिहिबार हामी भगवान विष्णुका विविध स्वरूपमा रहनुभएका शक्तिहरूको उपासना गर्ने गर्दछौँ। त्यसमा खास गरेर देवीहरूको उपासना बिहिबारका दिन हुने गर्दछ। त्यसै गरी भगवान् विष्णुकै स्वरूपमा रहनुभएका देवताहरूका गुरु बृहस्पतिको पनि यो बिहिबारका दिन स्मरण गर्ने गरिन्छ, ज्ञान रूपमा र गुरु रूपमा र अरू भगवान् विष्णुका विविध स्वरूपहरूमा रहेका देवीहरूका अनेक लीलाहरूको यस दिन स्मरण गर्ने गरिन्छ र हामी पनि त्यतातर्फ अग्रसर हुन सकौँ यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा चर्चा गर्ने गर्दछौँ केही विषय बिन्दुहरूलाई लिएर। त्यसै अन्तर्गत आदरणीय श्रोता, आज नारीहरूकी पवित्र मार्गदर्शक र नारीकै रूपमा रहेर नारीहरूलाई शिक्षा दिने र भगवान्को लीलामा सहयोग गरेर भगवान्को उज्जवल कीर्तिलाई फैलाउने माता सीताको जीवनको एउटा त्यागपूर्ण र अत्यन्तै महान क्षणमा उहाँले देखाउनु भएको साहसको, जसले उहाँलाई अनन्तसम्म एकदमै ठुलो प्रतिष्ठा प्रदान गरेको छ, त्यस्तो अवस्थाको चर्चा आजको यस कार्यक्रममा गरौँ। रामायणमा हामी पढ्ने गर्दछौँ भगवान् श्रीराम राजा दशरथ र कौशल्याको पुत्रको रूपमा अयोध्यामा अवतरित भएर वनवासी जीवन बिताउँदै लङ्कामा गएर रावणलाई नष्ट गरेर राक्षसहरूको दुष्टहरूकोलाई नष्ट गरेर फर्किनु भएको जो व्यवस्था कथा अथवा चरित्र लीला छ त्यसको हामी श्रवण गरिरहन्छौँ। त्यसै अन्तर्गत माता सीता वास्तवमा भगवान् जो चक्रवर्ती राजा दशरथको ज्येष्ठ पुत्रको श्रीमती हुनुहुन्थ्यो, राजा जनक जो राजाहरूमा श्रेष्ठ राजा म ज्ञान प्राप्त गर्ने विधेयका पुत्री हुनुहुन्थ्यो र दशरथ जस्तो चक्रवर्ती राजाको बुहारी हुनुहुन्थ्यो, तैपनि आफ्नो पति को सेवा गर्ने आफ्नो कर्तव्यबाट च्युत नहुनलाई त्यो अत्यन्तै राक्षसहरूले घेरेर रहेको दुःखपूर्ण जङ्गलमा जाने जो सेवाका लागि एउटा महान कर्तव्य ठानेर निर्णय गर्नुभयो, वास्तवमा त्यो अत्यन्तै महान छ र त्यहाँ उहाँले सहनु परेका दुःख कष्टका कुराहरू वास्तवमा हामीले कल्पना गरेर पनि दुःखी हुन्छौँ, उहाँले त साँच्चै त्यसलाई गरेरै देखाउनु भएको छ। त्यस्तो अवस्थामा दण्डकारण्यबाट अपहरित हुनु परेको र राक्षस संसार तिनै लोकलाई जितेर रजाइ गरेको एउटा दुष्ट राक्षसको कब्जामा एउटा रुखको फेदमा राक्षसीहरू ति भयङ्कर शरीर भएका राक्षसीहरूको बिचमा खानापिना सुत्न नओढ्ने ओछ्याउने वास्तवमा बडा दुःख कष्टसँग त्यहाँ धम्कीपूर्ण निरन्तर रावणको कर्कश चेतावनीका बिचमा शरीर रक्षा गर्न पनि निकै कठिन अवस्थामा रहेर आफ्नो सतीत्व रक्षाको अत्यन्तै ठुलो चुनौतीका बिचमा रहनुभएकी माता सीतालाई रावणले अनेक किसिमका प्रलोभनहरूबाट फसाउने चेष्टा गर्छ, झुक्क्याउने चेष्टा गर्छ, बहकाउने चेष्टा गर्छ, तर माता कुनै पनि हालतमा चाहे जेसुकै होस् बरु मृत्यु श्रेष्ठ गर्छ मेरो लागि, तर तेरो ऐश्वर्यमा कुनै पनि मेरो लालसा छैन, म त केवल भगवान् श्रीरामको चरणको सेविका हुँ र त्यही चरणको स्मरणबाट नै मेरो जीवन अगाडि बढ्छ भनेर उहाँले भन्नुभएको एउटा बाणी छ, त्यसैको हामी संक्षिप्तमा चर्चा गरौँ, जुन बाणीले नै वास्तवमा माता सीतालाई निकै महान बनाएको भनेर विद्वानहरूले भनेका छन्। त्यो रामायणको यो एउटा पद्यको हामी संक्षिप्तमा चर्चा गरौँ, तर त्यसभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र रावणले निरन्तर रूपमा आफूलाई दबाब दिएर विभिन्न ऐश्वर्यहरूको प्रलोभन दिएर तिनै लोककी रानी मेरी प्रमुख पत्नी भएर पटरानी भएर रहन पाउँछौ भनेर अनेक किसिमका प्रलोभनहरू धम्कीहरू दिँदा पनि माता सीताले रावणलाई छेउ पर्न दिनु भएन र उहाँ भन्नुहुन्छ, सक्या लोभ हेतु नाह महिषोण धने नवा अनन्य राग भेण अहम भास्करेण यथा प्रभा। यो वाल्मीकि रामायणको सुन्दर काण्डको 15 अध्यायमा उल्लेख भएको एउटा पद्य हो। यसले भन्छ, हे दुष्ट, तैँले लोभे आएर मलाई लोभ्याउन सक्दैन। तेरो ऐश्वर्य धनबाट म प्रलोभित हुनेवाला छैन। म त अनन्य भक्त हुँ राघवको अर्थात् भगवान् श्रीरामको। जसरी भास्कर अर्थात् सूर्यको साथमा प्रभा रहन्छ, त्यसै गरी भगवान् श्रीरामको म पनि त्यस्तै हुँ। त्यसैले तेरो ऐश्वर्य र धनमा मलाई कुनै पनि प्रकारको लोभ छैन। त्यस्तो लोभले तैँले मलाई झुक्क्याउन सक्दैनस् भनेर माताले दिनुभएको उत्तर, सङ्कटका बेलामा भगवान्तर्फ आफूलाई अड्याउनका लागि भक्तहरूले यस्ता बाणीहरूको सहारा लिने गर्दछन् भनिएको छ। त्यसैले यो अत्यन्तै कठिन अवस्थामा रहँदा पनि भगवान्प्रतिको जो अनन्यता छ, अनन्य भक्ति छ, वास्तवमा त्यो सूर्य र प्रकाशको जस्तो सम्बन्ध छ, त्यस्तै भगवान् सूर्य हो भने प्रकाश माता सीता हो। त्यसरी माताले आफूलाई भगवान्तर्फ दृढताका साथ अड्याउनु भएको यो प्रसङ्गले भक्तहरूलाई ठुलो बल प्रदान गर्ने गर्दछ भनिएको छ। त्यसैले यसको श्रवणबाट पनि हामीलाई आफ्नो जीवनमा आएका सङ्कटपूर्ण अवस्थाहरूबाट अगाडि बढ्नका लागि कसै ढुङ्गा हुन सक्दछ, एउटा सूत्र हुन सक्दछ र एउटा बल अथवा आश्रय हुन सक्दछ। कतिले यसलाई बनाएका छन् त्यस्तो आश्रय, त्यसैले यतातर्फ पनि हाम्रो दृष्टि जान आवश्यक छ भनेर बताइएको छ। त्यसै गरी ऐश्वर्य वा सुविस्तीर्णे व्यसने वा सुधारुणे रज्जे वा पुरुषम बध्वा कृतान्त परिकर्षति। माता सीता नै त्यहाँ प्रसङ्गवश भन्नुहुन्छ, मनुष्यले चाहे ठुल्ठुलो ऐश्वर्यको उपभोग गरोस् अथवा दारुण दुःख नै किन नभोगोस्, तर मृत्युले त्यस मानिसको गलामा पासो बाँधेर आफूतर्फ तानिरहेको हुन्छ। वास्तवमा चाहे धनी होस् चाहे गरिब होस्, चाहे ठुलो होस् चाहे सानो होस्, चाहे मान्छे होस् चाहे अरू प्राणीहरू होस्, अथवा जस्तो सुकै अवस्थामा जहाँ सुकै जोसुकै रहेको होस्, त्यसलाई मृत्युले बाँधेर तानिरहेको हुन्छ। ठुलो छु, धनी छु, पद प्रतिष्ठा प्राप्त छु, ऐश्वर्यले भरिपूर्ण छु भनेर उफ्रिनै पर्दैन। हामीसँग गरिबहरूसँग एकछिन उफ्रेला तर कालले पासो बाँधेकै हुन्छ र उसले चाहेको दिन घोक्रो समातेर पछाडि रिहाल्छ। त्यसैले मानिसले न गरिब छु भनेर दुःखी हुनुपर्ने स्थिति छ, न धनी छु भनेर उफ्रिनुपर्ने स्थिति छ। आमा शान्त भएर आफ्नो कर्तव्यतर्फ लागो भने वास्तवमा त्यसबाट बचेर अगाडि जान सकिन्छ भन्ने नै यस पद्यको मर्म हो, माता सीताको उपदेश पनि हो भनिएको छ। पुनः अर्को एउटा वचन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र यो रामायणको माता सीताको त्यो जो भगवत भाव छ त्यसको एउटा दृढताका साथ उहाँले उठाउनु भएको कुरालाई हामी चर्चा गरिरहेका छौँ र उहाँले अनेक किसिमले आफूलाई भगवानको सेविका हुँ भनेर पुष्टि गर्नुभएको प्रसङ्ग हामीले यहाँ हेरिरहेका छौँ। त्यसै अन्तर्गत यदि भगवानमा त्यस्तो भाव हुन सकेन भने मनुष्यको कसरी कल्याण हुन्छ त भन्ने विषयमा प्राप्तुम मिच्छन् पराम सिद्धिम जन सर्वोप्य किञ्चन श्रद्धया परया युक्तो हरिम शरणम आश्रयो दिति भनेर पाञ्चरात्रमा नारदजीले भन्नुभएको प्रसङ्ग यहाँ जोड्न सकिन्छ। अर्थात् अकिन्छन् सबै व्यक्ति परासिद्धि अर्थात् मोक्षको इच्छा गर्दै परम श्रद्धायुक्त भएर करुणा वरुणालय भगवान् श्रीरामको आश्रयमा जाउन् भनेर उहाँले भन्नुहुन्छ। भगवानको आश्रय बिनाको जीवन अत्यन्तै काम नलाग्ने जीवन हो भनिएको छ, किनभने त्यसले आफूलाई नरकमा लान्छ, जीव नरकमा जान्छ र उसले अरू दुःख कष्टहरू भोग्नु पर्दछ। अनि मनुष्य भएको के काम लाग्यो? मनुष्य भएर त कमाइ धमाइ गर्ने हो, आफ्नो जीवनलाई सुधार्ने हो। यदि नरकै जानु छ भने मनुष्य भएर गरिएको भोगको के अर्थ छ र? त्यसैले मानिसहरू भगवानको शरणमा जाने चेष्टा गरेर आफूलाई बचाउने निरन्तर प्रयत्नमा लागिरहन् नारदजी यही इच्छा गर्नुहुन्छ। र यदि यसो गरिएन भने वास्तवमै मनुष्य जन्मको सार्थकता सिद्ध गर्न सकिँदैन भनेर बताइएको छ। त्यसैले यतातर्फ चिन्तन जोड्न सकियोस्, हामीलाई महापुरुषहरूले बताएको मार्गमा अग्रसर हुने चेष्टा गरियोस्। अरूले के गर्छन् वास्तवमा भोग्न त आफैले पर्छ, आफ्नो शरीरमा लागेको घाउको पीडा आफैले भोग्नु पर्दछ, कसैले कम गर्न सक्दैन। त्यसैले अरूले के गर्दैछन् भनेर हेर्नुभन्दा पनि आफै जागरुक भएर आफ्नो विषयमा आफूले सोच्नु पर्दछ भन्ने नै शास्त्रको उपदेश रहेको भनेर बताइएको छ। यतातर्फ हेर्ने दृष्टि बनोस् यही भगवान्सँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणी दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। हरेर नाम हरेर नामैव केवलम कलौ नास्तेव नास्तेव नास्तेव गति अन्यथा। नमस्कार।

नेपाली हामी नेपाली नै रहन्छौँ। राष्ट्रिय भावनाले समेटिएको यो भावपूर्ण गीत सँगसँगै आजको नमस्ते युके कार्यक्रम शुभारम्भ भइसकेको छ। नमस्कार, सुस्वागतम यहाँहरू सबै सबैलाई आजको प्रभातकालीन प्रस्तुति नमस्ते युके कार्यक्रममा। आज भने तपाईँहरूको साथमा नमस्ते युके कार्यक्रम लिएर म रूपा राणा उपस्थित भएकी छु। तपाईँहरू सबै सबैलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आज विक्रम सम्बत 2083 साल जेठ महिनाको 21 गते, तदनुसार आज बिहिबार 4 जुन सन् 2026 हो। आजको दिन पनि तपाईँहरूको अत्यन्तै रमाइलोसँग व्यतीत रहोस् हामी यही कामना गर्दछौँ। हजुर, हरेक दिन कुनै न कुनै अवेरनेसहरू रहने गर्छ श्रोता। विभिन्न दिनमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको हुन्छ र यसै क्रममा नेपालमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस रहेको छ। हरेक वर्ष जेठ महिनाको 21 गते विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी आजको यो जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइन्छ। र तपाईँ हामीले सुन्दै आइरहेको आजभोलि पनि विभिन्न सामाजिक सञ्जालमा पनि धेरै उतार चढावहरू देख्छौँ, विशेष गरेर यो जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसले पनि

यसलाई निराकरण गरोस् र यसको विशेष गरेर अहिले यदि भनौँ न हरेक नेपालीलाई जातीय छुवाछुत तथा भेदभावका विरुद्ध एकताबद्ध भई दृढतापूर्वक उभिन र छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा पनि नेपालको सरकारद्वारा शुभकामना सन्देश दिने भइरहेको छ र ती सन्देशहरूलाई पालन गर्दै अघि बढ्न सकियोस् र हरेक नेपालीले एक भएर छुवाछुत प्रथालाई विगतका दिनहरूमा जस्तो थियो विद्यमान रहेको दास प्रथा अनि सती प्रथा अनि कमैया प्रथाहरू जस्तै सधैँको लागि समाप्त गर्ने हो भने अब यस्ता कार्यक्रमहरूलाई अघि बढाउन सकिन्छ र समुदायको सशक्तिकरण प्रतिनिधित्व अनि सहभागिताको लागि पनि विशेष व्यवस्थाको प्रत्याभूति संविधानले गर्ने गर्दछ र यसै परिप्रेक्ष्यमा नेपालमा पनि विभिन्न किसिमका नीति नियमहरू विभिन्न कार्यक्रमहरू गरेर आजको दिनलाई जातीय छुवाछुत तथा यो भेदभाव विरुद्धका एकताबद्ध कार्यक्रमहरू हुने गर्दछन् र आजको दिनमा सरकारले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन कार्यान्वयन गर्न समिति गठन गर्नु अथवा यस्ता विभिन्न किसिमका कार्यक्रमहरू गरेर यो कार्यक्रमले आजको दिनमा आर्थिक समानता समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न अझ समतामूलक समाज निर्माण गर्ने सङ्कल्प सहित यो कार्यक्रम अघि बढाएको छ र यो कार्यक्रमले सम्पूर्ण नेपाली जनतामाझ यस कुराको सम्बोधन गरी अत्याधिक जनचेतनाको अभिवृद्धि गरेर आजको दिनलाई एकदमै उल्लासमय तरिकाले अबदेखि यस्तो जुन जातीय भेदभाव छ छुवाछुत छ यसलाई निराकरण गर्न सकियोस् भन्ने उद्देश्य पनि हो श्रोता. ओके, यो आजको दिनको कुराकानी भयो. त्यस्तै गरी आजको दिनमा हामी सदाझै नमस्ते युके कार्यक्रममा विविध कार्यक्रमहरू रहेका छन् भन्नाले पनि तपाईँहरूले सुन्दै आइरहनु भएको मौसम वैदेशिक विनिमय दर सुनचाँदीका दर भावहरू त छँदैछन्. आज पनि ती कार्यक्रमहरू नियमित रूपमा तपाईँहरूले सुन्न सक्नुहुनेछ. आउनुहोस् अब भने हामी कार्यक्रमलाई अघि बढाउँ यो मिठो गीतबाट.

एस गोर्खा रेडियो आज प्रत्येक 3.6 seconds मा कसै न कसैले भेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्. भेटरन्स आईडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ. साथै

परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि आजै भेटरन्स आईडी कार्डको लागि आवेदन दिइहाल्नुहोस्। यदि तपाईँ सन् 2018 को डिसेम्बर भन्दा अगाडि अवकाश प्राप्त हुनु भएको हो

संगीता राणा र रामकृष्ण ढकालको युगल सर्वद प्रस्तुत गीत हामीले सुनिरहेका थियौँ। समय अब बिहानको 7 बज्नको लागि करिब करिब 7 मिनट बाँकी रहेको छ। नेपालमा पनि समय बिहानको 11 बजेर 39 मिनट गयो भने ब्रुनाईमा दिनको 2 बज्नको लागि अब 7 मिनट बाँकी रहेको छ। बीएफबीएस गरका रेडियोबाट तपाईँ हुनुहुन्छ नमस्ते युके कार्यक्रममा तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु म रूपा। तपाईँहरूले आजको यस कार्यक्रममा हामीले राखेको ब्रेकफास्ट ब्रेन टिजरको प्रश्नको एन्सर पनि दिन सक्नुहुनेछ र सिम्पल एन्सर मात्रै पठाउन सक्नुहुनेछ श्रोता तपाईँहरूले, र तपाईँहरूका विचारहरू पनि सेयर गर्न सक्नुहुनेछ यदि तपाईँ फुर्सदमा हुनुहुन्छ, र आफ्ना विचारहरू भावनाहरू अनि तपाईँलाई मन परेका गीतहरू पनि रिक्वेस्ट गर्न सक्नुहुनेछ। सम्पर्क टेलिफोन नम्बर 01-303-246-730 र इमेल bfbsgarkha@bfbs.com र यहाँहरूले फेसबुक मेसेन्जरमा पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। अब हामी कार्यक्रमको पहिलो घण्टाको करिब करिब अन्तिम चरणमा छौँ र यो पहिलो घण्टालाई समापन गर्नको लागि म तपाईँलाई सुनाउँदैछु अर्को एउटा गीत गाउने कलाकार सनु पौडेल र रजिना रिजाल।

0: Pelain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh host.
2: Play BFBS.
0: You BFBS Gotha Radio.
3: Sagarmatha ma 6 din dekhi yo patta par patrohan gai dawa sherpa 6 din pachi sakusal fela parnu bhayeko cha. Okhuldunga ka sherpa lai aaja bihana khumbu icefall kshetra ma khoji toli le uddhar gareko ho. Adke expedition ka prabandh nirdeshak Pemba sherpa ka anusar guide sherpa hiul ma kishridai tala jharde gareko awastha ma fela parnu bhayeko ho. उद्धार पछि उहाँलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइँदैछ। फेसबुकमा सार्वजनिक तस्विरहरूमा दावाका हातका औंलामा चोट देखिएको छ। हिमालयन ट्राभर्स एडभेन्चरसँग आबद्ध शेर्पा जेठ 15 गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन हुनु भएको थियो। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला घरभित्रका 160 संरचना हटाएको छ। जेठ 10 गतेदेखि महानगरले फिर्केमा अतिक्रमी संरचना हटाउन शुरू गरेको हो। महानगरले फेवाताल संरचनासँग जोडिएको फिर्के खोला सफाई तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ। महानगर प्रमुख धनराज आचार्यले पोखराको अन्धेरी कुनादेखि शुरू भएर गाईघाटमा पुगेर फेवातालमा मिसिने फिर्के खोलाको प्राकृतिक बहाव संरक्षणका लागि अभियान चलाइएको बताउनु भएको छ। महानगरले फिर्के खोला घरका आंशिक रूपमा हटाइएका संरचना संस्थाले सम्बन्धित व्यक्ति तथा तोकेको समयभित्र आफै हटाउन आग्रह गरिएको छ। महानगरले फिर्के खोलामा सिधै ढल विसर्जन भइरहेको भन्दै 10 दिनभित्र सेफ्टी ट्याङ्की निर्माण गरी ढल खोलामा नफाल्न चेतावनी दिएको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेपछि विगतकै कार्यक्रमलाई निरन्तरता दिएको र बदलिदो राजनीति परिस्थिति अनुसार नआएको भनेर टिप्पणी गरिएको छ। सरकारका कार्यक्रम कार्यान्वयनमा आशंका सर्वसाधारणको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
4: गण्डकी प्रदेश सरकारको 2075 आएको पहिलो नीति कार्यक्रममा पोखरामा सुविधा सम्पन्न क्रिकेट रङ्गशाला निर्माण गर्ने योजना थियो। सोही वर्ष डिपिआरका लागि 50 लाख बजेट समेत विनियोजन भयो। पोखरा 33 क्रिकेट रङ्गशालाका लागि जग्गा खोजेर डिपिआर बनाइएको त्यो योजना अहिलेसम्म अघि बढ्न सकेको छैन। त्यसपछिका हरेक नीति कार्यक्रममा क्रिकेट रङ्गशाला बनाउने कार्यक्रम आउने गरेको छ, तर त्यसका लागि आवश्यक बजेट भने विनियोजन हुँदैन। आगामी आर्थिक वर्ष 83-84 लागि सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ। यस वर्ष पनि क्रिकेट रङ्गशाला निर्माण गर्ने भनेर सरकारले कार्यक्रम ल्याएको छ, तर खेलकुद कर्मीहरूले भने सरकारले ल्याएको कार्यक्रम पत्याउन छाडेका छन्। क्रिकेट रङ्गशाला जस्तै वर्षेनी नीति कार्यक्रममा आउने तथा कार्यान्वयन नहुने धेरै योजना सरकारले यसपटक समेत ल्याएको छ। खेलकुदतर्फ पुरानै कार्यक्रमलाई निरन्तरता दिएको र अधिकांश कार्यक्रम यसपटकसम्म दोहोरिएको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जय कान्त सिग्देल बताउनुहुन्छ।
5: क्रिकेटलाई पहिलो नीति तथा कार्यक्रम क्रिकेट र गल्फ हाम्रो प्रदेशको गौरवका आयोजना हुने भनेर लेखा छन् होइन। त्यहाँदेखि र आजसम्म आउँदाखेरि पनि अब शून्य छ हाम्रो प्रगतिको होइन। एउटा हामी पशुपति घाट खोज्यौँ, डिपिआर पनि बन्यो, तर सही समयमा अब त्यसको लगानी नआउँदाखेरि अब त्यो खोलाको कटानमा पर्यो होइन। अब त्यहाँ हुँदै हुँदैन भनेर भन्नुभएको छ होइन। अब अलिकति हामीले चाहेको के हो भने अब गण्डकी प्रदेश सरकारले अब यसरी चाहिँ आफूले बजेटले यसरी काम गर्न नसक्ने हो भने सरकारले चाहिँ कम्तीमा चाहिँ त्यस्तो खालको प्राइभेट अर्गनाइजेसनसँग मिलेर गर्ने भन्ने खालको आइदियो भने बरु बन्छ कि भन्ने आशा गर्न सकिन्छ। सरकारको आफ्नै स्रोत साधनले बनाउने भनेपछि त त्यो आशै गर्ने ठाउँ छैन कि कहिले।
4: प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले नीति कार्यक्रमले नयाँपन दिन नसकेको भनेर टिप्पणी गरेको छ। प्रमुख सचेतक कुसुम बुढा मगरले ठोस र मूर्त रूपमा कार्यक्रम आएको तथा रोजगारी सिर्जना र महिलाका लागि धेरै कार्यक्रम छुटेको उहाँ बताउनुहुन्छ।
6: बढ्दो राजनीतिक परिवेशलाई हेर्दाखेरि पनि सरकारले त्यो बुझेर केही ठोस प्रदेश सरकार देखिने किनिने र गर्व गर्ने खालका केही ठोस कार्यक्रमहरू ल्याउँछ भन्ने थियो अपेक्षा, तर त्यस्तो देखेन। हाम्रो चाहिँ पुरातनवादी सोच नै यथाशक्तिवादी सोच नै अलमल लिएर नीति कार्यक्रम प्रस्तुत भएको छ। अब हामीले सुझाव पेश गर्छौँ, सरकारले त्यसलाई समावेश गरेर लाने कुरा कतिको गर्छ त्यो हेर्न बाँकी नै छ। तर सरस्वती हेर्दाखेरि यो परम्परामा आधारित निरन्तरता धेरै कार्यक्रम नयाँ कार्यक्रमहरू एकाध बाहेक धेरै दिन तथा कार्यक्रमहरू छन्।
3: मधेसका 16% बालबालिकामा कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य निर्देशनालय मधेस प्रदेशले 136 स्थानीय तहमध्ये 113 स्थानीय तहमा गरेको पोषण परीक्षणमा 16% कुपोषण देखिएको हो। मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले 35,800 कुपोषित, 8,771 जना शीघ्र कुपोषित र 2,33,000 सामान्य अवस्थामा रहेको बताउनु भएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार यो अवस्था संकटपूर्ण हो। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले गरिब गरिबी, अशिक्षा, पोषण सम्बन्धी चेतनाको कमी, सरसफाईको अभाव तथा असन्तुलित खानपानले मधेसमा कुपोषणको समस्या जटिल बन्दै गएको बताउनुभयो। रोल्पाको माडी गाउँपालिका 2 ब्याङ्क खोलामा आज बिहान भएको जीव दुर्घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसा।
0: यो BFBS गोर्खा रेडियो हो।

समय बिहानको 7:10 गयो। बीएबीएस गर्का रेडियोबाट नमस्ते युके कार्यक्रमको हामी दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। नरेन्द्र प्यासीले गाउनुभएको मन भए पुग्छ मायामा मिठो गीत हामीले सुनिरहेका थियौँ। अब यो गीतपछि भने आउनुहोस् अब बेलायतको मौसमको बारेमा थोरै जानकारी लिउँ। आज प्राय गरेर धेरैजसो स्थानहरूमा घाम लाग्दा लाग्दै पनि प्रशस्त मात्रामा पानी पर्ने सम्भावना रहेको मेट अफिसले जानकारी गराएको छ। आजको दिनमा धेरैजसो स्थानहरूमा भने भारी वर्षा हुने र कुनै कुनै स्थानहरूमा त मेघ गर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। आज लामो समयसम्म पानी पर्ने वातावरण पनि हिजोको तुलनामा केही चिसो भएको अनुमान गर्न सकिनेछ र धेरैजसो स्थानहरूमा भने जोडसँग चिसो हावा पनि चल्नेछ। आजको लागि अधिकतम तापक्रम भने 18 डिग्री सेल्सियससम्म पुग्नेछ र लन्डनमा पनि प्राय गरेर धेरैजसो स्थानहरूमा घाम लागे तापनि मेघ गर्जनसहित समय समयमा वर्षा हुने सम्भावना रहेको छ र आजको लागि धेरैजसो स्थानहरूमा 19 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। आज युकेमा सूर्योदय बिहानको 5:00 लागि 13 मिनट बाँकी छँदा भएको थियो भने सूर्यास्त बेलुकी 9:11 हुनेछ। आज रातको समयमा पनि धेरैजसो स्थानहरूमा भने मौसम एकदमै चिसो रहने र विशेष गरेर उत्तरी तथा पश्चिमी क्षेत्रतिर भने पानी पर्ने सम्भावना रहेको छ। बाँकी स्थानहरूमा मौसम सुक्खा रही आकाश सफा देखिने र उत्तरी धार भएर बहने चिसो हावाको प्रभावले भने रातको समयमा केही चिसो महसुस हुन सक्छ। अनि त्यस्तै गरी भोलि शुक्रबारको दिनमा पनि प्राय गरेर मौसम सुक्खा रहने र घाम लाग्ने अनुमान गरिएको छ। धेरैजसो स्थानहरूमा घाम लागे तापनि समय समयमा भने पानी पर्नेछ। यसको प्रभाव भने भोलिको दिनमा उत्तरी तथा पश्चिमी क्षेत्रतिर बढी मात्रामा वर्षा अथवा बादल रहनेछ भने समय समयमा घाम पनि लाग्नेछ र दक्षिणी पश्चिमी क्षेत्रतिर भने भोलिको दिनमा पानी पर्ने सम्भावना रहेको छ। भोलिको लागि अधिकतम तापक्रम 18 डिग्री सेल्सियस नै हुनेछ। हजुर, मौसममा कुनै परिवर्तन भएमा हामी तपाईँहरूलाई जानकारी गराउँदै जानेछौँ। आउनुहोस् अहिलेको लागि भने हामी कल्याण सिंहको स्वरमा यो गीत सुनाऊ।

आउनुहोस् अब भने हामी केही सूचनाहरू पनि राख्दै जाउँ। म्याग्दी प्रवासी मोना युकेको भलिबल हुन गइरहेको छ श्रोता। मोना युकेले हरेक वर्ष आयोजना गर्ने भलिबल कम्पिटिसन अथवा यो भलिबल टुर्नामेन्ट 2026 हो र यो भलिबल प्रेमी श्रोताहरू तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ 20 जुनमा। र म्याग्दी समाज युकेले आयोजना गर्ने यो म्याग्दी भलिबल क्लब युकेले हरेक वर्ष आयोजना गर्ने गर्छ। तपाईँहरूमध्ये अब कतिले भाग पनि लिनुहुनेछ र विनरहरूको लागि भने फर्स्ट प्राइज रहेको छ £2,000। सेकेन्ड यो मेनको लागि हामी कुराकानी गर्दैछौँ र मेन टिमको फर्स्ट प्राइज भने £2,000 अनि सेकेन्ड प्राइज रहेको छ 1300 अथवा 1300। ओके, अनि त्यस्तै गरी वुमेन्सको लागि पनि फर्स्ट प्राइज 1200 र सेकेन्ड प्राइज अथवा रनर अपले भने £800 पाउनेछन्। अनि भेटरनको लागि पनि फर्स्ट प्राइज 1100 र सेकेन्ड प्राइज रहेको छ 700। ओके, एकदमै इन्ट्रेस्टिङ। अनि छेलो पनि छ, छेलो फाल्नेहरूको लागि फर्स्ट प्राइज 150 फर्स्ट प्राइज मात्रै रहेको रहेछ। श्रोता इन्जोय गर्नुहोला। हजुर, यो कार्यक्रम हुन गइरहेको छ रसमोर साइन्स फुटबलमा, फुटबल क्लबमा श्रोता, पोस्ट कोड GU11 अनि 1QB रहेको छ। आउनुहोस्, यहाँहरूले विभिन्न किसिमका गीतहरू सुनिराख्नु भएको छ, यसै क्रममा म तपाईँलाई सुनाउँदैछु जिन्दगी प्यारका गीत है।

0: गोरखा रेडियो
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
0: यो PFBS गोर्खा रेडियो हो।

समय बिहानको 7:29 गयो। नेपालमा पनि दिनको 12:14 गएको छ भने ब्रुनाईमा दिनको 2:29 गयो। बीएफबीएस गरेका रेडियोबाट तपाईँ हुनुहुन्छ नमस्ते युके कार्यक्रममा, अनि तपाईँको साथमा छु म रूपा। आज बिहिबार 4 जुन 2026 दिनमा नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर भने यस प्रकार रहेको छ। अमेरिकी डलर एकको खरिद दर 152.84 रुपियाँ र बिक्री दर 153.44 रुपियाँ। युरोपियन युरो एकको खरिद दर 177.58 रुपियाँ र बिक्री दर 178.28 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 100 बढेर अहिलेसम्म त श्रोताहरू तपाईँहरूको 205.62 रुपियाँ भएको छ, अनि त्यसै गरी बिक्री दर 206.43 रुपियाँ। स्विस फ्रान्क एकको खरिद दर 193.75 रुपियाँ र बिक्री दर 194.51 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 109.58 रुपियाँ र बिक्री दर 110.11 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 119.25 रुपियाँ र बिक्री दर 119.72 रुपियाँ। जापानी सेन 10 खरिद दर 9.56 रुपियाँ र बिक्री दर 9.60 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 40.71 रुपियाँ र बिक्री दर 40.87 रुपियाँ। कटारी रियाल एकको खरिद दर 41.93 रुपियाँ र बिक्री दर 42.09 रुपियाँ। साउथ कोरियन वन 100 खरिद दर 9.98 रुपियाँ र बिक्री दर 10.02 रुपियाँ। हङकङ डलर एकको खरिद दर 19.50 रुपियाँ र बिक्री दर 19.58 रुपियाँ। र आज नेपालको बजारमा सुन चाँदीको मूल्य 49 गोल्ड अथवा फाइन गोल्ड भनौँ प्रति तोला रहेको छ 3,11,100 रुपियाँ, र असल चाँदीको मूल्य प्रति तोला 5,285 रुपियाँ। हजुर, यो त भयो वैदेशिक विनिमय दर र सुन चाँदीका दर भावहरू। अबको केही समयपछि हामी तपाईँको राशिफल सुन्नेछौँ। आउनुहोस् अब केही सूचनाहरू पनि राखौँ। सयपत्री नेपाली कल्चरल ग्रुपले आयोजना गर्ने सयपत्री साँझमा नेपालदेखि आउनुभएका कलाकार प्रकाश दूतराज रिमै बोलको गीत गाउने प्रकाश दूतराज, उहाँ फोक सिङ्गर साथै सङ्ग राइटर पनि हुनुहुन्छ। उहाँसँगको कार्यक्रम तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। शनिबार 20 जुनमा बेलुकी 6 बजेदेखि रातको 11:30 एम्पायर हल अल्डरसर्टमा एन्ट्री टिकट रहेको छ £25। अनि त्यसै गरी भिक्टोरिया डे, यो चाहिँ ग्रेटर रसमुर नेपाली कम्युनिटीले आयोजना गर्ने भिक्टोरिया डे तपाईँहरूले हरेक वर्ष पनि मनाउँदै आइराख्नु भएको छ। अल्डरसर्टको बिगेस्ट कम्युनिटीले सेलिब्रेसन गर्ने हो। शनिबार 6 जुनमा हुन गइरहेको छ। बिहानको 10 बजेदेखि 4 बजेसम्म तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। र यस कार्यक्रममा लाइभ एन्टरटेन्मेन्ट अनि विभिन्न किसिमका स्टलहरू रहनेछन् र स्ट्रिट थिएटर एन्ड मस मस मोर रहेको छ भनिएको छ। श्रोता, तपाईँहरूको यो कार्निभल परेड पनि हो, बिहानको 11 बजेदेखि प्रिन्सेस हलबाट सुरु हुनेछ। अनि यस विषयमा थप जानकारीको लागि तपाईँहरू भिजिट गर्न सक्नुहुनेछ rosmur.gov.uk/victoriaday।
अनि तपाईँहरू यो वर्षको लागि गोर्खा वक जाँदै हुनुहुन्छ. गोर्खा पिस फाउन्डेसनले आयोजना गर्ने गोर्खा वक हो श्रोता. 13 भिसीहरूको नाममा 13 किलोमिटरको यात्रा तपाईँहरूले वकिङ गर्नुहुन्छ, जगिङ गर्नुहुन्छ अथवा मजाले कुद्नुहुन्छ, होइन, व्हील चेयरहरूको लागि पनि छँदैछ. त्यसकारण यो वर्ष पनि तपाईँहरूले आइतबार 7 जुनमा बिहानको 10

वान डे पिकनिक जस्तै हो, तपाईँहरू वकिङ गरेर एउटा फाइदा लिनुहुन्छ भने अर्कोतिर एन्टरटेनमेन्ट प्याकेज त छँदैछ अनि साथीभाइहरूसँग भेटघाट रमाइलो कुराकानी छँदैछ, इन्जोय गर्नुहोला। आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु अर्को गीत, यो वक्त ब्यान्डबाट रहेको छ, कथा मेरो।

हजुर, यहाँहरूले इन्जोय गर्नुभयो होला. आखिर सङ्गीत हो, सङ्गीतको मजा लिनु एकदमै छुट्टै हुन्छ होइन. र हाम्रा आदरणीय श्रोताहरू, तपाईँहरूले विभिन्न जनरका गीतहरू मन पराउनुहुन्छ. विशेष गरेर कतिलाई लोकगीत मनपर्छ, कतिलाई लोक पप गीत मनपर्छ, कतिलाई आधुनिक गीत गजल मनपर्छ, कतिलाई भने हिपहप शैलीको गीत मनपर्छ होइन. एनिवे श्रोता, हामी सबै प्रकारको गीतहरू तपाईँहरूको साथमा राख्ने कोसिस गर्छौँ. यदि तपाईँ पनि फुर्सदमा हुनुहुन्छ र आफ्नो अभिरुचिका गीतहरू सुन्न र सुनाउन चाहनुहुन्छ भने बिएफबिएस गोर्खा रेडियोमा सम्पर्क गर्दै जानुहोला. आउनुहोस्, अहिलेको लागि हामीलाई सम्पर्क गर्नुभएको छ हाम्रो नियमित श्रोताहरू को हुनुहुन्छ त उहाँहरूबाट हामीले प्राप्त भएका केही सूचनाहरू अथवा उहाँहरूको विचारहरू पनि सेयर गर्दै जाउँ. यसै क्रममा खर्क गुरुङ मामा अल्डसटबाट उहाँ लेख्नुहुन्छ, नमस्कार, गुड मर्निङ रूपा भाजी, रेडियो सुनेर मनोरञ्जन लिइरहेको छु, एकदमै रमाइलो भइरहेको छ. थ्याङ्क यू सो मच मामा. भान्जी, आज एउटा पार्टीको सूचना सुनाइदिन हुन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ. अनि थ्याङ्क यू सो मच मामा, यति धेरै अनुरोध गर्नु पर्दैन, सायद तपाईँ

0: ले हामीलाई लेखेर पठाइदिनु भए पुगिहाल्छ नि होइन। अनि उहाँ लेख्नुहुन्छ, सूचना यस प्रकार छ है भान्जी, अब आउने जुन 21 दिन भूतपूर्व जिआरयु ब्रुनाईको पार्टी हुन गइरहेको छ ओल्ड सर्टमा भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच मामा। अनि औजन रेस्टुरेन्ट ओल्ड सर्टमा हुँदैछ, सम्पर्क गर्नुहोला, सम्पर्क नम्बर भूतपूर्व जिआरयुका नम्बरीहरूमध्ये 1401 अनि 1117 फोन नम्बरहरू छन् भन्नुभएको छ। जति पनि तपाईँहरू जिआरयुमा हुनुभएका, जिआरयुमा काम गर्नुभयो ब्रुनाई ग्यारिजनमा, र तपाईँहरूको भेटघाट कार्यक्रम एकदमै रमाइलो हुनेछ। कार्यक्रम हुने समय बिहानको 11 बजेदेखि बेलुकीको 8 बजेसम्म, अनि दुईजना कलाकारहरूको प्रस्तुति पनि रहनेछ, र सबैजना जिआरयुका साथीहरूलाई निमन्त्रणा गर्दछु भन्नुभएको छ। थ्याङ्क यू सो मच बाबा यो जानकारीको लागि। अनि त्यसै गरी हामीसँग हुनुहुन्छ अर्को श्रोता, उहाँ हुनुहुन्छ टिका पूर्जाज्यू। गुड मर्निङ रूपा बहिनी, म पनि सुन्दैछु है हजुर भन्नुभएको छ, यहाँलाई धेरै धेरै धन्यवाद। अनि त्यसै गरी नीता कोइयु राईजी, उहाँले पनि गुड मर्निङ हजुर। अनि आज अहिले भने एकदमै हाम्रो एरियामा वेदर फ्यान्टास्टिक छ भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच। मलाई पनि यस्तै मनपर्छ है हजुर, घाम पानी बादल भन्नुभएको छ, यस्तो मिश्रित वेदर होइन, यो घाम पानी परेको बेलामा सेलको बिहे भनिन्छ, यो त शुभ साइत पनि हो क्या अरे होइन, त्यस कारण ओके इन्जोय गर्नुहोला भन्न चाहन्छु आजको वेदर। अनि त्यस्तै गरी हाम्रा अन्य श्रोताहरू पनि हुनुहुन्छ, म तपाईँहरूको विचार पनि सेयर गर्दै जानेछु। अहिलेको लागि भने हामी छोटो विश्राम लिउँ।
1: यो PFBS गोर्खा रेडियो हो।
2: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्, त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ, अनि यहाँ उपलब्ध विभिन्न सङ्घ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ।

मिठी गीत यहाँहरूले सुन्नुभयो होइन, एकजनाले भन्दै हुनुहुन्थ्यो मलाई पनि सिकाइदेऊ न अङ्ग्रेजीमा बोल्न, तर भन त लौ लौ आई लभ यु होइन, यस्तै यस्तै भावनाले सजिएको मिठो गीत रमाइलो थियो, आशा छ यहाँहरूले इन्जोय गर्नुभयो होला। हजुर आउनुहोस् अब यस बिहानीमा धेरै साथीहरू हुनुहुन्छ, उहाँहरूले हामीले राखेको ब्रेकफास्ट ब्रेन टिजरको प्रश्नको एन्सर पनि भनिराख्नु भएको छ, जानकारी गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसै क्रममा पार्वती नेपालीजीले पनि उत्तर पठाउनु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि हाम्रो अर्को श्रोता हुनुहुन्छ शोभा गुरुङजी, उहाँ अल्डसटबाट हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ। आजको यस बिहानीमा सबैलाई एकदमै स्वागत गर्दछु र आजको दिन शुभ रहोस् भन्नुभएको छ। अनि हाम्रो अर्को श्रोता हाम्रो मनु बहिनी हुनुहुन्छ, उहाँले दिदी नमस्कार हजुर, म पनि सुन्दैछु है यो कार्यक्रम, यदि समयले साथ दिन्छ भने तलको इन्फर्मेसन प्रसार गरिदिनु होला भन्नुभएको छ। अनि उहाँले पनि हामीलाई एउटा सूचना पठाइदिनु भएको रहेछ, यस वर्षको लागि 17 वार्षिक भेटघाट कार्यक्रम स्याङ्जा ज्याग्दी खोला समाज युकेको भन्नुभएको छ। यो कार्यक्रम 13 जुनमा हुँदैछ, समय दिनको ठिक 12 बजेदेखि अनि एम्पायर हल सर्टमा हुँदैछ। थप जानकारीको लागि नूर राणाजी हुनुहुन्छ, उहाँलाई सम्पर्क गर्नुहोला 07725534051 थप जानकारीको लागि सम्पर्क गर्न सक्नुहुनेछ। स्याङ्जा ज्याग्दी खोला समाज युकेको वार्षिक भेटघाट कार्यक्रमको लागि ओके। त्यसै गरी हामीसँग अर्को श्रोता पनि हुनुहुन्छ, उहाँ झुमप्रसाद गुरुङज्यू, उहाँले पनि उत्तर पठाउनु भएको छ लन्डनबाट, थ्याङ्क यू। र हाम्रो अर्को श्रोता तुल पुनज्यू हुनुहुन्छ पिटरबरोबाट, उहाँले लेख्नुभएको छ गुड मर्निङ नमस्कार रूपा दिदी, मेरो पनि यहाँलाई भेरी गुड मर्निङ। अनि उहाँ लेख्नुहुन्छ आई एम इन्जोइङ लिसनिङ टु युर ब्युटिफुल प्रोग्राम, ह्याभ अ वन्डरफुल डे भन्नुभएको छ, थ्याङ्क यू सो मच भाइ। अनि त्यस्तो त बम गुरुङ मामा पनि हुनुहुन्छ, भान्जी नमस्कार, म बम गुरुङ ग्रेनफोर्डबाट नियमित रूपमा यो कार्यक्रम सुनिरहेको छु, एकदमै रमाइलो भइरहेको छ र मेरो उत्तर पनि यस्तो छ भनेर हामीलाई उत्तर पठाउनु भएको रहेछ। र यस बेला रेडियो सुनिराख्नुभएका हाम्रा आदरणीय श्रोता, तपाईँहरूलाई पनि यो कार्यक्रममा भाग लिन चाहनुहुन्छ भने हामी मन्डे टु फ्राइडेसम्म नमस्ते युके कार्यक्रममा एउटा प्रश्न राख्ने गर्छौँ, ब्रेकफास्ट ब्रेन टिजरको प्रश्नमा। यो हप्ताको लागि भने एकदमै सिम्पल छ, भेरी सिम्पल होइन, कुन महिनामा हामी कम सुत्ने गर्छौँ, कुन महिनामा भन्नाले पनि तपाईँहरूले थाहा पाइसक्नु भएको छ, धेरैले यसको उत्तर मिलाउनु भएको छ या छैन। म त आज मात्रै आएको हो, त्यस कारण हिजो अस्तिसम्म काठमाडौँको सौगातमा थिएँ, आज आउँदा तपाईँहरूले कत्तिको मिलाउँदै हुनुहुन्छ त म क्लू पनि दिन्छु, कुन महिना थोरै हुन्छ त होइन, र कुन महिना कति दिनसम्म हुन्छ, कुन महिना थोरै हुन्छ भन्ने कुरा तपाईँहरूलाई थाहा छँदैछ, फटाफट उत्तर पठाउँदै गर्नुहोला। यसको लागि सम्पर्क टेलिफोन नम्बर 01303246730 अनि इमेल bfbsgarkha@bfbs.com र त्यसै गरी यहाँहरूले बिएफबिएस गर्खा रेडियोको फेसबुक मेसेन्जरमा पनि उत्तर पठाउन सक्नुहुनेछ। र यसको यो कार्यक्रमको छिनोफानो भने हामी भोलि शुक्रबारको दिनमा गर्छौँ, र जति पनि हाम्रा आदरणीय श्रोताहरू हुनुहुन्छ यस कार्यक्रममा उत्तर पठाउने, उहाँहरू सबैको नाम हामी चिट्ठा बक्समा राख्छौँ, यानि कि हामीसँग 15 कपको राइस कुकर छ अनि तपाईँहरू सबैको नाम त्यहाँ जानेछ। र एकजना भाग्यमानी श्रोताको नाम हामी घोषणा गर्नेछौँ, उहाँले प्राप्त गर्न सक्नुहुनेछ बिएबिएस चिन्ह भएको एक आकर्षक पुरस्कार। गुड लक तपाईँहरू सबैलाई। अब हामी साङ्गीतिक विश्राम लिउँ, अर्जित सिंह र साथीहरूको स्वरमा फिर भी तुमको चाहूँगा।

0: पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला घरभित्रका 160 संरचना हटाएको छ। जेठ 10 गतेदेखि महानगरले फिर्केमा अतिक्रमी संरचना हटाउन शुरू गरेको हो। महानगरले फेवाताल संरचनसँग जोडिएको फिर्के खोला सफाई तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ। महानगरले फिर्के खोला घरका आंशिक रूपमा हटाइएका संरचना अब संस्था र सम्बन्धित व्यक्तिलाई तोकेको समयभित्र आफै हटाउन आग्रह गरेको छ। महानगरले फिर्के खोलामा सिधै ढल मिसाइएको भन्दै 10 दिनभित्र सेफ्टी ट्याङ्की निर्माण गरेर ढल खोलामा नफाल्न भनेको छ। सगरमाथामा 6 दिनदेखि बेपत्ता पर्वतारोहण गाइड दावा शेर्पालाई सकुशल फेला पारिएको छ। ओखलढुङ्गाका शेर्पालाई आज बिहान खुम्बु आइसफल क्षेत्रमा खोजी टोलीले उद्धार गरेको हो। एडके एक्सपिडिसनका प्रबन्ध निर्देशक पेम्बा शेर्पाका अनुसार गाइड शेर्पा हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा फेला पर्नु भएको हो। उद्धारपछि उहाँलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइँदैछ। फेसबुकमा सार्वजनिक तस्विरहरूमा दावाका हातका औंलामा घाउ देखिएको छ। हिमालयन ट्राभल्स एडभेन्चर्स आबद्ध शेर्पा जेठ 15 गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन हुनुभएको थियो। मधेसका 16% बालबालिकामा कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य निर्देशनालय मध्य प्रदेशले 136 स्थानीय तहमध्ये 133 स्थानीय तहमा गरेको पोषण परीक्षणमा 16% बालबालिकामा कुपोषण देखिएको हो। मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले 35,800 कुपोषित, 8,800 शीघ्र कुपोषित र 2,33,000 सामान्य कुपोषणको अवस्थामा रहेको जानकारी दिनुभएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार यो अवस्था संकटपूर्ण हो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले गरिबी, अशिक्षा, पोषण सम्बन्धी चेतनाको कमी, सरसफाईको अभाव तथा असन्तुलित खानपानले मधेसमा कुपोषणको समस्या जटिल बन्दै गएको बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मध्य प्रदेशका प्रदेश सचिव डाक्टर प्रमोद यादवले कृषि उत्पादनमा सम्पन्न मानिने प्रदेशमा बाल कुपोषण उच्च हुनु दुःखद भएको बताउनु भएको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेपछि विगतकै कार्यक्रमलाई निरन्तरता दिएको र बदलिदो राजनीतिक परिस्थिति अनुसार नआएको भनेर टिप्पणी गरिएको छ। सरकारका कार्यक्रम कार्यान्वयनमा आशंका सर्वसाधारणको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
1: गण्डकी प्रदेश सरकारको 2075 आएको पहिलो नीति कार्यक्रममा पोखरामा सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण गर्ने योजना थियो। सोही वर्ष डीपीआरका लागि 50 लाख बजेट समेत विनियोजन भयो। पोखरा 33 क्रिकेट रंगशालाका लागि जग्गा खोजेर डीपीआर बनाइएको त्यो योजना अहिलेसम्म अघि बढ्न सकेको छैन। त्यसपछिका हरेक नीति कार्यक्रममा क्रिकेट रंगशाला बनाउने कार्यक्रममा आउने गरेको छ, तर त्यसका लागि आवश्यक बजेट भने विनियोजन हुँदैन। आगामी आर्थिक वर्ष 83-84 लागि सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ। यस वर्ष पनि क्रिकेट रंगशाला निर्माण गर्ने भनेर सरकारले कार्यक्रम ल्याएको छ, तर खेलकुद कर्मीहरूले भने सरकारले ल्याएको कार्यक्रम पत्याउन छाडेका छन्। क्रिकेट रंगशाला जस्तै वर्षेनी नीति कार्यक्रममा आउने तथा कार्यान्वयन नहुने धेरै योजना सरकारले यसपटक समेत ल्याएको छ। खेलकुदतर्फ पुरानै कार्यक्रमलाई निरन्तरता दिएको र अधिकांश कार्यक्रम यसपटकसम्म दोहोरिएको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष संजय कान्त सिग्देल बताउनुहुन्छ।
2: क्रिकेटलाई पहिलो नीति तथा कार्यक्रम क्रिकेट र गल्फ हाम्रो प्रदेशको गौरवका आयोजना हुने भनेर लेखा छन् होइन। त्यहाँदेखि र आजसम्म आउँदाखेरि पनि अब शून्य छ हाम्रो प्रगतिको होइन। एउटा हामी पशुपति घाट खोज्यौँ, डिपिआर पनि बन्यो, तर सही समयमा अब त्यसको लगानी नआउँदाखेरि अब त्यो खोलाको कटानमा पर्यो होइन। अब त्यहाँ हुँदै हुँदैन भनेर भन्नुभएको छ होइन। अब अलिकति हामीले चाहेको के हो भने अब गण्डकी प्रदेश सरकारले अब यसरी चाहिँ आफूले बजेटले यसरी काम गर्न नसक्ने हो भने सरकारले चाहिँ कम्तीमा चाहिँ त्यस्तो खालको प्राइभेट अर्गनाइजेसनसँग मिलेर गर्ने भन्ने खालको आइदियो भने बरु बन्छ कि भन्ने आशा गर्न सकिन्छ। सरकारको आफ्नै स्रोत साधनले बनाउने भनेपछि त त्यो आशै गर्ने ठाउँ छैन कि कहिले।
1: प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले नीति कार्यक्रमले नयाँपन दिन नसकेको भनेर टिप्पणी गरेको छ। प्रमुख सचेतक कुसुम बुढा मगरले ठोस र मूर्त रूपमा कार्यक्रम आएको तथा रोजगारी सिर्जना र महिलाका लागि धेरै कार्यक्रम छुटेको उहाँ बताउनुहुन्छ।
3: बढ्दो राजनीतिक परिवेशलाई हेर्दाखेरि पनि सरकारले त्यो बुझेर केही ठोस प्रदेश सरकार देखिने, किनिने र गर्व गर्ने खालका केही ठोस कार्यक्रमहरू ल्याऊ भन्ने थियो अपेक्षा, तर त्यस्तो देखेनौ। हाम्रो चाहिँ पुरातनवादी सोच नै, यथास्थितिवादी सोच नै अलमल लिएर नीति कार्यक्रम प्रस्तुत भएको छ। अब हामीले सुझाव पेश गर्छौँ, सरकारले त्यसलाई समावेश गरेर लाने कुरा कतिको गर्छ त्यो हेर्न बाँकी नै छ। तर सरस्वती हेर्दाखेरि यो परम्परामा आधारित निरन्तरता धेरै कार्यक्रम, नयाँ कार्यक्रमहरू एकाध बाहेक धेरै निरन्तरका कार्यक्रमहरू छन्।
0: एसएससी महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो पटक जितेको छ। मलेसियामा जारी खेलमा नेपालले भुटानलाई 51 रन हराउँदै प्रतियोगिता

समय बिहानको 8:10 गयो। नेपालमा पनि दिनको 1 लागि 5 बाँकी रहेको छ भने ब्रुनाईमा दिनको 3:10 गएको छ। बीएफबीएस गरखा रेडियोबाट नमस्ते युके कार्यक्रममा हुनुहुन्छ। आज भने तपाईँहरूको साथमा छु म रूपा। आजको दिनको कुराकानी गर्नुपर्दा श्रोता, नेपालमा आजको दिनमा जातीय छुवाछुतको भावना अन्त्य गर्ने दिन हो श्रोता, र यो दिवसले जातीय भेदभाव र छुवाछुत जस्ता गम्भीर समस्याको सदाको लागि अन्त्यको लागि सामाजिक जागरण सृजना गर्ने प्रेरणा मिलोस्, हामी यही कामना गर्दछौँ। र सबै नेपालीमा समता भावनाको प्रेरणा दिने विश्वास मिलोस् भन्ने यही कामना छ। हजुर, आउनुहोस् अब भने तपाईँहरूले नेपाल कपको फिक्सचर पनि सुनिसक्नु भएको छ। ब्रिगेड गोर्खाको स्पोर्टिङ इभेन्ट हो, एकदमै मेन इभेन्ट भनौँ यो नेपाल कपको। फुटबल भन्न बित्तिकै तपाईँहरूले प्रिमियर लिग जस्तै सम्झे पनि हुन्छ, होइन? त्यस कारण अब यो वर्षको लागि ग्रुप स्टेज म्याच मा आजको दिन खेलिन्छ, अनि त्यसपछि त्यसपछि भने क्वार्टर फाइनल खेल हुनेछ। श्रोता, आजको दिनमा यो ग्रुप स्टेज म्याच हुन गइरहेको छ। आज 4 जुनमा गोर्खा आग सपोर्ट बटालियन ग्लोस्टरमा हुन गइरहेको छ। आज बिहिबार 4 जुनमा हो श्रोता, र आज खेल्ने टिममा बिहानको ठिक 10:00-12:00 खेल्नेछन् क्विन्स गोर्खा इन्जिनियर्स भर्सेस गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिक, अनि गोर्खा विङ मण्डले भर्सेस गोर्खा आग सपोर्ट बटालियनको खेल भने दिनको 2:00-4:00 हुनेछ। र यसभन्दा अघिका म्याचहरूको रिजल्ट तपाईँहरूले थाहा पाइसक्नु भएको छ। 1 जुनमा 1-0 सर जोन मोर ब्यारिक्समा भएको थियो, 1-0 क्विन्स गोर्खा सिग्नल्स नेल। अनि त्यस्तै गरी सेकेन्ड म्याचमा क्विन्स गोर्खा इन्जिनियर 1-2, अनि थर्ड म्याचमा गोर्खा विङ मण्डले 3 र गोर्खा कम्पनी सिटाङ नेल। त्यसै गरी 2 जुनमा भएको म्याचमा यो चाहिँ क्विन्स गोर्खा इन्जिनियर्सको इन्भिक्टा पार्क ब्यारिक्स मेस्टोनमा भएको थियो, र जसमा गोर्खा कम्पनी ट्याबलेटो 1 र जिएसपिएस 5, अनि क्युओजिएलआर नेल सेकेन्ड म्याचमा क्युओजिएलआर नेल र आरजिआर 1-0 नेल। अनि त्यस्तै गरी थर्ड म्याचमा 2-0 गोर्खा ट्रेनिङ कम्पनी 2 भएको थियो। अनि त्यसै गरी हिजो 3 जुनमा क्विन्स गोर्खा सिग्नल्स ब्रामकोटको फुटबल पिचमा भएको खेलमा फर्स्ट म्याच गोर्खा कम्पनी सिटाङ 2 र गोर्खा आग सपोर्ट बटालियन भने 4 भएको थियो। अनि त्यस्तै गरी सेकेन्ड म्याचमा क्विन्स गोर्खा सिग्नल्स 1 र क्युओजिएलआर नेल। र आज 4 जुनमा पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ, अथवा हाम्रो फेसबुक पेजमा पनि तपाईँहरू भिजिट गरेर थाहा पाउन सक्नुहुनेछ। र हाम्रा सहकर्मी साथी आशा पुन ग्लोस्टरमा जानुभएको छ, त्यहाँबाट हामी फुटबलको रिजल्ट पनि थाहा पाउनेछौँ। र फर्स्ट म्याच भने बिहानको 10:00-12:00 हुनेछ क्विन्स गोर्खा इन्जिनियर्स भर्सेस गोर्खा ट्रेनिङ कम्पनी क्याट्रिकको बेसमा हुनेछ, भने सेकेन्ड म्याच दिनको 2:00-4:00 हुनेछ श्रोता, गोर्खा विङ मण्डले भर्सेस गोर्खा आग सपोर्ट बटालियनको बेसमा हुनेछ। र यसरी आज यो ग्रुप स्टेज म्याच पुरा हुनेछ, अनि हामी क्वार्टर फाइनल खेल चाहिँ रोयल मिलिट्री एकाडेमी स्यान्डर्समा हेर्नेछौँ मङ्गलबार 9 जुन, र अर्को क्वार्टर फाइनल पनि रोयल मिलिट्री एकाडेमी स्यान्डर्समा नै हुनेछ बिहिबार 11 जुनमा।
सायद यो क्वार्टर फाइनलको म्याचको लागि रिपोर्टिङमा म पनि जान सक्छु, अनि त्यस्तै गरी तपाईँहरूको सेमी फाइनल भने बुधबार 17 जुनमा हुनेछ श्रोता, यो पनि रोयल मिलिट्री एकाडेमी स्यान्डर्समा नै हुनेछ। र तपाईँहरूलाई फाइनल म्याच, नेपाल कपको फाइनल म्याच भने क्विन्स एभेन्यू ओल्ड सर्टमा शनिबार 4 जुलाईमा हुन गइरहेको छ, दिनको 2:30 बजेदेखि किक अफ हुनेछ श्रोता। र 4 जुलाई शनिबारको दिनमा तपाईँहरूले काठमाडौँ कप यानि कि भेटरान्सहरू गोर्खा ब्रिगेडका मेजर टिमहरूको यो जति पनि भेटरान्सहरू हुनुहुन्छ रिटायर्ड पर्सनहरू उहाँहरूले काठमाडौँ कप पनि खेल्नुहुनेछ। र यो पनि शनिबार 4 जुलाईकै दिनमा क्विन्स एभेन्यू ओल्डसर्टमा बिहानको समयमा हुनेछ, 10 बजेदेखि 2 पिचमा खेलिनेछ। ग्रुप एबाट क्युओजिएलआर वर्सेस आरजिआर, अनि ग्रुप बीबाट यो पनि 10 बजे सेकेन्ड पिचमा क्विन्स गोर्खा इन्जिनियर्स वर्सेस द क्विन्स गोर्खा सिग्नल्सको बेसमा हुनेछ। अनि त्यस्तै गरी शनिबारकै दिनमा बिहानको 9 बजेदेखि भने विभिन्न युनिटबाट गोर्खा ब्रिगेडका विभिन्न युनिटबाट लेडिजहरूको भलिबल वुमेन्स भलिबल कम्पिटिसन हुन गइरहेको छ, जसमा जिएसपिएस लेडिजहरू हो सबै, जिएसपिएस क्युजिए अनि क्युओजिएलआर ग्रुप एमा परेका छन् भने ग्रुप बीमा गोर्खा कम्पनी क्याट्रिक अनि केजिए अनि जिएसएस अथवा गोर्खा कम्पनी सिटाङ अनि वान आरजेआर अनि क्युजी सिग्नल्स र गोर्खा आग सपोर्ट बटालियनका लेडिजहरूको बेसमा कम्पिटिसन हुनेछ। ओके, यो त भयो श्रोता हामीले गोर्खा ब्रिगेडका भनौँ न नेपाल कपको बारेमा जानकारी लिइरहेका थियौँ। आउनुहोस् अब भने हामीलाई प्राप्त भएका केही सूचनाहरू पनि हामी राख्दै जाउँ। र अब भने म तपाईँहरूलाई हामीलाई प्राप्त भएका केही सूचनाहरू पनि राख्दै जानेछु।

हजुर आउनुहोस् अब यसै क्रममा तिब्बती बौद्ध धर्मको नियाङमा परम्पराका एक प्रमुख गुरु तथा चौथो ग्याङखाङ छोटरोल अवतारको रूपमा परिचित हुनुहुन्छ. उहाँ चाहिँ क्याब्जे ग्याङखाङ रेङ्पोचे गुरुको विशेष प्रवचन जुन र 21 जम्बला अभिषेक तथा धर्मदेशना विशेष कार्यक्रम एम्पायर हल ओल्ड सर्टमा हुन गइरहेको छ. श्रोता 7 जुन आइतबारको दिनमा हो, बिहानको 11 बजेदेखि कन्टिन्यू रूपमा हुनेछ बुद्धिस्ट गुम्बा रेडिङको आयोजनामा. यदि तपाईँहरू पनि इच्छुक हुनुहुन्छ भने आइतबार 7 जुनमा एम्पायर हल ओल्ड सर्टमा आउन सक्नुहुनेछ र विशेष गरेर त्यहाँ विशिष्ट गुरुबाट तपाईँहरूले विशेष प्रवचन सुन्नुको साथै 21 जम्बला अभिषेक तथा धर्मदेशना विशेष कार्यक्रममा भाग लिन सक्नुहुनेछ. अनि त्यसै गरी हामीलाई प्राप्त भएका अन्य सूचनाहरूमा तपाईँहरूले सुन्दै आइरहनु भएको छ र यो सूचना भोलि 5 जुनमा पनि हुन गइरहेको छ र यसमा तपाईँहरूले सुन्न सक्नुहुनेछ. श्रोता भाग लिँदै पनि हुनुहुन्छ. यो विशेष गरेर नेप्लिस सिनियर सिटिजन स्विन्डनको लागि हो अनि स्विन्डनको लागि बकर्स र पार्क कम्युनिटी सेन्टरमा भोलि शुक्रबारको दिनमा भने क्याप्टन रिटायर्ड निर्मल गुरुङ हुनुहुन्छ, द हेड अफ गोर्खा वेलफेयर. उहाँ गोर्खा वेलफेयर ट्रस्ट हुनुहुन्छ र उहाँले स्विन्डनमा हुनुभएका हाम्रा सिनियर सिटिजनको लागि भिजिट गर्दै हुनुहुन्छ र सिनियर सिटिजनलाई उहाँहरूले नयाँ कुराहरू भोलिको दिनमा विशेष गरेर उहाँहरूको लागि के कस्ता नियमहरू लागू हुन्छन्, उहाँहरूलाई के कस्ता सुविधाहरू प्राप्त भएको छ आदि इत्यादि विषयमा जानकारी गराउनुहुनेछ बिहानको 11:30 बजेदेखि दिनको 3 बजेसम्म. थप जानकारीको लागि दिनाकर मल्ल 07426920581. अहिलेको लागि भने हामी B8 बाट यो गीत सुनौ.

0: SBS गोर्खा रेडियो.
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण. हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि. यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम. हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ. हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ. 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ. यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ. यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk.
0: यो BFBS गोर्खा रेडियो हो.

समय बिहानको 8:28 गयो। अहिले प्रस्तुत मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो। हजुर, आउनुहोस् अब भने हामीलाई धेरैभन्दा धेरै साथीहरूले सम्पर्क गरिराख्नु भएको छ, उहाँहरूको नाम पनि म फटाफट राख्दै जानेछु। अनि त्यसै गरी अब तपाईँहरूलाई थाहा छँदैछ होइन, र फर्स्ट म्याच अब वर्ल्ड कप पनि हेर्दै हुनुहुन्छ होला तपाईँहरूले, ग्रुप एमा को को परेका छन् भनेर। ग्रुप एदेखि एलसम्म छन् यसपटक भने 48 टिमहरूले अथवा कन्ट्रीहरूले भाग लिँदैछन्। ग्रुप एमा मेक्सिको, साउथ अफ्रिका, साउथ कोरिया, चेक रिपब्लिक। ग्रुप बीमा क्यानाडा, बोस्निया हर्जगोभिनिया, कतार, स्विजरल्यान्ड। अनि ग्रुप सीमा ब्राजिल, मोरक्को, हाइटी र स्कटल्यान्ड भने ग्रुप सीमा परेको छ। अनि त्यस्तै गरी ग्रुप डीमा पनि युएसए, प्याराग्वे, अस्ट्रेलिया, टर्की। ग्रुप ईमा जर्मनी, ग्रुप ईबाट जर्मनी, अनि आइभरिकोस, इक्वेडर, अनि त्यस्तै गरी ग्रुप ईबाट क्युरुसा पनि रहेको छ। क्युरुसा, जर्मनी, क्युरुसा, आइभरिकोस र इक्वेडर ग्रुप ईबाट। ग्रुप एफमा रहेको छ, ग्रुप एफमा नेदरल्यान्ड्स, जापान, स्विडेन, ट्युनिजिया। ग्रुप जीबाट बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड। अनि ग्रुप एचमा स्पेन, केप वर्ड, साउदी अरेबिया, युरोगाय। र ग्रुप हेचबाट आईमा, अब आईमा चाहिँ फ्रान्स, सिनेगल, इराक, नर्वे। अनि ग्रुप जेमा अर्जेन्टिना, ग्रुप जेबाट अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया अनि जोर्डन परेको छ। श्रोता, तिनवटा टिम चाहिँ एबाट नै आउँदो रहेछ ग्रुप जेमा, जसमा अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन। अनि ग्रुप केमा पोर्चुगल, कङ्गो डिआर, उज्बेकिस्तान र कोलम्बिया परेको छ भने ग्रुप एलमा इङ्ल्यान्ड परेको छ। श्रोता, इङ्ल्यान्डसँग खेल्ने अन्य टिमहरू क्रोएसिया, गाना र पानामा रहेका छन्। ओके, इङ्ल्यान्ड अब कहिले खेल्दैछ त? इङ्ल्यान्ड भर्सेस क्रोएसिया भने बुधबार 17 जुनमा बेलुकी 9 बजे खेल्दैछ, हेर्न नभुल्नु होला। अनि त्यस्तै गरी इङ्ल्यान्ड भर्सेस गाना भने मङ्गलबार 23 जुनमा खेल्दैछ, बेलुकी 9 बजे नै हो। अनि ग्रुप एलबाट अर्को म्याच पानामा भर्सेस इङ्ल्यान्ड भने शनिबार 27 जुनमा बेलुकी 10 बजे रहेछ। श्रोता, इन्जोय गर्नुहोला। अब वर्ल्ड कप भनेपछि पक्का रातको 10 बजे पनि हेर्छन् होइन, नेपालतिर भने रात अथवा बिहानको 1-2 बजेसम्म पनि हेरिरहेको अवस्था हो। सायद तपाईँहरूले पक्का इन्जोय गर्न सक्नुहुनेछ वर्ल्ड कप।

हजुर, म तपाईँहरूको विचारहरू सेयर गर्दै जानेछु। आउनुहोस् अहिलेको लागि भने एकैछिन हामी अर्को एउटा रमाइलो गीत सुनौँ न त, होइन? हाम्रा कतिपय श्रोताहरूलाई यो गीत पनि मनपर्छ होला। अब गैरा घरे काइली

लाउँछ माया जात बित्ती लाउँछ होइन यो मिठो गीतलाई म एकैछिन यहीँ रोक्न चाहन्छु। हाम्रा आदरणीय श्रोता आज हामीलाई यति धेरै श्रोताहरूले सम्पर्क गर्नुभएको छ जसले गर्दा मैले यो मिठो गीतलाई यहीँ रोक्नु पर्यो होइन। यो गैराघरे काइलीको कुरा थियो, यसभन्दा अगाडि हामीले साइली पनि सुनेको हो, माइली

0: उहरूमा पनि एकदमै धेरै विभिन्न स्थानहरूमा पनि त्यहाँ अत्याधिक गर्मी भएको कुरा मैले सुनेको थिएँ। 42 डिग्रीसम्म पुग्छ तर अहिले 38 डिग्री भनेको मैले सुनेको थिएँ पोखरामा। यसको कुरा यस यो मौसमको कुराकानी गर्नुपर्दा पोखरामा चाहिँ यो तुलनात्मक रूपमा अन्य तराईहरूमा भन्दा त्यहाँ केही चिसो भएको हामीले कुराकानी सुनिरहेका छौँ तपाईँको एरियामा। र ओम पूर्जा ज्यू उहाँ पोखराबाट हामीलाई सम्झिनु भएकोमा सबैभन्दा पहिला त धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र नेपालका विभिन्न स्थानबाट पनि हामीलाई सम्झिनुहुन्छ, थ्याङ्क यू सो मच। अनि कैलाश भाइ हुनुहुन्छ ननिटन युकेबाट। रूपा दिदी नमस्कार, आज बिहिबारको कार्यक्रम सुनिरहेको छु, इन्जोय लिँदैछु भन्नुभएको छ। दिदी एउटा गीत सुनाइदिनु भएमा अत्यन्त आभारी हुनेछु भन्नुभएको छ। म अबको केही समयपछि एउटा गीत पक्कै पनि सुनाउनेछु, रेडियो सुन्दै गर्नुहोला कैलाश भाइ। अनि हाम्रो अर्को श्रोता हुनुहुन्छ कैलाश भाइ पछि नरेन्द्र गुरुङज्यू, उहाँ एसपोर्टबाट हामीलाई सम्पर्क गर्नुभएको छ, उत्तरको लागि धन्यवाद। अनि जस कन्दङवाजी हुनुहुन्छ, उहाँ पनि कार्डिफदेखि उत्तर पठाउनु भएको छ, धन्यवाद। अनि हाम्रो अर्को श्रोता हुनुहुन्छ गुड मर्निङ बहिनी भन्नुभएको छ, र गुड मर्निङ रूपा बहिनी। अनि बहिनीको दमदार प्रस्तुति एकदमै सुनेर इन्जोय गरिरहेको छु भन्नुभएकोमा हजुरलाई पनि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्छ केपिसी यामायो याङछा, वा ओ कति लामो नाम रहेछ, थ्याङ्क यू सो मच यहाँलाई। अनि त्यसै गरी दिवान गुरुङजी हुनुहुन्छ फ्लिटबाट, रूपा दिदी म पनि यो हजुरको शुभ बिहानी कार्यक्रम सुनिरहेको छु, थ्याङ्क यू सो मच भन्नुभएको छ, ह्याभ अ नाइस डे, थ्याङ्क यू। अनि त्यसै गरी मेघ मल्लज्यू हुनुहुन्छ, उहाँ डन्सटबलबाट आउनुभएको छ, उहाँले पनि ड्युटीबाटै यो कार्यक्रम सुनिराख्नु भएको रहेछ। यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद। हाम्रा आदरणीय श्रोताहरू प्राय गरेर धेरैले म ड्युटीबाट सुन्दैछु भन्नुभएको हामी सुन्छौँ। ड्युटी इज ब्युटी होइन, तपाईँहरूले इन्जोय गर्नुहोला। हजुर त्यसै गरी थाम राई हुनुहुन्छ फानबरबाट, उहाँले पनि एउटा गीत सुनाइदिनु होला भन्नुभएको छ, थ्याङ्क यू सो मच गीत रिक्वेस्ट गर्नुभएकोमा, सुन्दै जानुहोला। अनि त्यसै गरी हाम्रो गङ्गा देवी थापा आमा हुनुहुन्छ, उहाँ के भन्नुहुन्छ त सुनौ है त, उहाँकै आवाजमा हामी सुनौ।
1: रूपा नानी गुड मर्निङ नमस्ते, जोरले रूपा नानी आउनु भएको रहेछ, मेरो रेडियो बिग्रेर सुन्नु नपाएको, अहिले मात्रै सुने।
0: हजुर
1: थ्याङ्क यू,
0: थ्याङ्क यू आमा, नमस्ते।
1: हामी कुन महिनामा थोरै सुतिन्छ भनेर भन्नुभएको कुरामा
0: हजुर
1: फेब्रुअरी महिना जस्तो लाग्छ, हो कि होइन? यसो अलिअलि छेउछाउमा आयो कि आएन
0: हजुर हस् आमा, हजुरलाई एकदमै धेरै धेरै धन्यवाद। हजुर थ्याङ्क यू सो मच, यसरी तपाईँको आवाजमा सधैँ सधैँ हामीलाई पठाउनुहुन्छ, र यहाँलाई एकदमै गुड लक भन्न चाहन्छु, यति मात्रै भन्न चाहन्छु। अनि त्यसै गरी हामीसँग अर्को श्रोता पनि हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, उत्तरको लागि धेरै धेरै धन्यवाद। चामलिङ चामलिङजी हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, उत्तर पठाउनु भएकोमा धन्यवाद। र उत्तर एकदमै रोचक छ धेरै साथीहरूको, म क्लु पनि दिइसकेको छु, सायद अहिले पनि सुन्दै हुनुहुन्छ भने फेरि पनि म भन्नेछु। अनि हाम्रो अर्को श्रोता पनि हुनुहुन्छ, उहाँ हुनुहुन्छ हामीलाई धेरै साथीहरूले आज राशिफल आएन नि के छ होला भन्नुभएको छ, अब केही समयपछि म राशिफल पनि सुनाउनेछु। थ्याङ्क यू सो मच श्रोताहरू, तपाईँहरूले मलाई रिमाइन्ड गराइदिनु भयो, राशिफल सुनेर आफ्नो दैनिकीलाई अघि बढाउनेहरू पनि हुनुहुन्छ, कतिले विश्वास गर्नुहुन्छ कतिले गर्नुहुन्न त्यो आफ्नो ठाउँमा छँदैछ, र राशिफल सुन्न पाइएन भन्नेहरूको लागि म एकैछिन तपाईँहरूको राशिफल राख्नेछु, तर त्यसभन्दा अगाडि हामी छोटो विश्राम लियौँ।
2: यो BFBS गोर्खा रेडियो हो।
3: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न

भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डीएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डीएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डीएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bs।

हजुर, यो गीतलाई पनि म एकैछिन रोक्न चाहन्छु र हामीलाई पूर्णकला गुरुङजी अनि ललित सुनवारजी हुनुहुन्छ बेजिङ स्ट्रोकबाट, उहाँहरूले राशिफल अनुरोध गरिराख्नु भएको छ, त्यस्तै गरी अन्य श्रोताहरू, म तपाईँहरूको लागि एकैछिन राशिफल पनि राखिहाल्छु। हजुर, आजको राशिफलमा सबैभन्दा पहिला त मेष राशि हुने श्रोता, तपाईँको लागि पुराना कर्मको चर्चा हुँदै जानेछ। मेहनत गर्दा पनि उपलब्धिको स्रोत पैल्याउन सकिनेछ। कर्म क्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ अनि मेहनतले पनि सजिलै लक्ष्यमा पुर्याउनेछ। वाउ, यो थियो मेष राशिको लागि। वृष राशि, दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्दै जानेछ अनि आफ्ना घर परिवारमा छोराछोरी आफन्तजनहरूसँग एकदमै रमाइलो गर्न सकिनेछ। ज जसको बिहे भएको छैन उहाँहरू पनि वृष राशि हुनुहुन्छ होला। तपाईँहरू सबैको लागि पारिवारिक जमघट एकदमै राम्रो छ। मिथुन राशि, मिथुन राशिको लागि भने स्वास्थ्यमा केही उतार चढाव देखिएको छ र आफ्ना सूचना बाहिरिने समय रहेकोले पनि गोपनीयतामा ध्यान पुर्याउनु होला। उपलब्धिको लागि भने केही समय प्रतीक्षा गर्नुपर्नेछ। कर्कट राशि, दिन लाभदायक र मनोरञ्जनपूर्ण छ। आर्थिक लाभ उठाउन सकिनेछ। भौतिक साधन जुट्नुका साथै दिगो काममा हात अघि बढाउन सकिनेछ र अवसरले काममा उत्साह वृद्धि हुनेछ। सीमा राशि, समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका त छँदैछ र रोग तथा शत्रुमाथि पनि विजय प्राप्त गर्ने योग रहेको छ सीमा राशिको लागि। कन्या राशि, अध्ययनमा राम्रो प्रगति हुनुका साथै फाइदाको स्रोत पैल्याउन सकिनेछ अनि शुभचिन्तकहरूले पनि साथ दिनेछन्। प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि विजय भइनेछ कन्या राशिको लागि। तुला राशि, प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर आफन्त र परिवारजनलाई समय दिनु पर्ला र आजको दिनमा लगनशीलताले पनि प्रतिष्ठा दिलाउन सक्छ र तपाईँको कर्म योगले पनि भविष्यको बाटो समाउनेछ। वृश्चिक राशि, वृश्चिक राशिको लागि पनि अग्रज तथा सहयोगी जुट्नाले सोचेको काम पूरा हुनेछ। कर्म योगले पनि काम सिद्ध हुँदै अघि बढ्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने अनि गरिएका कर्मको सही प्रतिफल प्राप्त हुनेछ। धनुराशि, बोलीको प्रभाव बढ्नेछ। अभिव्यक्ति कलालाई निखार्ने अवसरहरू जुट्नेछन्। चिताएको काम पूरा हुनेछ। पहिलेका कमजोरीहरूलाई पनि सुधार्ने मौका छ। मकर राशि, मेहनतीहरूको लागि मेहनतले पनि तपाईँको लागि मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले पनि प्रसन्नता दिलाउनेछ अनि आजको दिनमा विशिष्ट व्यक्तिहरूसँगको रमाइलो भेटघाट हुने र आकर्षक पुरस्कार प्राप्त हुने योग रहेको छ मकर राशिको लागि। कुम्भ राशि, कुम्भ राशिको लागि पनि आजको दिन फाइदाजनक रहेको छ। प्रयत्न गरिएका सबै कामहरू पूरा हुँदै जानेछन् अनि सेवामूलक कामबाट धन लाभ हुनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो फाइदा हुने र विशेष गरेर पढाइमा प्रगति हुने योग रहेको छ कुम्भ राशिको लागि। मेन राशि, दैनिक आवश्यकता पूरा हुँदै जानेछन्। मन बडो प्रसन्न रहनेछ। मेहनतको फल प्राप्त हुनुका साथै आमदानी बढ्नाले पनि मनमा उत्साह वृद्धि हुनेछ अनि तपाईँले गरेको श्रमको सही प्रतिफल प्राप्त हुने योग रहेको छ मेन राशिको लागि। आज त बडो गजब भयो त श्रोता, आज साँच्ची नै सबैको राशिफल कस्तो राम्रो राम्रो होइन।
यो सुनेर मलाई पनि एकदमै रमाइलो लाग्यो. थ्याङ्क यू सो मच हाम्रा आदरणीय श्रोताहरू, ज जसले आफ्नो राशिफल सुनेर आजको दिनलाई अघि बढाउनुहुन्छ. साँच्ची नै आजको दिन तपाईँहरू सबैको राम्रो छ अनि इन्जोय गर्नुहोला, खानामा बल गर्नुहोला. ओके, यति भन्दै आउनुहोस् अब भने हामी अर्को एउटा गीत सुनौ. अहिलेको लागि म तपाईँलाई अर्को एउटा गीत सुनाउँछु. एकैछिन भए पनि यो गीत सुनेर इन्जोय गर्नुहोला.

हजुर, मैले चाहेर पनि यो गीत पुरा सुनाउन सकिनँ। समय कस्तो बलवान छ होइन। समय बिहानको 9 बज्नको लागि अब करिब करिब 7 मिनट मात्रै बाँकी छ। हामीसँग यति धेरै श्रोताहरू हुनुहुन्छ, उहाँहरू लेख्नुहुन्छ। विमला मुक्तानजी यसै क्रममा, उहाँ लन्डन हित्रोबाट आउनुभएको छ र उहाँ लेख्नुहुन्छ, रूपाजी नमस्कार, आज निकै लामो समयपछि तपाईँको सुमधुर प्रस्तुति रेडियो तरङ्गमा सुन्न पाउँदा अत्यन्तै खुसी छु, थ्याङ्क यू सो मच। र जब जब तपाईँले कुनै गीत सुनाउनुहुन्छ त्यसको अन्तिम हरफ सकिएपछि एउटा मिठो सकारात्मक मुस्कान सहित गीतको समापन गर्नुहुन्छ भन्नुभएको छ, थ्याङ्क यू सो मच विमलाजी। अनि त्यस बेला मलाई यस्तो लाग्छ कि हजुरले हेडफोनमा गीतको भाव पूर्ण रूपमा डुबेर त्यसको आनन्द मनभरि महसुस गरिरहनु भएको छ। वाव, थ्याङ्क यू सो मच, तपाईँको कल्पना 110% सही छ, थ्याङ्क यू। अनि हजुरको त्यो सहज मुस्कान र प्रस्तुतिकरणले श्रोतालाई पनि गीतसँगै अझ नजिक बनाइदिन्छ, थ्याङ्क यू। हजुरको गीतको अन्त्य गर्ने त्यो शैली मलाई अत्यन्तै मनपर्छ अनि हजुरको मधुर प्रस्तुति र सकारात्मक ऊर्जाले कार्यक्रमलाई अझ विशेष बनाएको छ, थ्याङ्क यू। र आगामी दिनहरूमा पनि यस्तै उत्कृष्ट प्रस्तुतिहरू सुन्न पाइयोस् भन्ने शुभकामना। हवस् त, सबैको मङ्गल होस्। विमला मोक्तान, लन्डन हित्रो। थ्याङ्क यू सो मच विमलाजी तपाईँको काइन्ड वर्ड्स। हजुर, अब त्यसै गरी हामीसँग अन्य श्रोताहरू पनि हुनुहुन्छ, उहाँहरूले पनि आफ्नो विचारहरू सेयर गरिराख्नु भएको छ। आउनुहोस् अब यसै क्रममा टिका पूर्जाज्यू हुनुहुन्छ, उहाँले पनि हामीलाई ह्याम्पसायरबाट उत्तर पठाउनु भएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि शोभा गुरुङज्यू हुनुहुन्छ, रूपा बहिनी मेरो उत्तर मिलेको छ कि छैन भन्नुभएको रहेछ। ओके, तपाईँलाई पनि गुड लक भनेपछि तपाईँ बुझ्नुभयो। अनि त्यस्तै गरी हामीसँग हुनुहुन्छ कृष्ण गुरुङजी, गुड मर्निङ रूपाजी, मिठा मिठा गीतहरू सुनेर एकदमै आनन्दित भइरहेको छु, सङ्गीतको झङ्कारमा असाध्यै आफूलाई भुलाइरहेको छु भन्नुभएको छ, थ्याङ्क यू सो मच यहाँलाई पनि। अनि मेरो उत्तर यस्तो होला भन्नुभएको छ, थ्याङ्क यू। अनि हामीसँग अर्को श्रोता पनि हुनुहुन्छ, उहाँ वेस्ट ड्रेटन लन्डनबाट मेम गुरुङजी, उत्तरको लागि बधाई छ यहाँलाई। अनि त्यस्तै गरी हाम्रो नियमित श्रोता हुनुहुन्छ ललित दाजु र सती दिदी, बहिनी नमस्कार, आज पनि हजुरको मिठो प्रस्तुति सुनिरहेका छौँ, कार्यक्रम असाध्यै रमाइलो भइरहेको छ। कहिलेकाहीँ त यी औँलाहरू अलि ढिलो चलिरहेका हुन्छन् तर हामी सधैँ हजुरकै साथमा हुन्छौँ भन्नुभएको रहेछ। यो हामीलाई मेसेज पठाउनको लागि हजुरको औँलाहरू छिटै चल्नुपर्छ भन्ने छैन दाई, जसरी भए पनि हामी अनुमान गर्छौँ हजुरहरूले सुनिराख्नु भएको छ भन्ने कुरा। अनि उत्तरको लागि पनि हजुरहरू दुवैजनालाई एकदमै गुड लक भन्न चाहन्छु, सबैको पल सुखमै रहोस्। धन्यवाद ललित एन्ड सती फ्रम लन्डन, थ्याङ्क यू सो मच दाई दिदीहरू। अनि त्यसै गरी हामीसँग जुमबहादुर गुरुङ मामा हुनुहुन्छ स्विडनबाट, उत्तरको लागि धन्यवाद। अनि हाम्रो अर्को श्रोता हुनुहुन्छ उत्तर पठाउने, हाम्रो मना राईजी हुनुहुन्छ, उहाँ बेजिङ स्ट्रोकदेखि उत्तर पठाउनु भएकोमा यहाँहरू सबै सबैलाई एकदमै धन्यवाद र गुड लक भन्न चाहन्छु। अनि बेजिङ स्ट्रोकदेखि नै राजेन्द्र कुमार लिम्बू पनि हुनुहुन्छ, ओके गुड लक यहाँलाई। दिपेन्द्र प्रजापति हुनुहुन्छ, नमस्ते रूपा दिदी भन्नुभएको छ, यहाँलाई पनि कस्तो राम्रो पिक्चर पठाइदिनु भएको छ, थ्याङ्क यू सो मच। एकदमै घाम उदाउँदै गर्दाको जुन सूर्योदय हुँदाको त्यो तस्विर होइन। अनि हामीसँग अन्य श्रोताहरू पनि हुनुहुन्छ, गङ्गादेवी थापा हामीले फेरि पनि पठाउनु भएको रहेछ। अनि हाम्रो अर्को श्रोता उषा गुरुङजी हुनुहुन्छ ब्राकनेलबाट, उत्तरको लागि धन्यवाद। र हामीसँग धेरै साथीहरू, मैले धन्यवाद मात्रै भनिरहेको छु, 50%ले एउटा महिना लेख्नु भएको छ भने 50%ले अर्को महिना लेख्नु भएको छ, बडो गजब लागिरहेको छ मलाई। मैले क्लु पनि दिइसकेको छु हजुरहरूलाई। अनि हाम्रो अर्को श्रोता गुमान गुरुङज्यू हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, नमस्ते रूपा भान्जी, हजुरको मिठो मिठो हिन्दी गीतहरू सुनेर यस्तो आफूलाई आनन्दित बनाएको छु भन्नुभएको छ, उत्तरको लागि पनि हजुरलाई एकदमै गुड लक। अनि शिवकुमारी गुरुङ दिदी हुनुहुन्छ,
लन्डनबाट उहाँले पनि सुनिराख्नु भएको रहेछ. थ्याङ्क यू सो मच उत्तरको लागि गुड लक दिदी. अनि थाम राईजी हुनुहुन्छ, उत्तर पठाउनु भएको छ फानबरोबाट. थ्याङ्क यू सो मच. अनि धेरै साथीहरूले मिल्यो कि मिलेन भन्नुभएको छ. मैले त्यति धेरै कहाँ भन्न सक्छु र हजुर. ओके. अनि त्यसै गरी हामीसँग तेन्जी पाखरिनजी हुनुहुन्छ, नमस्कार रूपाजी, साथै सम्पूर्ण श्रोताहरूमा पनि नमन. कार्यक्रम सुनेर मनोरञ्जन लिइरहेको छु है हजुर, थ्याङ्क यू सो मच. अनि यो हप्ताको उत्तर साथै यदि सम्भव भएमा एउटा रेडियो प्रेमी श्रोताहरूको लागि एउटा गीत भनेर उहाँले अनुरोध गर्नुभएको छ. समय हेर्दैछु, एकदमै थोरै छ हामीसँग. र विष्णु कुमारी हुनुहुन्छ, विश्वकर्माजी, अनि थ्याङ्क यू सो मच उत्तरको लागि. अनि त्यस्तै गरी हामीसँग धेरै साथीहरू हुनुहुन्छ. चेम थापाज्यू पनि हुनुहुन्छ, उहाँले पनि नमस्ते भान्जी, म चेम थापा ओल्डसेटबाट, अनि मेरो उत्तर यस्तो छ. यहाँहरू सबै सबैलाई एकदमै गुड लक भन्दै, हिजोसम्म मैले काठमाडौँको सौगात कार्यक्रम गरेको थिएँ, आजदेखि भने दाजु विनोद धुस खड्काको साथमा बिहानको 9 बजे समाचारपछि तपाईँले सुन्न सक्नुहुनेछ. इन्जोय गर्नुहोला. र अहिलेको लागि भने म छुट्टिनुभन्दा अगाडि तपाईँलाई एउटा मिठो गीत सुनाउँदै आजको यस कार्यक्रमबाट छुट्टिन्छु. अनि त्यसपछि भने हामी ब्रेकन वेल्समा भेट्नेछौँ श्रोता, ब्रेकन वेल्सको फ्रिडम परेडमा भेट्नेछौँ हाम्रा आदरणीय श्रोताहरूको लागि. अहिलेको लागि भने रिक एस्लीले गाउनुभएको यो गीत तपाईँहरू सबैको लागि, इन्जोय गर्नुहोला.

0: Live buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanu hos.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Gorkha Radio.
3: सगरमाथामा छ दिनदेखि बेपत्ता पर्वतारोहण गाइड दावा शेर्पालाई सकुशल फेला पारिएको छ। ओखलडुङ्गाका शेर्पालाई आज बिहान खुम्बु आइसफल क्षेत्रमा खोजी टोलीले उद्धार गरेको हो। एटके एक्सपिडिसनका प्रबन्ध निर्देशक पेम्बा शेर्पाका अनुसार गाइड शेर्पा हिउँमा घिसुँदै तल झर्दै गरेको अवस्थामा फेला पर्नु भएको हो। उद्धारपछि उहाँलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँको ह्याम्स अस्पतालमा ल्याइएको छ। फेसबुकमा सार्वजनिक तस्विरहरूमा दावाका हातका औंलामा घाउ देखिएको छ। हिमालयन ट्राभल्स एडभेन्चर सँग आबद्ध शेर्पा जेठ 15 गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन हुनु भएको थियो। हेनली पासपोर्ट इन्डेक्स 2026 अनुसार नेपाली पासपोर्टको ऱ्याङ्किङमा 4 स्थान सुधार भएको छ। विश्वभरका पासपोर्टहरूको शक्तिलाई मापन गर्ने हेनली पासपोर्टले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल 97 स्थानमा उक्लिएर केही सुधार गरिएको हो। गत वर्ष नेपाल 101 स्थानमा थियो। नेपालका नागरिकले 35 मुलुकमा बिना भिजा प्रवेश पाएका छन्। यो वर्ष सिङ्गापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ। सिङ्गापुरका नागरिकले 192 मुलुकमा भिजा बिना यात्रा गर्न सक्छन्। सूचीमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स दोस्रो स्थानमा रहेका छन् भने स्वीडेन तेस्रो स्थानमा छ। छिमेकी भारत 78 र चीन 56 स्थानमा छन्। सन् 2025 शीर्ष 10 बाहिरिएको अमेरिका फेरि शीर्ष 10 भित्र पर्न सफल भएको छ। बेलायत 6 स्थानमा उक्लिएको छ। सबैभन्दा कमजोर पासपोर्टको सूचीमा परेको अफगानिस्तानले जम्मा 23 मुलुकमा मात्र भिजा बिना प्रवेशको अनुमति पाएको छ। अख्तियार दुरुपयोग अनुष्ठान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विरूद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा आज सुनवाईका लागि पेशी तोकिएको छ। मुद्दा सर्वोच्चका न्यायाधीश द्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनवाईका लागि पेशी तोकिएको हो। नेपाल इन्जिनियरिङ कलेजभित्रको अनियमितता मिलाउने नाममा 78 लाख रूपियाँ घुस लिएको आरोपपछि दायर भएको मुद्दामा विशेष अदालतले यसअघि नै पाठक र कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई जनहित 3 कैद र 39 लाख रूपियाँ जरिवाना गर्ने फैसला सुनाएको थियो। फैसला विरूद्ध अख्तियार दुरुपयोग अनुष्ठान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको हो। यसअघि अदालतमा पेश भएका प्रमाणहरूमा घुस लेनदेन सम्बन्धी अडियो र भिडियो सामग्री समेत रहेको उल्लेख छ। कलेजको विवाद मिलाउन 1,60,00,000 रूपियाँको डिल भएको र त्यसको पहिलो किस्ता स्वरूप 78 लाख रूपियाँ लेनदेन भएको आरोप पत्रमा उल्लेख छ। मुद्दाको अन्तिम फैसला भने सर्वोच्च अदालतको निर्णयपछि मात्रै आउनेछ। सशस्त्र प्रहरी बलको हेडक्वार्टरको सवारी शाखामा भएको आगलागी घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन गरिएको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णु प्रसाद भट्टका अनुसार डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको हो। थापा नेतृत्वको समितिलाई हदम्याद तोकिएको छैन। सकेसम्म छिटो छानबिन सकाएर प्रतिवेदन पेश गर्न भनिएको छ। गैराती करिब 8 भएको आगलागीबाट केही सवारी साधनमा क्षति पुगेको छ। आगलागी बंगलामुखी गणबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। काठमाडौँ महानगरपालिकाले 6 सहकारी संस्थालाई 15 आफूले भाडामा लिएका कार्यालय खाली गर्न निर्देशन दिएको छ। महानगरको कानून तथा मानव अधिकार विभागले आज सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र सम्पर्कमा नआए कार्यालय आफै खाली गराइने चेतावनी दिएको हो। महानगरका अनुसार सत्कार अमृताम्ब हिराखुशी मार्गदर्शन नवल सवल र पञ्चरूपा बचत तथा ऋण सहकारी संस्था यो सूचीमा परेका छन्। न्यायिक समितिको निर्णय अनुसार कार्यालय खाली गराउँदा त्यहाँ रहेका सरसामान सम्बन्धित घरधनीको जिम्मा लगाइने पनि महानगरले जनाएको छ। महानगरले यसअघि नै ती सहकारीलाई कार्यालय खाली गर्नुपर्ने निर्णय गरिसकेको थियो। बलायतको डिभन क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा 3 रोयल नेभीका सैनिकको मृत्यु भएको छ। डाटोमा नजिकै तालिम अभ्यासका क्रममा मार्लिन मार्क 4 हेलिकप्टर खेतमा खसेको हो। दुर्घटनापछि प्रिन्सेस अफ वेल्सले मृतक सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। घटनाबारे थप विवरण सिवन ह्यारिसबाट।
4: Princess Catherine, who is Commodore-in-Chief of the Fleet Air Arms, says she and William hold the families and friends of the victims in their hearts. Air accident investigators are assessing the crash. Chris Taylor's a former helicopter test pilot with the Fleet Air Arms.
5: The two pilots and the air crewmen would have been incredibly well trained. They would have known what they were doing. They would have been well briefed. They would have been flying an aircraft that was familiar to them. You know, heaven and earth will be overturned to try and get to the bottom of what might have gone wrong.
4: The MOD says the families of the service personnel have requested a period of grace before more details are released.
3: चेक बाउन्स गर्नेहरूले अबदेखि चेकमा लेखिएको रकम र त्यसको ब्याज समेत पीड़ितलाई तिर्नुपर्ने भएको छ। सर्वोच्च अदालतले चेक अनादर मुद्दामा फैसला गर्दै चेकमा लेखिएको रकम र सोको ब्याज समेत पीड़ितलाई भराउनु पर्ने आदेश दिएको हो। न्यायाधीश कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत पाटनको फैसला उल्टाउँदै ब्याज समेत भराउनु पर्ने आदेश दिएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसार।
2: यो PFBS गोरखा रेडियो

हजुर, यो वेश थापाको यो गीत सँगसँगै आजको कार्यक्रम काठमाडौँको सौगात काठमाडौँबाट नै सुरु भयो। सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर उपस्थित भएको छु केही दिनको छुट्टीपछि, विश्रामपछि। समस्त आदरणीय श्रोतामा नमस्कार, कार्यक्रममा हार्दिक स्वागत छ। फेरि पनि देश विदेशमा हुनुहुन्छ, विभिन्न भनौँ न हाम्रा फ्रिक्वेन्सीमा हामीलाई सुन्नुहुन्छ। 105.7 मेगाहर्ज काठमाडौँ भ्याली, अनि 87.7 पोखरा भ्याली र धरान सुनसरीमा सुन्नुहुने हाम्रा श्रोताहरू हुन्छ। 107.5 मेगाहर्जमा सुन्दै हुनुहुन्छ। यहाँलाई गुड आफ्टरनुन भन्न चाहन्छु। नेपालको समय अनुसार ठिक अहिले गुड आफ्टरनुनको बेला भयो, 1:53 जाँदैछ। तपाईँहरू हामीलाई कहाँ बसेर सुन्नुहुन्छ? बिएबिएस गोर्खा रेडियोको भर्खरैको हाम्रो प्रस्तुति युकेबाट सुन्नुभयो नमस्ते युके कार्यक्रम। र दुई चार दिन बिदाको बेलामा सपोर्ट गर्नुहुने युकेका टिमलाई धेरै धेरै धन्यवाद छ। सायद रूपा अनि आशा बहिनी र को यानि शिरीष बहिनीहरूले सपोर्ट गर्नुभयो होला, मैले कार्यक्रम पनि सुन्न पाइनँ। यहाँहरूलाई थ्याङ्क यू वन्स अगेन। योगजी थ्याङ्क यू भेरी मच भन्दै अब विभिन्न स्थानमा हुनुहुन्छ। ब्रुनाईका श्रोताहरूले हामीलाई 4:08 सुत्नुहुन्छ, गुड इभिनिङै भनौँ। र फोकल्यान्ड टापुमा भएका हाम्रा पल्टनका सदस्यहरूलाई गुड मर्निङ, बिहानको 5:08 गएको छ। र बेलिजतिर हुनुहुनेलाई पनि भेरी भेरी गुड मर्निङ, बिहानको 2:09 गयो। र अन्य हाम्रो नेपाली समुदायहरू चारैतिर हुनुहुन्छ, जर्मनी जिब्राल्टरदेखि लिएर अस्ट्रेलिया अनि जापानतिर हुनुहुन्छ। सोही समय अनुसारको नमस्कार है त। नमस्कार कमन, यो चाहिँ अभिवादन हो, जुन समयमा पनि मिल्छ सजिलो पनि छ, होइन त? सो हाम्रो मनोर रीतिस्थिति, हाम्रो भाषा कति विस्तृत छ भन्नु पऱ्यो, व्यापक छ भन्दै अब आजको दिनको कुरा गर्नुपर्छ। श्रोताहरू, जेठ महिनाको 21 भइसक्यो, विक्रम सम्बत 2083। श्रोताहरू, बिहिबारको दिन आज अधिक ज्येष्ठ कृष्ण पक्ष आज चतुर्थीको दिन हो। विशेष गरी आज निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस र साथसाथमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस हो। श्रोताहरू, यसमा हामी एकदमै सिरियस हुनुपर्छ। कसैलाई पनि त सानो म ठुलो भन्यो भने कतिको चोट पर्छ ती भोगीलाई थाहा छ श्रोताहरू। त्यस कारणले हरेक कुरा मुखले बोल्ने र काम गर्ने व्यवहारले धेरै ठुलो अन्तर ल्याउँछ श्रोताहरू। त्यसले गर्दाखेरि व्यवहारमै हामीले उतार्नुपर्छ। नियम कानुन त उहिले बन्यो, यसो पढ्दाखेरि कहिले बनेछ? विशेष गरी जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्र दिवस चाहिँ बनेको यो कहिले भन्दाखेरि विक्रम सम्बत मेरो विचारमा 2020 हुनुपर्छ जस्तो लाग्छ मलाई। र यसलाई अलिकति पढौँ है त। त्यसपछि आज यही विषयमा कुराकानी गर्नको लागि मेरा मित्र र धरान माफ गर्नु धनकुटाको रिपोर्टर हुनुहुन्छ गोपाल बराइलीजी, उहाँ कार्यक्रममै आउनुभयो, त्यस कारण उहाँसँग पनि अलिकति कुराकानी गरौँ। र यो जातीय भेदभाव भनेको चाहिँ हामीले यो क्यान्सर अफ सोसाइटी, त्यसलाई चाहिँ हामीले उन्मूलन गर्नै पर्छ। जाति भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस हो, इराडिकेसनको कुरा छ श्रोताहरू। 21 जेठ 2063 संसदले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको सम्झनामा 2068 यो दिवस मनाउन सुरु गरियो। विक्रम सम्बत 2063 अगाडि छुवाछुत विरुद्ध नेपाली कानुनको व्यवस्था के थियो त्यो पनि बुझ्नु जरुरी छ। आजभन्दा 60 अगाडि नै विक्रम सम्बत 2020 तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहदेवले मुल्की ऐनमा छुवाछुत र भेदभाव गर्न नपाइने कानुन ल्याइएको पाइन्छ। यद्यपि उक्त कानुनको प्रभावकारी कार्यान्वयन नभएकोले व्यवहारमा जाति विवाद रहि नै रहेको थियो। अघि नै मैले भनिहाले, व्यवहारमै यो चाहिँ हामीले यसबाट व्यवहारबाट नै यसलाई उल्लङ्घन गर्नुपर्छ, इराडिकेसनको कुरा हो। छुवाछुत तथा भेदभाव भन्नाले के बुझिन्छ त? कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै काम गरे वा गराएमा छुवाछुत तथा भेदभाव भनिन्छ। श्रोताहरू, डेफिनेसन यो हो। नेपालको संविधान 2072 जातीय भेदभाव विरुद्ध कस्तो प्रभाव प्रावधान राखेको छ त त्यो पनि बुझौँ। हामीले 20 को त कुरा गऱ्यौँ,
पछिल्लो 72 नयाँ हाम्रो संविधानले के भन्छ त? नेपालको संविधान 2072 को धारा 24 छुवाछुत तथा भेदभाव विरोधको हकलाई मौलिक अधिकार स्वसरण सुनिश्चित गरेको छ। यदि छुवाछुत वा भेदभाव गरेको ठहर भएमा 3 वर्षसम्म कैद वा 1,000 देखि 25,000 सम्म जरिवानाको प्रावधान राखेको छ। यसका साथै राष्ट्रिय दलित आयोगलाई पनि संवैधानिक अङ्ग स्वसरण मान्यता दिएको छ। कुनै पनि व्यक्ति, समाज, सरकार वा समूहले कसैलाई जातीय आधारमा भेद विभेद गर्नु र उनीहरूको मर्यादामाथि आघात पुर्याउनु दण्डनीय छ। अब यो बारेमा एकछिनपछि कुराकानी गरौँ सुधारो है त। र आज स्टुडियोमा पाल्नुहुने मेरा मित्र भाइ हुनुहुन्छ गोपाल बरालीजी, उहाँसँग कुराकानी हुन्छ। र आजको कार्यक्रममा गएर आउनुभयो, कहाँ जानुभयो, के आयो, के निस्क्यो, के छलफल भयो भन्ने कुरा उहाँबाट बुझौँ। यो त भयो आजको एउटा हाम्रो कार्यक्रम अथवा अन्तर्वार्ताको एउटा विषय भने। अर्को चाहिँ लाइभ रिपोर्टमा हामी बुटोलका छवि पाण्डेसँग पनि कुराकानी गर्छौँ। जनताको चाहना र विकास परिवर्तन नेपाली कङ्ग्रेस र नेकपा एमालेको दौड भने अझै सरकार बनाउने र गिराउने खेलमा छ भनेर उहाँ भन्नुहुन्छ। एकछिनपछि बुझौँ, त्यसपछि समाचार हुन्छ। समाचार पछि हामी फिफा विश्वकप ट्रफीको इतिहासको लाइभ रिपोर्ट कुराकानी गर्छौँ। हाम्रा जर्नलिस्ट हुनुहुन्छ, स्पोर्ट्स जर्नलिस्ट प्रकाश थिमिल सिन्हा, उहाँसँग कुराकानी हुनेछ र केही रेकर्डेड कुरा पनि सुन्न पाउनुहुन्छ। यो तपाईँ आजको कार्यक्रमको हाम्रो रूपरेखा भनौँ अथवा सामग्री। अब मौसमले के भन्छ त सुधार? मनसुन आउन केही दिन मात्र बाँकी छ। आज देशभरिको मौसम यस्तो छ, देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्न देखिन्छ र तराईका भूभागमा आंशिक बादल अनि देशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा एक दुई स्थानमा मेघगर्जन छट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। र मेट अफिस के भन्छ? हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा यानि कि सरो भनिन्छ यसलाई तथा स्थानीय वायुको आंशिक प्रभाव रहने देखिन्छ भने काठमाडौँ भाली नाइस एन्ड ब्राइट होइन रेनी छ श्रोताहरू। पार्टली सनी 28 डिग्री सेल्सियस तापक्रम छ। भर्खरै वर्षा भयो विभिन्न ठाउँमा, प्याची रेन भनौँ। दक्षिण पश्चिमी हावा छ, 11 किलोमिटर प्रति घन्टाको वेगमा हावा चल्दैछ भने पोखरामा आज 29 डिग्री सेल्सियस तापक्रम, मोस्टली सनी। ओके, भोलि पनि शुक्रबारको दिन 33 सम्म रहने देखिन्छ भने धरानमा के छ त 107.5 MHz सुनेर बस्नुहुने हाम्रा धरानका श्रोताहरूलाई गुड आफ्टरनुन वन्स अगेन। 38 डिग्री सेल्सियस त आजको तापक्रम, भोलि शुक्रबार बढेर, यो त एभरेजको कुरा गर्दैछु, अधिकतम आज 44 सम्म हुने देखिन्छ, न्यूनतम 30 भने भोलि 42 हुने देखिन्छ श्रोताहरू, र न्यूनतम चाहिँ 31। ओके, तापक्रम बढ्दो छ। अब केही समाचार सरसर्ती रूपमा हेरिहालौँ है। गर्मी, उखरमाउलो गर्मीको कुरा यस्तो छ, गर्मी र अघोषित लोड सेडिङले धनगढीको जनजीवन अस्तव्यस्त भनेर चाहिँ रातोपाटी करिब 2 घन्टा अगाडि लेख्छ यो समाचारलाई। धनगढीमा बढ्दो गर्मी र अघोषित लोड सेडिङले जनजीवन अस्तव्यस्त बनेको छ। विद्युतीय अनियमितता हुँदा खाना पकाउन, पढ्न र बस्न समस्या भएको छ। नेपाल विद्युतीय विद्युत प्राधिकरणले माग बढेर प्राविधिक समस्या भएको जनाएको छ भने तापक्रम 37 देखि 39 डिग्रीसम्म पुगेकोले स्वास्थ्यमा ध्यान दिन चिकित्सकले सुझाव पनि दिएका छन् भने पहिलो समाचार। अन्य खबरहरू के छ त देशकै, पहिला कुरा गरौँ। केन्द्रीय कङ्ग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ। नेपाली कङ्ग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज ललितपुर स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। बैठक दिउँसो 1 बजे तय गरिएको छ र समितिका संयोजक तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरेको छ। 1 बजे भनेपछि 2 ठ्याक्कै भइसक्यो, अहिले बैठक चालु होला। भक्तपुरमा ट्र्याक्टर पल्टिँदा 2 जनाको मृत्यु, 9 घाइते। भक्तपुरको च्याङनारा नगरपालिका 8 मञ्जुश्री गुम्बा नजिक ट्र्याक्टर पल्टिँदा 2 जनाको मृत्यु भएको समाचार छ भने 9 जना घाइते भएका छन्। ढलानको काम सकेर फर्किँदै गरेको ट्र्याक्टर ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतकमा विजय राई र हेमबहादुर नेपाली रहेको जनाइएको छ। श्रोताहरू, अन्य खबरहरूमा समयमै काम नगर्ने निर्माण व्यवसायको ठेक्का सम्झौता रद्द हुने खबर रातोपाटी लेख्दछ। बाँकेको खजुरा गाउँपालिकाले समयमै काम नगर्ने निर्माण व्यवसाय अमन कन्स्ट्रक्सनसँगको 5 वटा सडक योजनाको ठेक्का सम्झौता रद्द गरेको छ। 2078 सम्झौता भएका यी योजनाहरू वर्षौँदेखि अधुरै रहेकोले प्रगति सन्तोषजनक नभएको भन्दै पालिकाले यो निर्णय गरेको हो।
एकदम ठोस कदम चालेछ। अब अर्को गुड न्युज दिउँ यहाँलाई। रातो पार्टी नै लेख्छ, हुलाक मार्फत घर घरमै राहदानी। रौतहट जिल्ला प्रशासन कार्यालयले हुलाक मार्फत नागरिकको घरमै राहदानी पुर्याउने सेवा सुरु गरेको छ। यस अन्तर्गत गौर नगरपालिकाका सेवाग्राहीलाई घरमै पुगेर राहदानी हस्तान्तरण गरेको छ। सेवाग्राहीले रु 55 हुलाक शुल्क तिरेर घरमै पासवर्ड प्राप्त गर्न सक्नेछन्। यो फोटो सहितको एकदम खुसी भएको एकजना भनौँ न कस्टमरको फोटो छ यहाँ। देश विदेशको समाचारमा के छ त आज? ओके, हेर्दैछु म सुधारु। अन्यमा कुवैत विमानस्थलमा इरानी आक्रमण, एकजनाको मृत्यु, 60 बढी घाइते भएको, झन्डै 10-12 अगाडिको पुरानो समाचार हो, त्यो पनि पढिहालौँ। इरानले कुवैत र बहराइन स्थित अमेरिकी पूर्वाधारलाई लक्षित गर्दै क्षेपास्त्र र ड्रोन आक्रमण गरेको छ। कुवैत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको समाचार छ भने 60 भन्दा बढी घाइते भएका छन्। कुवैतले दुवै इरानी कूटनीतिज्ञलाई देश निकाल गरेको छ। युद्ध विरामपछि पछि पनि तनाव अहिले जारी छ भन्ने कुरा छ सुधारु। र भारततिर लाग्नै पर्छ। भारखरी.com लेख्छ, करिब 10-12 अगाडिको समाचार हो, भारतले रविलाई प्रधानमन्त्रीको स्तरमा दियो सम्मान। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा प्रधानमन्त्री मोदीसँग भेट गरी उच्च सम्मान पाए। विश्लेषकहरूका अनुसार भारतले नेपालमा नयाँ साथी खोज्दै रवि लामिछानेलाई महत्त्व दिएको हो। उनले विकास, कूटनीति र द्विपक्षीय सहकार्य बारे छलफल गरे भन्ने समाचार छोटकरीमा राख्यो सुधारु। अहिले यति नै गरौँ र मैले मौसमको अपडेट गरिसकेको छु। तपाईँहरूलाई एउटा गीत सुनाउँदै आजको मेरो पहिलो पाहुना हुनुहुन्छ र गोपाल बरालीजीसँग कुराकानी। जातीय भेदभाव उन्मूलन, विरुद्धको उन्मूलन दिवस मनाएर आउनुभएको छ, के सेयर गर्न चाहनुहुन्छ? यो बिचमा यहाँलाई आशिष अविरल र मेलिना राईको गीत राखौँ।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

0: हजुर, विभिन्न गीत सुन्नुभयो, जानकारी पनि लिनुभयो। पछिल्लो गीत चाहिँ स्वरूप राजा आचार्यको थियो, शब्द सङ्गीत एक नारायण भण्डारीको। अब काठमाडौँको सौगातको प्रथम विषय आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस बारेमा कुराकानी गर्नको लागि गोपाल बरालीजी स्टुडियोमा आइसक्नु भएको छ। उहाँलाई सबभन्दा पहिला वेलकम एन्ड कङ्ग्रेचुलेसन्स भन्नु पर्यो। किन कङ्ग्रेचुलेसन उहाँले नै भन्नुहुन्छ होला। गोपालजी नमस्ते, स्वागत छ तपाईँलाई।
1: हजुर दाई, धन्यवाद दाई।
0: ओके, तपाईँ धनकुटाबाट काठमाडौँ आएर कार्यक्रममा कार्यक्रम भएर यहाँ आउनु भएको छ होइन?
1: हजुर दाई, कार्यक्रम भयो। राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको दोस्रो ऐतिहासिक महाधिवेशन थियो। हामीले हिजो बिहान 5 बजे मात्रै सम्पन्न गऱ्यौँ। सम्पन्न गरिसके पछाडि आज दाईले यहाँ मलाई बोलाउनु भएको छ। यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु दाई।
0: समय दिनुभयो त्यसको लागि तपाईँलाई ठुलो धन्यवाद छ है। अब कङ्ग्रेचुलेसन त भन्यौँ होइन, राष्ट्रिय दलित पत्रकार सङ्घ कि महासङ्घ
1: हो, सङ्घ
0: सङ्घको तपाईँ केन्द्रीय अध्यक्ष। ओके, त्यसमा तपाईँ सर्वसम्मतिबाट चुनिनुभयो होइन?
1: हजुर दाइ, हजुर।
0: ओके, त्यसै कारणले खुसीको माहौल हो। तपाईँ हाम्रो सदस्य पनि होइन, र चाहिँ यो क्षेत्रमा तपाईँ काम पनि गर्नुभएको छ र कामको साथसाथै भगाई पनि खाइरहनु भएको छ होइन त मित्र?
1: हजुर दाइ, हजुर।
0: तपाईँसँग मेरो एकदमै अनेस्ट यस्तो कुरा हुन्छ नि त होइन?
1: भइरहन्छ,
0: एकदम भइरहन्छ। र चोट चाहिँ अचानोलाई थाहा हुन्छ, जसले भोग्नु परेको छ यो जातीय छुवाछुत भेदभाव भने के हो भन्ने कुरा तपाईँले भन्दा बढी कसले बुझोस् अब, अथवा तपाईँ जस्ता साथीहरूले होइन?
1: अनि दाइले जस्तो चोटको कुरा गर्नुभयो नि, यो दलितहरू समुदायमाथि लाग्ने चोट अचानकले हानेको चोट भन्दा के अरे खुकुरले हानेको चोट जस्तै हुँदो रहेछ कि, न देखाउन मिल्ने न त्यसलाई चाहिँ भावना व्यक्त गर्नै गाह्रो हुँदो रहेछ देखिन्छ। अब सामान्यत अरूले देख्दाखेरि लाग्दो यो त केही पनि होइन होला भन्ने लाग्छ होला होइन, तर दलितलाई जुन किसिमको एउटा शब्द शब्दमा हुन्छ नि त वर्षौँदेखि भोगेको हुनाले होला, अलिक सानो शब्दले पनि बा कतै मलाई पो यो भइरहेको छ कि भन्ने खालको हुन्छ होइन। यो चाहिँ छुवाछुत भन्ने यो पीडा चाहिँ साँच्चै भोग्नेलाई मात्रै थाहा हुन्छ। मैले यो कोरोना कालको बेलामा एकजना भक्तपुरका साथीलाई भेटेको थिएँ, उहाँ चाहिँ एक कोरोना लाग्दाखेरि घरको छतमा घरको परिवारले राख्नु भएको छ। उहाँले भन्नुभयो रियल घटना, उहाँले चाहिँ उहाँको श्रीमतीले खाना दिनुभयो, परबाट फ्यालेर दिनुभयो होइन, अलि परबाट छेउमा लगेर राखिदिने छेउमा राखिदिने, त्यसरी खाना खाइसकेर भाँडा माझेर फेरि जसरी श्रीमतीले परबाट राखिदिनु भएको छ त्यसरी नै पर भाँडा राखिदिनु भयो, राखिदिनु पर्ने। त्यसपछि उहाँले भन्नुहुन्थ्यो त्यस्तो जुन उहाँले 10 दिनको कष्ट काट्नुभयो त्यसरी उहाँले लेख्नु पनि भएको थियो, मैले 10 दिनको अवधिमा त मेरो घर परिवारबाट जसरी मलाई खानाको लागि यस्तो भयो भने यो वर्षौँदेखि दलित समुदायहरूले त झन् हामी पर राखेर दिन्थ्यौँ, उसलाई पर राखेर दिन्थ्यौँ, यो कस्तो हुँदो रहेछ, हो मैले बल्ल छुवाछुत भन्ने कुरा के रहेछ भन्ने कुरा मेरो घर परिवार आफ्नै घर परिवारले पर खाना दिएको कुरा मात्रै भइदियो, झन् यो त दलित समुदायले त वर्षौँदेखि अब धेरै वर्षदेखिको बाहिर अहिले पनि बाहिर बसेर
0: छोटाभित्र छिर्नै हुन्न,
1: छिर्न पाइन्न
0: अनि पानी खाना दियो भने अङ्खरा नै फेरि नचलाउने अथवा धुने होइन।
1: जस्तो आजकै दिनसम्म कुरा गर्ने भने मेरो गाउँ धनकुटा हो, म गाउँमा बस्छु, मैले मेरो छिमेकीको घरमा खाना खाँदा मैले बाहिर बसेर खानुपर्छ अहिले पनि, जस्तो छिमेकीले बाहिर छिमेकी घरमा जाने बस्ने खानु त परिहालो, त्यहाँ विद्रोह गरौँ झगडा गरौँ छिमेकीसँग, छिमेकीलाई झगडा गरेर थुनाएर पनि काम छैन, अनि कतिपय त्यो चाहिँ बाध्य भएर बाहिर दिए पनि बाहिर बसेर दाई बस्नु छ, भाइ बस्नु छ, भतिज बस्नु छ भन्ने हुन्छ, बाहिर ल्याइदिनु हुन्छ,
0: नाता चाहिँ लाग्छ फेरि दाई भाइ भतिज भनिन्छ।
1: पूर्वतिर चाहिँ के हुन्छ भने अधिकांशमा चाहिँ साइनो लाउने चलन हुन्छ, दाई भाइ काका बडो होइन जे छ त्यसरी नै राम्रो सम्मान गर्ने चलन छ, तर खानेकुरामा चाहिँ खाने दिने बेला चाहिँ हामी बाहिर बस्नुपर्ने छ, अहिलेसम्म मैले लेटेस्ट भोगिरहेको समस्या यो भने चाहिँ मलाई म कहिले काहीँ याद आउँछ,
0: तपाईँ पीडामा हुन्छ त्यो दर्दमा त्यो जो महसुस नै तपाईँले मात्रै गर्न सक्नुहुन्छ, मैले गर्न सक्दिनँ होइन।
1: जस्तो मलाई त्यो उहाँ जसमा मलाई गाउँमा गएर कहीँ जाँदाखेरि पनि मलाई याद आइरहन्छ, भक्तपुर कीर्तन साथीले जुन बेला उहाँले स्टोरी पनि लेख्नुभयो होइन, उहाँले एक हप्ता बस्दाखेरि यस्तो फिल गर्नुभयो भने झन् हामी त वर्षौँ वर्ष पुस्तौँ बाजे बराजुहरूको पालादेखि नै त्यो किसिमको भोग्दै आइरहेका छौँ होइन, त्यसले गर्दा पनि त्यो देख्दा चाहिँ एकदम कारी
0: लाग्छ, केही फरक देख्दिनँ होइन, काटेर रगत आउँछ, मैले गाली गरेँ तपाईँको मन दुख्छ, तपाईँले गाली गरे मेरो मन दुख्छ भनौँ न होइन, राम्रो लुगा लगाए तपाईँले पनि सुहाउँछ मलाई पनि सुहाउँछ होइन, भोक खान पाएन भने भोक दुईजनाले लाग्छ भनौँ न, गर्दाखेरि हामी एउटै भएर पनि अब समाजको चलन तौर तरिका आफ्नो बुझाइले गर्दाखेरि यतिका वर्षसम्म तपाईँहरू दिल छिएर बस्नुपर्छ होइन.
1: एउटै दाइले अघि पनि भन्नुभयो तपाईँ हामी सबै कुनै मान्छेमा केहीमा फरक छैन. अब तर यो समाजले के खालको नियम बनाइदियो, यो समाजले नै बनाएको नियम हो, यसलाई भत्काउनका लागि कसरी भत्काउने भनेर धेरै गम्भीर विषय छ, चुनौतीको विषय पनि छ. अब विद्रोह गरिहाल्यो भने कस्तो खालको विद्रोह गर्ने, अब हाम्रो अहिले अहिले यो पछिल्लो समयमा पढाइ लेखाएका युवाहरूले पनि बाहिर चाहिँ छुवाछुत छैन, हामी समान छौँ भन्ने गर्नुहुन्छ, तर अब आफ्नै घरमा गइसकेपछि भित्र पस्न नदिनु दिनुहुन्न होइन. मेरो बाबु मेरो आमा बुढी बुढा भएको बाबुआमा छन् बाबुआमा छन्, अब तिनीहरूलाई चाहिँ बाबुआमा हुँदा हजुरबा हजुरआमा हुँदाखेरि कम्तीमा उहाँहरूको मन किन दुखाउनु भन्ने गर्नुहुन्छ उहाँहरूले. अनि यसो हेरौँ यसलाई हेर्ने हो भने त अब हामीले त्यसो भने हाम्रो बाउ बाजेहरूको पुस्ता सिद्धिएपछि छुवाछुत अन्त्य हुन्छ त्यो हुन्छ कि हुँदैन भनेर प्रश्न सोध्यो भने, र त्यसलाई हेऱ्यो भने यसो रिक्रिक क्रमशः छोराहरूले पनि हाम्रो छोराहरूले त्यही सिकेको आएको हुन्छन्. अब हामी जति अलि उमेर ढल्किँदै गएपछि बाउ बाजेहरूकै हामीले सिक्नुपर्ने, बाबुआमाले चलाएको बाउ बाजेहरूले चलाएको रीतिथिति मान्नुपर्ने, त्यो हामीसँग सर्दै जान्छ. हो त सर्दै जाँदाखेरि पनि हाम्रो अहिलेको युवा पुस्तामा पनि लभ लभ त्यही किसिमको सर्दै गइरहेको छ. अनि छुवाछुत चाहिँ यही ढङ्गले हो भने सजिलै चाहिँ अन्त्य हुन्न कि
0: भन्ने आशावादी त केमा हुनुपर्छ भने हेर्नुहोस् यस्तै प्रकारको छुवाछुत होइन बेलायतमा पनि थियो होइन. डेमोक्रेसीको जुन मदर अफ डेमोक्रेसी भनिन्छ नि होइन, त्यहाँ त्यही क्लास सिस्टम थियो होइन, छुवाछुतै रहेछ झन्डै मोटामोटी एउटै. तर अहिले त्यो बिस्तारै कालान्तरमा आएर धेरै वर्षपछि, किनभने हामीभन्दा त उनीहरू 1700-1800 वर्ष अगाडि नै उनीहरू माग्ना खाटा निकालेर होइन डेमोक्रेसीमा लाग्यौँ, यो त उन्मन्न भएको भने अहिले कहीँ कहीँ त देखिन्छ, तर चाहिँ जुन प्रकारले पहिला थियो त्यो छैन. त्यस कारणले आशावादी चाहिँ किन सबभन्दा ठुलो चाहिँ के छ भने गोपालजी, टाइम समय छ नि, टाइम इज द किलर, टाइम इज द हिलर भन्छ क्या, त्यसले निको पनि पार्छ, त्यसले विकास पनि पार्छ
1: पनि गराउँछ है. तर जस्तो दाइले अघि कुरा गर्नु बेलायतको होइन, अन्य कुरामा गरिने, अब अमेरिकामा कुरा गर्ने, काला जाति र गोरा जातिको विभेद कति धेरै थियो, तर त्यसलाई अन्त्य गर्नको लागि राज्य लाग्यो. राज्य लाग्यो बेलायतमा पनि, त्यहाँको राज्यले चाहिँ यो गर्नु हुँदैन भनेर अभियानको रूपमा लिएर गइसकेपछि राज्य लाग्यो त यहाँ संसारै परिवर्तन हुन्छ, जातै परिवर्तन हुन्छ, मान्छेको अब सबै चिज गर्न सक्छ नि त राज्यले. जस्तो नेपालमा चाहिँ अब छुवाछुतको अन्त्यको लागि धेरै ठुल्ठुला प्रयासहरू पनि भएका छन्. कागजमा भन्ने हो भने नेपालमा जातिको दलितहरूको लागि कानुनी रूपमा सेवा सुविधा अन्त कहीँ पनि छैन, धेरै सेवा सुविधा छ यहाँ नेपालमा. कसैले चाहिँ छुवाछुत गर्यो भने लगेर जेल थुन्ने, अनि
0: नियम कानुन छ,
1: सबै कानुन छ, पर्याप्त छ कानुन. तर जुन कानुन प्रयोग गर्ने अधिकारीहरू हुन्छ नि, उनीहरूकोमा खोट छ कि. कानुनी रूपमा सबै छ, जस्तो छुवाछुत कसुर ऐना आएको छ 2010 सालदेखि नै, यता क्रमशः दलितहरू विरोधी दलितहरूलाई विभेद गर्दाखेरि त्यसको अन्त्यको लागि कानुन बनेका हुन्. जस्तो 2063 सालसम्म

0: गर्न पाउँदैन होइन, गर्न कोसिस गर्छु तर त्यो रियालिटीमा हो, त मैले जति फेल गर्छु मैले गर्न सक्दैन।
1: हामीले अरूको आँसु देख्दाखेरि हो बिचरा भन्ने हुन्छ, तर आफ्नो आँसु आएको कुरा चाहिँ कस्तो हुन्छ भने हामीले आफूले नभोगेछौँ, म गर्न पाइँदैन। दसु दाइले भनौँ न, अहिले पनि काठमाडौँ जस्तो ठाउँमा हामी जुन काठमाडौँ छ यो राजधानी, अब शासकहरू बस्ने ठाउँ, सबै चिज भन्ने ठाउँ यो, अहिले दिपार नेपालीहरू जस्ता मान्छेहरूले काठमाडौँको माइती घरमा बसेर झन् डेढ महिनाभन्दा अगाडिदेखि दलितलाई डेरा खोइ भनेर आन्दोलन गरिराख्नु परेको छ। जस्तो दलितहरूले अहिले डेरा खोज्न गयो भने यही राजधानीमा गयो भने अहिले सोध्नुहुन्छ डेरा कोठा खाली पनि हुन्छ, त्यस पछाडि एडभान्स दिने कुरा हुन्छ, कहिले आउने के गर्ने भन्ने कुरा,
0: जातिको कुरा, नामै सोध्छन्, नागरिकता सोध्छन् होइन, ठाउँ त छैन भनेर भन्ने चाहिँ आउँदाखेरि,
1: जस्तो मैले पनि यो 67-68 सालतिर डेराको समस्या यहाँ काठमाडौँमा पनि भोगेको छु। मैले डेरा खोज्न जाँदाखेरि मैले आफूले डेरा खोज्दाखेरि के थरी भनेर सोध्नुभयो, बराइली, बराइली भनेको कुरा थाहा छ, बराइली भनेको चाहिँ के हो भनेर सोद्धाखेरि म विश्वकर्माको छोरा हो भनिसकेको छैन, ठिकै छ भरे घरमा सल्लाह गरेर तपाईँलाई बिहान भोलि फोन गर्छु नि भनेर भन्नुहुन्छ, भोलि गएर सोद्धाखेरि होइन छोरी अथवा कसैले हुन्छ घरको एकजना कसैले उहाँले त एडभान्स लिइसकेको कुरो छ मलाई थाहा भएन भन्ने हाम्रो गर्नुहुन्छ, तर पछि त कोठा खाली नै हुन्छ। म आफैले पनि काठमाडौँकै ठाउँमा भेटेको छु, अब अहिले दिपा नेपालीहरू लगायत धेरैले माइती घर मण्डलामा धरना बसिराख्नु भएको छ। अब यो चाहिँ अब मैले जस्तै भर्खरै पनि एकजना सांसद, दलित सांसद पार्वती विश्वकर्मा जाजकोटको हुनुहुन्छ, उहाँले अहिले कोठा नभेटेर कोठा उहाँले कोठा भेट जहाँ जात सोध्नु पर्यो, उहाँले थरै उहाँको स्पष्ट विश्वकर्मा लेखिदिनुहुन्छ होइन, छ त्यो भनेपछि अब विश्वकर्मा हुनुहुन्छ, अब उहाँले सिधा विश्वकर्मालाई दिन्छु त भन्नुहुन्न, तर अब यहाँ हाम्रो यस्तो छ पाहुना आउँदै हुनुहुन्छ, भोलि पर्सिको दिन दुई चार दिन लाग्छ होला, त्यसपछि खबर गर्छौँ भन्नुहुन्छ, उहाँले सामाजिक सञ्जालमा पनि लेख्नु भएको छ, म सांसद हो तर मैले नै कोठा पाइनँ भने काठमाडौँ यो ठाउँ कस्तो होला भनेर उहाँले लेख्नु भएको थियो, मैले सामाजिक सञ्जालमा पनि हेरेको थिएँ।
0: त्यस कारणले अलिक पोजिटिभ पनि रहँ होइन, हुन त पहिलाभन्दा हाम्रो जेनेरेसनभन्दा पहिलाको हाम्रो बुवाहरूको जेनेरेसन, त्योभन्दा बाजे बजेहरूको जेनेरेसनमा अझै कडी कडाउ थियो भन्नु पर्यो होइन, तपाईँहरूलाई हेर्ने तरिका व्यवहार गर्ने चाहिँ अमानवीय थियो होइन, त्यसको हिसाब गर्दा अहिले चाहिँ धेरै सुधार आएको छ, अझै हुन बाँकी छ, निर्मूल हुन केही समय लाग्छ होइन, कम्प्लिटली वास आउट हुन टाइम लाग्छ, तर पनि तपाईँ जस्ता यो भनौँ न अब समाजसेवीहरू, यो दलित पत्रकार महासङ्घको केन्द्रीय अध्यक्षको हैसियतमा तपाईँले गर्ने कामहरू, तपाईँले बुझाउने कुराहरूले गर्दाखेरि अब छिटै एक्सपिडाइट भन्छ अङ्ग्रेजीमा, छिटो छिटो त्यसले स्पिड लेला भन्ने आशा गरौँ होइन त।
1: अब यो पहिलाको तुलनामा चाहिँ धेरै सुधार भएको छ दाइ होइन, जस्तो अहिले चाहिँ विभेद अलिक फरक खालको छ, पहिला चाहिँ अब खान, पहिला चाहिँ दलितहरू भन्ने बित्तिकै बाहिर बस्नु पर्थ्यो, अहिले बाहिर चाहिँ स्वयं चाहिँ बचिँदैन, अब खाना घरभित्र, घरभित्र चाहिँ ग्रामीण क्षेत्रहरूमा गाउँघरमा घरभित्र चाहिँ छिना दिँदैनन्, त्यो चाहिँ बजारमा घरभित्र छिर्नलाई रोग छैन, तर अब जातिगत रूपमा जातिगत भनेर डेरा बसिराख्नलाई कसले के खान्छ होला, के आउँछ होला, के लाउँछन् होला, कस्तो हुन्छ होला भनेर बजारमा त्यो किसिमले भएको छ, डाइरेक्ट छुवाछुत अलिक कम भएको छ, त्यो चाहिँ फेरि धेरै राम्रो सुधार भएको, जस्तै नेपालमा अब कानुनहरू पनि राम्रो निर्माण भइसकेको छ, छुवाछुत जातीय छुवाछुत तथा कसुर ऐन 2067 लागू भएको छ, त्यसै यता धेरै सुधार पनि भएको छ, मान्छेहरूले अहिले छुवाछुत गरेर पनि डरले सिधा बात जेल जानुपर्छ कि बात हुन्छन् कि यस्तो त बोल्नु हुँदैन भन्ने भावनाको विकास चाहिँ भइसकेको छ, तर जनयुद्धकालीन समयमा जसरी नेपालमा छुवाछुत धेरै अन्त भइसक्यो, जनयुद्धको कालमा चाहिँ हामीले त कसैको घरभित्र छिर्न जाँदाखेरि त्यहाँ मान्छेले डरले या नडराएर जे भएर भए पनि त्यहाँ छिर्नलाई के जाति हो भनेर सोधिँदैन, अब अहिले चाहिँ फेरि जब अब जनयुद्ध काल सकिसके पछाडि अब हामी स्वतन्त्र युगमा आइसक्यौँ होइन, त आइसके पछाडि चाहिँ फेरि मान्छेले फेरि पुरानै कुरालाई लिएर त्यहाँ तपाईँ के थरी होइन सोध्ने तर चाहिँ अब मलाई नै केही कुरा गर्ने भने दाइलाई अब राम्रो बाहिर हामी हिँडिरहँदाखेरि अरू हाम्रो कुरा सुनिन्छ, अब हरेक कुरामा हामी अगाडि छौँ, कुरा गर्दै गयो गाई यात्राको कुरामा राम्रो कुरा भइरहन्छ, अन्तिममा राम्रो उहाँहरूलाई चित्त बुझिसकेपछि नाम थर सोध्ने कुरा त स्वाभाविक भइहाल्यो, अनि तपाईँ चाहिँ के थरी भन्ने सोध्नुहुन्छ अहिले भन्यो, अनि म बराइली अथवा विश्वकर्मा भनौँ नि, विश्वकर्मा भनिसकेपछि अहिले पनि त्यसपछि ए तिमी त विश्वकर्मा पो हौ, तिमी फलाको छोरा हो या फलाको छोरी हो भन्ने, अब अलि त्यो छ, त्यो भन्दाखेरि त दाइ
0: भन्ने प्रश्नमै केही कुरा लुकेको छ
1: गर्नुहुन्छ, राम्रो लाग्छ उहाँलाई कुरा, तर उहाँलाई त अब जातको कुरा आइसकेपछि नाक खुम्च्याएर तपाईँ हुँदाहुँदै तिमीसम्म कुरा आइपुग्छ होइन, त्यो खालको अवस्था चाहिँ अहिले पनि कायम छ दाइ, तर सुधार चाहिँ फेरि पहिलाको तुलनामा नभएको होइन, भयङ्करै राम्रो
0: तुलना,
1: कर्मचारी क्षेत्रमा पनि अब धेरै अब सहसचिवहरू हुनुहुन्छ, पहिला अब दलितहरूको प्रतिनिधित्व छँदै थिएन, अब सचिव बनेर रिटायर पनि भइसक्नु भएको अवस्था छ,
0: सांसदहरू पनि थुप्रै मन्त्री भएका थुप्रै हुनुहुन्छ होइन, अब अलिकति राम्रो इक्जाम्पल पनि लिउँ होइन,

0: राम्रो इक्जाम्पल जति पनि छन् होइन
1: प्रशस्तै छन्,
0: तपाईँले कुनै यस्तो देख्नु भएको छ जसले चाहिँ असाध्यै राम्रोसँग यसलाई बुझेर प्र्याक्टिसमा ल्याएर व्यवहारमा उतारेर अरूलाई इक्जाम्पल दिएको इक्जाम्पलहरू तपाईँले समाजमा आफ्नै गाउँ ठाउँमा अथवा कतितिर देख्न सक्नुहुन्छ, ताकि तपाईँले हो यस्तो मान्छे सयजना भइदिए पनि छिटोभन्दा छिटो यो भावना चाहिँ हराउँछ समाजमा, जस्तो इक्जाम्पल पाउनुहुन्छ?
1: अहिले पछिल्लो समयमा दाई जस्तो विवाह सबैभन्दा ठुलो विवाह हो होइन, जब अन्तर्जातीय विवाहहरू हुन थाल्छन् त्यसपछि पारिवारिक सन्तुलनमा केही ठाउँमा पारिवारिक असन्तुलन भए पनि अहिले पछिल्लो समयमा अन्तर्जातीय विवाहले चाहिँ जातीय छुवाछुतलाई अलिक कम गरेको छ। जस्तो कि भनौँ पूर्वी नेपालतिर अहिले जातीय छुवाछुत कम छ, त्यहाँ हुँदैन, त्यस हुन्छ तर डाइरेक्ट हुँदैन। अहिले त्यहाँ नेपालको इलाममा चाहिँ माघी विवाह भइरहेको छ, जस्तो अन्य जातिहरूले जस्तो मेरै गाउँको कुरा गर्ने भने एकजना मिजार समुदायको भाइले इलाममा पुगेर परिया जातिको छोरी मागेर बिहे गरेर
0: ल्याएर
1: मागेरै बिहे गरेको छ। जस्तो मेरो घरको कुरा गर्ने भने चाहिँ दाइ फेरि अलिक मेरोबाट उदाहरण म जाइ पनि म पेश गर्ने गर्छु। मेरो घरमा म बराइले मैले परिवारको छोरी बिहे गरेँ, मेरो कान्छी बहिनीले भट्टराईसँग बिहे गरेको छ, अनि मेरो काकाको छोरी सरिता बराइली ऊ पनि पत्रकार हो उसले राईसँग बिहे गरेको छ, मेरो बहिनी अर्को बहिनी मेरो काकाको छोरी जेठी बहिनीले मधेसी शाहसँग बिहे गरेको छ, उहाँ अब त सबै यसरी अन्तर्गुल हुन्छ कि मेरो छोराले रैनी बिहे गरेको छ। त्यसो गर्ने भने अब जस्तो मानव दलितभित्र छुवाछुत देखिने हो भने अथवा छुवाछुत कुरा गर्ने भने हामीले कसैले कसैलाई त्यहाँ छुवाछुत गर्ने भन्छौँ अथवा छुवाछुत हो यो त जाति र म जाति भन्ने खालको अवस्था
0: हुँदैन। अब हामीले 10-12 मिनट कुरा गऱ्यौँ, अझ पनि कुरा मलाई सोध्न मन लागिरहेछ होइन, एउटा गीत चाहिँ सुनाऊ है। तपाईँले एउटा गीत चाहिँ ल्याउँछु भन्नुभएको थियो, यही विषयमा चाहिँ बनेको गीत तपाईँले निकाल्नै सक्नु भएन, के गरौँ?
1: मैले जस्तो छुवाछुत सम्बन्धी गीत पनि लेखेको छु, दलित महिला सङ्घले चाहिँ यो राष्ट्रिय गीतको रूपमा गरेको छ, यो चाहिँ बसन्त सापकोटाले सङ्गीत गरेको गीत होइन, त्यो गीतको भाव मात्रै हो दाइ। यो छुवाछुत चाहिँ छुवाछुत अन्त्य गर्नका लागि दलित महिला अधिकार अब हाम्रो सरकार दलित महिला अधिकार भनेर त्यो चाहिँ गीत प्रस्तुत गरेको थिएँ। यो मैले मोबाइलमा अपर जटिन खोज्दा मैले भेटाइन,
0: आर्काइभमा
1: पनि म दिन्छु दाइ। अब अरू गीतहरू त छँदैछन्, मैले छुवाछुत सम्बन्धीको गीत एउटा रेकर्ड भयो होइन, रेकर्ड भएको छ। अब अरू कुरा त अरू गीतहरू त मेरो थुप्रै छन् दाइ।
0: तपाईँले लेखेको आज हामीले सुन्न नसकेको गीत चाहिँ केही शब्दहरू छन्, के लेख्नु भएको थियो, त्यो भावना के बुझ्न चाहन्छु कि?
1: त्यो चाहिँ दलितहरूको समानताको कुरा गरेको छु मैले त्यहाँ। सबै जातिहरू समान हुन्छन्, समान छन्, दलित महिला अधिकार, दलितहरूले अधिकार खोज्दाखेरि हामीले पनि जातसँग होइन कि अब पीडासँग उत्पीडनसँग जोडेर चाहिँ अधिकारको लागि लडाइँ लड्नुपर्छ, सबैलाई समानताको भावनाको विकास गर्नुपर्छ भन्ने त्यही खालको गीत थियो। अहिले म ठ्याक्कै शब्द सुनाउन सकिनँ, त्यसको लागि म क्षमा चाहन्छु।
0: केही छैन, यहाँ फेरि हाम्रो लाइब्रेरियन बिना बहिनी निशा बहिनीलाई दिनुहोस्। हामी आज सुन्नु पाए कति मजा आउँथ्यो आजको दिन होइन, भोलि पर्सि सुनाउला, केही छैन। ओके, अब कुरा चाहिँ मैले कहाँ अघि लान्छु भनेको थिएँ भने ठ्याक्कै बिर्सेँ होइन, किनभने तपाईँले
1: आज जेठ 21 गते पनि अन्तर्राष्ट्रिय आज चाहिँ नेपालमा छुवाछुत उन्मूलन दिवसहरू हामीले मनाइरहेका छौँ। आज म काठमाडौँमै छु, अहिले बिहान 8:30 बजे राष्ट्रिय दलित आयोगले चाहिँ छुवाछुत विरुद्धको उन्मूलन दिवस सम्बन्धीको आज कार्यक्रम पनि गरेको थियो त्यहाँ सभामा।
0: एकछिनपछि सोध्छु म तपाईँलाई, अब एउटा गीत राख्ने बेला भयो, तर गीत लगाउनुभन्दा पहिला तपाईँलाई एउटा गर्छु, तपाईँले पनि यसको जवाब दिनुहोला है। कतिले भन्छन् यो शब्द दलित भने नि डिक्सनरीबाट हटायो भने राम्रो हुन्छ, यो चाहिँ यो आयोग यस्तो यसको पछाडि लाग्नेहरू खालि माघी खाने भाँडो बनाएछन्, त्यसले गर्दाखेरि अरूले भनेको सुनेको छु होइन, अनि अब त्यो ठिक बेठिक तपाईँ भन्नुहोला। यदि त्यो शब्दै भएन भने त बिस्तारै त्यो मान्छेले त्यो दलित भनेपछि के हो रहेछ भनेर चाहिँ खोज्ने नीति गर्दैनन् नि भन्ने पनि एक थरीका
1: भनाइ छन्
0: होइन। त्यसको लागि तपाईँले यो गीतपछि जवाब दिनुहोला है त,
1: किनभने
0: त्यो कतिको भने चाहिँ माई खाने भाँडो चाहिँ नहोस्, इन रियालिटी नै काम होस् भन्ने कुरा। अनि उनीहरूले त्यो आयोगले चाहिँ अहिलेसम्म के गरेछ त, यतिका दिन कति वर्षसम्म आयोग गठन भयो, के उपलब्धि दिएछन् पुर्याएछन् अथवा निकालेछन् त, त्यो पनि अलिकति तपाईँसँग बुझौँ है त। यो बिचमा तपाईँले रचना गर्नुभएको गीत सुनाउने इच्छा थियो तर त्यो हुन सकेन, एउटा गीत सुनाउँछ दारू राईबा र त्रिशाला गुरुङ गाउनुहोस् यस गीतलाई।

0: ओके, त्रिशला गुरुङ गाउँदै हुन्थ्यो, साथ हुन्छ राइबा भन्नेको नाम छ, एक खान्छी बोलको गीत थियो। यो गीत लगाउनु भन्दा अगाडि मैले हाम्रो मित्र, मेरो साथी, हाम्रो सहकर्मी गोपाल बराइलीजीलाई यो एउटा प्रश्न गरेको थिएँ, होइन यो आयोगले गरेका कामहरू अहिलेसम्मको कति उपलब्धिमूलक भयो भएन, र सबै नै हामीले घरिघरि सुनेनौँ भने त्यो बिस्तारै समाजबाट हटेर जान्छ कि भनाइ पनि त्यस्तो छ होइन भन्ने एउटा मैले प्रश्न राखेको थिएँ। उहाँ के भन्नुहुन्छ? फेरि तपाईँलाई कार्यक्रममा स्वागत छ गोपालजी।
1: हजुर, धन्यवाद दाइ। हजुर,
0: ल त मैले चाहिँ जानी नजानी यो प्रश्न राखेँ, तपाईँले जवाब दिन मिल्छ मिल्दैन चाहनुहुन्छ हुँदैन के छ त?
1: तपाईँले साँच्चै गम्भीर प्रश्न सोध्नु भएको थियो। यो अहिलेको अहिले चाहिँ सबैतिर बहसको विषय पनि बनेको छ। दलित शब्द, हामीले दलित भन्ने शब्दको प्रयोग गरिरहेको छौँ। अब यो चाहिँ किन भनेको भने, दलित चाहिँ अहिले दलित जाति हो कि समुदाय भन्ने कुरा चाहिँ पहिलो कुरा हामीले बुझ्नुपर्छ। दलितहरू जाति होइन, दलित समुदाय हो। दलित जातिभित्र जस्तो विश्वकर्मा, परियार, सार्की, मिजार, गाइने, बाधी होइन, मधेसतिर पासवानहरू, चमार, यी धेरैवटा जातिहरू छन्। त्यो धेरैवटा जातिहरूको एउटा समूह हो यो चाहिँ। त्यस कारणले
0: त्यसमा मैले थपौँ है, एउटा त्यो त मोस्ट स्किलफुल समुदाय हो नि, होइन? हरेक चिजमा चाहिँ एक्सपर्ट हो नि त त्यो विषयको, होइन? उहाँहरू नभए भने त केही काम हुँदैन, बन्दुक बनाउन पनि चाहिन्छ, होइन? हरेक चिजमा चाहिन्छ, होइन? हरेक चिजमा त्यसलाई रेस्पेक्ट गर्नुपर्ने कता कता, त्यसलाई चाहिँ फेरि तल्लो ठाउँमा राखेर चाहिँ भनौँ अब दरिद्रलाई दलेको भने जस्तो के, होइन?
1: दलित भन्ने शब्दले चाहिँ त्यो पनि दलिएको, हेपिएको, शोषणमा पारिएको वर्ग समुदाय भनिएको छ क्या। अनि यो चाहिँ यो दलित भन्ने शब्द विशेष गरी भारतमा, भारतबाट चाहिँ यो धेरै ठुलो आन्दोलनबाट प्राप्त भएको शब्द हो। यो भीमराव अम्बेडकरले त्यहाँको संविधान बनाउँदाखेरि के राख्ने भनेर धेरै छलफल गर्नुभएको थियो, किनभने अहिले विश्वले भीमराव अम्बेडकरलाई चाहिँ मान्छ, किनभने उहाँले चाहिँ त्यहाँको संसदमा दलितहरूमाथि गरिने भेदभाव हटाउनुपर्छ भनेर कानुन पनि ल्याएको, उहाँकै पालामा ल्याएको। त्यसैको प्रभाव हो नेपालमा पनि छुवाछुतलाई अन्त्य गर्नका लागि पहल भएको छ। दलित भन्ने शब्द चाहिँ अहिलेका युवा पुस्ताले रुचाउँदैनन्, हो ठिक छ। दलित भन्ने शब्द सधैँ बोकिराख्नुपर्छ भन्ने जरुरत छैन, तर हिजोको दिनसम्म जुन बेला अहिले हामीले दलितहरूले सङ्घर्ष गर्दै गर्दै गर्दा बल्ल मन्दिर प्रश्न पाउन थालेका छन्, बल्ल घरभित्र पस्न थालेका छन्, बल्ल सरकारी निकाय बल्ल प्रतिनिधित्व सुरुवात हुन थालेको छ, दलित आन्दोलन त्यो दलित शब्दको कारणले गर्दा, ठिक छ। दलित शब्द हटाउँ केही छैन, बोकिराख्नु जरुरत छैन। त्यसो भने यो समुदायलाई माथि उठाउने के त आधार, के शब्द राख्ने त? तपाईँले शिल्पी भन्न पनि सकियो, शिल्पी गैर दलित शिल्पी छैन, शिल्पी भनेको त शिव भएको व्यक्ति होला नि त। जस्तो काठको काम गर्ने शिल्पी हुनसक्छन्, अहिले लुगा सिलाउने काम, टेलरिङ हेर्ने गर्ने भने अन्य जातिहरूको वर्चस्व छ। त्यसै त्यो मान्छे शिल्पी भनेर ती मान्छेलाई ल्याउने कि उत्पीडन परेको समुदायलाई ल्याउने? अब हिजो चाहिँ हामी दलित शब्दको कारणले गर्दाखेरि हिजो उत्पीडन पऱ्यौँ, हिजो हामीलाई घरभित्र पस्न दिएन, मन्दिरतिर छिर्न दिएन, हरेक ठाउँ हिजो उत्पीडन पऱ्यो क्या। फेरि आज दलितहरूलाई चाहिँ त्यो अधिकार सम्पन्न नहुने बेलासम्म, सबै जाति सबै मान्छेहरू बराबर नहुने बेलासम्म दलित शब्द हटाइयो भने फेरि नि हिजो जुन अवस्थामा त्यही
0: उनीहरू फेरि बिर्सिने सम्भावना,
1: बिर्सिने सम्भावना।
0: ओके ओके ओके,
1: जस्तो दाइले
0: मैले चाहिँ यो किन सोधेको भने, मैले पनि क्ल्यारिटी र तपाईँको मनमा के छ, तपाईँहरूले चाहिँ के भन्दा राम्रो हुन्छ भने बुझ्नु पनि पर्यो।
1: दाइले एउटा उदाहरणको रूपमा दाइले बहराज ज्वेलर्स भन्ने सुनाउनु भएकै
0: छ नि, ठुलो ठुलो छ,
1: ठुलो नेपालको सुनचादी उद्योगमा ठुलो
0: ठुलो,
1: त्यसको सञ्चालक अब दुःख अब इन्द्र लामी छाने, उहाँ बिते,
0: फेरि उहाँको चाहिँ फेरि के छ भने हाम्रो पल्टिङ सदस्य, हाम्रो चाहिँ नाता छ, होइन?
1: उहाँ त ब्रुनाईमै धेरै समय
0: ब्रुनाई हङकङतिरको
1: उहाँ चाहिँ, उहाँको घर भोजपुर हो, भोजपुर हो, भोजपुरबाट आएर यहाँ न्यु रोडमा पनि शाखा खोले, त्यत्रो ठुलो चलाउनु भयो। उहाँ चाहिँ कहिले पनि उहाँले विश्वकर्मा भन्नुभएको थिएन पहिला, न्यु रोडमा त्यत्रो सुनचादी पसल छ, सबैले त्यहाँ पसलहरूले मान्ने गर्नुहुन्छ, सलाम गर्नुहुन्छ, गर्नुहुन्छ, हरेक सफाई गराउँछ। एक दिन भएछ के भने, भोजपुरको गाउँको मान्छे उहाँहरू आउनुभएको छ, उहाँको घरमा आउनु, भेटघाट भयो, यसो कुरा गर्दै जाँदा त अब त्यहाँ त विश्वकर्मा मात्रै आएको थिएन, गैदले दार, ए तिमी त फला कामीको छोरा होइन भनेर उहाँलाई सुनाउनु भएको छ कि। जब उहाँले त्यसो भनिसके पछाडि त, अनि उहाँले भन्नुभएको थियो, अहो मलाई, म यहाँ इन्द्र लामी छाने भए पनि, बरा ज्वेलर्सको हाकिम भए, साहु भए पनि, आखिर मलाई त जसरी भए पनि मलाई गाउँको मान्छे आइसके त कामी छोरा भन्दो रहेछ हो। त्यस कारणले गर्दा म त्यो होइन कि अब केही न केही मैले जात मैले सिधा यथार्थ कुरा भन्नुपर्छ भनेर उहाँले इन्द्र लामी छाने
0: त्यसलाई फेस गर्नु सक्नुपर्छ,
1: त्यसपछि उहाँले विश्वकर्मा लेख्नु भयो कि भने चाहिँ त्यो शब्द लामी छाने त लेख्नु भयो नि, लामी छाने शब्द लेख्ने बित्तिकै त आखिर उहाँले मुक्ति पाउनु भएन, थाहा पाउने मान्छे त उहाँलाई विश्वकर्मा नै भन्ने पनि, जुन छुवाछुत गराएको थियो, जुन उत्पीडन हुन्थ्यो, उहाँ सम्पत्ति भएर पनि त्यही उत्पीडनमा भोग्नु भयो। त्यस कारणले गर्दाखेरि चाहिँ मैले भन्न खोजेको कुरा के हो भने दलित शब्द ठुलो कुरा होइन, शब्द भन्दा पनि हाम्रो व्यवहार जब परिवर्तन हुन्छ त्यसरी यो दलित शब्द पनि नबोक्नु बोक्न जरुरत छैन फ्याल होला, तर अहिले जब अहिले चाहिँ तत्काल चाहिँ दलित शब्द हटाएर मात्रै दलितको मुक्ति हुँदैन, दलित मुक्तिका लागि चाहिँ पहिला समानता आउनु पर्यो, सबै जात जाति बिच समानता हुनु पर्यो, शिक्षा स्वास्थ्य रोजगारी लगायतमा समानता भइसकेपछि त आर्थिक रूपमा सम्पन्न भइसके पछाडि त दलित शब्द हटाए पनि हुन्छ नहटाए पनि हुन्छ, त्यो दलित शब्द एउटा पहिचान हो। त्यस कारणले त म चाहिँ के भन्न चाहन्छु भने अहिलेका युवा पुस्तालाई दलित शब्दले दुरुपयोग नगरौँ, दलितका नाममा बरु अहिले जुन दलितभित्रको अलि निम्न वर्गहरू छ नि ती वर्गहरूले बरु माथि उठाउने प्रयत्न गरौँ, जब ती वर्गहरू चाहिँ माथि उठिसक्छन् त्यसपछि त्यो त स्वतः आफै हटेर जान्छ, जस्तो खानेकुरा पनि तपाईँले पहिला भुक्लाएको मजाले खाने हो अलि अगदै अगदै अगदै गइसकेपछि त हामीलाई खान मन लाग्दैन नि,
0: हो
1: यो दलित शब्द पछि त्यसो भइहाल्छ। अहिलेका युवा पुस्ताले पनि यो
0: अनि यो जुन चाहिँ आयोगले अहिलेसम्म गरेका उपलब्धिमूलक कामहरू चाहिँ हाइलाइट गर्नुपर्ने, यस्तो राम्रो गर्यो उस्तो राम्रो गर्यो यो अचिभ गर्यो भन्ने चाहिँ केही छ?
1: जस्तै अहिले हामी अहिले राष्ट्रिय दलित आयोग चाहिँ संविधान आयोग बनाएको छ होइन, संवैधानिक आयोग भए पनि अब तपाईँ हामीलाई नडाटी भन्नै पर्छ, यो आयोग राष्ट्रिय दलित आयोग चाहिँ सिफारिस गर्ने आयोग मात्रै बनेको छ, जस्तो अब मानवाधिकार आयोगले पनि त भनौँ न होइन उसले उकालत चाहिँ गर्ने तर कार्यान्वयन गर्ने कि नगर्ने भनेको त राज्यले नै भर पर्छ, सरकार जो छ त्यसैले भर पर्छ। जस्तो पछिल्लो समयमा भन्नु अब सिन्धुलीमा जुन घटना घट्यो, सिन्धुलीको खुर्कोटमा एकजना दलित विक अन्तर्राष्ट्रिय विवाह के उसले अन्तर्जातीय विवाह गरेकै आधारमा पक्राउ परे, पक्राउ गरिसकेपछि उसलाई त्यहाँ प्रहरी कार्यालयमा हिरासतमै झुन्डेर मऱ्यो, त्यहाँ भनिन्छ झुन्डेर मऱ्यो, अब नागरिक समाज स्थानीयले चाहिँ झुन्डेर मरेको भनेर स्वीकार गरेका छैन, तथापि त्यो अब मारियो भन्ने छ। यसलाई हेर्ने भने हो त आयोगमा राष्ट्रिय मानव अधिकार आयोग जसरी नै त्यो अहिले दलित आयोगले सिफारिस गरेर त्यसलाई कार्यान्वयन गर भनेर दिँदाखेरि सरकारले कार्यान्वयन गर्न सक्ने खालको त्यो अधिकार सम्पन्न आयोग बनाइनु पर्थ्यो। अहिले दलित यसमा चाहिँ दलित आयोगले अहिलेसम्म खेलेको भूमिका राम्रो भूमिका मलाई लाग्ने चाहिँ दाईहरूलाई सबैलाई याद छ काभ्रेको अजित मिजारको जुन अन्तर्जातीय विवाह गर्दाखेरि मारियो, ऊ चाहिँ फुर्के खोलामा धादिङको फुर्के खोलामा लगेर मारियो झुन्डाइयो होइन, जस्तो लब सिन्धुलीको घटनासँग नजिर्न चाहिँ उस्तै मिल्छ। त्यति बेला चाहिँ दलित आयोगले खोजी नगरेको थियो भने त अजित मिजारको लास पनि भेटिने थिएन, त्यति बेला प्रहरीले गाडी सकेको थियो, त्यति बेला प्रहरीले के भन्थ्यो भने हामीले पोस्टमार्टम गरेको खै रिपोर्ट पोस्टमार्टम गर्नुपर्छ भन्दाखेरि त्यहाँको डक्टरले दिएको रिपोर्टले भन्छ हातको औँलाबाट पोस्टमार्टम गरेको भनेर त्यस्तो झुटो विवरण पनि त्यसको त्यति बेला पेस भएको थियो, तर दलित आयोगले खोज त्यस बेला निकै धेरै
0: लामो
1: भएको छ नभएको होइन।
0: अब अलिक समय कम भयो है त मैले त्यति धेरै आज चाहिँ खुलेर कुरा गर्छु भन्दा पनि त्यो समयले पुग्दैन होइन, तर पनि यो यस्तो प्रकारको ओपन डिस्कसन हुनुपर्छ कि पर्दैन?
1: पर्छ नि दाइ,
0: पर्छ कि
1: जब जस्तो
0: मैले चाहिँ म त बेला बेलामा तपाईँसँग रेडियोमै गरिरहेको छु होइन, तपाईँले खुलेर कुरा गर्नुभएको छ होइन, गर्दाखेरि मान्छेलाई क्ल्यारिटी होस् होइन अनि मनका कुराहरू आउने। एकजना साथीले लेख्नु भएको छ राजमती भाजुकी हाम्रो गुरुजी हुनुहुन्छ हामी सिनियर होइन, नमस्कार विनोदजी सही कुरा गर्नुभयो गोपालजी, हाम्रो देशका नेताजीहरू र एउटा कुनै वंश शाहवंशको नाम लिनु भएको छ ले बनाएको नियम हो, त्यसैले अहिलेको सरकारले फिजिकली नै कार्यान्वयन गर्ने भन्ने सम्भव छ, यो पेपरमा त लेखेर हुँदैन भन्नुभएको छ होइन, तर अब यहाँ चाहिँ शाहवंश भन्नुभएको छ, तर त्योभन्दा पहिलादेखि नै सुरु भएको मल्लकालदेखि सुरु भएको भनेर मैले कदा कदा जस्तै मलाई
1: नेपालमा चाहिँ पहिलो पटक जातीय छुवाछुतलाई संस्थागत गर्ने काम चाहिँ जस्तै मल्लले नै गरेको हो, त्यस पछाडि आएर पछि अब जङ्गल
0: पनि फेरि त्यो छुवाछुत भनेर होइन काम अनुसारको बाँडफाँड हो,
1: बाँडफाँड गरेको थियो होइन, त्यस बेला चाहिँ कुन जातिले के काम गर्ने जसले जसको सिप छ
0: त्यसलाई एप्रिसिएट गर्नुभन्दा त्यसलाई चाहिँ फेरि यसो तल्लो आँखाले हेरियो,
1: जस्तो त्यो उहाँले जस्तै मल्लले चाहिँ काम गर्ने मान्छेलाई सूचीकार दुई त्यसैले मात्रै गर्न दिउँ, जस्तो छुवाछु त्यो फोहोरको काम त जस्तो अर्को सम्पूर्ण परिवारले गर्न सक्दैन नि, जो छ त्यसैले गरोस् काठको काम त्यसैले गरोस् कामको विभाजन गरियो, तर जङ्गबहादुर राणाको पालामा आइसकेपछि यिनीहरू अछुत जाति भनेर जङ्गबहादुर राणाले चाहिँ अछुत जाति भनेर त्यो चाहिँ छुवा सुरुवात गरेको छ कि इतिहासले त्यो देखाउँछ, त्यस अब खासै अब छुवाछुत अब दाइ यो कहाली लाग्दो छ, अब यसलाई हटाउनेतर्फ पनि जानुपर्छ।
0: आजको बसाइमा हामीले के कुरा डिडक्सन गरौँ भने अन्तमा होइन, यसलाई चाहिँ यो समाजको क्यान्सर हो, यहाँ मात्रै होइन संसारभरि नै छ यस्तो प्रकारको, होइन कतै
1: मात्रै होला, दक्षिण एसियामा अलिक बढी छ, कहाँ
0: धेरै होला कहीँ थोरै होला, समाजको होइन यो विश्वकै यो क्यान्सर हो। यसलाई चाहिँ सबै मानव जाति भएर जन्मेपछि सबै बराबरै हुन् होइन, केमा मात्रै फरक हुन्छ भने एजुकेसन फरक हुन्छ, उमेरमा अलिअलि फरक होला, होइन कोही गरिब पनि धनी हुन्छन्, धनी पनि गरिब हुन्छन्, गर्दाखेरि वी आर अल इक्वल्स होइन, कोही पनि इक्वलबाट चाहिँ अझै वी आर मोर इक्वल्स भन्न पाइँदैन होइन, मोर इक्वल्स भन्न पाइँदैन, मोर देन एनी इक्वल्स भन्न पाइँदैन है, सबै बराबर भनेर हामीले चाहिँ हेरेर निचोड निकाल्छ।
1: जस्तो अब हस्पिटलमा कोही बिरामी भरेर उसलाई रगत चाहियो भने त्यहाँ जाति कुन जातिको रगत भनेर छुट्याइएको त हुँदैन नि, हामीले एकले अर्का जसको पनि प्रयोग गर्न पाइन्छ, गरेको पनि छन्। त्यस कारणले गर्दा समस्या चाहिँ जातिमा होइन, आफ्नो नेचरमा हो। जसले मान्छेको आफ्नो नेचर परिवर्तन गर्यो भने जात समस्या होइन, त्यसलाई समाधान गर्न सकिन्छ।
0: ल त त्यसमा तपाईँ काम गर्नुहोस्, तपाईँ फेरि अध्यक्ष पनि भन्नुभएको छ, केन्द्रीय अध्यक्ष राष्ट्रिय दलित पत्रकार सङ्घको, लेख्ने बोल्ने गर्नुपर्छ है त। आज यसरी समय दिनुभयो र प्रष्ट रूपमा कुराकानी गर्नुभयो, तपाईँलाई धेरै धन्यवाद छ। यसर्थै इस्युजहरू निकाल्दै गर्नुहोला भन्दै अब हामी समाचारतिर जाने बेलमा हाम्रो केही साथीले केही लेख्नुहुन्छ भने उहाँ हुँदा नै यसो त्यसलाई हामीले छिनोफानो गरौँ अथवा चाहिँ डिस्कस गरौँ है त। अब लागौँ समाचारतर्फ।
2: सैन्य समुदायमा
3: बेलायत भरि
2: अन एयर
3: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो,
2: गोर्खा रेडियो हो।
4: क्रिकेट छनौट प्रतियोगितामा नेपालले मलेसियालाई 276 रनको लक्ष्य दिएको छ। सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले विश्वभरमा 7 विकेट गुमाउँदै 275 रन बनाएको हो। नेपालका लागि कुशल भुर्तेले 126 रन बनाउनु भयो। यो प्रतियोगिताका लगातार दोस्रो शतक बनाएका कुशलले चीन विरूद्धको पहिलो खेलमा पनि शतक बनाउनु भएको थियो। टी20मा तेस्रो शतक बनाउनु भएका कुशल नेपालका लागि लगातार दोस्रो शतक हान्ने पहिलो खेलाडी समेत बन्नु भएको छ। त्यस्तै आसिफ शेखले 68 रन, कप्तान दिपेन्द्र सिंह ऐरीले 31, सन्दीप जोराले 15, लोकेश बमले 10 र कुशल मल्लले अवजित 9 रन बनाउनु भयो। नेपालले यसअघि चीन विरूद्धको खेलमा 221 रनले जित निकालेको थियो। समूह एबाट नेपाल र मलेसिया दुवै टोली एसियन गेम्सका लागि यसअघि नै छनौट भइसकेका छन्। चेक बाउन्स गर्नेहरूले अबदेखि चेकमा लेखिएको रकम र त्यसको ब्याज समेत पीड़ितलाई तिर्नुपर्ने भएको छ। सर्वोच्च अदालतले चेक अनादर मुद्दामा फैसला गर्दै चेकमा लेखिएको रकम र सोको ब्याज समेत पीड़ितलाई भराउनु पर्ने आदेश दिएको हो। न्यायाधीश तोय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत पाटनको फैसला उल्ट्याउँदै ब्याज समेत भराउनु पर्ने आदेश दिएको हो। काठमाडौँ महानगर 32 शकुन्तला खड्काले संगीता थापालाई विपक्षी बनाएर हालेको मुद्दामा सर्वोच्चले नयाँ नजिर राखेको हो। विभिन्न समयमा सापटी लिएको रकम मध्ये थापाले 4 लाख र 5 लाखका दुईवटा चेक खड्कालाई दिएकी थिइन्। सिटिजन्स ब्याङ्क र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ब्याङ्कका ती चेक खातामा पर्याप्त रकम नभएपछि रिटर्न स्लिप सहित फिर्ता भएका थिए। सर्वोच्च अदालतले विनिमय अधिकार पत्र ऐनको व्याख्या गर्दै चेक काट्ने व्यक्तिको खातामा पर्याप्त रकम नभएको जानी चेक काट्नु र त्यो अनादर हुनु आफैमा कसुर हुने भएकाले चेक पाउने व्यक्तिले चेक काट्ने व्यक्तिबाट लेखिएको रकम र ब्याज समेत भराइली पाउने कुरा कानूनले सुनिश्चित गरेको ठहर गरेको हो। सर्वोच्चले विपक्षी संगीता थापाको नाममा रहेको जेथा देखाएर 9 लाख रुपियाँ र वार्षिक 10% दरले हुने ब्याज समेत शकुन्तला खड्कालाई भराइदिन आदेश दिएको हो। थापाले जबरजस्ती चेक काट्न लगाएको र कुनै तमसुक नभएको भन्दै जिकिर गरे पनि अदालतले चेक काट्नु नै दायित्व स्वीकार हुने सिद्धान्तलाई पुनः पुष्टि हुने ठहर गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता तथा कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। आज वक्तव्य जारी गर्दै महामन्त्री राणा, उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठ सहितका केन्द्रीय सदस्य तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो। वक्तव्यमा नेतृत्वको कमजोरी, आत्मकेन्द्रित शैली र नीतिगत विचलनका कारण पार्टी छाड्न बाध्य भएको उल्लेख गरिएको छ। पार्टी परित्यागको यो पहिलो चरण भएको जनाएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अरियालले जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि संघीय संसद पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अरियाल,
5: म संघीय संसदको तर्फबाट स्पष्ट रूपमा भन्न चाहन्छु, हामी दलित समुदायले भोग्दै आएको समस्या, पीडा, चुनौती प्रति पूर्ण रूपले सचेत छौँ। यी समस्याको गम्भीरतालाई महसुस गर्दै संसद यसको समाधानका लागि प्रतिबद्ध छ। हाम्रो दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित गर्ने स्पष्ट प्रतिबद्धता छ।
4: हेल्ली पासपोर्ट इन्डेक्स 2026 अनुसार नेपाली पासपोर्टको ऱ्याङ्किङमा 4 स्थान सुधार भएको छ। विश्वभरका पासपोर्टहरूको शक्तिलाई मापन गर्ने हेल्ली पासपोर्टले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल 97 स्थानमा उक्लिएर केही सुधार गरेको हो। गत वर्ष नेपाल 101 स्थानमा थियो। नेपालका नागरिकले 35 मुलुकमा बिना भिजा प्रवेश पाएका छन्। यो वर्ष सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ। सिंगापुरका नागरिकले 192 मुलुकमा भिजा बिना यात्रा गर्न सक्नेछन्। सूचीमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स दोस्रो स्थानमा छन् भने स्वीडेन तेस्रो स्थानमा छ। छिमेकी भारत 78 र चीन 56 स्थानमा छन्। सन् 2025 शीर्ष 10 बाहिरिएको अमेरिका फेरि शीर्ष 10 भित्र पर्न सफल भएको छ। बेलायत 6 स्थानमा उक्लिएको छ। सबैभन्दा कमजोर पासपोर्टको सूचीमा परेको अफगानिस्तानले जम्मा 23 मुलुकमा मात्रै भिजा बिना प्रवेशको अनुमति पाएको छ। रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य फेरि शुरू भएको छ। बागमती प्रदेश सरकारबाट 9 करोड़ रूपियाँ निकासा भएपछि निर्माण कम्पनीले एक महिनादेखि रोकिएको काम फेरि अघि बढ़ाएको हो। निर्माण कम्पनी हिमालयन कालिन्चोक बीबीआरजेपीले भुक्तानी नपाएको भन्दै काम रोकेको थियो। कुल 75 करोड़ भन्दा बढ़ी लागतमा यो निर्माण भइरहेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म अनुसार।

0: अत्यन्त मन परेको गीत श्रोताहरू चलचित्र बसन्तीकै गीत जस्तो लाग्छ मलाई. लोचन भट्टराई गाउँदै थियो यादव खरेलको शब्द सम्बोधित बासकटाको संगीतमा. काठमाडौँको सौगातको दोस्रो चरणमा हामी प्रवेश गरिसकेका छौँ श्रोताहरू. पहिलो चरणमा हामीले अलिक लामो कुराकानी गरौँ किनभने धेरै कुरा गर्नुपर्ने थियो तर समय त्यतिको पाइएन. जे होस् आजको दिन श्रोताहरू जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस त्यो बारेमा धनकुटाबाट आउनुहुने हाम्रो मित्र रिपोर्टर गोपाल भराइलीजीसँग हाम्रो कुराकानी भयो भने र उहाँलाई मैले बधाई पनि दिएँ. राष्ट्रिय दलित पत्रकार महा पत्रकार सङ्घको चाहिँ केन्द्रीय अध्यक्षमा चुनिनु भयो सहमतिमा विदाउट एनी भोटिङ होइन. त्यस कारणले उहाँलाई राम्रो काम गर्नुको लागि यो अपोइन्टमेन्टले चाहिँ बडो उत्साह प्रदान गरोस् भन्दै अब हामी यहाँबाट बुटोलतर्फ जानुपर्छ. बुटोलमा हुनुहुने हाम्रा मित्र हुनुहुन्छ छवि पाण्डेजी. आज के कुरा गर्ने राजनीतिको कुरा गर्दै हुनुहुन्छ कङ्ग्रेस र नेकपाको भनेपछि राजनीति कुरा भयो. एकअर्कामा सरकार बनाउने गिराउने खेलमा भन्ने चाहिँ कुरा गर्दै हुनुहुन्छ. उहाँलाई स्वागत गरिहालौँ छविजी. नमस्ते.
1: हजुर हजुर नमस्ते नमस्ते
0: छविजी. ल भनिदिनुहोस् पहिला राजनीति जानुभन्दा पहिला यहाँ चाहिँ मजाको पानी पर्यो त्यहाँ पानी पराएछ कि छैन त?
1: यहाँ त भीषण गर्मी छ एकदम गर्मी एकदम तातो हावा टिकट चल्दाखेरि चाहिँ लुको चाहिँ जोखिम बढेको छ. अब आज चाहिँ स्थितिको तापक्रम चाहिँ 41 डिग्री पुगेको छ. पानी पर्ने त कुरै छोडौँ. अब एकदम बिहानैदेखि साँझमा एकदम घाम लागिरहेको छ. दिउँसो तातेको घर रातिमा सुत्दा पनि चाहिँ सेलाएर चाहिँ बिस्तारा समेत भिज्ने अवस्था छ. जति पानी खाए पनि के अरे मान्छेले चाहिँ यो वासरुम जानै नपर्ने अवस्था त्यस्तो अवस्था छ. एकदमै
0: हजुर
1: हजुर बिस्तारा सुत्दाखेरि चाहिँ रातभरि पुरै भिजेर बिस्तारा चाहिँ
0: अब त्यस्तोमा सर्भाइभ गर्नुपर्ने हाम्रो अब के भने बाध्यता है भनौँ होइन. अनि अब तपाईँको आजको जुन चाहिँ विषय छ त्यो भन्न जानुभन्दा पहिला अब हामीले जुन कुरा गर्दैछ तपाईँ सुन्दै पनि हुनु रहेछ. के छ त तपाईँको क्षेत्रमा त्यो एरियामा जातीय भेदभाव तथा छुवाछुत कतिको हटेको छ? हामी सबै बराबर हौ भन्ने भावना छ कि छैन कि के छ? के कार्यक्रम भयो कि भएन त आज?
1: यस्तो छ त्यो कार्यक्रम भन्दा पनि अब यो सिद्धान्तमा जातीय छुवाछुत गर्नु हुँदैन संविधानमा उल्लेख भएको चिजको कुरा हो. अब सहरमा गाउँ घरमा त्यस्तो जातीय छुवाछुतको चाहिँ विभेद चाहिँ अझै पनि अन्त्य हुन सकेको छैन. किनकि चाहिँ तल चाहिँ तल्लो जातको भनेर चाहिँ के अरे पानी नखाने मुस्तुहारमा गएर भित्र प्रवेश नगर्ने अनि त्यहाँ चाहिँ अनि चाहिँ त्यो उसले चाहिँ दलित समुदायले चाहिँ के अरे के अरे चलाएको के अरे चाहिँ व्यवसायहरू जस्तो होटलहरू भयो विभिन्न अब दोकानहरू भयो त्यसमा चाहिँ के अरे त्यहाँ थाहा पाएको अवस्थामा चाहिँ नजाने र चाहिँ दलित र चाहिँ ब्राह्मण क्षेत्र क्षेत्रीय अथवा विवाह गरेमा चाहिँ उनीहरूलाई चाहिँ तिरस्कार गर्ने अथवा त्यो विवाह छुटाउने के अरे चाहिँ लगायतको चाहिँ अपराधहरू गर्ने त्यसमा चाहिँ विभिन्न अपराधको अवस्थाहरू सृजना हुने त्यो अवस्था अझै पनि कायम छ. प्रान्तमा अथवा संविधानमा दलित भेदभाव गर्नु हुँदैन भन्ने चाहिँ एउटा व्याख्या गरे पनि उल्लेख गरे पनि तर व्यवहारमा भने चाहिँ दलित र उसमा चाहिँ धेरै विभेद छ धेरै अन्त.
0: अब तपाईँ यतिका वर्षसम्म पत्रकारिता गर्नुभयो समाजलाई अगाडि बढाउनमा तपाईँको ठुलो योगदान रहेको छ होइन त छविजी? तपाईँ बिएबिएसमै कति काम गरेको कति 25-30 वर्ष भइसक्यो जस्तो लाग्छ मलाई होइन. त्यसले गर्दाखेरि अब तपाईँ एउटा जिम्मेवार पत्रकार जिम्मेवार व्यक्ति होइन अभिभावक हुनुहुन्छ होइन. तपाईँहरूको क्षेत्रबाट कर्मक्षेत्रबाट कि हाम्रोले पनि हामीले पनि यो धर्म त निभायौँ है हामी निभाउँदैछौँ. हामीले उहाँहरूप्रति परेको चाहिँ भनौँ न ठुलो चोट वज्रपातै भनौँ होइन लाई कम गर्नको लागि अथवा यसलाई चाहिँ हटाउनलाई यति त काम गर्यो भने त केही त्यो यसो अन्तर्वार्ता कुराकानी भनौँ न यस्तो केही कार्यक्रम भयो भएको छैन केही सेयर गर्न चाहनुहुन्छ?
1: यस्तो छ यस्तो चाहिँ हाम्रो चाहिँ यो चाहिँ आज यो दलित समुदायले अन्तर्क्रिया कार्यक्रम गर्ने गर्ने त्यो चाहिँ भए पनि नेपाल सरकारको तर्फबाट चाहिँ सबै सरकारको तर्फबाट स्थानीय पालिकाहरूको तर्फबाट त्यस्तो चाहिँ केही पनि देखिँदैन. दलित समुदायले आफै आयोजना गरेर प्रदेश अथवा पालिकाका प्रमुखहरूलाई जनप्रतिनिधिहरूलाई बोलाएर अन्तर्क्रिया गर्ने मात्र कार्यक्रम हुन्छ, त्यो शिकार चाहिँ एउटा निरन्तरता मात्रै हो, त्यसपछि शिकार चाहिँ एक वर्ष चाहिँ फेरि त बिर्सिने परम्परा छ, त्यो एक दिनलाई दिवस मनाउने, त्यसपछि फेरि चाहिँ दलितहरू पनि चुप लाएर बस्ने र त्यो सम्बद्ध निकाय पनि चाहिँ त्यसको चाहिँ फरवार्डमा चाहिँ कुनै पनि काम नगर्ने जस्तो अवस्था देखिन्छ। हाम्रो सवालमा चाहिँ के भन्दाखेरि चाहिँ हामीले नेपाल पत्रकार महासङ्घ रूपन्देहीमा म कोषाध्यक्ष पदमा हुँदाखेरि चाहिँ त्यो चाहिँ नेपाल पत्रकार महासङ्घको सभापति रूपन्देहीको सभापति विनोद पहाडी हुनुहुन्थ्यो, अनि उहाँलाई हामीले उहाँलाई चाहिँ हामीले सर्वसम्मतमा उहाँ त दलित उसबाट चाहिँ बिलोङ गरे पनि चाहिँ यो सर्वसम्मत रूपमा चाहिँ सबै रूपन्देह पत्रहरूले चाहिँ दलित भएर केही फरक पर्दैन भनेर चाहिँ उहाँलाई उहाँलाई सभापति बनाइयो। त्यसै गरी चाहिँ पत्रकार महासङ्घको विभिन्न तहमा अनि यसै गरी चाहिँ अहिले त पालिकाहरूमा चाहिँ स्थानीय दलित समुदायबाट चाहिँ एकजना जनप्रतिनिधि सदस्यमा चाहिँ वार्डमा सदस्यमा चाहिँ अनिवार्य हुनुपर्छ। त्यो बाहेक चाहिँ त्यो पर्यन्त बाहेक चाहिँ खासै त्यस्तो चाहिँ जिल्लामा अब प्रदेशमा यस्तो चाहिँ अब अन्तर्क्रिया गर्ने कार्यक्रम गर्ने त्यो खासै हुँदैन। खालि वर्षमा एकपटक चाहिँ अन्तर्क्रिया गर्यो कार्यक्रम गर्यो आज दिवस हो भने सकियो, त्यसको चाहिँ त्यसको चाहिँ फलअप गर्ने त्यसको चाहिँ कुनै पनि चाहिँ त्यसको अनुगमन गर्ने जहाँ दलितहरूलाई समस्या परेको छ त्यसको चाहिँ कुनै पनि कार्यक्रमहरू त्यसको न स्थानीय तहबाट हुन्छ न प्रदेशबाट हुन्छ न त कुनै सङ्घ संस्थाहरूले पनि त्यस्तो गर्दैनन्। खालि केवल यो चाहिँ दलितहरूको मात्रै काम हो भन्ने किसिमको चाहिँ एउटा चाहिँ समाजमा चाहिँ त्यो परेको छ।
0: ज्यू अब यसो गरौँ, तपाईँको कुरा चाहिँ हाम्रै मित्रले चाहिँ बसेर सुनिरहनु भएको छ गोपालजी, होइन? गोपालजीलाई अघि मैले सोध्न समयको अभावमा नपाएको कुरा सोध्छु, तपाईँहरूले इन्ट्राक्ट गरिदिनु होला होइन, अनि त्यसपछि तपाईँको कुरा सुन्दै हामी अगाडि बढौँ। गोपालजी
2: हजुर,
0: मित्रको कुरा सुन्दै हुनुहुन्छ तपाईँले, बुटोलका मित्र चिन्जान छ नि होइन?
2: चिन्जान छ, चिन्जान
0: भेटघाट हुन्छ कहिले कहिले। अब अघि पहाडजीको कुरा गर्नुभयो, तपाईँले फेरि गणेशजीको कुरा गर्दै हुनुहुन्छ होइन, यस्ता चाहिँ समाजका लिडर हुन् त होइन, यो समुदायका लिडरहरू हुन्। उहाँले दुबई अलिकति भनौँ न पर्मनेन्ट एउटा पर्सनालिटिजहरूबाट के कस्तो काम भएको छ तपाईँले केही सेयर गर्न चाहनुहुन्छ?
2: जस्तो उहाँ छविजीले अघि एउटा कुरा उठाउनु भएको थियो, साह्रै गम्भीर र एकदम माननीय कुरा उठाउनु भएको थियो, वर्ष दिनमा एक दिन मात्रै कार्यक्रम हुन्छ अरू दिन चाहिँ हुँदैन भन्नुभएको थियो। अहिलेदेखिको रियालिटी त्यही नै हो, जुन कारणले गर्दा पनि अहिले नेपालमा छुवाछुत हट्न नसकेको, यदि राज्यले आज जेठ 21 गते होइन सधैँदेखि 365 दिनै त्यो छुवाछुत अन्त्यको लागि अभियान चालिदिने हो भने र दलित अधिकार कर्मी दलित सङ्घर्ष कर्मीले जो परिवर्तनको पक्षधार हुनुहुन्छ उहाँले पनि नियमित रूपमा छुवाछुत हटाउनको लागि जनचेतनामूलक कार्यक्रम गरिदिइरहने हो भने नेपालमा छुवाछुत छिट्टै हट्थ्यो होला। दुर्भाग्य भन्नै पर्छ, अब डोनरले पैसा दियो भने गर्ने, डोनरले पैसा दिएन भने नगर्ने जुन एउटा हामीसँग परम्परा छ त्यसले चाहिँ दलित समुदायलाई झन् अलिक पीडामा जस्तो
0: त्यो समुदायलाई अलिकति आएको चाहिँ भनौँ न फिङ्गर पोइन्टिङ भन्छ नि एउटा, त्यो पनि हो डोनरको पैसामा चले जस्तो। अर्को एउटा महत्त्वपूर्ण अलिकति समय कम भएको कुरा मैले त्यसमा छिरिहालौँ है, तपाईँ र मेरो अफ रेडियो त कुरा भयो होइन, अब अरूले त छुवाछुत गरे गरे भेदभाव गरे गरे त्यस समुदायभित्र पनि एकअर्कामा चाहिँ छुवाछुत र भेदभाव छ उसै छ भनेर सुन्छु, यो कतिको सत्य हो र यो हो भने किन कसरी हुन्छ त?
2: तपाईँले सुनेको कुरा एकदम सत्य पनि हो, यथार्थ पनि हो, किनभने अहिले दलितभित्र पनि छुवाछुत छ, एकदम जसरी हाम्रो जाति स्ट्रक्चर छ नि, जस्तो बाहुनले छेत्रीलाई हेला गर्ने अथवा छेत्रीले जनजातिहरूलाई हेला गर्ने, जनजातिले दलितहरूलाई हेला गर्ने जुन एउटा परम्परा छ नि दलितभित्र पनि त्यही छ, किन दलित चाहिँ एउटा समुदाय भयो, जस्तो दलितभित्र सबैभन्दा ठुलो जाति मानिन्छ विश्वकर्मालाई, त्यस पछाडि सार्की मानिन्छ, त्यस पछाडि परियार मानिन्छ, जुन दमाई भनिन्छ होइन, हो त जातीयको त्यो
0: एउटा
2: छ, त्यो चाहिँ हामीले जसरी अङ्कमा 1, 2, 3, 9 पुर्याइन्छ नि, नेपालको जातीय सिस्टम पनि त्यो भयो, त्यो कारणले गर्दा चाहिँ दलितहरूभित्र पनि छुवाछुत भएको हो। तर अब यसलाई
0: सबभन्दा पहिला त्यही नै निवारण गर्नु पर्यो नि त होइन, जहाँ घाउ छ त्यही निभाउनु पर्यो नि त होइन, जस्तो त सबै ठाउँमा गर्नुपर्छ
2: पर्यो,
0: तर त्यो आफू स्ट्रङ भएन भने त अरूले त हेर्नै भयो नि होइन, त्यसकारण त्यहाँ पनि औषधि गर्नुपर्ने त ठाउँ रहेछ।
2: जातीय सिस्टम जस्तो बसेको छ दलित समुदाय पनि त्यही छ, तर अहिले जस्तो अहिले दलितभित्र पनि सङ्घर्ष गर्न जरुरी छ, दलित अधिकार कर्मीहरूले हामीले अधिकार खोज्दा चाहिँ उपलब्ध वर्गसँग मात्रै होइन है, हामी भित्र पनि जे छ छुवाछुत छ त्यसलाई अन्त्य गर्नको लागि सबै लाग्नुपर्छ भनेर यो समुदायले उठाउनै पर्छ। मैले पटक भन्ने गरेको छु, हामीले चाहिँ क्षेत्रीय बाहुनसँग जनजातिसँग हाम्रो अधिकार खोजियो, हामीलाई छुवाछुत गरियो, हामी छुवाछुत चाहँदैन भनेर भन्ने, तर हामी भित्र जुन दलित भित्र चाहिँ छुवाछुत छ भने त्यो पनि त हटाउनु त पर्यो नि. यदि त्यो हटाइँदैन भने छुवाछुत त अन्त्य हुँदैन, त्यसको लागि लाग्नुपर्छ भनेर मैले पनि पटक पटक आवाज उठाइरहेको छु. जस्तो अघि
0: यो कुरा तपाईँले उठाउनु खोज्दै हुनुहुन्थ्यो, मैले पनि याद गरिनँ, समय पनि थिएन गर्दाखेरि अहिले चाहिँ तपाईँले बोल्ने मौका पाउनुभयो, खुसी.
2: अहिले छविजीले भन्दै हुनुहुन्छ नि, जस्तो विनोद पहाडी आफैमा क्षमतावान मान्छे हो, नेपाल पत्रकार महासङ्घको त्यहाँको रूपन्देहीमा दुई पटक त अध्यक्ष हुनुभयो, केन्द्र सदस्य हुनुभयो, संविधान सभा सदस्य पनि हुनुभयो हाम्रो जस्तो. तर उहाँ परिवार समुदायको हुनुहुन्छ, तर उहाँलाई एउटा विश्वकर्मा समुदायको व्यक्ति जो सामान्य नागरिक भनौँ न, अब त्यो यसलाई अन्यर्थ नलाग्ने हो भने एउटा सानो गरिब परिवारको विश्वकर्मा छ भने उहाँ संविधान सभा सदस्य हुनुहुन्छ, एकदम क्षमतावान हुनुहुन्छ, तर उहाँलाई परिवार भएकै कारणले गर्दा एउटा विश्वकर्मा समुदायले उहाँलाई घरभित्र पस्न दिँदैन.
0: हो,
2: यसको चाहिँ अन्त्य हुनुपर्छ कि,
0: वास्तविकता त्यही हो छविजी.
1: एकदमै निश्चित रूपमा गोपालजीले जुन कुरा भन्नु सक्नु भएको छ त्यो कुरा एकदम सत्य हो, 100% सत्य हो. किन भन्दाखेरि चाहिँ यहाँ पनि त्यही अवस्था देखिन्छ, के भने चाहिँ दलित समुदाय हो, तर दलितभित्र त्यो समुदायभित्र विभिन्न जात जाति छन्, ती जात जातिभित्र चाहिँ यस्तो के अरे समस्या छ, यति जकडिएको समस्या छ. जस्तो उहाँले भन्नुभयो विश्वकर्माखि लिएर चाहिँ अब चाहिँ अरू कुरा जातको कुराहरू चाहिँ एउटा जातले अरू जातको नखाने, अब तल एउटालाई चाहिँ तल्लो भन्ने, अर्कोलाई माथिल्लो भन्ने, विवाह पार्टीहरूमा पनि गए पनि चाहिँ त्यसलाई चाहिँ हाम्रो चाहिँ अब त्यसो नजाने, तिरस्कार गर्ने, अब यो यस्तो भन्ने, दलित समुदायभित्र पनि यहाँ चाहिँ यस्तो एकदमै त्यो चाहिँ जकडिएको छ. त्यसले गर्दा चाहिँ त्यही वास्तवमा चाहिँ समस्या चाहिँ एकदम गम्भीर रूपमा देखिएको छ.
0: भने मतलब यो समस्यालाई त ओभरअल गर्नु त जरुरी रहेछ नि, चारैतिर होइन, सर्वपक्षीय सबै ठाउँमा सबैजना मिलेर यसलाई चाहिँ भनौँ न अब राम्रै प्रकारले चाहिँ ट्रिटमेन्ट गर्नुपर्ने रहेछ, व्यवहारमा उतार्नुपर्ने रहेछ. कानुन त बनाएर छ, कानुनमा मात्रै लेखेर नहुने भयो होइन. ओके, आज यो विषयमा त हामी धेरै ओपन डिस्कसन गरिसकेका छौँ. अन्तमा तपाईँ के भन्न चाहनुहुन्छ गोपालजी, त्यसपछि तपाईँसँग बिदा लिन्छु म.
2: अन्त्यमा रेडियो सुन्ने हाम्रो सम्पूर्ण श्रोताहरूलाई के भन्न चाहन्छु भने नि, यो दलित शब्द हटाएर होइन, त्यो यो भित्र सङ्घर्ष गरेर दलितभित्रको अन्तर जुन एउटा छ, छुवाछुत छ, विभेद छ, त्यसलाई पनि अन्त्य गर्नुपर्छ. सँगसँगै अहिले जुन किसिमको हामीले मान्छेले एउटा मान्छेले अर्को मान्छेले जुन किसिमको विभेद गरिरहेका छौँ, त्यो विभेद अन्त्य गर्नुपर्छ सबैले. फेरि यो दलित दलितको बिचको मात्रै होइन कि, दलित र गैर दलित बिचको अन्त्य छुवाछुत पनि अन्त्य हुनुपर्छ, र दलित दलित बिचको विभेद र छुवाछुत जे छ त्यसलाई पनि अन्त्य हुनुपर्छ. जब यो सबै किसिमको छुवाछुत र विभेदहरू अन्त्य हुन्छ, अनि मात्रै नेपाल साँच्ची नेपाल बन्छ, समुन्नत नेपाल बन्छ.
0: थ्याङ्क यू सो मच. हामी तपाईँको साथमा सधैँ छ, तपाईँको होइन हाम्रो साथमा भन्नुपर्छ, समुदायको साथमा हामी एउटै समुदाय होइन. थ्याङ्क यू सो मच,
2: समय दिनुभयो, धन्यवाद दाइ.
0: ल, बेला बेलामा तपाईँले आफ्नो ठाउँमा भएको कुरालाई उठाउँदै गर्नु पर्यो आफै पनि होइन, यो एक के अरे जेठ 21 लागि मात्र होइन, ओके. अब मित्र छविजी, तपाईँले के हाइलाइट गर्न चाहनुहुन्थ्यो? हामी अलिकति बाहिर ट्र्याकमा चाहिँ गयौँ, तर पनि महत्त्वपूर्ण कुरा थियो हगी.
1: गोपालजीलाई चाहिँ के अरे पहिला सर्वप्रथम चाहिँ हार्दिक बधाई छ, नेपाल दलित पत्रकार सङ्घको चाहिँ केन्द्रीय अध्यक्ष हुनुभएकोमा के अरे चाहिँ उहाँलाई चाहिँ शुभकामना पनि छ. भोलिको दिनमा चाहिँ दलित दलित बिचको विवाद मात्रै होइन, अरू समुदाय र दलित बिचको विवाद पनि अन्त्य गर्नको लागि चाहिँ उहाँको भूमिका महत्त्वपूर्ण हुनेछ, उहाँले धेरै काम गर्नुहुनेछ भन्ने चाहिँ मेरो चाहिँ विश्वास छ. उहाँलाई धेरै धेरै बधाई छ.
0: तपाईँले तपाईँको ठाउँबाट चाहिँ मद्दत गर्नुहोस्, भइहाल्छ, आफ्नो रोल प्ले गर्नु पर्यो, मद्दत होइन रोल प्ले गर्नु पर्यो होइन त. ओके, थ्याङ्क यू सो मच. अब तपाईँले उठाउनु चाहेको कुरा के हो, क्विकली मात्रै भन्नुहोस् त, म अरूको व्यक्तिसँग पनि कुरा गर्नुपर्नेछ.
1: हजुर हजुर, त्यस्तो छ. यो चाहिँ अब चाहिँ जनताले जुन चाहिँ गरी फागुन 21 गते जुन जनमत दिए, जुन के अरे चाहिँ जनमत दिएर चाहिँ नेपाली कङ्ग्रेस र नेकपा एमाले लगायत नेकपा माओ के अरे नेपाल कम्युनिस्ट पार्टीलाई जुन के अरे चाहिँ नसिहत दिए, त्यो नसिहतबाट चाहिँ पार्टीहरू चाहिँ सुदृढ के अरे चाहिँ उनीहरूमा परिवर्तन होला, उनीहरूको व्यवहारमा परिवर्तन होला, उनीहरूको चाहिँ भोलिको देशमा चाहिँ परिवर्तन होला भनेको त नेपाली कङ्ग्रेस नेकपा एमाले लगायत पार्टीहरूको चाहिँ अहिलेको देखिएको रवैया, लुम्बिनी प्रदेशमा देखिएको रवैयाले चाहिँ उनीहरू सुधारमा तर्फ गएको जस्तो देखिएन. किनकि अहिले चाहिँ के अरे चाहिँ अब नेपाली कङ्ग्रेस नेकपा एमाले लगायत पार्टीहरू चाहिँ जनताको घर दलमा गएर चाहिँ सशक्त समर्थन बनाउनु पर्ने, उनीहरू जनताको मन जिझाउनु पर्नेमा चाहिँ उल्टो सरकार आफ्नै सरकारहरू फेरबदल गर्ने, नेकपा एमाले सरकार हटाएर नेपाली कङ्ग्रेस सरकार बनाउनु खोज्ने, नेपाली कङ्ग्रेस सरकार जहाँ प्रदेशमा छ त्यहाँ चाहिँ के अरे चाहिँ त्यसलाई हटाएर चाहिँ नेकपा एमालेको के अरे मुख्यमन्त्री बनाउनु खोज्ने, सरकार परिवर्तन गर्ने, यी लगायतका यावत कुराहरूले गर्दाखेरि चाहिँ जनताले जुन ठाउँ एकासँग जनमत दिए, जुन नसिहत दिए पार्टीहरूलाई, त्यो पार्टीबाट त्यो उसबाट चाहिँ उनीहरू चाहिँ दलपट्टि के अरे चाहिँ त्यसमा चाहिँ परिवर्तन गर्लान् अथवा आफ्नो उसमा चाहिँ व्यवहारमा परिवर्तन गर्लान्, सिद्धान्तमा परिवर्तन गर्लान्, उनीहरूको उसमा चाहिँ होस् भनेको त त्यो चाहिँ त्यो अवस्था चाहिँ अहिले लुम्बिनी प्रचार देखिएन. किन भन्दाखेरि चाहिँ लुम्बिनीको सरकार नै परिवर्तन गर्ने काङ्ग्रेसको प्रयास छँदैछ, त्यो प्रयास चाहिँ असफल भइरहेको अवस्थामा चाहिँ पछिल्लो पटक फेरि मुख्यमन्त्री चेतनारायण आचार्यले चाहिँ आफ्नै पार्टीका मन्त्री परिवर्तन गर्नुभएको छ. उहाँले के भन्दा चाहिँ नेकपा एमालेका केन्द्रीय अध्यक्ष ओलीजीको चाहिँ निर्देशनमा अहिले चाहिँ गरी उहाँले चाहिँ चाहिँ लुम्बिनी प्रदेशका एमालेका चार मन्त्रीलाई फिर्ता बोलाएर फेरि अर्को के अरे छमलाई चाहिँ त्यहाँ लानुभएको छ. त्यसले गर्दाखेरि चाहिँ उनीहरू चाहिँ आफ्नो पहुँच भएकोलाई आफ्नो नजिकालाई चाहिँ आफ्नो समर्थन गर्ने उसलाई मात्रै पनि त्यो पार्टीमा चाहिँ के अरे संरक्षण गर्ने र थोरै विपक्षमा कुरा गर्ने थोरै उसको चाहिँ बाहिरको अवस्था छ भने चाहिँ त्यसलाई चाहिँ तिरस्कार गर्ने उनीहरूलाई कसरी चाहिँ पार्टीबाटै चाहिँ गरी चाहिँ अब त्यो भूमिका नदिने आउट गर्ने त्यस्ता प्रवृत्तिहरू देखिएको छ. मुख्यमन्त्रीले चाहिँ अहिले सरकार बचाउन चाहिँ केपी ओलीको निर्देशनमा चाहिँ अहिले एमालेका मन्त्रीहरू चाहिँ हिजो मात्रै परिवर्तन गर्नुभएको छ. एमालेबाट चाहिँ तुलसी प्रसाद चौधरी, दिल्ली प्रसाद भूषाल, रत्ना खत्री र रामजी प्रसाद जिनेलाई नयाँ मन्त्री बनाउनु भएको छ. केपी ओलीले प्रदेश सरकारमा आफ्नो प्रकट राख्न चाहिँ मुख्यमन्त्री आचार्यलाई सत्ताबाट बाहिर नपर्ने आश्वासन दिनुभएको छ. यसले गर्दाखेरि फेरि अर्कोतिर फेरि के छ भन्दा समस्या भने नेपाली कङ्ग्रेसले फेरि चाहिँ त्यसैमा दाबी गरिरहेको छ. नेपाली कङ्ग्रेसले फेरि के भनेको भन्दा चाहिँ नेपाली कङ्ग्रेसले लुम्बिनीको मुख्यमन्त्री आफूले पाउनुपर्छ भनेर चाहिँ लबिङ गरिरहेको छ. त्यो हेर्दाखेरि चाहिँ नेपाली कङ्ग्रेस नेकपा एमाले यद्यपि यो समस्या चाहिँ 7% छ तर यिनीहरू चाहिँ यहाँ चाहिँ अहिले पछिल्लो पटक बढी देखिएको छ. यो अवस्थाले हेर्दाखेरि के देखिन्छ भन्दाखेरि चाहिँ फागुन 21 जनताले जुन अभिमत दिए, जुन निर्देशन दिए, त्यो सचिनुपर्छ, त्यो सुधार्नुपर्छ भन्ने कुरा. तर यहाँ चाहिँ पार्टीको यो अवस्था हेर्दा रवैया हेर्दाखेरि चाहिँ यिनीहरूमा चाहिँ सुधार होला जस्तो लाग्दैन. अब खालि चाहिँ के अरे चाहिँ आफ्नो कुर्सी जोगाउने जहाँ आफ्नो पकड छ त्यो पकड कसरी कायम गर्ने भन्नेमा मात्रै चाहिँ नेकपा एमाले, नेपाली कङ्ग्रेस, नेपाल कम्युनिस्ट पार्टी लगायत चाहिँ विभिन्न दलहरूको चाहिँ यो चाहिँ देखिँदाखेरि चाहिँ वास्तवमा चाहिँ यो भनौँ अब त्यसले चाहिँ हामी त निराश हुँदै छौँ. अब नेपाली जनता पनि निराश हुनुपर्ने अवस्था छ. सुधार चाहिँ देखिएको अवस्था छैन पछिल्लो पटक.
0: ओके, अब अलिकति समय अर्को विषयमा गयो, त्यसले गर्दाखेरि यसमा धेरै हामीले समय दिन सकेनौँ. अर्को कार्यक्रम पनि जानुपर्छ, अर्को कुराकानी जानुपर्छ. तपाईँले त्यहाँको अपडेट दिनुभयो, पोलिटिकल अपडेट दिनुभयो, तपाईँलाई धेरै धन्यवाद छ. अब लुम्बिनी गुरु योजना पुरा गर्न 6 अर्ब लाग्ने भन्ने कुरा चाहिँ भोलि पर्सि गरौँला है त. जाँदा जाँदै तपाईँलाई 5 तारे होटलहरू त बन्दै रहेछ नि त, होइन त भैरवतिर? यो चाहिँ के हो? 5 तारे होटल
1: हजुर, भैरवतिर 5 तारे होटल बन्दैछन्। अन्तर्राष्ट्रिय राष्ट्रिय के अरे लगानीकर्ताहरू चाहिँ लुम्बिनीमा भैरवमा भित्रिँदैछन्। तर बिजो के भन्दाखेरि चाहिँ लुम्बिनीमा पर्यटक आउने छोडी अब के अरे अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय फ्लाइट बन्दैछ, बन्द भएको छ, धेरै भइसक्यो. अब नेपाल सरकारले पनि चाहिँ कस्तो अब बाल्य सरकारले पनि चाहिँ खासै बजेटमा पनि चाहिँ त्यो कुराहरू समावेश गर्न सकेन. खालि चाहिँ 45 करोड रुपियाँ सहयोग दिएर चाहिँ त्यो सहयोगले के गर्ने, त्यो कहाँ चल्छ, त्यो कसरी गर्ने
0: भोलि पछि गरौँ है. यो किनभने यो यसलाई चाहिँ तपाईँले धेरै वर्षदेखि नै यसलाई फलोअप गर्दै हुनुहुन्छ, होइन? अहिले यसलाई बजेटको इम्प्लिकेसन के हो, होइन, बजेटले किन ध्यान दिन सक्यो सकेन भन्ने कुरा चाहिँ भोलि पछि गरौँ है त. थ्याङ्क यू सो मच.
1: रवि लामिछानेले चाहिँ मोदीसँग भेटमा चाहिँ भैरवदेखि चाहिँ अब दिल्लीसम्म चाहिँ दिल्लीको उडान चाहिँ गर्नुपर्छ भनेर उहाँले जुन सत्य राख्नुभएको छ, जुन माग गर्नुभएको छ, त्यो माग चाहिँ सराहनीय छ.
0: ओके, थ्याङ्क यू सो मच है त. थ्याङ्क यू. छवि पाण्डेजीसँग कुराकानी. अब एउटा गीत सुन्नु, त्यसपछि आज स्पोर्ट्सको चर्चामा विश्वकप फुटबल आउँदैछ 11 तारिक जस्तो लाग्छ मलाई. ओके, यो बारे अलिकति चर्चा गरौँला प्रकाश तिमिल सिन्हाजीसँग.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर राधे छेत्री र उदय श्रेष्ठ गाउँदै थियो गीतलाई श्रोताहरू माया कहाँ पुगे म भन्ने बोलको गीत थियो भने अब हामी हाम्रो पल्टनका सदस्यहरूले विभिन्न काम गर्नुहुन्छ रिटायर लाइफमा पनि एडभेन्चरदेखि लिएर स्पोर्टिङ एबिलिटिजहरूमा चाहिँ उहाँले अझै दखल राख्नुहुन्छ त्यसमध्येमा हाम्रा मित्र वनर्जियाका पूर्व सदस्य क्याप्टन लक्ष्य बहादुर गुरुङलाई मैले कन्ट्याक्ट गरेको छु वनर्जिया डी कम्पनीका ट्वाइसी भएर सेवानिवृत्त पनि हुनुभयो धेरै वर्ष अगाडि 2010 दुबई जानुभयो अनेक ठाउँमा जानुभयो अहिले यसपालि 29 मेको दिन एभरेस्ट डेको दिन उहाँले एभरेस्ट म्याराथन पनि कुद्नुभयो अहिले उहाँलाई कार्यक्रममा ल्याइहालौँ लज्जु साहब नमस्ते स्वागत छ तपाईँलाई भेटघाट नभएको हुनुहुन्छ भन्ने कुरा त एभरेस्ट म्याराथन कम्प्लिट गरेपछि बुझिहाल्यो त्यो पनि 7 hours 18 minutes होइन ओके तपाईँ त रेगुलर यो गरिरहनु भएको जस्तो लाग्छ पोहोर साल पनि म्याराथन कुदा जस्तो लाग्छ मलाई
1: हजुर दाइ यो मेरो सेकेन्ड इयर हो ले जितेर ह्याट्रिक गर्छ भने म भाग लिएर ह्याट्रिक
0: पनि काम गर्दैछु ओके उसमै डेफिनेटली नेक्स्ट इयर पनि तपाईँ आउनुहुन्छ होइन त
1: हजुर दाइ अहिलेको हालसम्मको प्लान चाहिँ
0: गुड गुड गुड असाध्यै खुसी लाग्यो म चाहिँ पनि कुद्ने मान्छे हो तर आजकल कुद्न नसकेर घुँडाले गर्दाखेरि त्यो मैले तपाईँहरू कुदेकोमा म मेरो के भन्छ मैले पनि गरे जस्तो फिल भइरहेछ मलाई किनभने उहाँ राज्यमा हुँदाखेरि तपाईँ हामीसँगै कुद्थ्यो नि त होइन र
1: एक्ज्याक्टली दाइ हजुर अब तपाईँको विशेष गरी अब यो फुटबलले गर्दाखेरि होला
0: दाइ हो अलिकति फुटबल
1: पहिला नेपालको

0: त्रिविक्रम दाई हाम्रो एक्सचेन्ज चेन्ज इयर
1: करेक्ट
0: हामी 12 जना थियौँ तर यसपालि चाहिँ हाम्रो क्विन्स गोर्खा इन्जिनियरको 14 जनाको टिम अनि हाम्रो किम साप अनि मेजर जीवन गुरुङ स्टिल सर्भिसमै हुनुहुन्छ हुनुहुन्थ्यो अनि म गरेर हामी के अरे 17 जना थियौँ दाई
1: 17 जना ओभरअल अब यो कतिको च्यालेन्जिङ भनेर भन्नै पर्दैन त्यत्रो हाइटबाट कुद्ने होइन तपाईँको अनुभव यसपालिको पोहोर सालको अनुभवले अलिकति मद्दत गर्यो कि के गर्यो
0: डेफिनेटली दाइ त्यो चाहिँ अब अभियसली लास्ट इयरको लेसन लर्नबाट मैले चाहिँ गर्नुपर्ने प्रिपरेसन पनि गर्न पाएँ अनि अभियसली हाई अल्टिच्युड चाहिँ डेफिनेटली एकदमै डिफिकल्ट छ अनि एउटा यस्तो खालको म्याराथुन हो यो एभरेस्ट म्याराथुन जुन म्याराथुन चाहिँ स्टार्ट पोइन्टमा जानु नै एकदमै एकदम च्यालेन्जिङ अनि अन टप अफ द्याट यो सालमा चाहिँ धेरै मान्छे ड्रप भयो है के अरे हजुर इभन हाम्रो इन्जिनियरको भाइ पनि एउटा एएमएस लाएर उहाँ चाहिँ ड्रप हुनुभयो इज भेरी फिट गाई तर अनफर्चुनेटली उहाँ चाहिँ स्टार पोइन्टमा जान सक्नु भएन गर्दाखेरि यसको मेन फेज वान हाम्रो प्रायोरिटी स्टार पोइन्टमा जाने है अनि फेज टू चाहिँ अब एक्चुअल 29th of May रन हो गर्दाखेरि च्यालेन्जेस त एकदमै थियो तर लास्ट इयरको मेरो एक्सपिरियन्स अनि मेरो लेसन लर्न फ्रम लास्ट इयर मलाई अलिक सहज भयो दाइ
1: ओके सो 7 hours 18 minutes लाई कस्तो प्रकारले हेरिन्छ गुड टाइमिङ भनिन्छ कि किनभने अरू अहिले त के भन्छ 2 hours एक्चुअल म्याराथन चाहिँ ब्रेक भइसकेको छ होइन केनन धावक सेबास्टियन सेवाले चाहिँ ब्रेक गर्नुभयो होइन गर्दाखेरि यो एभरेस्ट म्याराथनको कन्टेक्स्टमा यो 7 hours इज गुड टाइमिङ फर यो एज
0: या दाई डेफिनेटली हजुर के अरे अब फर्स्ट मान्छे नै अब जुन मान्छे चाहिँ खुम्बु रिजनकै हुनुहुन्छ उहाँले चाहिँ यसपालि एकदमै राम्रो गर्नुभयो उहाँ चाहिँ 3 hours 36 minutes मा कम्प्लिट गर्नुभयो तर मेरो एजमा मैले 7 hours 18 minutesमा गर्नु भनेको आइएम भेरी प्राउड अफ माई सेल्फ
1: होइन
0: किनभने के अरे हामी फुल म्याराथुनमा मोर देन 250 रजिस्टर थियो होला तर ड्यु टु त्यो एएमएसले गर्दाखेरि ओन्ली 217 गाई कम्प्लिटेड होइन अनि त्यसमा चाहिँ म आई थिङ्क 69 पोजिसनमा आएँ
1: रियली गुड
0: गर्दाखेरि आई थिङ्क आई एम ह्याप्पी विथ माई रिजल्ट
1: हाम्रो पल्टनको सिकलाई हाम्रो ट्रेनिङले पनि अलिअलि त सपोर्ट गर्छ नि होइन त
0: डेफिनेटली दाइ अब हाम्रो पल्टन घरको अब हाम्रो त्यो ट्रेनिङहरू अनि हामी चाहिँ एकदमै प्रेसरमा काम गर्ने बानी त्यसले गर्दाखेरि त्यसले चाहिँ धेरै मद्दत गर्छ दाइ
1: होइन
0: प्लस अब हामी अपरेसन टुरमा धेरै गयौँ त्यो एक्सपिरियन्सले पनि अब हामीलाई कसरी म्यानेज गर्ने भन्ने कुरालाई चाहिँ म धेरै मद्दत गर्छु
1: ओके अनि म्यानेजमेन्ट चाहिँ कस्तो थियो मैले अर्गनाइजेसनसँग कुराकानी गरेँ यसमा धेरै ध्यान दिनुपर्छ भन्ने कुरा थियो हेल्थ एन्ड सेफ्टीदेखि लिएर क्याजुअली भ्याकेसनहरू गर्नुपर्ने थियो यदि परेको भए कस्तो बन्दोबस्त थियो
0: म्यानेजमेन्ट साइड अफ लाइफ एकदमै वेल अर्गनाइज थियो दाइ किनभने अब हाम्रो चाहिँ विशेष गरी के अरे यो म्याराथनको क्याटेगोरी चाहिँ यो सालमा 3 थियो 70 अल्ट्रा अनि फुल म्याराथन 42K अनि 21K अनि अन टप अफ द्याट अहिले चाहिँ एउटा 100K ट्रायल पनि थियो जुन चाहिँ हाम्रो साङ्गे शेर्पा भन्ने एकजना भाइ हुनुहुन्छ उहाँ करेन्टली फ्रान्समा बस्नुहुन्छ उहाँ भोलिन्टियर आउनुभएर 100K ट्रायल पनि भयो सायद नेक्स्ट इयरदेखि हाम्रो 4 क्याटेगोरीमा रन हुन्छ होला दाइ गर्दाखेरि अर्गनाइजरले चाहिँ वेल अर्गनाइज अनि प्लस बिबिचमा अब मान्छे एएमएस भएर के अरे उनीहरूलाई चाहिँ हेलीद्वारा चाहिँ इभ्याकुएट गर्यो गर्दाखेरि अनि अनि अनि टप अफ द्याट अब बेस क्याम्पमा जस्ट हामी त 2 दिनको लागि मात्रै हो तर उहाँले दुई दिनको लागि त्यत्रो मान्छेलाई अब त्यहाँ

0: स्केममा के अरे लजिङ छोडिङ प्रोभाइड गर्ने भन्ने कुरा इज नट इजी जब है होइन अल्सो दे आर नट क्लाइम्बर कम्पनी होइन उनीहरू जस्ट दुई दिनको लागि अब त्यत्रो लोजिस्टिक
1: बन्दोबस्त राम्रो रहेछ अझै र उहाँले चाहिँ धेरै राम्रो गर्नुहुन्छ उहाँ एकदमै एक्साइटेड हुन्छ जहिले पनि नेपाललाई चिनाउने मात्रै गर्नु उहाँको उद्देश्य नै त्यही छ हाम्रो विक्रमजीको होइन भने अब तपाईँले धन्यवाद दिनुपर्ने होला परिवारलाई साथीभाइलाई तपाईँलाई ज जसले मोरल सपोर्ट फिजिकल सपोर्ट होइन दिनुभयो के भन्न चाहनुहुन्छ कसलाई तपाईँले पर्टिकुलर मेन्सन गर्न चाहनुहुन्छ अहिले यो कुराकानीमा
0: प्रथम त म मेरो वाइफलाई एकदमै कङ्ग्रेचुलेसन भन्न चाहन्छु दाइ अनि हि म्यानेज टु रिच बेस्ट गेम आइन कालो पत्थर होइन विथ मी तर ऊ चाहिँ म्याराथनमा भाग लिएन तर बेस्ट गेम ट्रिपसम्म थियो अनि म चाहिँ उहाँलाई एकदमै बधाई चाहन्छु अनि सेकेन्डली हाम्रो क्युजीको 14 टिम हुनुहुन्थ्यो लेड बाई हाम्रो स्टाफ सार्जन भूपेन्द्र राई भाइ उहाँको टिमलाई पनि म एकदमै बधाई दिन चाहन्छु अनि हाम्रो खिम साहब अनि दिदी पनि जानुभएको थियो अनि प्लस उहाँको बुहारी बेस क्याम्प ट्रिप अनि हाम्रो मेजर जीवन साहबलाई पनि एकदमै बधाई दिन चाहन्छु अनि होपफुली नेक्स्ट इयर चाहिँ अब हाम्रो ब्रिगेडको मो मेम्बरहरू चाहिँ के अरे आउनुहुन्छ होला भने मेरो आफ्नो एक्सपिरियन्स दाइ अब अल्दो इट्स कल म्याराथन तर एन्ड अफ द डे वन्स यु क्रस सर्टेन पोइन्ट देन यु डोन्ट निड टु रन होइन अब कट अफ टाइमिङहरू थियो तर त्यो कट अफ टाइमिङ टाइमिङहरू चाहिँ तपाईँले म्यानेज गरेर क्रस गर्नुहुन्छ भने यु डोन्ट निड टु रन विदिन 7 hours, 8 hours भन्नेमा छैन गर्दाखेरि एज अ नेपाली अब मैले फिजिकली सगरमाथा देखेको लास्ट इयर होइन गर्दाखेरि एउटा नेपाली भएको नाताले सगरमाथा फिजिकली हेर्नुपर्छ जस्तो लाग्छ मलाई गर्दाखेरि आउनुहोस् एकदमै अल्दो म्याराथनै नामकरण भए तापनि एकदम फन ए स्पेन्टफुल रेस बट एज लङ एज यु इन्जोय युर सेल्फ द्याट्स द मेन थिङ
1: होइन
0: अनि लास्टली मैले चाहिँ यो म्याराथनको लागि मैले च्यारिटी रन गरेको थिएँ है मेमोरियल म्युजियम पोखराको लागि आई एक्चुली टार्गेटेड फर 2,000 pounds तर अलरेडी रिच अलमोस्ट 4,000 pounds तर स्टिल मेरो च्यारिटी पेज स्टिल ओपन छ कुनै हाम्रो साथीहरू साथीभाइहरू स्टिल अब हजुरहरूले मेरो च्यारिटीलाई सपोर्ट गर्न चाहन्छु भने स्टिल मेरो च्यारिटी पेज चाहिँ नेक्स्ट फ्यु डेज अब स्टिल ओपन हुन्छ प्लिज सपोर्ट गर्नुहोस् अनि हाम्रो विशेष गरी गौतम मेमोरियल म्युजियम चाहिँ पोखरा हाम्रो ब्रिटिस क्याम्प पोखराको इन्ट्रेन्समा छ जुन म्युजियमले चाहिँ हाम्रो हिस्ट्री चाहिँ लाई एकदमै जोगाउने काम के अरे गरिरहेको छ अहिले हाम्रो साहबहरू टायरलेसली भोलेन्टियरली काम गर्नुभएको छ डेफिनेटली उहाँलाई फाइनेन्सियल सपोर्ट जरुरी छ गर्दाखेरि प्लिज डु सपोर्ट माई च्यारिटी हजुर अनि अन टप अफ द्याट मेरो छोराछोरीलाई पनि एकदमै धन्यवाद दिन चाहन्छु दाइ विदाउट देम आई डोन्ट थिङ्क आई विल बी इन दिस पोजिसन होइन मेरो छोरा छोरी रोशनी अनि छोरा रोशनलाई पनि एकदमै
1: रोशन रोशनी अनि अर्को खिम साहबको छोरी एन्जेला जस्तो लाग्छ मलाई इफ आइ एम नॉट रङ एन्जेला
0: होइन अनि उहाँको फेस छोरा चाहिँ
1: क्रेस हो अनि बहिनी कल्पना हो नि त ल एज अ फ्यामिली एज अ टिम तपाईँले कम्प्लिट गर्नुभएछ रमाइलो पनि भयो होला गपसप होइन बेसकामा बस्दाखेरि र सकेपछिको माहौल म बुझ्न सक्छु यताबाट हाम्रो के अरे एम्बेसडर साहब पनि जानुभएको थियो गर्दाखेरि सर्भिङ एन्ड रिटायर्डहरूको जमघट पनि भयो होइन गर्दाखेरि अब नेक्स्ट इयर चाहिँ नकुदे पनि हेर्नसम्म जानु पर्ला जस्तो छ है
0: जानुभयो
1: पनि एकदमै राम्रो छ
0: फिजिकली अब माउन्ट एभरेस्ट नाम्चेबाट
1: पनि देख्न सक्छ देखिन्छ ओके
0: अनि फाइनली म के भन्न चाहन्छु भने दाइ अब सायद नेक्स्ट इयर पनि अब हाम्रो सर्जिङ साहबहरू गुरुजीहरू आउनुहुन्छ होला. यदि उहाँहरूलाई यो एभरेस्ट म्याराथनको विषयमा केही अब जानकारी अब के अरे लिन चाहनुहुन्छ भने आई विल बी एभाइलेबल एनी टाइम दाइ, होइन गर्दाखेरि मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ, होइन मेरो फेसबुक म्यासेन्जर अथवा मेरो वाट्सएपबाट गर्दाखेरि. किनभने त्यो हाई अल्टिच्युडको कुरा हो, मलाई पनि फर्स्ट टाइम एकदम कन्फिडेन्ट थिएन, तर सेकेन्ड टाइमदेखि अलिकति कन्फिडेन्ट बिल्ड भयो बिकज आई लर्न लट्स अफ लेसन फ्रम माई प्रिभियस इयरको.
1: ओके, तपाईँको फेसबुक के अरे जस्ट गिभिङ पेज खुला छ कि के भनेर, तपाईँको नाम लक्ष्य बहादुर गुरुङ भनेर बुझ्नुहुन्छ कि के हो? ल, हाम्रो पल्टनको साथीहरूले बल्लभ थाहा पाउनु भयो, गर्दाखेरि त्यो 2000 4000 हुनेमा पनि म आशावादी छु है. त अल द बेस्ट हस्, थ्याङ्क यू. बेलायत जानुभन्दा पहिला यसो भेटघाट गरौँ है. हस् हस् बाबाई बाबाई, थ्याङ्क यू. मेरो समय सकियो, थ्याङ्क यू. क्याप्टन रिटायर्ड लक्ष्य बहादुर गुरुङ वनाजिया डी कम्पनीका टुवाइसी साहबको यो जोस यो उमेरमा वाह भन्नु पर्यो. गीत एकैछिन सुनौँ, त्यसपछि हाम्रो समीक्षा लिएर कृष्ण खनालजी आइसक्नु भएको छ.

0: के सुर के धनी एमी जोरा हुनु रहेछ बोल गीत का बोल छ शब्द ओके अब यो गीत पछि हामी लागिहालौँ आजको समीक्षातर्फ अर्का राम्री स्वर्गीय धनी कृष्ण खनाल जी आजको समीक्षा लिएर आउनु भएको छ कृष्ण बहिनी नमस्ते स्वागत छ तपाईँलाई ओके अहिले गीत गाउने होइन अब समीक्षातिर लाग्नु पर्ला के छ त तपाईँको आजको यो बास्केटमा ल भन्नुहोस्
1: पत्र पत्रिकामा पछिल्लो समय अब राष्ट्रपाका सभापति रवि लामिछाने भारत भ्रमणमा हुनुहुन्छ त्यही विषयमा खबरहरू छापिएका छन्
0: छानेर
1: मोदी प्रधानमन्त्री भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो भेटवार्ता गर्नुभयो क्या अरे नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता भनेर खबर छापिएको छ कान्तिपुर दैनिकमा एउटा तस्विर सहित राम्रो फोटो छ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकतामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताउनु भएको छ यो भारत भ्रमणका क्रममा चाहिँ यो भेट चाहिँ हिजो नयाँ दिल्लीको हैदराबाद हाउसमा भएको थियो मोदी र लामिछाने एक घन्टा भन्दा बढी चाहिँ भेटवार्ता भयो र आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भयो भनेर चाहिँ खबर छापिएको छ यसपछि चाहिँ नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार बन्न इच्छुक रहेको भारतीय प्रधानमन्त्रीको भनाइ छ र 21 फागुनको चुनावमा जुन किसिमले चाहिँ राष्ट्रपाले बहुमत लगभग नजिकै मत ल्यायो त्यसको चाहिँ बधाई दिनुभएको थियो प्रशंसा गर्नुभएको थियो भन्ने कुराहरू छन् र यसपछि चाहिँ लामिछाने फर्के लगतै परराष्ट्र मन्त्री शिशिर खनाल चाहिँ दिल्ली जाने भन्ने कार्यक्रम पनि रहेछ यो खबरहरू छापिएको छ आजको
0: बडी ल्याङ्ग्वेजदेखि लिएर सबै मिलेको छ होइन
1: हजुर एकदमै दौरा सुरुवाल नेपाली भूषा पहिरन
0: भन्छ
1: पहिरन भन्छ सजिएर जानुभएको रहेछ नरेन्द्र मोदी पनि राम्रो देख्नु भएको छ तस्विरमा
0: राम्रो छ ल फोटो सेसन चाहिँ राम्रो भएछ काम पनि कुरा पनि
1: त्यसै गरी अहिले पछिल्लो समय विदेशबाट फर्किने श्रमिकले एउटा मोबाइलदेखि 65 इन्चसम्मको टिभी ल्याउन पाइने यहाँ कुरा रहेछ यो अलिकति थोरै पढ्ने है त
0: मार्ग
1: हुँदै लागेका 500 रुपियाँसम्मका निजी प्रयोगका सामग्री भन्सार नलाग्ने भन्ने पनि रहेछ नेपाली नागरिकले विदेशबाट फर्किँदा भन्सार छुट पाउने वस्तुहरू के छन् त भन्दाखेरि आफूले प्रयोग गरेका लुगाफाटा ओछ्यान तथा घर गृहस्थीका पुराना सामग्री उपचारपछि फर्किने बिरामीले ल्याएको औषधि शारीरिक रूपमा अशक्त व्यक्तिले प्रयोग गर्ने सहायक सामग्री कानूनले तोकेको परिमाणसम्मको सुन चाँदी गरगहना एक थान ल्यापटप र ट्याब्लेट वा डेस्कटप कम्प्युटर घडी क्यामेरा भिडियो क्यामेरा तथा मोबाइल फोनमा पूर्ण छुट बच्चा बोक्ने सामान ट्राइसाइकल एक एक थान चिकित्सकले ब्लड प्रेसर नाप्ने यन्त्र र स्टेथोस्कोप भन्ने रहेछ खेलाडीले भलिबल ब्याडमिन्टन वा क्रिकेट सामग्री तथा गायक सङ्गीतकारले गिटार हार्मोनियम तबला लगायतका उपकरण ल्याउन सक्नेछन् यसै गरी 7 किलोसम्म खाद्य सामग्री र 1 लिटरसम्म मदिरा पनि भन्सार छुटमा ल्याउन पाइनेछ भनिएको रहेछ भन्सार छुट पाउने यी कुराहरू रहेछन्
0: मुख्य गरेर टेलिभिजन ल्याउन पाउने मोबाइल ल्याउन पाउने ल्यापटप ल्याउन पर्ने
1: थान ल्याउन पाउँदा रहेछ
0: यो चाहिँ हाम्रो विदेश रोजगारी भएका हाम्रा दाजुभाइ दिदीबहिनीले चाहिँ सुने भन्ने राम्रो गुड न्युज अनि दे मस्ट बी इन्फर्म्ड त्यसको लागि चाहिँ उहाँहरूले चाहिँ हेर्नुपर्ने कुरा के भने नि कस्टम्सको चाहिँ आफ्नै वेबसाइट छ
1: फर्किदाको वैदेशिक रोजगारीमा गएका नेपालीलाई चाहिँ थपकेकी सुविधा
0: रहेछ
1: कम्तीमा 6 महिना रोजगार गरेर फर्किएका नेपालीले आफूले प्रयोग गर्ने बाहेक एक थान मोबाइल भन्सार छुट ल्याउन पाउने त्यसै गरी आफू आउने समयभन्दा अघि वा पछि कार्गो हुलाक वा अन्य माध्यमबाट पठाएका घरायसी पुराना सामानमा पनि भन्सार छुट पाउनेछन् तर ती सामान आफै उपस्थित भएर जाँच पास गराउनु पर्नेछ लगातार कम्तीमा 12 महिना रोजगारी गरेर फर्किएका नेपालीले 65 इन्चसम्मको एक थान टेलिभिजन पनि पूर्ण भन्सार छुटमा एकपटक ल्याउन पाउने भनेर यो व्यवस्था रहेछ
0: राम्रो व्यवस्था रहेछ यानि झिटी गुण्डाको पनि अलिअलि कुरा रहेछ होइन हाम्रो जमानामा चाहिँ झिटी गुन्टा भन्ने भनिन्थ्यो अहिले के भनिन्छ थाहा छैन तर जे होस् चाहिँ अलिकति लिनियन्ट भएको रहेछ सुविधा दिएको जस्तो बुझियो मैले
1: र सँगसँगै अर्थबजार गोर्खा पत्रमा खबर छ सिमकोट विमानस्थलमा एकै दिन 170 उडान भनेर शीर्षक छ भित्र जाउँ के रहेछ हुम्लाको सिमकोट विमानस्थलमा भारतीय पर्यटक लिएर आएको जहाज भनेर तस्विर छ यहाँ 2 प्लेन देख्न सकिन्छ हुम्लाको सिमकोट विमानस्थलमा बुधबार हिजो हिजो 170 उडान भएका छन्। पर्यटकीय सिजन सुरु भएसँगै पर्यटक आउने क्रम बढ्दा जहाज र हेलिकप्टरले यतिको संख्यामा उडान गरेका हुन्। नेपाल सिमकोट नेपालगंजका लागि हवाई जहाजले 58 र हेलिकप्टरले सिमकोट हिल्सा सिमकोटका लागि 112 उडान भर्दा मंगलबार मात्रै 170 उडान भएको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र बहादुर सिंहले जानकारी दिनुभएको छ। र यति धेरै उडान हुँदाखेरि हवाई जहाजले 29 उडान नेपालगंजबाट सिमकोट र त्यति नै संख्याको सिमकोटबाट नेपालगंजका लागि उडान भएका थिए। हेलिकप्टरले सिमकोटबाट 56 उडान हिल्साका लागि र त्यही संख्यामा हिल्साबाट सिमकोटका लागि उडान गरेको बताइएको छ। 170 उडान एकै दिनमा 24 घण्टामा भन्ने खबर छ।
0: फाइनल डेस्टिनेसन मानसरोवर हुनुपर्छ भारतीय पर्यटकहरूको, होइन? ओके, अरू
1: अरू तोकेको मूल्यभन्दा कममा धान किने कारवाही हुने भनेर खबर छ। सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद गरिएमा कारवाही गरिने भएको छ। यो चाहिँ सप्तरीको न्युज रहेछ, राजविदासको। सप्तरीले समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता र सरकारवालालाई सचेत गराउँदै चेतावनी दिएको छ। पछिल्लो समय चाहिँ त्यहाँ खरिदकर्ताले सरकारले तोकेको मूल्यभन्दा कम दरमा धान खरिद गरेर कृषकलाई मर्कामा पारेको गुनासो आएपछि यो नियम लागू गरिएको भन्ने खबर छ। त्यसै गरी लागत बढेपछि नागडुङ्गा सुरुङ मार्गमा जापानले थप 5.5 अर्बको ऋण दिने भनेर खबर छ। थोरै पढे, निर्माणको काम सम्पन्न भएको नागडुङ्गा सुरुङ मार्ग परियोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले थप 5.70 अर्ब जापानी यन करिब नेपालको चाहिँ 5.47 अर्ब सहुलियत ऋण दिने भएको छ। यो चाहिँ तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदाखेरि 2082 असारमा मन्त्री परिषदले यो ऋण लिने स्वीकार गरेको थियो। अहिले पैसा दिने भएछ भन्ने खबर छ। त्यसै गरी थोरै पढिहाले, भारतीय पाहुना आगमनमा फर्कु भनेर शीर्षकमा खबर छ नागरिक दैनिकमा। सन् 2026 मे महिनामा, अहिले मे नेपालमा हवाई माध्यमबाट भित्रेका भारतीय पर्यटकको संख्या अहिलेसम्मकै बढी छ। यो मेमा मात्र सबैभन्दा मेमा मात्रै चाहिँ 40,782 भारतीय पर्यटक हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। एक महिनामा भित्रिएका भारतीय पाहुनाको संख्या यो अहिलेसम्मकै धेरै हो भनेर भनिएको छ। स्थल मार्गबाट भित्रिएका भारतीय पाहुनाको आकार अझै बढिरहेको व्यवसायीहरूले बताएका छन्। र 2024 नेपालमा 38,198 भारतीय पाहुना भित्रिएका थिए। त्यसबाहेक 25 अगस्तमा नेपालमा 35,500 भारतीय पाहुना भित्रिएका थिए। यो मेको 26 मेमा चाहिँ सबैभन्दा धेरै भित्रिएका रहेछन् भनेर खबर छापिएको छ।
0: हस् त, तपाईँलाई धेरै धन्यवाद छ आजको विभिन्न विषयहरू ल्याउनु भयो, गुड न्युजहरू धेरै ल्याउनु भयो। थ्याङ्क यू सो मच है त कृष्णजी। आदरणीय श्रोताहरू, जाँदा जाँदै एउटा गीत सुन्नु होला। सञ्जीव सिंहको आवाजको यो पुरानै गीत हो। यो गीत म प्रस्तुत गर्दै आजको यो बसाइबाट बिदाको अनुमति चाहन्छु। जहाँ जानुहुन्छ बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला है त। नमस्ते, हेभ अ ग्रेट डे अहेड।

0: માં અને સ્માર્ટ સ્પીકર માં બન હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોઠા રેડિયો હો રેડિયો ગોઠા રેડિયો હો
1: विद्यालय र सेवामा नफर्किएका प्राध्यापकहरूबाट करिब 10.5 करोड रुपियाँ भन्दा बढी रकम असुल गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार हालसम्म 10.46 करोड रुपियाँ फिर्ता आइसकेको छ भने थप रकम फिर्ताको प्रक्रिया जारी छ। ट्रिबीको नियम अनुसार शिक्षक तथा कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउने व्यवस्था छ, तर केही प्राध्यापकले विदाको दुरूपयोग गरेको भन्दै छानबिन समिति गठन गरिएको थियो। समितिको प्रतिवेदन अनुसार करिब 400 जना प्राध्यापकले अध्ययन विदा दुरूपयोग गरेको र त्यसबाट विश्वविद्यालयलाई अर्बौं रुपियाँ नोक्सानी भएको उल्लेख छ। सोही आधारमा कारवाही प्रक्रिया अघि बढेपछि रकम असुली शुरू गरिएको हो। चेक बाउन्स गर्नेहरूले अबदेखि चेकमा लेखिएको रकम र त्यसको ब्याज समेत पीड़ितलाई तिर्नुपर्ने भएको छ। सर्वोच्च अदालतले चेक अनादर मुद्दामा फैसला गर्दै चेकमा लेखिएको रकम र सोको ब्याज समेत पीड़ितलाई भराउनु पर्ने आदेश दिएको हो। न्यायाधीश तोय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत पाटनको फैसला उल्ट्याउँदै ब्याज समेत भराउनु पर्ने आदेश दिएको हो। काठमाडौँ महानगर 32 की शकुन्तला खड्काले संगीता थापालाई विपक्षी बनाएर हालेको मुद्दामा सर्वोच्चले नयाँ नजिर राखेको हो। विभिन्न समयमा सापटी लिएको रकम मध्ये थापाले 4 लाख र 5 लाखका 2 वटा चेक खड्कालाई दिएकी थिइन्। सिटिजन्स ब्याङ्क र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ब्याङ्कका ती चेक खातामा पर्याप्त रकम नभएपछि रिटर्न स्लिप सहित फिर्ता भएका थिए। सर्वोच्च अदालतले विनिमय अधिकार पत्र ऐनको व्याख्या गर्दै चेक काट्ने व्यक्तिको खातामा पर्याप्त रकम नभएको जानी जानी चेक काट्नु र त्यो अनादर हुनु आफैमा कसुर हुने भएकाले चेक पाउने व्यक्तिले चेक काट्ने व्यक्तिबाट लेखिएको रकम र ब्याज समेत भराई लिन पाउने कुरा कानूनले सुनिश्चित गरेको ठहर गरेको हो। सर्वोच्चले विपक्षी संगीता थापाको नाममा रहेको जेत्था देखाएर 9 लाख रुपियाँ वार्षिक 10% दरले हुने ब्याज समेत शकुन्तला खड्कालाई भराइदिन आदेश दिएको हो। थापाले जबरजस्ती चेक काट्न लगाएको र कुनै तमसुक नभएको भन्दै जिकिर गरे पनि अदालतले चेक काट्नु नै दायित्व स्वीकार हुने सिद्धान्तलाई पुनः पुष्टि हुने ठहर गरेको छ। सरकारले सल्लो कार तथा दाउरा निर्यातमा लाग्दै आएको भन्सार दर 30% बिन्दुले घटाएको छ। आगामी आर्थिक वर्षको बजेट अनुसार सल्लोको निर्यातमा लाग्ने भन्सार 50% घटाएर 20% बनाइएको हो। सरकारले यो अरू काठको हकमा भने पुरानै 50% भन्सार दर यथावत राखेको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को नीति कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेपछि विगतकै कार्यक्रमलाई निरन्तरता दिएको र बदलिदो राजनैतिक परिस्थिति अनुसार नआएको भनेर टिप्पणी गरिएको छ। सरकारका कार्यक्रम कार्यान्वयनमा आशंका सर्वसाधारणको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
2: गण्डकी प्रदेश सरकारको 2075 आएको पहिलो नीति कार्यक्रममा पोखरामा सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण गर्ने योजना थियो। सोही वर्ष डीपीआरका लागि 50 लाख बजेट समेत विनियोजन भयो। पोखरा 33 मा क्रिकेट रंगशालाका लागि जग्गा खोजेर डीपीआर बनाइएको त्यो योजना अहिलेसम्म अघि बढ्न सकेको छैन। त्यसपछिका हरेक नीति कार्यक्रममा क्रिकेट रंगशाला बनाउने कार्यक्रम आउने गरेको छ, तर त्यसका लागि आवश्यक बजेट भने विनियोजन हुँदैन। आगामी आर्थिक वर्ष 83-84 का लागि सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ। यस वर्ष पनि क्रिकेट रंगशाला निर्माण गर्ने भनेर सरकारले कार्यक्रम ल्याएको छ, तर खेलकुद कर्मीहरूले भने सरकारले ल्याएको कार्यक्रम पत्याउन छाडेका छन्। क्रिकेट रंगशाला जस्तै वर्षेनी नीति कार्यक्रममा आउने तथा कार्यान्वयन नहुने धेरै योजना सरकारले यसपटक समेत ल्याएको छ। खेलकुदतर्फ पुरानै कार्यक्रमलाई निरन्तरता दिएको र अधिकांश कार्यक्रम यसपटकसम्म दोहोरिएको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जय कान्त सिग्देल बताउनुहुन्छ।
3: क्रिकेटलाई पहिलो नीति तथा कार्यक्रम क्रिकेट र गल्फ चाहिँ हाम्रो प्रदेशको गौरवका आयोजना हुने भनेर लेखा छन् होइन। त्यहाँदेखि र आजसम्म आउँदाखेरि पनि अब शून्य छ हाम्रो प्रगतिको होइन। एउटा हामी पशुपति घाट खोज्यौँ, डिपिआर पनि बन्यो, तर सही समयमा अब त्यसको लगानी नआउँदाखेरि अब त्यो खोलाको कटानमा पर्यो होइन। अब त्यहाँ हुँदै हुँदैन भनेर भन्नुभएको छ होइन। अब अलिकति हामीले चाहेको के हो भने अब गण्डकी प्रदेश सरकारले अब यसरी चाहिँ आफूले बजेटले यसरी काम गर्न नसक्ने हो भने सरकारले चाहिँ कम्तीमा चाहिँ त्यस्तो खालको प्राइभेट अर्गनाइजेसनसँग मिलेर गर्ने भन्ने खालको आइदियो भने बरु बन्छ कि भन्ने आशा गर्न सकिन्छ। सरकारको आफ्नै स्रोत साधनले बनाउने भनेपछि त त्यो आशै गर्ने ठाउँ छैन कि कहिले।
2: प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले नीति कार्यक्रमले नयाँपन दिन नसकेको भनेर टिप्पणी गरेको छ। प्रमुख सचेतक कुसुम बुढामगरले ठोस र मूर्त रूपमा कार्यक्रम बनाएको तथा रोजगारी सिर्जना र महिलाका लागि धेरै कार्यक्रम छुटेको उहाँ बताउनुहुन्छ।
4: बढ्दो राजनीति परिवेशलाई हेर्दाखेरि पनि सरकारले त्यो बुझेर केही ठोस प्रदेश सरकार देखिने किनिने र गर्व गर्ने खालका केही ठोस कार्यक्रमहरू ल्याउँछ भन्ने थियो अपेक्षा, तर त्यस्तो देखेन। हाम्रो चाहिँ पुरातनवादी सोच नै यथाशक्तिवादी सोच नै अलमल लिएर नीति कार्यक्रम प्रस्तुत भएको छ। अब
1: एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले मलेसिया विरुद्ध सहज जित निकालेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात घर देश देखि परदेश सम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोता, कार्यक्रम स्वर्णिम संगमको बसाएको उठान एउटा सुमधुर गीतबाट गरिसकेको छु। एउटा नयाँ गीत भन्न चाहन्छु, यसको अफिसियल म्युजिक भिडियो चाहिँ यहाँहरूले ताप्लेजुङ मिडिया हाउसमा गएर अर्थात् युट्युब च्यानल ताप्लेजुङ मिडिया हाउसमा गएर हेर्न सक्नुहुन्छ। म्युजिक भिडियो चाहिँ अडियो मैले यहाँहरूलाई सुनाइसकेको छु र उक्त अडियोमा स्वर रहेको थियो उदित नारायण झा र गायिका सरिता राई आङबुहाङको गीत रचना अनि साजन राईको सङ्गीत रहेको यो बिल्कुलै नयाँ डुएट गीत राखे कार्यक्रमको उठानमा उदित नारायण झा सरिता राई आङबुहाङको स्वरमा र भिडियो पनि राम्रो बनेको रहेछ। श्रोताहरू, विशेष गरी पाँच थरको सौन्दर्य लोकेसनहरूमा भिडियो चाहिँ सुट गरेको रहेछ र यो गीतबाट आजलाई मैले कार्यक्रमको उठान गरिसकेको छु। अब लागु श्रोताहरू, आज कति थिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्वत 2083 साल जेठ 21 गति चतुर्थी तिथि बिहिबार, नेपाल सम्वत 1146 तदनुसार आज जुन महिनाको 4 तारिक सन् 2026 र मौसमको कुरा गर्नुपर्दा श्रोताहरू, आज पनि मौसममा बदलाव देखेछ। कतै कतै मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ भने कतै हल्का वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा आज सूर्योदय बिहान 5:07 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 6:56 जाँदा हुँदैछ। र आदरणीय श्रोताहरू, आज दुईवटा दिवस एकै दिन परेको छ, निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस र जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस समेत परेको छ। र यी दुई दिवसमध्ये श्रोताहरू, जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस भने विक्रम सम्वत 2063 साल जेठ 21 गति तत्कालीन मौजुदा संसदले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेकोले त्यसैको सम्मान र सम्झनामा विक्रम सम्वत 2068 सालदेखि यो दिवस मनाइन थालेको हो। र कामना गर्छु जातले कसैलाई घात नगरोस्, समाजको हेर्ने दृष्टिकोणले कसैलाई विभेद नगरोस्।

गीतकार आउतीको गीत रचना रहेको यो गीत राखे मैले राज सागरको स्वर संगीतमा र श्रोताहरू आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस समेत परेको हुनाले मैले यो गीत राखेँ यहाँहरू माझमा र भने कार्यक्रम षडिम सङ्गमको बसाइको बारेमा जानकारी दिने बेला भइसकेछ र श्रोताहरू आज बिहिबार र बिहिबारको षडिम सङ्गम विशेष गरी स्रष्टा सर्जक अनि शिल्पी मननको लागि छुट्याइएको कार्यक्रम हो। कार्यक्रम षडिम सङ्गम सृजना बाटिका र जहाँ जीवन र जगतलाई नै स्रोत बनाएर लेखिएका स्रष्टाका सृजनाहरूलाई कार्यक्रम षडिम सङ्गम सृजना बाटिकामा सधैँको बिहिबार जस्तै आज पनि म राख्दै जानेछु। साथमा सुमधुर नेपाली गीत सङ्गीत अनि गजल पनि यहाँहरू माझमा सुनाउने छु र तपाईँ पनि यो क्षणी बेला बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ भने आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुन्छ र सृजनाहरू गीत गजल कविता र मुक्तक हामीलाई लेखेर पठाउन सक्नुहुनेछ र तपाईँले पठाउनुभएका सृजनाहरूलाई कार्यक्रम षडिम सङ्गम सृजना बाटिकाको व्यवसायमा म समेट्दै जानेछु र सृजनाहरू भने चाहिँ केही क्षणमा राख्ने नै छु। तर यति बेला भने चाहिँ म राजकुमार बगरको शब्द सङ्गीत अनि गायिका जुनु रिजालको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु। पछिल्लो समय यो गीत निकै नै टिकटक लगायत विभिन्न सामाजिक सञ्जालमा चलिसकेको गीत हो, धेरै पुरानो गीत हो, तर यो गीतले पुनर्जीवन पाएको छ। यस गीतको बारेमा गायिका जुनु रिजाल र उहाँको श्रीमान रामचन्द्र काफले केही दिन अगाडि कार्यक्रम स्वर्णिम सङ्गममा आएर बताइ पनि सक्नुभएको छ। अहिलेलाई भने फुल टिप्ने मन भए जुनु रिजालको स्वरमा

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोर्खा रेडियो।
3: हजुर, आदरणीय श्रोताहरू, BFBS गोर्खा रेडियोको यो सृजनशील बसाई कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकामा यो छोटो विश्राम पश्चात फेरि पनि BFBS गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र अब भने श्रोताहरू, यो बसाई अर्थात् सृजनाहरूको बसाई, स्रष्टा र शिल्पी मनहरूसितको बसाईको यो फुलबारीमा पहिलो फुल फुलाउन चाहन्छु कवि जनक कार्कीको एउटा कविता वाच्य। लेख्नुहुन्छ कवि जनक कार्की, गाउँमा सहर पस्यो शीर्षकमा। गाउँका चौरहरू डिप्रेसनमा छन्, केटाकेटीका पैतला झार मार्न आउँदैनन्। गाउँका चौरहरू डिप्रेसनमा छन्, केटाकेटीका पैतला झार मार्न आउँदैनन्। खेल्दैनन् भकुन्डो, डन्डी भियो, लुकामारी, कबड्डी। कुरो झाङ्गिएको छ वरपर, चर्न आउने गाईवस्तु नभेटेको पनि वर्षौँ भयो। बेलौतीका रुखलाई हेलिकप्टर बनाएर हल्लाउने कलिला हातहरू बेपत्ता भए। बरु अचेल केटाकेटीका खेल मैदान भएको छ मोबाइलको स्क्रिन। मोबाइलको चौरमा उफ्रिन्छन् डिजिटल फुटबल लिएर, मोबाइलमै खान्छन्, मोबाइलमै सुत्छन्, मोबाइलमै बाँच्छन्। अचेल केटाकेटीका गोजीमा गाउँदैनन् गुच्छाहरूले। टिफिन बक्सबाट कोदोको रोटी, मकै भट्ट निर्वासित भइसके। बरु अचेलका खाजा चाउचाउ, बिस्कुट र जुसले गुम्सेका हुन्छन्। चौतारीमा लाउरे बाजेको पल्टने किस्सा, सुन्ने सुनाउने चलनमा पनि माकुरोको जालो लागिसकेछ। वृद्ध वृद्धा व्यस्त छन् छोराछोरीसँगको भिडियो खलमा। तरुण तरुणीलाई सामाजिक सञ्जालको दाम्रोले बाँधेर राखेको छ। पधेरोमा आदान प्रदान हुन्नन् गाउँवेशीका समाचार, सेल्फी संस्कृतिले एकल काटे बनाएको छ। रोधी घरले दोहोरीको टुक्का बिर्सिसक्यो, मादल बेरोजगार भएको धेरै भयो, सारङ्गीले झुन्डिएर आत्महत्या गर्यो भित्तामा। बाँसहरूको गुनासो छ हामीलाई सुरिलो धुनमा, बजाउने ओठकथा गायब भयो। हेर, पेनड्राइभ र स्पिकरले घाइते बनायो कला संस्कृतिलाई। गाउँमा विकास पस्यो, गाउँमा विकास पस्यो, फेसन पस्यो, मोबाइल पस्यो, टेलिभिजन पस्यो, तर सपनाको सहर पसेका सन्तान आमा बा सम्झेर कहिल्यै गाउँ पसेनन्। तर सपनाको सहर पसेका सन्तान आमा बाबा सम्झेर कहिले गाउँ पसेनन्। आजको यथार्थ, आधुनिक ताले हाम्रो संस्कृति, हाम्रो मौलिकतालाई बिस्तारै पर ठेल्दै गर्दाको एउटा दुखेसु यो सिर्जना राखेँ मैले। गाउँमा सहर पस्यो, कवि जनक कार्कीको कलम वाच्य। धेरै धेरै धन्यवाद दिन चाहन्छु कवि जनक कार्कीलाई। यसै गरी श्रोताहरू, अर्को पनि मेरो हातमा कविता रहेको छ। यो कविता चाहिँ यति बेला पृथ्वीको अर्को गोलार्ध अर्थात् युएसए, अमेरिकाको कनेक्टिकट वाच्य कवियात्री शर्मिला अधिकारी कान्छी छोरीले पठाउनु भएको कविता हो। उहाँ लेख्नुहुन्छ, नमस्ते तुलसी सर, तपाईँलाई सुन्दै गर्दा समर्पण शीर्षकमा एउटा कविता पठाए है भन्ने लेख्नुभएको छ। अब नै म यो कविता पनि राखिहाल्छु। लेख्नुहुन्छ शर्मिला अधिकारी कान्छी छोरी, युएसए कनेक्टिकट बाट। तिमीमा डुबेर मैले प्रेम बुझे, प्रेममा डुबुल्की मारेपछि समर्पण बुझे, समर्पणमा डुबेपछि बुझे, तिमीलाई गुमाउने डरले बिछोड बुझे, बिछोडकै कल्पनामा पौडिन खोज्दा मनको पीडाको अश्रय सागर बुझे, अनि त्यहीँबाट सुरु गरे आँखाको परेलीमा गाजलको धर्को कोरे, परेलीको ढिलबाट गाजलले तिम्रै कविता कोरे, हर शब्दमा तिम्रो नामको अक्षर कोरे, हर वाक्यमा तिम्रो स्पर्श मिसाएर मेरो हरेक भावनामा तिमीलाई अल्झाए, मनको हर धड्कनमा तिमीलाई सजाए। अब तिमीलाई प्रेम गर्नु मेरो बानी मात्र बनेन, मेरो विश्वास बन्यो, मेरो धड्कन बन्यो, मेरो नशा बन्यो, मेरो मनको प्रार्थना बन्यो, मेरो हृदयको आराधना बन्यो, दुई परेली बीचको आँखाको नानी बन्यो, मेरो अस्तित्वको कारण बन्यो, हरपल सुन्दर साँचो सपना बन्यो। अनि यस्तो लाग्यो तिम्रो साथले जिन्दगी अर्थपूर्ण बन्यो, सुनसान हृदयभित्र बसन्त फक्रिए झैँ लाग्यो, तिमी साथ हुँदा दुःखले पनि विश्राम लिन थाल्यो, जीवनले अपूर्णतामा पूर्ण पाउन थाल्यो। अब त यस्तो लाग्छ यदि जीवन लामो यात्रा हो भने त्यो यात्राको अन्तिम गन्तव्य तिमी हौ जस्तो लाग्छ, त्यो यात्राको अन्तिम गन्तव्य तिमी हौ जस्तो लाग्छ। अपुरो जीवनले भेटेको सबैभन्दा सुन्दर पूर्णता तिमी हौ भन्न मन लाग्छ। यदि प्रेम पूजा हो भने म तिम्रो प्रेमको पुजारी हुँ भन्न मन लाग्छ। हाम्रो प्रेमको कथालाई मन्त्र बनाएर साँझ बिहान जप्न मन लाग्छ। प्रेमको अर्को नाम समर्पणलाई शिर निहुराएर श्रद्धाले ढोगिरहन मन लाग्छ। मन मन्दिरमा सजाएर आराधना गरिरहन मन लाग्छ, अनि तिम्रै अङ्गालोमा समर्पण गराएर तिमीलाई प्रेम गरिरहन मन लाग्छ। तिम्रै काखमा शिर अडाएर आफ्नो समाधि गराउन मन लाग्छ। ल अब आफै भन के प्रेम गर्नु पाप हो त? हो भने मलाई त्यो पाप गरिरहन मन लाग्छ, हो भने मलाई त्यो पाप गरिरहन मन लाग्छ। अत्यन्तै प्रेमिल भावको यो कविता राखेँ मैले यहाँहरू माझमा। समर्पण शीर्षकमा लेख्नु भएको थियो शर्मिला अधिकारी कान्छी छोरी, जो यति बेला भने युएसएको कनेक्टिकटबाट हामीलाई सुनिरहनु भएको छ। यो अत्यन्तै सुन्दर कविताको लागि शर्मिला अधिकारी कान्छी छोरीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यति बेला भने एउटा गीत यहाँहरू माझमा राख्न चाहन्छु, स्वर सम्राट नारायण गोपालको स्वरमा, शब्द सङ्गीत गोपाल लेन्जनको रहेको छ। यो गीतले पनि प्रेमकै प्रसङ्ग कोट्याएको छ। यति चोखो यति मिठो देउला तिमलाई माया, स्वीकार्नुहोस् नारायण गोपालको स्वर अनि गोपाल लेन्जनको शब्द सङ्गीतमा।

स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको सुमधुर गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकामा फेरि पनि रेडियो सुनेर बस्ने सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र यति बेला पनि यहाँ लेख्नुहुन्छ हरि राईजी हुनुहुन्छ, फेल्टम लन्डनबाट हुनुहुन्छ, तुलसा नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकामा मिठा मिठा सृजनाहरू कविता मुक्तक साथै गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेको छु। साथै सम्पूर्ण सर्जकहरू र ती सिर्जनाहरूलाई मिठो तरिकाले प्रस्तुत गर्नुहुने प्रसोद तुलसी सरलाई धेरै धेरै धन्यवाद, साथै शुभकामना अनि सबैलाई शुभ दिन। हरिराई फेल्थम लन्डन युकेमा लेख्नुभएको छ, हरिराईजीलाई पनि धन्यवाद दिन चाहन्छु। फेल्थम लन्डनबाट हामीलाई सुनिदिनु भएकोमा र यसरी प्रतिक्रियाको माध्यमबाट जोडिनु भएकोमा धन्यवाद दिन चाहन्छु। अनि फेल्थमभन्दा अलि परबाट हुन्छ, बेलायतबाट हुन्छ हाम्रा गीतकार कवि समाजसेवी घनबहादुर थापा मगर स्याङजाली श्रेष्ठा हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, नमस्कार तुलसी सर, तपाईँलाई सुनिरहेको छु। है हिजो चाहिँ सुन्न अलिकति मिस भयो तर आज भने चाहिँ तपाईँलाई सुनिरहेको छु र यसै सेरोफेरोमा तपाईँको सिर्जना वाटिका सुन्दै गर्दा मेरो फुलको मुस्कानभित्रको एउटा सिर्जना पठाए भनेर हे मेरी प्रियतम शीर्षक उहाँले सिर्जना पठाउनु भएको छ। घनबहादुर थापा मगर लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ। हे मेरी प्रियतम शर्माएकी छौरी बोल या नबोल, हे मेरी प्रियतम शर्माएकी छौरी बोल या नबोल, तिम्रो सम्बन्ध हिराको भन्दा बढी छ अनमोल, तिम्रो सम्बन्ध हिराको भन्दा बढी छ अनमोल, हे मेरी प्रियतम शर्माएकी छौरी बोल या नबोल, सम्बन्ध कि त राख्दै नराख, राखेपछि फाल्दै नफाल, बिगार्यौ भने यो सम्बन्ध हुन जान्छ हेर बिहाल, सम्झिराख प्रियतम लजाए पनि बोल या नबोल, हाम्रो सम्बन्ध हिराभन्दा माथि बढी छ अनमोल, हे मेरी प्रियतम शर्माएकी छौरी बोल या नबोल, बगैँचाका फुलहरू ओइलाएर झर्लान् तर बिउ झर्ने छैन, भौतिक शरीर ढलेर जाला तर मेरो माया मर्ने छैन, बुझिराख प्रियतम रिसाए पनि बोल या नबोल, बुझिराख प्रियतम रिसाए पनि बोल या नबोल, हाम्रो सम्बन्ध हिराको भन्दा माथि छ अनमोल, हे मेरी प्रियतम शर्माएकी छौरी बोल या नबोल, आकाशको सूर्य टाढा भए पनि प्रकाश छ झलमल्ल, आकाशको सूर्य टाढा भए पनि प्रकाश छ झलमल्ल, लुकेर लाएको माया गाढा छ नपार तिमी अलमल्ल, जानी राख प्रियतम तिम्रो इच्छा हो बोल या नबोल, जानी राख प्रियतम तिम्रो इच्छा हो बोल या नबोल, हाम्रो सम्बन्ध हिराको भन्दा बढी छ अनमोल, हे मेरी प्रियतम शर्माएकी छौरी बोल या नबोल। यो सुन्दर सृजनाको लागि घनबहादुर थापा मगरज्यूलाई धेरै धेरै धन्यवाद दिँदै अब भने म सर्वराज आचार्य र टिका वर्षाईको स्वरमा रहेको एउटा गीत राखिहाल्छु। गीत लेख्नु भएको छ घनबहादुर थापा मगरले नै, भर्खरै मैले उहाँको सृजना पनि पढिसकेको छु।

0: CFBS Gurkha Radio.
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा

जपडी की नारी रुन्छे यो सुमधुर गीत राखे मैले यहाँहरूमाझमा शम्भु राईको स्वरमा बेबेस गोर्खा रेडियोको बिहिबारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यति बेला भने यहाँ घनबहादुर थापा मगरज्यू लेख्नुहुन्छ बेलायतबाट हार्दिक धन्यवाद तुलसर मेरो रचनाको रचना वाचन गरिदिनु भयो र गीत राखिदिनु भएको भन्नुभएको छ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु घनबहादुर थापा मगरज्यूलाई अनि यसै गरी हाम्रा कनेक्टिकट युएसएमा रहेकी शर्मिला अधिकारी कान्छी छोरीजी लेख्नुहुन्छ आहा कस्तो मिठो गीत रहेछ घनबहादुर सरले लेख्नुभएको भने लेख्नु भएको रहेछ अघि मैले उहाँको सुन्दर कविता राखेको छु र अगाडि लेख्नुहुन्छ तुलसी सर नमस्कार है बिहेबेस सुनेर बस्नुहुने सम्पूर्ण रेडियो परिवार र श्रोताहरूलाई धेरै सम्झेको छु अनि नमस्कार पनि छ है त्यस्तै आज चाहिँ म बिहेबेस गोर्खा रेडियो मार्फत यता युएसमै रहनुभएका एनपी परदेशी सर र रघु भट्टराई सरलाई कनेक्टिकटतिर घुम्नलाई निम्तो पठाउँछु है शर्मिला अधिकारी गोपाल अधिकारी भनेर गोपाल अधिकारीजी र शर्मिला अधिकारीजी दुवैजनाले ल है यता आज बोस्टन चलमा लागेको छैन अनि उता नर्थ क्यारोलिना पनि उठेको छैन जस्तो लागिरहेछ नत्र रघु भट्टराईजीले म्यासेज गरिरहने मान्छे हो र एनपीजीले पनि लेखिरहने मान्छे भएको हुनाले सायद दुवैतिर अलिकति भनौँ बिहानी यो युएसको बिहानीले त्यहाँ भालेबासी जस्तो लागेको छैन यद्यपि शर्मिला अधिकारीजीलाई धन्यवाद दिन चाहन्छु यहाँले चुले निम्तो दिनुभएको छ एनपी परदेशजी र हाम्रा रघु भट्टराईजीलाई कनेक्टिकट घुम्नको लागि उहाँहरूले सुन्दै हुनुहुन्छ भने अवश्य पनि जानुहुन्छ होला छवि थापा मगरज्यू लेख्नुहुन्छ तुलसीजी म पनि सुन्दैछु है भनेर फक्सन केन युकेबाट हुन्छ छवि थापाजीलाई धन्यवाद दिन चाहन्छु शिवकुमारी दिदी लेख्नुहुन्छ नमस्कार तुलसीजी सुन्दैछु हजुरको लभली कार्यक्रम धन्यवाद भन्नुहुन्छ शिव दिदीलाई पनि धन्यवाद दिन चाहन्छु अनि नूतन भूषालजी लेख्नुहुन्छ इजरायलबाट नमस्कार सर सुनिरहेछ है कविता सङ्ग्रह एक जुवाघरको सफलताको शुभकामना भन्नुभएको छ धन्यवाद दिन चाहन्छु आज मैले सुनिता राई कन्दङबाको यो कविता सङ्ग्रह एक जुवा घाम चाहिँ मैले यहाँ घर लेख्नु भएको छ उहाँले मैले सुधार्न चाहन्छु घाम है मैले पनि यहाँ सुधार्न चाहन्छु एक जुवा घाम यो भनौँ कविता सङ्ग्रहको आभार राखेछु धन्यवाद दिन चाहन्छु हाम्रा नूतनजीलाई अनि अब भने चाहिँ म युवासायमा यति बेला भने बेलायततिरै रहेकी गायिका रूपी सिन्जाली मगरको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु साङ्गीतिक कार्यक्रमको सिलसिलामा उहाँ बेलायत पुग्नु भएको छ बेलायत जानुभन्दा अगाडि हामीले रेडियोमा कुराकानी पनि गरेका थियौँ अहिलेलाई पनि यही गीत रूपी सिन्जाली मगरको स्वरमा

गायिका रूपी सिन्जाली मगरको स्वरमा रहेको यो गीत राखे श्रोताहरू, उहाँ चाहिँ अहिले बेलायततिरै हुनुहुन्छ। साङ्गीतिक कार्यक्रमको सिलसिलामा बेलायत पुगेकी छिन् र बेलायत जानुभन्दा अगाडि बेबेस गोर्खा रेडियोको यसै कार्यक्रम स्वर्णिम सङ्गममा हामीसित करिब दुई घन्टा संवाद पनि गरेकी थिइन् गायिका रूपी सिन्जाली मगरले। त्यही भएर आज सम्झे उहाँलाई, बेलायतको यात्रा अत्यन्तै सार्थक र सफल रहोस् भन्न चाहन्छु। र अब नै कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकाको यो व्यवसायको पहिलो चरणको पुछारतिर पुगिसकेछु। राजपाल राईको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु। यो गीतको साथ यहाँहरूलाई म हाम्रो नियमित समाचारतिर लैजान चाहन्छु। गीत लेख्नु भएको छ साधुराम गुरुङले भने सङ्गीत रहेको छ राजकुमार बगरको।

0: राप्रपाका महामन्त्री धवल शमशेर राणाले नयाँ पार्टी गठन गर्ने घोषणा गर्नुभएको छ। राणा सहित 183 जना नेता तथा कार्यकर्ताले आज पार्टी परित्यागको घोषणा गर्दै नयाँ पार्टी गठन गर्न लागेको बताउनु भएको हो।
1: ठुलो छाती राखेर हामी अगाडि बढेको छौँ, सानो हृदय राखेर, सानो छाती राखेर होइन, सबलाई आह्वान गरिदियो हो, सबैलाई मौका दिने हो। नयाँ बन्ने पार्टी पार्टी नै हो है, अभियान होइन, हामीले देश बनाउनको लागि राजनीतिक पार्टी नै खोल्न लागेको हो।
0: राप्रपाले पछिल्लो समय आफ्ना मूल्य र मान्यता बिर्सिएको भाकपा आरोप छ।
1: राष्ट्र प्रजातन्त्र पार्टीले नि तपाईँहरूले बोकेको मूल्य र मान्यता र रगत पसिना बगाएका मूल्यहरू साबित गर्न सक्छ भने त्यतै बस्नुहोस्, कुनै भेदभाव छैन, हाम्रै मित्रहरू हुन्, सँगै हामी हुर्केको र काम गरेका मित्र हुन्। तर राष्ट्र प्रजातन्त्र पार्टीबाट अब तपाईँहरूले बोकेको मूल्य मान्यतालाई यथार्थमा परिणत हुन सक्ने स्थिति छैन भने स्वागत छ, आउनुहोस्।
0: राणाले राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाओ महाअभियान नेपालका अध्यक्ष दुर्गा प्रसाई लगायतलाई लिएर अब नयाँ पार्टी बनाउन लागेको बताउनु भएको छ।
1: हामी यो क्रममा तपाईँहरूलाई सबैलाई थाहा पनि पाइसक्नु भयो होला, दुर्गा प्रसाईजीको अभियानसित धेरै कुरा अगाडि बढाइसकेका छौँ र उहाँ मात्रै होइन, विभिन्न राजावादी, राष्ट्रवादी, हिन्दूवादी, सङ्घ संस्था, पार्टी, व्यक्ति सबैलाई सपेट्ने गरी ठुलो छाती राखेर हामी अगाडि बढेको छौँ।
0: टिकटकर तुलसा अधिकारीलाई पूर्वपक्षका लागि जेल चलान गरिएको छ। जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई पूर्वपक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो। उहाँलाई नखु कारागार राखिने जिल्ला प्रहरी प्रमुख एसएसपी होमेन्द्र बुगटीले जानकारी दिनुभएको छ। कुमार चिमौरियाको जाहेरीमा नेपाल सरकार वादी रहेको मुद्दामा टिकटकर अधिकारी अशोक कुमार अग्रवाल सहित 10 प्रतिवादी छन्। उनीहरूका विरूद्ध आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धिकरण समेतको कसुरमा मुद्दा चलेको हो। चिमौरियाले 2082 साउन 24 गते 6,52,29,075 रुपियाँ ठगी गरेको आरोपसहित जारी दिनुभएको थियो। साथै टिकटकर अधिकारीको 21 करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धिकरण मुद्दा चलाइएको छ। 2082 भदौदेखि फरार वहाँ चीन हुँदै थाइल्यान्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्चालन इन्टरपोलको सहयोगमा पक्राउ पर्नु भएको थियो। किर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी वेशबहादुर दर्जीको मृत्यु भएको छ। उहाँको आज वीर अस्पतालको आइसीयूमा उपचारका क्रममा मृत्यु भएको हो। लामो समयदेखि फोक्सो सम्बन्धी रोगबाट पीड़ित दर्जीको स्वास्थ्यमा समस्या आएपछि उहाँको परिवारले उपचारका लागि वीर अस्पताल लगेको थियो। अस्पताल पुग्दा उहाँको फोक्सोमा पानी जमेको चिकित्सकले बताएका थिए। अस्पताल पुगेपछि चिकित्सकले उहाँलाई आइसीयूमा राखेर उपचारको क्रममा ज्यान गएको हो। दर्जीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। बेलायतको घरेलु प्रति गुप्तचर एवं सुरक्षा एजेन्सी गुप्तचर एजेन्सी MI5 परिचित वेबसाइटमै रोजगारीको छुटो विज्ञापन राख्दै सरकार र सैनिक कर्मचारीको जासुसी गरेको आरोप लगाएको छ। सुरक्षा एजेन्सीहरूले बेलायतसहित अस्ट्रेलिया, क्यानाडा, न्युजिल्यान्ड र अमेरिका सहभागी फाइभ आइज अलायन्सलाई संयुक्त रूपमा सजग गराएका छन्। थप स्काईका सुरक्षा तथा रक्षा सम्पादक डोबेरा हेन्सबाट।
2: In an unprecedented move, the UK, US, Canada, Australia and New Zealand have issued a joint alert about Chinese spies seeking to target useful people through online networking sites. The bulletin called Safeguarding Our Secrets accuses China's military intelligence services of going after government and military personnel, as well as anyone else with access to classified or privileged information from all 5 countries. It says Chinese intelligence officers pose as online HR recruiters. They place bogus job adverts for foreign policy and defense analysts on platforms like LinkedIn. Candidates are pressured to provide information that isn't in the public domain, with the fake recruiters ultimately hoping to get their hands on privileged information that helps China. Those who are recruited will receive payment in return for increasingly sensitive information, with the money, which can be hundreds or even thousands of pounds, transferred through platforms such as PayPal or with cryptocurrency. They warn that even the sharing of unclassified information could compromise government policy or military strategy or capabilities.
0: एसिसी महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो पटक जितेको छ। मलेसियामा जारी खेलमा नेपालले भुटानलाई 51 रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS कुल खबर रेडियो हो।

मिलन लामा र बीमा कुमारी दुराको स्वरमा रहेको हङकङ आइडीले यो बहुचर्चित लोकगीत राखे श्रोताहरू बेबेस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सृजना बाटिकाको यो व्यवसायको दोस्रो खण्ड अर्थात् दोस्रो चरणमा र यसै गीतको साथ आजन्मली कार्यक्रम स्वर्णिम संगम सृजना बाटिकाको यो व्यवसायको दोस्रो चरणको उठान गरिसकेको छु र सम्पूर्ण श्रोताहरूलाई कार्यक्रम पुनः स्वागत गर्न चाहन्छु र भोलिको कार्यक्रममा चाहिँ मिलन लामालाई मैले अतिथिको रूपमा निम्त्याउने बोलाउने सोचमा छु। उहाँ नेपाल माफ गर्नुलाई काठमाडौँ आउनुभएको सन्दर्भ पारेर उहाँलाई म अवश्य पनि बोलाउने नै छु भनेर यहाँहरूलाई जानकारी गराउन चाहन्छु र सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्दै गर्दै यहाँ अमर कार्कीज्यू लेख्नुहुन्छ फ्लोरिडा युएसएबाट, आज आफ्नो सिर्जना सुनाउने र सुन्ने दिन रमाइलो लागिरहेछ, सबैलाई नमस्कार भन्नुभएको छ र धन्यवाद दिन चाहन्छु हाम्रा अमर कार्कीज्यूलाई पनि। अनि द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ जर्मनीको हम्बर्गबाट हुन्छ, नमस्कार तुलसीजी, साथै आजको स्वर्णिमसँग कार्यक्रम मार्फत सिर्जना बाटिकामा जोडेर रहनुभएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक नमन साथै शिल्पी हातहरूलाई पनि नमन गर्न चाहन्छु र कवियात्री सुनिता राई कन्दङबा अनि शर्मिला अधिकारी कान्छी छोरी दुवै श्रष्टाहरूलाई धन्यवाद राम्रो कविताको लागि। अनि झन् समर्पण कविताले त अति नै मन छोयो। युकेका श्रष्टा घनबहादुर थापाजीलाई पनि सम्झन चाहन्छु राम्रो सिर्जनाको लागि। अनि जोरले साथै मिठो वाचनले सम्पूर्ण श्रोताहरूसम्म पुर्याइदिनुहुने तुलसीजीलाई पनि धन्यवाद भनेर लेख्नुभएको छ। अनि रेडियो मार्फत जोडिनुभएका हाम्रा श्रष्टा मेरो सम्धी लीलराज कामबाङज्यूलाई पनि सम्झना गर्दै बिदा म द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट हुनुभएको छ धन्यवाद दिन चाहन्छु हाम्रो द्वारिका थापा मगरज्यूलाई। तपाईँको सम्धीले पनि पक्कै पनि कार्यक्रम सुनिदिनु छ होला, यहाँलाई धन्यवाद दिन चाहन्छु। यहाँ कामको व्यस्तताको बावजुद हामीलाई सुन्न पाउनु भएको पनि छैन होला किनकि हिजो चाहिँ उहाँले आफ्नो सहभागिता जनाउनु भएको थियो है त। द्वारिकाजीलाई धन्यवाद दिन चाहन्छु। अनि हाम्रा मिनी कालीकोट राईजीले तुल्सीदाई मनि सुनेर बसिरहेछ है भनेर लेख्नुभएको छ। मिनी कालीकोट राईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ चाहिँ अहिले बेलायतबाटै हुनुहुन्छ। यसै गरी यहाँ कुलराज दुराजी लेख्नुहुन्छ, उहाँ नियर स्कटल्यान्ड युकेबाटै हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ नमस्कार तुलसी सर, साथै देश तथा विदेशबाट बेबेस गोर्खा रेडियो स्वर्णिम सङ्गम सुनेर बस्नुहुने सम्पूर्ण मित्रजनमा पनि नमस्कार, सुनेर इन्जोय लिइरहेछु भनेर लेख्नु भएको छ कुलराज दुराजीले। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ चाहिँ अहिले बेलायतबाट तर स्कटल्यान्ड छेउबाट हामीलाई सुन्दै हुनुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँ लेख्नुहुन्छ हाम्रा ललित गुरुङ दाई र सती गुरुङ भाउजू दुवैजना, र उहाँको गीती कथा चाहिँ मलाई त्यो हाम्रो क्याचअपमा नरहेको हुनाले त्यो कहिलेकाहीँ युकेले राख्ने हो मिस गरेको हुन्छ, तर अब यताबाट पठाउनु चाहिँ मिल्दैन, हामीसँग सुरक्षित छ, कुनै दिन मेलमा पठाउने कोसिस चाहिँ गर्नुलाई जानकारी गराउन चाहे, किनकि लामो फोल्डर भएको हुनाले गाह्रो हुन्छ, त्यसलाई काटेर पठाउनु पर्ने हुन्छ। उहाँ लेख्नुहुन्छ डियर तुलसी सर नमस्कार, हामी पनि नियमित रूपमा हजुरको कार्यक्रम सुन्दै आएका छौँ, केही कारणवश लेखाइ मात्र पातलोपन भएको हो। हजुरको मिठो आवाज, शालीन प्रस्तुति तथा सबै श्रोतालाई माया र सम्मानको साथ समेट्ने शैली साँच्चै प्रशंसनीय छ। हजुरले कार्यक्रम सञ्चालन गर्दा हरेक श्रोतालाई आफ्नो मनको अनुभूति दिलाउनुहुन्छ। हजुरको सरल आत्मीय र प्रभावकारी प्रस्तुतिले धेरै श्रोताका मनोरञ्जनको माध्यम बनेको छ भन्नेमा दुई मत छैन। आगामी दिनहरू पनि यस्तै उत्कृष्ट प्रस्तुति सुन्न पाएस हार्दिक अपेक्षा राख्दछौँ भनेर लेख्नु भएको छ। अन्तमा धन्यवाद पनि लेख्नु भएको छ। धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो ललित गुरुङ दाई र सती गुरुङ भाउजूलाई, उहाँ चाहिँ बेलायतबाट हुनुहुन्छ। उहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि बेलायतबाटै हुनुहुन्छ हाम्रा नियमित श्रोता नै हुनुहुन्छ खेल मौत्री लिम्बू, नमस्कार सेवा र तुलसी, जातीय भेदभाव छुवाछुतको अन्त्य होस् भन्दै आजको मिठो सिर्जना बाटिका कार्यक्रममा विभिन्न सिर्जनाहरू कविता मुक्तक र गीतहरू सुनिरहेको छु र तुलसीजीको कलमबाट लेखेको कुनै पनि एउटा सिर्जना सुन्न मन लाग्यो भने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु उहाँलाई। आज चाहिँ नेपालमा दुईवटा दिवस मनाइँदैछ र एउटा चाहिँ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस परेको हुनाले अघि मैले एउटा गीत पनि राति राज सागरले गाउनुभएको र खेलमती लिम्बूलाई चाहिँ धन्यवाद दिन चाहन्छु। उहाँले एउटा गी सिर्जना तुलसीजीकै तर्फबाट भन्नुभएको छ र म एउटा कविता सुनाउन चाहन्छु। जेठ 15 गते गणतन्त्र दिवस परेको थियो र सार्वजनिक बिदा पनि दिएको थियो र त्यही बेला लेखेको एउटा कविता हो। कहिले आउँछ झुपडीमा गणतन्त्रको घाम,
कहिले आउँछ झुपडीमा गणतन्त्रको घाम, कहिले पाउँछ बेरोजगारले देशभित्रै काम, डाँडा घारे काका दुःख बिसाउने, यो देशमा त्यस्तो मानिस कहिले कसले पठाउने। पूर्व मेची भन्छे मैले काली मेरो भन्न पाऊ, पश्चिम काली भन्छे रे मेचीको लयमा लय मैले सुन्न पाऊ, गैरा घारे काकी दुःख बिसाउने, यो देशमा त्यस्तो मानिस कहिले कसले पठाउने। केचनामा सगरमाथा पानी बोकी झर्नुपर्छ, केचनामा सगरमाथा पानी बोकी झर्नुपर्छ, केचनानी घाम बोकी सगरमाथा चढ्नुपर्छ, पल्ला घारे बाजे दुःख बिसाउने, यो देशमा त्यस्तो मानिस कहिले कसले पठाउने, यो देशमा त्यस्तो मानिस कहिले कसले पठाउने। हाम्रा खेलमती लिम्बूज्यूको आग्रहलाई स्वीकारेर मैले यति बोले, यति आफ्नै कलमबाट राखेँ र उहाँलाई पनि धन्यवाद दिन चाहन्छु हाम्रो खेलमती लिम्बूलाई। र अब भने श्रोताहरू एउटा गीतको पालो भइसकेको छ, यति बेला पनि चाहिँ म यहाँहरू माझमा नारी हस्ताक्षर गीतकार रञ्जना राईले लेख्नुभएको उहाँकै एल्बम रोजमा समेटेको गीत राख्न चाहन्छु। निकै अगाडि उहाँले रिलिज गर्नुभएको एल्बम हो रोज, सिडीको जमानामा र रोजभित्र समेटेको एउटा गीत राख्न चाहन्छु सञ्जीवनीको स्वरमा, शब्द रचना रञ्जना राईको, भने सङ्गीत यसमा सुरेश अधिकारीको रहेको छ।

0: विश्वास गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठूलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठूलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन।
3: हजुर, आदरणीय श्रोता, बेबिस गोर्खा रेडियोको विभागको प्रस्तुति कार्यक्रम सडिम सङ्गम सृजना वाटिकामा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। आज पनि स्रष्टा सर्जक र शिल्पी मनका सृजनाहरूलाई मैले यो बसाइमा राखिरहेको छु र तपाईँका प्रतिक्रियाहरूलाई पनि समेटिरहेको छु। र सृजना भन्ने साथ जीवन र जगतलाई नै स्रष्टाले स्रोत बनाएर लेखेका भनौँ हाम्रै समाजको एउटा प्रतिबिम्ब ऐना समेत हो। र सृजनाहरूलाई पनि म समेट्दै जानेछु र तपाईँका प्रतिक्रियाहरूलाई पनि म आज समेटिरहेको छु। र कैलाश अन्ताल लिम्बू लेख्नुहुन्छ ननिटन युकेबाट, नमस्ते तुलसीदाई, बिहिबारको लभली कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकामा हजुरले मिठो भोइसमा वाचन गर्नुभएका मिठा मिठा गीत गजल कविता र मुक्तकहरू सुनेर इन्जोय लिइरहेको छु भनेर लेख्नु भएको छ ननिटन युकेबाट। कैलाश अन्ताल लिम्बू नियमित श्रोता छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। अनि यहाँ नर्थ क्यारोलिना युएसएबाट आयन पेपरदेशी लेख्नुहुन्छ, ल है म त आज भुसुक्कै सपनासँगै रमाएछु, आज लौ सपनासँगै रमाउँदै गर्दा पहिलो एक घन्टा त मिस पो भइहालेछ भन्ने लेख्नु भएको छ। उहाँले मुक्तक पनि पठाउनु भएको छ। रघु भट्टराईजी भने चाहिँ यतिखेर मस्त सपनामै हुनुहुन्छ जस्तो लाग्यो है। आज उहाँले चस्स लेखिरहने मान्छे हराउनु भएको छ। र यहाँहरू दुवैजनालाई, अर्थात् रघु भट्टराईजी र एनपी परिजी, तपाईँहरू दुवैजनालाई उता कनेक्टिकट युएसएबाट हाम्रा शर्मिला अधिकारीजी र गोपाल अधिकारीले कनेक्टिकटमा निम्तो छ हाम्रा एनपी परदेशी सर रघु भट्टराई सर जसरी पनि आइदिनु होला है यता कनेक्टिकटतिर भनेर लेख्नु भएको छ। अघि मैले हाम्रा शर्मिला अधिकारीजीको कविता पनि वाचन गरेर तपाईँहरूलाई निम्तो पनि दिनुभएको छ है। एनपीजीलाई यही जानकारी गराएर यहाँ श्रोताहरू एनपी परदेशीजी लेख्नुहुन्छ यो मुक्तक हो, कसको एजेन्ट को हो भनेर चिन्न गाह्रो छ, बाटोतिर आजकल जोगिएर हिँड्न गाह्रो छ। कसको एजेन्ट को हो भनेर चिन्न गाह्रो छ, बाटोतिर आजकल जोगिएर हिँड्न गाह्रो छ। मूल्य वृद्धिको असर यति धेरै परेको छ कि प्रेयसीलाई दिने आइफोन किन्न गाह्रो छ, प्रेयसीलाई दिने आइफोन किन्न गाह्रो छ। आहा, सुन्दर मुक्तक। आइफोन किन्न गाह्रो भए पश्चात एउटा यो तपाईँलाई आइफोनको सट्टा के किन्ने म भनिहाल्छु है त। आइफोन होइन अब नोकियाले काम चलाउनु, हेलो भन्न मिलिहाल्छ व्यर्थै दाम नलाउनु। आइफोन होइन अब नोकियाले काम चलाउनु, हेलो भन्न मिलिहाल्छ नि व्यर्थै दाम नलाउनु। यस्तै हो संसार स्वार्थ र हल्लामा चल्न थाल्यो, यस्तै हो संसार स्वार्थ र हल्लामा चल्न थाल्यो। बर्खाको बर्खा हो बगिहाल्छ खरेमा ड्याम नलाउनु, बर्खा हो बगिहाल्छ खरेमा ड्याम नलाउनु। ल है एनपिजी, मैले तपाईँलाई यो आइफोनको सट्टा नोकिया किन्ने यो भनौँ उपाय सिकाएर यसलाई अन्यथा विज्ञापनको रूपमा नलिनु होला भन्न चाहन्छु श्रोताहरूलाई, खालि यो सृजनाको रूपमा लिइदिनु होला भन्दै यति बेला भने म एउटा गीत राख्न चाहन्छु। हाम्रो एनपी परदेशीजीले लेख्नुभएको सुखमा साथ दुःखमा साथ यही गीत यहाँहरू माझमा राखिहाल्छु। हरि लम्साल र मेनुका पौडेलको स्वरमा

गीतकार एनपी परदेशीको गीत रचना अनि हरिलाम साल र मेनुका पौडेलको स्वरमा रहेको गीत पश्चात श्रोताहरू फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँ रघु भट्टराईजीले शर्मिलाजी र गोपालजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। ल है, अब कहिले सायद जुराउने हो एनपीजी, लेख्नुहोस् है भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। र नमस्ते यताबाट, यता सबैतिरबाट मन लेख्नु भएको छ, नमस्ते यताबाट सबैतिर। आज डाक्टरसँग भलाकुसारी थियो र अड्डा गइएन, बिहान उठ्न साथ मौका पाएकोले नातिनीसँग खेलेर बस्दै गरेर यता डाक्टरकोमा जान ढिलो नै भइसकेछ र कुद्दा कुद्दै बिचैमा सम्बुराईको महल कि नारी झुपडी कि नारीको बारेमा मिठो गीत सुन्दै गर्दा डाक्टरकोमा आइपुगे। त्यति नै बेला शर्मिलाजी कान्छी छोरीको निमन्त्रणा सुनेको तर केही लेख्न नसकेको अवस्था, अलि ढिलो लेखियो भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु हाम्रा रघु भट्टराईजीलाई। उहाँ चाहिँ अहिले बोस्टन युएसएबाट हुनुहुन्छ र मैले शर्मिलाजीको अघिको निम्तो अर्थात् यहाँहरू दुवैजनालाई निम्तो गर्नुपर्छ भनिसकेछु, पढिसकेछु। पक्कै पनि यहाँहरू कार्यक्रम सुन्दै हुनुहुन्छ होला, सुनेर जोडिनु भयो र यतिखेर धन्यवाद भनेर लेख्नु भएको छ। फेरि पनि धन्यवाद दिन चाहन्छु यहाँहरू दुवैजनालाई। र यहाँ युएसएबाटै अमर कार्कीजीले मुक्तक पठाउनु भएको छ, फ्लोरिडाबाट तुलस सर आजको लागि दुई मुक्तकहरू भनेर लेख्नु भएको छ। उहाँ लेख्नुहुन्छ, आइरहन्छ तिम्रो सम्झना किन आधा रातमा, खोजिरहन्छु देब्रे खोजिरहन्छु देख्ने बहाना किन आधा रातमा, आइरहन्छ तिम्रो सम्झना किन आधा रातमा, खोजिरहन्छु देख्न देख्ने बहाना किन आधा रातमा, तिम्रै वरिपरि त हल्लिरहेछु म साँझ बिहान, तिम्रै वरिपरि त हल्लिरहेछु म साँझ बिहान, फेरि भेट्ने राख्छु चाहना किन आधा रातमा, फेरि भेट्ने राख्छु चाहना किन आधा रातमा। हा मिठो मुक्तक। अर्को मुक्तक, दी तिम्रो दिलबाटै अन्तै डेर सर्छु भन्दिनँ म, त्यस्ता बेतुक्का काम कुरा गर्छु भन्दिनँ म, तिम्रो दिलबाट अन्त डेरा सर्छु भन्दिनँ म, त्यस्ता बेतुक्का काम कुरा गर्छु भन्दिनँ म, सुख दुःखमा हरपल सधैँ साथ दिन्छु तिम्रो, सुख दुःखमा सधैँ हरपल साथ दिन्छु तिम्रो, तर साँचो बोल्छु तिम्रो लागि मर्छु भन्दिनँ म, तर साँचो बोल्छु तिम्रो लागि मर्छु भन्दिनँ म। फ्लोरिडाबाट यी दुई मुक्तक पठाउनु भएको थियो डाक्टर अमर कार्कीले, धन्यवाद दिन चाहन्छु। यहाँ विमल गिरिजी लेख्नुहुन्छ बेल्जियमबाट, पर्ख पराईले छुरा धसेछ अब देशमा, नाटक गर्नेहरू फस्नेछन् अब देशमा, पर्ख पराईले छुरा धस्नेछ अब देशमा, नाटक गर्नेहरू फस्नेछ अब देशमा, बुद्धि पुराउ है सबै नेताहरू नत्र भने, बुद्धि पुराउ है सबै नेताहरू नत्र भने, लज्जास्पद नजिर बस्नेछ अब देशमा, लज्जास्पद नजिर बस्नेछ अब देशमा। आहा मुक्तक मिठो, देशको चिन्ता। अर्को मुक्तक, दुश्मन सम्झी आँखा तरिन्छन् मलाई, आरोप लगाउँदै कान भरिन्छन् मलाई, दुश्मन सम्झी आँखा तरिन्छन् मलाई, आरोप लगाउँदै कान भरिन्छन् मलाई, जान्छु म सँगसँगै कहाँ जान्छौ तिमी, जान्छु म सँगसँगै कहाँ जान जहाँ जान्छौ तिमी, पराई भन्दै सबै गाली गरिरहन्छन् मलाई, पराई भन्दै सबै गाली गरिरहन्छन् मलाई। यो सुन्दर दुई मुक्तक मैले विमल गिरीको कलमबाट राखेँ, उहाँ अहिले बेल्जियमबाट हामीसित जोडिनु भएको थियो। अब नै यहाँ नेपालबाटै जोडिनुहुन्छ, गजलकार हुनुहुन्छ जीवन शर्मा हरियाल, स्याङ्जाका गजलकार। उहाँ लेख्नुहुन्छ, आँस लुकेपछि केही खास लुकेपछि, आस लुकेपछि केही खास लुकेपछि, दिन पुरै कालो भो प्रकाश लुकेपछि, दिन पुरै कालो भो प्रकाश लुकेपछि, आस लुकेपछि केही खास लुकेपछि, श्रमिकको जीवन त कसरी चल्छ र, श्रमिकको जीवन त कसरी चल्छ र, साँझ बिहान छाक टार्ने घाँस लुकेपछि, साँझ बिहान छाक टार्ने घाँस लुकेपछि, दिन पुरै कालो भो प्रकाश लुकेपछि, तिनको के दोष जो सडकमै हुर्किए,
तिनको के दोष जो सडकमै हुर्किए आमा लुकेपछि अनि बास लुकेपछि आमा लुकेपछि अनि बास लुकेपछि दिन पुरै कालो भयो प्रकाश लुकेपछि कुरासँग एकता यो अचम्म देखिन्छ कुरासँग एकता यो अचम्म देखिन्छ मालिक लुकेपछि र दास लुकेपछि मालिक लुकेपछि र दास लुकेपछि दिन पुरै कालो भयो प्रकाश लुकेपछि कालसँग टक्कर बोले जस्तो हुँदैन कालसँग टक्कर बोले जस्तो हुँदैन सास लुकेपछि अनि लास लुकेपछि सास लुकेपछि अनि लास लुकेपछि दिन पुरै कालो भयो प्रकाश लुकेपछि आस लुकेपछि केही खास लुकेपछि यो गजल राखेँ मैले स्याङ्जाका गजलकार जीवन शर्मा अर्यालको कलमबाट उहाँलाई धेरै धेरै धन्यवाद दिँदै अब नै म एउटा गजल सुनाउन चाहन्छु श्रोताहरू यहाँहरू माझमा आनन्द कार्की र सञ्जीविनीको स्वरमा गजलका शेरहरू लेखेकी छिन् गजलकार शेर्पिनी कान्छीले भने सङ्गीत रहेको छ शिखर सन्तोषको

0: कुनै भोजको निम्तिलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तिलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तिलाई चाहिँ के? यो निम्तिलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि
1: हजुर आदरणीय श्रोता बिएमएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाटिकामा फेरि पनि यो छोटो विश्रामपछि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। आदरणीय श्रोताहरू, सिर्जना भनेको लेखन मात्रै होइन, यो त श्रोताहरू मनका अनुभूतिहरूको अभिव्यक्ति समेत हो। जहाँ नयाँ कल्पनाले आकार र स्वरूप लिइदिन्छ र त्यहीँबाट नयाँ संसारको सिर्जना हुन्छ र त्यो नयाँ संसार भनेको स्रष्टाको सिर्जनाहरू हुन्। र यसै क्रममा श्रोताहरू, यति बेला भने म एउटा कविता राख्न चाहन्छु। कविता लेख्नु भएको छ भूपेन्द्र आचार्य, कान्छो भूपेन्द्र आचार्यजीले लेख्नुभएको कविता हो र यो कविताको शीर्षक रहेको छ रातो पासपोर्ट। लेख्नुहुन्छ कवि भूपेन्द्र आचार्य। जाँदा हरियो पासपोर्ट लिएर गएको थियो, जाँदा हरियो पासपोर्ट लिएर गएको थियो, आउँदा रातो पासपोर्ट लिएर आएछ फिरन्ते भिसामा। विदेशी घरको कागजात बनाउन घर बेच्न आएको रे, अनि बुहारी पनि सँगै काम गर्ने भएकोले बच्चा हेर्ने खदमा

नभेटेर आमा साथै लिएर जाने अरे। बालाई सानो भाइको घरै छोडेर पछि बोलाउने शर्तमा जाँदा हरियो पासपोर्ट लिएर गएको छोरा आउँदा रातो पासपोर्ट लिएर आयो। घरमा बा आमाको कुरै मिल्दैन थियो, तैपनि कहिले छुट्टिएनन्, किनकि छोराछोरीले दुःख पाउँछन् टुरा हुन्छन् भनेर। आजभोलि ती बा आमा एक अर्काको सहारा भएका थिए, आज पनि तै छोराछोरीहरूले नै दुःख पाउँछन् भनेर छुट्टिँदैछन्। जाँदा हरियो पासपोर्ट लिएर गएको छोरो आउँदा रातो पासपोर्ट लिएर आयो। आमाले मन धमिलो पार्दै मुहारमा आँसु देखाएर गाउँभरि भन्नुभएछ, मेरो छोराले त विदेशमै लैजाने अरे। बाबाले मन कठोर पारेर चौतारीमा साथीहरूलाई भन्दै, म त बल्ल आजाद भए छोराले उतै लैजान्छ रे आमा। तर ती बा आमाको मौनताको अर्थ कसले बुझ्ने जाँदा हरियो पासपोर्ट लिएर गएको छोरा आउँदा रातो पासपोर्ट लिएर आयो। राति बाले आमालाई भन्नुभएछ, हेर सानेकी आमा, मलाई माफ गरिदे है, मैले छोरालाई उच्च शिक्षा त दिएँ तर उच्च संस्कार दिन सकिनँ। मैले छोरालाई बाँच्न सिकाएँ तर जिउन सिकाइनँ। मैले छोरालाई सबै सिकाएँ तर माया प्रेम सम्बन्ध मातृत्व घर जन्मभूमि केही चिनाउन सकिनँ, केही सिकाउन सकिनँ। हेर सानेकी आमा, हाम्रो छोरा हाम्रै देशमा विदेशी भएर आएछ। जाँदा हरियो पासपोर्ट लिएर गएको थियो, आउँदा रातो पासपोर्ट लिएर आयो। कवि कान्छु भूपेन्द्र हरियालको यो अत्यन्तै सान्दर्भिक कविता राखे, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। रातो पासपोर्ट अहिले नेपालको अवस्था भन्दा पनि हुन्छ, उच्च शिक्षा हासिल गर्न धेरै परदेश गएका हुन्छन्, हरियो पासपोर्ट लेखेर बनाएर अनि उतैको पिहार र ग्रिन कार्ड बनाएर फेरि रातो पासपोर्टमा फर्किएको छोरोले आमालाई आफ्नो सानो सन्तान हुर्काउन गाह्रो हुँदा फेरि आमा लिएर जाँदाको एउटा दुखेसो पनि जस्तो लाग्यो। धन्यवाद दिन चाहन्छु कविज्यूलाई। र पनि म एउटा गीत राख्न चाहन्छु यहाँहरू माझमा, मनोज थापा मगर र सुनिता थेगिम लिम्बुले गाउनुभएको गीत लेख्नु भएको छ, लीलाराज कामबाङले पनि सङ्गीत यसमा मनोज थापा मगरको रहेको छ, बिल्कुलै नयाँ गीत हो, गीतकार लीलाराज कामबाङको, सुनिहालौँ।

यो सुमधुर गीत राखे श्रोताहरू, तिम्रो याद शीर्षकको गीत राखे मैले। गीतकार लीलाराज कामबाङको पछिल्लो सिर्जना हो। केही दिन अगाडि यो सिर्जनाको बारेमा मैले मनोज थापा मगरेशका गायकसित सङ्गीतकारसित कुराकानी गरेको थिएँ र लीलाराज कामबाङजीको अर्को एउटा गीत शान्ति श्री परियारको स्वरमा रहेको गीतको पनि भिडियो सोही दिन रिलिज भएको सन्दर्भ पारेर शङ्कर थापा इस्मालसित पनि कुराकानी गरेको थिएँ र उक्त भिडियोका मोडेल विमला तम्खेवा लिम्बूसित पनि कुरा गरेको थिएँ र भिडियो चाहिँ उहाँकै च्यानल अर्थात् विमला लिम्बू युट्युब च्यानलबाट रिलिज भएको भिडियोको बारेमा प्रसङ्ग हामीले कार्यक्रममा उठाएका थियौँ। र अब नै श्रोताहरू, सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु व्यवसायमा र व्यवसायको अन्तिम सिर्जना राखिहाल्छु। गएको हप्ता अल्सोट युकेबाट प्रकाश गुरुङले पठाउनु भएको सिर्जना थियो। कार्यक्रमको पुछारमा पठाउनु भएको हुनाले समयको पाबन्दीको कारणले गर्दा मैले राख्न सकिनँ। लाङ्दी पर्वतका स्रष्टा यतिखेर पनि युकेमा हुनुहुन्छ, प्रकाश गुरुङको यो सिर्जना पढिहाल्छु। नमस्कार तुलसी, आज पनि एउटा गजल पठाएको थिएँ भने लेखेर पठाउनु भएको थियो। लेख्नुहुन्छ प्रकाश गुरुङ, हुँदैन विकास यो देशको हजुर यो कुएको सोचले, हुँदैन विकास यो देशमा हजुर यो कुएको सोचले, ठुलो पार्टी हुन् वा सानो पार्टी त्यो तुएको सोचले, ठुलो पार्टी हुन् या सानो पार्टी त्यो तुएको सोचले, हुँदैन विकास यो देशको हजुर कुएको सोचले। आत्मनिर्भर बन्न सके हुन्छ विकास हाम्रो देशको, आत्मनिर्भर बन्न सके हुन्छ विकास हाम्रो देशको, हुँदैन हजुर छिमेकीसँग सधैँ शिर नुएको सोचले, हुँदैन हजुर छिमेकीसँग सधैँ शिर नुएको सोचले, ठुलो पार्टी हुन् वा सानो पार्टीको त्यो तुएको सोचले। अब रोक्नु छ सधैँ, अब रोक्नु पर्छ सबै युवाहरू विदेश पलायन हुनबाट, अब रोक्नु पर्छ सबै युवा विदेश पलायन हुनबाट, हुँदैन विकास देशको जनशक्ति यो चुइएको सोचले, हुँदैन विकास देशको जनशक्ति यो तुइएको सोचले, ठुलो पार्टी वा सानो पार्टी त्यो कुइएको सोचले। मिलेर बनाउनु पूर्वाधार प्रभाव कसरी प्रभावकारी नीति र निर्माण, मिलेर बनाऊ पूर्वाधार प्रभावकारी नीति र नियम, होइन भने बन्दैन देश अगाडि गोरु दुएको सोचले, होइन भने बढ्दैन देश अगाडि गोरु दुएको सोचले, ठुलो पार्टी हुनु वा सानो पार्टी त्यो तुएको सोचले। अन्तिम शेर, त्यो सागर उर्लेर आयो भने कुवाको के हाल होला, त्यो सागर उर्लेर आयो भने कुवाको के हाल होला, बन्द गर सिमाना रहदैन देश विदेशी उलेको सोचले, बन्द गर सिमाना रहदैन देश विदेशी उलेको सोचले, ठुलो पार्टी हुन् वा सानो पार्टी त्यो तुएको सोचले, हुँदैन विकास यो देशको हजुर यो कुएको सोचले। पक्कै पनि अब सोच विचार सबै नवीन हुनुपर्छ भन्ने भावनाको यो गजलको लागि प्रकाश गुरुङज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र सबै श्रोताहरूलाई धन्यवाद दिने बेला पनि भइसकेछ, किनकि समयले नेटो काटिसकेको छ, बिदा माग्ने बेला भइसकेछ। र तपाईँका प्रतिक्रियाहरू छुटेका छन् भने पढिहाल्छु। यहाँ लेख्नुहुन्छ द्वारिका थापा मगरजीले चाहिँ जर्मनीबाट, फेरि एनपी परदेशजीको मुक्तक राम्रो लाग्यो एनपीजी र रघु भट्टराईजीलाई यतैबाट शुभ बिहानी भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु फेरि पनि हाम्रा द्वारिका थापा मगरज्यूलाई। अनि खेल मोती लिम्बूले मलाई धन्यवाद तुलसीजी भन्ने अघि मलाई एउटा सिर्जना तपाईँकै कलमबाट भन्नुभएको थियो र मैले सुनाइ पनि सकेको छु, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु र साथसाथै सबै श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु। जति पनि श्रोताहरूले आज सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा धन्यवाद र सुनेर जोडिनु हुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि धन्यवाद दिँदै कार्यक्रमको पुच्छरमा भने उदय सोताङको सङ्गीत र शब्द रहेको एउटा युगल गीत यहाँहरू माझमा छाड्दै बिदा हुन चाहन्छु। बबिता मानन्दर र सुरेश मानन्दरको स्वर रहेको छ। यही गीत पुछारमा छाडेर म भने आजको व्यवसाय कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना भाटिकाबाट बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: परराष्ट्र मन्त्री शिशिर खनाल भोलिदेखि तीन दिने औपचारिक भ्रमणका लागि भारत जानुहुने भएको छ। परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल 22 भोलिदेखि 24 जेठसम्म भारत भ्रमणमा जान लाग्नु भएको हो। भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी विदेश मन्त्री डाक्टर एस जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। सो बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। विशेष गरी दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्र र जनता बीचको सम्बन्धलाई थप सुदृढ विस्तार गर्नेबारे विस्तृत छलफल हुने कार्यसूची छ। एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकार सर्वसत्तावादी अभ्यासमा लागिसकेको आरोप लगाउनु भएको छ। आज सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै महर,
4: नेता कार्यक्रममा राष्ट्रपतिले पढ्ने बेलामा प्रधानमन्त्रीको हरकत, प्रधानमन्त्रीको चाहिँ तौर तरिका, त्यो यहाँहरू सबैले देख्नु भएको छ। म त्यहाँतिर गएन, त्यो एकदम असभ्य, अमर्यादित र लोकतन्त्र विरोधी होइन, संविधान विरोधी, असंसदीय उहाँले त्यो देखाउनु भयो। चाहे उहाँको प्रस्तुति हेर्नुहोस्, चाहे उहाँको उपस्थिति, चाहे उहाँको चाहिँ उहाँको पोसाक, गम्भीर कुरा छ नि त। संसदलाई उहाँले नजरअन्दाज गर्ने, उपेक्षा गर्ने, अपमान गर्ने गरिरहनु भएको छ प्रधानमन्त्री। तर सेनाका कार्यक्रममा बडो सजिएर जानुहुन्छ, नेपाली दौरा पोसाक लगाउनुहुन्छ, दौरा सुरुवाल टोपी टक्क लगाएर जानुहुन्छ सेनाका जस्तो सुकै कार्यक्रम। त्यस कारण उहाँले चाहिँ संसदलाई अपमान गर्नु भनेको हाम्रो सार्वसत्तालाई अपमान गर्ने कुरा हो, जनतालाई अपमान गर्ने कुरा हो, संविधानलाई अपमान गर्ने कुरा हो, लोकतन्त्रलाई अपमान गर्ने कुरा हो, जनमतको अपमान गर्ने कुरा हो। त्यो काम चाहिँ सरकारबाट भइरहेको।
3: उहाँले वर्तमान सभामुख डोल प्रसाद अर्याल सत्ता पक्षको सुरक्षा कवच भनेको पनि आरोप लगाउनु भएको छ।
4: अर्कातिर सभामुखज्यूबाट चाहिँ सभामुख चाहिँ सत्ता पक्षको रक्षा कवच बन्नु र संसदको चाहिँ नियमावली, प्रतिसभा नियमावलीको हुर्मत लिने र त्यसलाई चाहिँ अनदेखा गर्ने, त्यसलाई चाहिँ कमजोर बनाउने काम पनि सभामुखज्यूबाट। हाम्रो प्रतिसभा नियमावलीमा जस्तो तपाईँले अस्ति हेर्नु पनि बडो स्पष्टसँग 15 जनासम्मले प्रश्न गर्न पाउने व्यवस्था गरिरहेको छ प्रतिसभा नियमावलीमा, चाहिँ नियम 56 अनि 3 दिन अगाडि प्रश्न दर्ता गर्नुपर्ने व्यवस्था त स्पष्ट छ नि त प्रतिनिधिसभा नियमावलीको 58 उहाँले चाहिँ संसदबाट भन्नु यो कहीँ पनि छैन, 15 जनाले पनि कहीँ छैन, 3 दिन अगाडि प्रश्न दर्ता गर्ने कुरा पनि हाम्रो नियमावली कहीँ छैन भन्नु। एकजना मात्रै चाहिँ नियमावलीमा बडो स्पष्टसँग व्यवस्था गरिरहेको छ, एकजना मान्छे मात्रै कोही मान्य सदस्य उठेर होइन विरोध गर्छ अथवा आफ्नो पर्छ, उसको त्यो समस्या समाधान नगरिकन हाउसले अगाडि बढाउनु हुँदैन। सिङ्गो प्रतिपक्ष विपक्षमा रहेका त्यत्र चाहिँ सांसदहरू, त्यो चाहिँ सिङ्गो विपक्षी उठेर चाहिँ यो यसो नगरियोस् भनेर विरोध गरिरहेका छ, आफ्नो आवाज उठाइरहेको छ, उहाँले पेलेर अगाडि मर्यादा पालक लगाएर त्यतिले पनि नपुगेर अथवा चकटीले समेत छुपेर जबरजस्ती ढङ्गले हाउस चलाउनु, त्यो चाहिँ हाउसको मर्यादा गरिमामा चाहिँ आँच पुर्याउने काम चाहिँ सभामुखीबाट र सत्ता पक्षबाट भयो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका विषयमा दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा पनि सड़कमा उत्रिएको छ। आज नेकपाको जनवर्गीय संगठन समन्वय मोर्चाको आयोजनामा वैदिक मण्डलामा प्रदर्शन गरिएको हो। प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ता सहभागी थिए। प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति फिर्ता लिएर माफी माग्नुपर्ने उनीहरूको माग छ। नेकपाले प्रधानमन्त्री शाह माफी माग्नुपर्ने भन्दै प्रदर्शन गरेको हो। प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा विपक्षी दलले निरन्तर प्रदर्शन गर्दै आएका छन्। पशुमाथि कुव्यवहार गरेको आरोपमा प्युठानका एकजना पक्राउ परेका छन्। गौमुखी गाउँपालिका एक बस्ने 36 वर्षका जालीराम थापा मगर पक्राउ परेका हुन्। थापाले आफ्नै खेतबारीमा गोरु जोतिरहेको अवस्थामा गोरु हिँड्न नसकेर खेतमा बसेपछि गोरुको नाकमुख माटोमा गाडेर खुटेका थिए। त्यसको भिडियो समेत बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनलाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता बमोजिम कार्यवाही अगाडि बढाइएको हो। जिल्ला प्रशासन कार्यालय प्युठानबाट 5 दिनको म्याद थप गरेर उनीमाथि अनुसन्धान जारी छ। कैदीलाई होटल लगेर मासु र बियर खुवाएपछि दुईजना प्रहरी बर्खास्त भएका छन्। काठमाडौँको केन्द्रीय कारागार कार्यालय जगन्नाथ टेबलमा रहेका अनुप भण्डारी नामका कैदीलाई कारागारबाट हत्कडी बिना निकालेर प्रहरी सहायक हवलदार होम बहादुर कुँवर र प्रहरी जवान टेक बहादुर विकले लगेर मासु बियर खुवाएको घटना खुलेको हो। उनीहरू दुवैजनालाई बर्खास्त गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी ओम अधिकारीले जानकारी दिनुभएको छ। नेपाल क्रिकेट संघले महिला राष्ट्रिय टोलीसँग सम्बन्धित टाइम्ड आउट घटनामा माफी मागेको छ। क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै भुटानी ब्याटरलाई खेलका क्रममा टाइम्ड आउट गराइएको घटना आफूहरूले जोगाउन खोजेको क्रिकेटको मूल्य र भावना अनुसार नभएको जनाएको छ। साथी ज्ञानले नेपालको महिला राष्ट्रिय टोलीको सो घटनाप्रति संस्थाका तर्फबाट क्षमा याचना माग्दै घटनामा क्रिकेटका नियम अनुसार आउट गरिएको भए पनि खेलको भावना केवल लिखित नियममा सीमित नहुने र सधैँ आचरणको केन्द्रमा रहनुपर्ने बताएको छ। साथै सो घटनाले ती मापदण्ड पूरा गर्न नसकेको स्वीकार गर्दै यसबाट कसैलाई निराशा पुगेको भए त्यसप्रति ज्ञानले दुःख व्यक्त गरेको छ। एसिसी महिला प्रिमियर कपमा आज सम्पन्न भुटान विरुद्धको खेलमा दुर्लभ घटना भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।

ऋतुहरूमा तिमी हरियाली बसन्त हौ, नदीहरूमा तिमी पवित्र गङ्गा हौ। मिठो गीत आदरणीय श्रोता पनि तपाईँ सबैले सुन्दै हुनुहुन्थ्यो यतिखेर, र यो सुन्दर मिठो एकदमै क्लासिक नम्बर भन्नुपर्छ, कहिल्यै पनि पुरानो नहुने गीत भनेर भनिन्छ नि होइन, त्यस्ता गीतहरूमध्येको एक हो यो गीत। र यसैको साथसाथमा आजको हाम्रो प्रस्तुति कार्यक्रम दिवाकोसेलीको शुभारम्भ भइसकेको छ। यहाँहरू सबै सबैलाई सुस्वागतम, न्यानो युवा अन्तर्गतमा चाहन्छु। आजको यो प्रस्तुतिमा यहाँहरू सबैले साथ दिनु हुन्छ, साथ दिइरहनु भएको छ भन्ने आशा पनि गर्दछु। ठिक 4 बजेसम्मको लागि नै आज म तपाईँसँग रहनेछु कार्यक्रममा। त प्रिय श्रोताबृन्द, यो बेलामा अब तपाईँहरू सबै सबैलाई मैले स्वागत अभिवादन गरिसकेको छु, र यतिखेर अब भने विभिन्न सरसामग्रीहरू लिएर म हाजिर भइसकेकी छु तपाईँको लागि है। र कार्यक्रममा आज पनि विभिन्न सरसामग्रीहरू छन्, र यिनै विषयवस्तुमा तपाईँहरूसँग विभिन्न प्रकारका सामग्रीहरू सेयर गर्दै, मिठा मिठा गीत सङ्गीतहरू सेयर गर्दै म तपाईँलाई अगाडि लिएर जान्छु। तपाईँहरू सबैले पनि साथ दिनुहुन्छ भन्ने आशा गरेको छु। सबैभन्दा पहिला त अब आजको दिनको कुरा गरौँ, आजको दिनको यो हाम्रो तिथिमितिको कुरा गरौँ। र आजको दिनको तिथिमितिको कुरा गर्नु पर्दाखेरि विशेष गरिकन नेपाली पात्रलाई हामी पल्टाउने गर्दछौँ, र त्यसलाई अब पल्टाएर आजको तिथिमितिको कुरा गर्छु। विशेषता के छ आजको दिनको त्यसको कुरा गर्छु है। त आज विक्रमसम्म 2083 साल जेठ महिनाको 21 गते, तदनुसार 4 जुन सन् 2026 आज बिहिबारको दिन, आज चाहिँ अधिक ज्येष्ठ कृष्ण चतुर्थी तिथि पनि परेको छ। आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस पनि हो प्रिय श्रोताबृन्द, र यो चाहिँ नि आजको दिनको विशेषता हो। यसको अलावा युकेमा चाहिँ स्पेसली नेसनल एआई अवेरनेस डे पनि आज हामी मनाइरहेका छौँ। स्पेसली एउटा क्याम्पेन हो जसले चाहिँ एआई लिट्रेसीलाई चाहिँ नि लक्षित गरेको छ अक्रस द युके स्कुल्स होइन, विशेष गरिकन स्कुलहरूलाई चाहिँ एउटा आजको यो जुन टेक्नोलोजी छ यससँग इन्गेज हुनको लागि मिनिमम पनि एउटा सिङ्गल एक्टिभिटी भए पनि राख्नको लागि उत्प्रेरित गर्दछ आजको दिनले। अनि यसै गरिकन इन्टरनेसनल डे अफ इनोसेन्ट चिल्ड्रन विक्टिम्स अफ अग्रेसन पनि आज परेको छ। वर्ल्ड डे अफ असिस्टिभ टेक्नोलोजी पनि हो आज। अनि साथसाथमा लोकल कम्युनिटी इभेन्ट्सहरूमा चाहिँ नि आज विभिन्न ठाउँमा विभिन्न प्रकारका चाहिँ नि दिनहरू आजलाई चाहिँ मनाइरहेको अवस्था छ। र यसरी विभिन्न प्रकारका सरसामग्रीहरू, विभिन्न प्रकारका चाहिँ कुराहरूमा चाहिँ जनमानसको ध्यान तान्नको लागि चाहिँ यस प्रकारका अवसरहरूलाई चाहिँ अन्तर्राष्ट्रिय जगतमा नै मनाउने गरिन्छ, र यसबाट चाहिँ धेरै जानकारीहरू फ्लो पनि हुन्छ, अनि साथसाथमा धेरै चाहिँ कुराहरूमा सबैको ध्यान आकर्षण गराएर समुदायकै एउटा चाहिँ संयुक्त पहलमा चाहिँ यस्ता कुराहरूमा कसरी चाहिँ सुधार गर्न सकिन्छ, कसरी यस्ता कुराहरूलाई चाहिँ अझ भनौँ न होइन यस्ता इस्युजहरूलाई चाहिँ सरकार समक्ष पुर्याएर त्यसको लागि चाहिने उचित प्रकारको चाहिँ ध्यान आकर्षण गराउन सकिन्छ भन्ने कुराहरूमा चाहिँ सामुदायिक रूपमा नै पहल गर्नको लागि पनि यस्ता दिनहरू बडो महत्त्वपूर्ण हुन्छन् भन्दा फरक पक्कै पनि नपर्ला। र जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको कुरा गर्नुपर्दाखेरि चाहिँ नि यो स्पेसली नेपालको विशेष चाहिँ एउटा चाहिँ ओकेजन हो, जहाँ चाहिँ हरेक प्रकार को जातीय भेदभाव र छुवाछुतको जुन एउटा स्थिति छ यसलाई चाहिँ हटाउनुपर्छ, यसलाई उन्मूलन हुनुपर्छ भन्ने कुरालाई जोड दिइन्छ। र हरेक वर्ष जेठ 21 गतेका दिन चाहिँ यो अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि गरिन्छ। त यसको इतिहासको कुरा गर्नुपर्दा अब हेर्दाखेरि त हामीले धेरै पुरानो यो एउटा चाहिँ समयमा जानुपर्छ, विक्रमसम्म 2020 सालको कुरा गरौँ। तत्कालीन राजा महेन्द्रले मुलुकी ऐनमा नै छुवाछुतलाई निषेध गरेको भए तापनि त्यो बेलाको कानुन झन् फितलो र पहुँचवाला व्यक्तिको हातमा नै कानुन रहने जस्ता यावत समस्या र त्यस कानुनको कार्यान्वयन हुन नसक्दा छुवाछुत प्रथा चाहिँ वर्षौँसम्म पनि यथावत नै रहेको थियो। इनफ्याक्ट भन्दाखेरि अत्यन्तै यो एउटा चाहिँ नि एकदमै शरमको कुरा हो, लाजको कुरा हो, तर अहिलेसम्म पनि जातीय भेदभाव र छुवाछुतको स्थिति नेपालको समुदायहरूमा सोसाइटीमा अझै पनि रहेको छ, जुन चाहिँ अत्यन्तै हाम्रो लागि चाहिँ इम्बेरेसिङ एउटा सिचुएसन हो। संसार कहाँदेखि कहाँ पुगिसकेको छ, हामी 21 शताब्दीमा छौँ र पनि छुवाछुत र जातीय भेदभावको एउटा सङ्कीर्ण विचारधारामा हामी चाहिँ संकुचित भएर बसेका छौँ भन्दाखेरि हामीले आफैले आफैलाई आधुनिक जमानाको मान्छे भन्न पनि मिल्दैन, भन्न पनि सुहाउँदैन भन्दा सायद गलत पक्कै पनि नहोला होइन। विक्रमसम्म 2063 साल जेठ 21 गते सरकारले नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा
गरे यता चाहिँ यस दिनको सम्झनामा नेपाल सरकारले हरेक वर्ष जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको रूपमा मनाउने घोषणा गरेको थियो. त्यस पश्चात नेपालमा हरेक जेठ 21 गतेदेखि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउँदै आइरहेको स्थिति छ प्रिय श्रोताबृन्द. है र हुन त नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको धेरै समय भइसकेको छ है, र पनि अहिलेसम्म पनि हाम्रो देश नेपालका विभिन्न क्षेत्रहरूमा सामाजिक व्यवहार जो छ मान्छेहरूले गर्ने होइन त्यस त्यो चाहिँ छुवाछुत र विभेद रहित हुन सकेको छैन भन्ने कुरा तपाईँ हामी सबैलाई थाहा भएको कुरा हो. यसले चाहिँ धेरै तवरमा धेरै मानिसहरूलाई चाहिँ नकारात्मक रूपबाट चाहिँ प्रभावित गर्छ होइन. यस्ता विभेदहरूले गर्दाखेरि विभिन्न प्रकारका आपराधिक क्रियाकलापहरू पनि भइरहेका छन्. यस प्रकारका विभेदले गर्दाखेरि एकदमै प्रतिभाशाली मानिसहरूले पनि आफ्नो प्रतिभाको चाहिँ प्रस्तुतिकरण गर्न सकेका छैनन् र राष्ट्रलाई चाहिँ एकदमै धेरै फाइदा हुने राष्ट्रलाई एकदमै धेरै हित हुने काम गर्न सक्ने त्यस्ता ट्यालेन्टेड व्यक्तिहरूले पनि छुवाछुत र यो विभेदको कारणले गर्दाखेरि आफ्नो क्षमतालाई चाहिँ राष्ट्रको लागि उपयोग गर्न नसकेको स्थितिहरू पनि हामी देख्छौँ. यसको अन्त्यको लागि पनि सामाजिक जागरण सृजना र जनचेतना बढाउनु पर्ने अवस्था छ अहिले पनि नेपालमा. यस कारणले गर्दाखेरि आजको दिन अत्यन्तै महत्त्वपूर्ण छ भन्दा फरक नपर्ला. आजको दिनले दिने जुन एउटा सन्देश छ त्यो अत्यन्तै महत्त्वपूर्ण छ भन्दा सायद फरक नपर्ला जस्तो लाग्छ प्रिय श्रोताहरू मलाई, र तपाईँहरूले पनि यस कुरालाई चाहिँ नि सहमति जनाउनुहुन्छ होला जस्तो लाग्छ होइन. हामी यति पढे लेखेका छौँ, हामी यति चाहिँ उन्नति एउटा चाहिँ समयमा छौँ भनौँ होइन. मानिसहरूले यति धेरै मानव जातिले यति धेरै चाहिँ नि प्रगति गरिसकेको छ. मान्छे चन्द्रमामा मात्र पुगेको होइन, मान्छे त अब अहिले चाहिँ मङ्गल ग्रहमा पनि पुग्ने एउटा स्थितिमा आइसकेको छ. हामीले कति प्रविधि विज्ञान प्रविधिले कति चाहिँ धेरै चाहिँ भनौँ विकास गरिसकेको छ. हामीले कस्तो कस्तो कल्पनै गर्न नसकेको कुराहरू पनि अहिले अनुभव गरिरहेका छौँ, उपयोग गरिरहेका छौँ. र यो स्थितिमा आइपुग्दाखेरि पनि मान्छेले मान्छे हुनुको एउटा जुन चाहिँ मिनिमम हो त्यो चाहिँ उसले चाहिँ नि अनुभव गर्न पाउँदैन, त्यो उसले चाहिँ अभ्यास गर्न पाउँदैन भने त्योभन्दा ठुलो विडम्बनाहरू केही हुनै सक्दैन. यस कारण गर्दाखेरि प्रिय श्रोता पनि हामी यस्तो कुराहरूबाट माथि उठ्नुपर्छ र यस्तो कुराहरूबाट चाहिँ हामी चाहिँ भनौँ समाजलाई निकाल्नमा मद्दत हामीले गर्नुपर्छ जस्तो लाग्छ मलाई है. र सङ्कीर्ण विचारधाराले सङ्कुचित एउटा समाजको निर्माण गर्छ र सङ्कुचित समाजमा बस्ने जो कोही हौ चाहे सा जतिसुकै पढे लेखेको होस्, जतिसुकै उन्नति गरेको होस्, जतिसुकै धनी होस्, जतिसुकै उसले चाहिँ जीवनमा अकम्प्लिसमेन्टहरू प्राप्त गरेको होस्, सङ्कुचित समाजले उसको जुन एउटा सोच छ त्यसलाई पनि सङ्कुचित नै बनाइदिन्छ र उसको चाहिँ भनौँ न एउटा मानव भइसकेर जुन मानवको हामीले चाहिँ कर्तव्य निर्वाह गर्नुपर्ने हो त्यो गरिरहेका हुँदैनौँ, गर्न सकिरहेका हुँदैनौँ. यसर्थमा एउटा विकसित समाजको लागि, स्वस्थ समुदायको लागि यो विभेद जुन छ हरेक तवरको विभेद यसलाई चाहिँ अन्त्य गर्नै पर्छ, जराबाट नै निमोटेर फाल्नुपर्छ भन्ने सन्देश आज यो दिनले हामीलाई दिएको छ. त कुरा गर्दै जाँदा धेरै अगाडि पुगिसकिएछ. कार्यक्रममा के कस्ता सरसामग्री छन् यसको विषयमा कुरा गर्न चाहन्छु अनि म तपाईँलाई अब अगाडि हाम्रो हेल्थ सेगमेन्ट छँदैछ त्यस पश्चात लिएर जान्छु 2 बजेको समाचारतर्फ. 2 बजेको समाचार पश्चात हामी एचक्युबिजीतर्फ लाग्नेछौँ, जहाँ चाहिँ त्यहाँ चाहिँ रहनुभएको जिएसपिएसका कमान्डर हुनुहुन्छ भाइ अनिल गुरुङज्यू, मेजर अनिल गुरुङज्यू, उहाँसँगको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ. अनि साथसाथमा हामी 3 बजेको समाचार पश्चात मिठा मिठा गीत सङ्गीतहरूको सिलसिलालाई जारी राख्नेछौँ. आज हाम्रो स्थानीय कलाकारका गीत सङ्गीतहरू सुन्ने बेला हो. कार्यक्रमको अन्तिम चरणमा स्थानीय कलाकारका गीत सङ्गीतहरू सुनाउँदै तपाईँलाई अगाडि लिएर जाने मेरो तयारी रहेको छ, साथ रहनुहोला भन्न चाहन्छु है. त यति नै भन्दै अब अगाडि अर्को एउटा मिठो गीतको पालो परिसकेको छ र मेरो प्लेलिस्टमा भएको गीत अब तपाईँको लागि राख्छु म. यसमा चाहिँ सरिन देउजा र रचना दाहालको आवाज म तपाईँसँग सेयर गर्न चाहन्छु अनि त्यसपछि हामी हेल्थ सेगमेन्टतर्फ लागिहाल्छौँ.

0: BFBS Gorkha Radio. बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: BFBS गोर्खा रेडियो।

दिवा कोसेलीमा अब स्वास्थ्य चर्चाको पालो परेको छ आदरणीय श्रोताबृन्द सधैँ चाहिँ आज पनि दिवा कोसेलीको यो प्रथम चरण अन्तर्गतको हाम्रो रेगुलर सेगमेन्ट हेल्थ सेगमेन्टमा तपाईँ सबैलाई अब अगाडि लिएर जान चाहेकी छु यतिखेर सधैँ चाहिँ हामी स्वास्थ्यसँग सम्बन्धित केही कुराकानीहरूमा ध्यान दिनेछौँ आज पनि यो सेगमेन्ट अन्तर्गत स्वास्थ्य नै धन हो भन्ने कुरालाई जति नै स्ट्रेस दिए पनि कम नै हुन्छ भन्दा सायद फरक नपर्ला होइन स्वास्थ्य छौँ भने संसारमा हरेक कुरा हामीले इन्जोय गर्न सक्छौँ त्यो कुराहरूलाई हामीले केही छैन भने पनि हामीसँग सम्पूर्ण कुरा भएको जस्तो महसुस गर्न सक्छौँ स्वस्थ रहेनौँ भने फेरि संसारभरिको सुख सम्पत्ति पैसा भनौँ अथवा वैभव भनौँ ऐश्वर्य भनौँ सम्पन्नता भनौँ केही कामको रहँदैन भनेर भन्दा फरक नपर्ला हुन त अब स्वास्थ्यलाई राम्रो बनाउनको लागि पनि केही हदसम्म अर्थ को व्यवस्था त गर्नै पर्यो होइन अब अलिकति बिमार उमार हुँदाखेरि अलिकति पैसा त खर्च गरेर त्यसलाई उपचार त गर्नै पर्यो त्यो आफ्नो ठाउँमा छ तर पनि स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो भन्दा सायद फरक पर्दैन होला तपाईँलाई पनि त्यस्तै नै लाग्छ होला जस्तो लाग्छ मलाई हामी सबैले यो बुझिआएको कुरा नै हो त सधैँ नै हामी स्वास्थ्य चर्चा अन्तर्गत विभिन्न सर सामग्रीहरू सेयर गर्ने गर्छौँ कार्यक्रम अन्तर्गत यो चरणमा अनि साथसाथमा हाम्रो बिएबिएस कार्यक्रमका अन्य कार्यक्रमहरूमा पनि स्वास्थ्यसँग सम्बन्धित जानकारीहरू टिप्सहरू इन्फर्मेसनहरू हामी सेयर गर्दै नै आइरहेका पनि छौँ त आजको लागि भने अब सबैभन्दा पहिला हामी जन्डिसको कुरा गर्छौँ जन्डिस भनेको के हो जन्डिस हुँदा के खाने के नखाने भन्ने विषयवस्तुमा चाहिँ नि म तपाईँसँग अलिकति आजको यो प्रथम सामग्री अन्तर्गत यो कुराहरू सेयर गर्न चाहन्छु त जन्डिसको कुरा गर्नु है त यो शरीरमा बिलिरुबिनको मात्रा बढ्नुलाई सामान्यत कमलपित्त वा जन्डिस पहेँलो रोग भनेर पनि भनिन्छ यसलाई हामी यसरी चिन्छौँ जन्डिस तब हुन्छ जब रगतमा बिलिरुबिनको मात्रा अत्याधिक हुन्छ जुन रातो रक्त कोशिकाको विघटनबाट उत्पन्न हुन्छ सामान्य अवस्थामा कलेजोले बिलिरुबिनलाई शरीरबाट बाहिर निकाल्छ तर कलेजोमा कुनै समस्या भएमा यो प्रक्रिया प्रभावित हुन्छ र रगतमा बिलिरुबिनको बढ्न थाल्छ रगतमा बिलिरुबिनको मात्रा 3 मिलिग्राम भन्दा बढी भएपछि यसले गर्दा आँखा छाला र पिसाब पहेँलो देखिन्छ यो कलेजो पित्त नली वा रगतसँग सम्बन्धित समस्याको सङ्केत पनि हुन सक्छ समयमा नै उपचार नगरेमा गम्भीर समस्या पनि निम्तिन सक्छ यो लक्षण कलेजोको रोग वा अन्य स्वास्थ्य समस्याहरूको सङ्केत हुन सक्छ जन्डिस आफैमा कुनै रोग होइन यसकारण जन्डिस देखिएमा चिकित्सकसँग परामर्श गरी यसका कारण पत्ता लगाउन र आवश्यक उपचार गर्नुपर्ने हुन्छ जन्डिसको लक्षण देखिएमा स्वास्थ्यको स्थिति गम्भीर हुन सक्ने भएको कारणले गर्दाखेरि समयमा नै उपचार आवश्यक छ र जन्डिस एक गम्भीर स्वास्थ्य समस्या हो जसले कलेजो र पित्त प्रणालीमा असर पुर्याउँछ त यस रोगको लक्षणहरूको अब हामी अलिकति कुरा गरौँ सबैभन्दा पहिला त पिसाब गाढा पहेँलो देखिनु यसको प्रमुख लक्षणहरूमध्येको एक पर्दछ आँखाको सेतो भाग नङ र शरीरको छाला पहेँलो देखिनु पनि अर्को एउटा लक्षण हो यसै गरिकन कलेजोको यो समस्या हुँदाखेरिमा भोक नलाग्ने बान्ता आउने जस्तो समस्या हुनसक्छ अनि शरीरमा कमजोरी महसुस हुने ज्वरो आउने अनि पेट दुख्ने विशेष गरिकन पेटको दायाँपट्टिको भाग दुख्ने गर्दछ अनि दिशा सेतो वा फिक्का रङ्गको हुन्छ शारीरिक कमजोरी हुँदै जान्छ जिउ गल्दै जान्छ वाक वाकी लाग्ने र बान्ता हुने हुन्छ भोक नलागिकन खाना पनि अरुचि बढ्ने थकान लाग्ने वा अल्छी अनुभव गर्ने भनिन्छ नि होइन जिउमा केही ताकतै नभएको जस्तो केही गर्न मन नलागेको जस्तो महसुस हुने अनि ज्वरो आउने यो लक्षणहरू चाहिँ हुन् जन्डिसको त प्रिय श्रोता पनि लक्षणहरूको मैले कुरा गरेँ कुनै पनि रोग जब सुरु हुन्छ त्यति बेला केही न केही लक्षणहरू देखिन्छ है तपाईँलाई पनि थाहा भएकै कुरा हो यो त जब लक्षणहरू देखिन्छ त्यो लक्षणहरूलाई पहिला नै पहिचान गरेर हामीले यदि त्यसको निदान गर्नपट्टि लाग्ने अथवा लक्षण पहिचान गरेर कुनै रोगको सङ्केत थाहा पाएर चाहिँ उचित रूपमा चिकित्सकीय परामर्श समयमा नै लिने हो भने धेरै प्रकारका यस्ता समस्याहरू एकदमै गम्भीर हुनुभन्दा अगाडि नै निक्योर गर्न सकिन्छ अथवा त्यसलाई चाहिँ हामीले निदान पनि गर्न सक्छौँ सबैभन्दा
वास्तविक महत्वपूर्ण कुरा चाहिँ डायग्नोसिस यानी कि कुनै पनि कुरा समस्याको चाहिँ पहिचान गर्नु नै हो त यो पहिचानको लागि डायग्नोसिसको लागि अब हुन त डाक्टरकोमा गइसकेपछि प्रपर डायग्नोसिस त त्यो भइहाल्छ तर त्यहाँ पुग्नुभन्दा अगाडि नै देखिने यस्ता लक्षणहरूको बारेमा हामीले ध्यानपूर्वक चाहिँ विचार गर्ने हो भने ती लक्षणहरू देखिन साथ हामीले छिटोभन्दा छिटो स्वास्थ्य कर्मीहरूसँग भेटघाट गरेर परामर्श लिने हो भने धेरै हदसम्म समस्या गम्भीर हुनबाट बचाउन सकिन्छ भन्दा सायद फरक नपर्ला किनभने जब जन्डिसको उपचार ढिलो हुन्छ नि त्यति बेला गम्भीर परिणाम आउन सक्छ त्यसैले तुरुन्तै चिकित्सकको परामर्श लिनु अत्यन्तै आवश्यक छ त जन्डिसबाट बस्ने उपायहरूको पनि अलिकति म यहाँ चर्चा गर्न चाहन्छु आफ्नो आहारमा दुध समावेश गर्नु एकदमै राम्रो हो र नियमित रूपमा दुध पिउनु पनि राम्रो हो भनिन्छ दुधमा सम्पूर्ण आवश्यक तत्त्वहरू जुन भिटामिन्स मिनरल्सहरू जो जति हुन्छ नि पोषण तत्त्व भनेर भनौँ न त्यो हुन्छ अरे यसकारण गर्दाखेरि दुध हाम्रो स्वास्थ्यको लागि धेरै नै राम्रो पनि मानिन्छ तर यसो भन्दैमा एकदमै फुल फ्याट दुध भन्दाखेरि पनि सेमी स्किन मिल्क जति हामीले आफ्नो आहारमा आफ्नो भोजनमा समावेश गर्न सक्छौँ त्यति नै राम्रो हो अनि यसै गरिकन पर्याप्त मात्रामा पानी पिउने आफ्नो शरीरलाई एकदमै राम्रोसँगले हाइड्रेटेड राख्ने अर्को एउटा महत्त्वपूर्ण कुरा हो जसले चाहिँ जन्डिसलाई मात्र होइन अन्य थुप्रै स्वास्थ्यसँग सम्बन्धित समस्याहरूमा पनि हामीलाई यसले सुरक्षा दिन सक्छ यसै गरिकन आफ्नो आहारमा चाहिँ उच्च फाइबरयुक्त खानाहरू समावेश गर्नुहोस् अनि सुरक्षित र स्वास्थ्य खाना र सफा पानीको उपभोग गर्नुहोस् यसै गरिकन सङ्क्रमण हुँदा चिल्लो र चिल्लो खानेकुराहरूको सेवन गर्नबाट जोगिनुहोस् राम्रोसँग हाइड्रेटेड रहनको लागि पानी लगायत अन्य तरल पदार्थ पनि पिउनुहोस् अनि आफ्नो आहारमा कार्बोहाइड्रेटयुक्त खानेकुराहरू सँगसँगै पाचन सुधार गर्ने फलफुलहरू समावेश गर्नु पनि राम्रो हो यसै गरिकन रक्सी सेवन राम्रो होइन रक्सी सेवन नगर्नुहोस् अनि हेपाटाइटिस विरुद्ध खोप लिनु पनि अर्को एउटा सुरक्षा गर्नको लागि आफ्नो कलेजोलाई अथवा भनौँ यो समस्याबाट बच्नको लागि उपाय यसरी पनि अपनाउन सकिन्छ अनि औषधिहरूको प्रयोग धेरै नगर्नुहोस् अब हाम्रो बानी चाहिँ कस्तो छ भने अलिकति जे भइहाल्ने बित्तिकै अलिकति पेन किलर्सहरू लिइहाल्ने हाम्रो बानी छ नि त्यो पनि राम्रो होइन कलेजोको लागि अनि यसै गरिकन असुरक्षित यौन सम्पर्कबाट बच्नुहोस् र जन्डिस हुँदा खानपानमा विशेष ध्यान दिन चाहिँ अत्यन्तै आवश्यक हुन्छ त कस्ता कस्ता कुराहरूले चाहिँ नि हामीलाई जन्डिस हुनबाट बचाउँछ भन्ने कुरा अलिकति मैले गरेँ अब अगाडि खाने योग्य चिजहरू अनि नखाने चिजहरू अनि जन्डिस हुने प्रमुख चाहिँ कारणहरूको विषयवस्तुमा म कुरा गर्छु तर त्योभन्दा अगाडि एउटा छोटो साङ्गीतिक विश्राम लिन्छौँ अनि साङ्गीतिक विश्राम पश्चात भने म तपाईँको लागि फेरि पनि जन्डिससँग नै सम्बन्धित बाँकी रहेको यो सामग्री लिएर हाजिर हुन्छु

0: BFPS Gorkha Radio.
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर, त आदरणीय श्रोता पनि एउटा मिठो गीत सुनिसक्नु भएको छ तपाईँले, र यो एउटा छोटो साङ्गीतिक विश्राम लियौँ हामीले कार्यक्रम अन्तर्गतको यो हेल्थ सेगमेन्टमा छौँ। यस अन्तर्गत आज हामी जन्डिसको विषयवस्तुमा केही कुराकानी गर्दैछौँ। पहेँलो रोग भनेर पनि हामी चिन्छौँ जन्डिसलाई, कमलपित्त भनेर पनि भनिन्छ नेपालीमा, खाँटी हामीले उल्टा गर्ने नै हो भने। त आज यही कमलपित्तको बारेमा अलिकति यो जन्डिसको बारेमा कुरा गरिरहेको छु। यो जन्डिस भनेको के हो, अनि यो जन्डिसका लक्षणहरू के कस्ता हुन्छन्, र के कस्ता कुराहरूले चाहिँ हामीले जन्डिसबाट बचाव गर्न सक्छौँ आफ्नो शरीरलाई, आफ्नो स्वास्थ्यलाई भन्ने कुरा त मैले यो छोटो विश्रामभन्दा अगाडि कुरा गरिसकेँ। र अब भने हामी बाँकी रहेको सामग्रीतर्फ अगाडि बढ्छौँ। सबैभन्दा पहिला जन्डिस हुँदाखेरि के कस्ता खानेकुराहरू चाहिँ खान योग्य हुन्छन् भन्ने विषयवस्तुमा कुरा गरौँ है। त सबैभन्दा अगाडि अब यो दोस्रो हाम्रो जुन अंश छ यसलाई सुरुवात गर्नुपर्दा, त जन्डिस हुँदाखेरि हामीले फलफुल र तरकारीहरू प्रशस्त खान सक्छौँ। त्यसमा पनि विशेष गरिकन मेवा जन्डिसको लागि ज्यादै नै राम्रो मानिन्छ। यसै गरिकन स्याउ, खरबुजा, गाजर, चुकन्दर र हरियो पात भएको तरकारीहरू पनि जन्डिसको लागि ज्यादै नै राम्रो मानिन्छ। यसै गरिकन दाल र अन्न, विभिन्न प्रकारका अन्नहरू, होल ग्रेन्सहरू भनेर भनौँ है, जसमा पनि विशेष गरिकन मुङको दाल चाहिँ एकदमै राम्रो मानिन्छ। मुङको दाल र भातलाई चाहिँ एकदमै सादा तरिकाबाट पकाएर खान सकिन्छ। दही र मोही, यो चाहिँ विशेष गरिकन पाचन जुन प्रणाली छ हाम्रो यसलाई सुधार्नको लागि दही र मोहीको प्रयोग एकदमै राम्रो मानिन्छ। अनि यसै गरिकन नरिवलको पानी, जसले चाहिँ शरीरलाई हाइड्रेटेड राख्नमा अत्यन्तै मद्दत पुर्याउँछ। अन्य तरल पदार्थ अनि सादा पानी त भइ नै हाल्यो, त्यसको अलावा नरिवलको पानी शरीरलाई हाइड्रेटेड राख्नको लागि एकदमै सजिलो तरिका पनि हो अनि प्रभावकारी तरिका पनि हो। अनि कागती पानीको पनि कुरा गरौँ, किनभने कागती पानीले चाहिँ कलेजोलाई डिटक्स गर्न मद्दत पुर्याउँदो रहेछ। कागतीमा धेरै नै गुणहरू हुन्छन्, त्यसमध्ये कलेजोलाई डिटक्स गर्ने एउटा गुण पनि हो, जस कारण गर्दाखेरि कागती पानी पिउनु राम्रो मानिन्छ। अनि हल्का खाना खान सकिन्छ, जस्तो कि खिचडी, तरकारी र सुपहरू, अनि पर्याप्त पानी पिउनु पर्छ हाइड्रेटेड रहनको लागि। यी त खान योग्य चिजहरूको कुरा गऱ्यो, अब खाँदै नखाने चिजहरू चाहिँ के हो त कमलपित्त हुँदाखेरि? विशेष गरिकन हामीले बासी, बोसो र तारेको खाना, जस्तै फ्रेन्च फ्राइज, बर्गर, पिज्जा, जुन चाहिँ स्पेसली जङ्क फुडहरू, त सम्पूर्ण रूपमा खान बन्द नै गर्नुपर्छ। अनि प्रोसेस्ड खाद्य पदार्थहरू, जस्तो कि प्याकेटमा भएको स्न्याक्स आदि इत्यादि पनि हामीले खान छोड्नुपर्छ। मसालेदार र पिरो खाना, जस्तै खुर्सानी अचार आदिबाट पनि दूरी बनाउनु राम्रो हो। मासु र माछा, विशेष गरी त्यसमा पनि रातो मासु नखानु नै राम्रो। कफी र मदिरा, जस्तो कफी, चिया र रक्सी आदिको उपभोग पनि राम्रो मानिँदैन। अनि अधिक तेल र घिउ, तारिएको र अत्याधिक तेलयुक्त खानाहरू पनि खानु राम्रो होइन भने बेकरी प्रडक्ट्सहरू, जस्तो कि केक, पेस्ट्री र ब्रेड आदि इत्यादिको प्रयोगबाट पनि जोगिनु पर्छ। त खान योग्य चिजहरू र नखाने चिजहरू, बार्नुपर्ने चिजहरूको बारेमा पनि अलिकति मैले कुरा गरिहालेँ कमलपित्त हुँदा, जन्डिस हुँदा। अब हामी अलिकति जन्डिस हुने प्रमुख कारणहरूको पनि कुरा गरौँ है। त अब लक्षणहरूको त मैले कुरा गरेँ, अब खानेकुरा नखानेकुराको पनि कुरा गरेँ, अब यो जन्डिस हुने प्रमुख कारणहरू के हुन् त त्यस विषयवस्तुमा पनि अलिकति हामी ध्यान दिइहालौँ। र सबैभन्दा पहिला चाहिँ हामी हेपाटाइटिसको कुरा गरौँ, जसलाई चाहिँ लिभर इन्फेक्सन भनेर पनि भनिन्छ। हेपाटाइटिस ए, हेपाटाइटिस बी, हेपाटाइटिस सी, हेपाटाइटिस डी र हेपाटाइटिस ई, विभिन्न प्रकारका चाहिँ नि यो क्याटेगोरी छन् हेपाटाइटिसको पनि। र हेपाटाइटिस ए, बी, सी, डी, ई भाइरसहरूले कलेजोलाई असर गर्दा जन्डिस हुन्छ। यसै गरिकन अत्याधिक अल्कोहल सेवन, यसले कलेजोमा सिरोसिस गराउँछ। सिरोसिस यानि कि स्थायी क्षति निम्त्याउँछ, जसले गर्दा जन्डिस गराउँछ। यसै गरिकन पित्त नलीमा अवरोध, र यो चाहिँ गल स्टोन भनेर पनि भनिन्छ। गल ब्ल्याडरमा ढुङ्गा वा ट्युमरका कारण पित्त नली अवरुद्ध हुँदा जन्डिस देखिन्छ। यसै गरिकन हेमोलाइटिक एनिमिया भनेर अर्को एउटा स्थिति छ। जब शरीरमा रातो रक्त कोशिका छिटो टुट्न थाल्छ, तब बिलिरुबिनको मात्रा अत्याधिक बढ्दै जान थाल्छ। अनि कुनै पनि औषधिको दुष्प्रभाव, जस्तो कि पेन किलर यानि कि प्यारास्टामोल जस्ता कुराहरू भए होइन, अनि केही एन्टिबायोटिकले पनि कलेजोमा असर गर्न सक्छन्। अनि नवजात शिशुमा कलेजो पूर्ण विकसित नहुनु, नवजात शिशुहरूको कलेजो अपरिपक्व हुँदा अस्थायी जन्डिस देखिन सक्छ। यसका अतिरिक्त नियमित रूपमा डक्टरको परामर्श लिनु र निर्देशनहरू पालन गर्नु महत्त्वपूर्ण छ। उचित खानपान सँगसँगै आराम र पर्याप्त निन्द्रा पनि आवश्यक छ, ताकि शरीर छिट्टै ठिक होस्।
त जन्डिस हुने प्रमुख कारणहरूको मैले कुरा गरिसकेको छु आदरणीय श्रोताबिन, र यो कारक तत्त्वहरू जे जति छन् तिनको विषयमा हामीले कुरा गर्यौँ। कतिपयको कारक तत्त्वहरूलाई त हामीले भनौँ न अभोइड पनि गर्न सक्छौँ, जस्तो कि अत्याधिक अल्कोहलको सेवनदेखि लिएर कुनै पनि प्रकारको औषधिको दुष्प्रभाव आदि इत्यादि कुराहरू जुन छ त्यसलाई चाहिँ हामीले अभोइड पनि गर्न सकिन्छ, बस्न सकिने। तर बस्न नसकिने शारीरिक जुन घटकहरू छ त्यसले निम्त्याउने जन्डिसहरूलाई चाहिँ अब के गर्ने, त्यो भइ नै हाल्यो भने कसरी हामीले चाहिँ नै उपचार गर्ने भन्ने विषयवस्तुमा पनि अलिकति कुरा गर्नु है। त अब सबैभन्दा पहिला त शरीरलाई पर्याप्त मात्रामा आराम गराउनुपर्छ, शरीरलाई पर्याप्त आराम दिनु महत्त्वपूर्ण छ जन्डिसको उपचारमा है। अनि यसै गरिकन हाइड्रेसन, प्रशस्त मात्रामा पानी पिउनुपर्छ, यो शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्नमा महत्त्वपूर्ण रहेको छ। यसै गरिकन उचित आहारको पनि कुरा गरौँ, स्वास्थ्य र सन्तुलित आहार खानु महत्त्वपूर्ण छ, ताजा फलफुल सागसब्जी सुप र अन्य हल्का खानेकुरा खानु राम्रो हुन्छ, बोसो तारेको खाना र मसालेदार खाना कम गर्नु नै राम्रो हुन्छ। यसै गरिकन औषधिको कुरा गरौँ, जन्डिसको कारण स्वास्थ्य कर्मी र चिकित्सकले दिनुभएको उपयुक्त औषधि सेवन गर्ने र चेक जाँच नगरिकन औषधि सेवन चाहिँ नगर्ने। अनि घरेलु उपचारमा मेथीको पातको रस, एलोभेरा जुस, चुकन्दर र गाजरको रस, निबुवा पानी आदि घरेलु उपचार पनि उपयोगी हुनसक्छ। यसै गरिकन चिकित्सकीय परामर्श, जन्डिसको कुनै पनि लक्षण देखेमा तुरन्तै चिकित्सकको सल्लाह लिनुपर्छ। अनि यसै गरिकन अल्कोहल सेवन नगर्नु राम्रो हो, अनि यसरी स्वस्थ जीवनशैलीलाई अपनाउनु अत्यन्तै जरुरी छ। जन्डिसको उपचार सेल्फ उपचार यानि कि आत्म उपचार मात्र नभइकन चिकित्सकीय सल्लाह अनुसार नै गर्नुपर्छ, यो कुरालाई हामीले बिर्सनु हुँदैन। जन्डिसलाई सामान्य नठानौँ, यो कलेजो पित्त नली र रगतको समस्याको सङ्केत हुनसक्छ। प्रारम्भिक लक्षण देखिन साथ डक्टरको सल्लाह लिनु आवश्यक छ। स्वस्थ जीवनशैली, स्वास्थ्य खानपान, नियमित स्वास्थ्य परीक्षण र सावधानीपूर्वक औषधि सेवन गरे जन्डिसबाट बस्न सकिन्छ, जन्डिसलाई पूर्ण रूपमा निको बनाउन सकिन्छ। आदरणीय श्रोताबिन, जन्डिसको कुरा मैले गरेँ आजको हेल्थ सेगमेन्ट अन्तर्गतको यो प्रश्नमा, र तपाईँ सबैले पनि यसलाई सुनेर केही न केही महत्त्वपूर्ण जानकारी पाउनुभयो होला भन्ने मैले आशा गरेको छु। त यति नै भन्दै अब अगाडि बढ्नुपर्ने हुन्छ। समयतिर ध्यान दिँदा दिउँसोको 2 बज्ने आँटेको छ, 2 बजे हाम्रो समाचारको पालो, त्यस पश्चात कार्यक्रमको अर्को चरण रहनेछ जसलाई लिएर म फेरि पनि तपाईँको सेवामा ठ्याक्कै हाजिर त हुने नै छु। त अहिले नै को लागि भने अब हाम्रो हेल्थ सेगमेन्टलाई यतिमै सीमित गर्न चाहन्छु, र कार्यक्रमको यो प्रथम चरणलाई पनि यहीँ आएर मैले बिट मार्ने प्रयास गर्दैछु। यो एउटा मिठो गीत तपाईँको पोल्टामा टक्राउँदै म भने अहिले अब एकैछिन ओझेलिन्छु है, त 2 बजेको समाचार पश्चात फेरि भेटौँला।

0: प्रधानमन्त्री पालेन्द्र शाहले सीमाका विषयमा दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपाले पनि सड़कमा प्रदर्शन गरेको छ। आज नेकपाको जनवर्गीय संगठन समन्वय मोर्चाको आयोजनामा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो। प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ता सहभागी थिए। प्रदर्शनमा सहभागी नेकपाका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री पालेन्द्र शाहले माफी माग्नुपर्ने या त राजीनामा दिनुपर्ने बताउनु भएको छ।
1: यो अत्यन्त गैर जिम्मेवारपूर्ण राष्ट्रघाती र हाम्रो राष्ट्रलाई विवादमा पार्नु। अब तपाईँलाई म बताऊँ कि हामी लिम्पिया धुरा र लिपु लेक हाम्रो भूभाग हो र सुगौली सन्धि भन्दा पछि पनि त्यो हाम्रै सम्पत्ति मानिएको भूभाग हो। 15 सालभन्दा अगाडि हाम्रो जनताले त्यहाँ कर तिरेर बसिरहेको हाम्रो नेसनल रेकर्डमै भएको भूभाग हो। त्यो भूभागको लागि हामीले दावी गर्नलाई अब देशको प्रधानमन्त्रीले के पुर्याइदियो त भन्दा तपाईँहरूले पनि हाम्रो बुझ्नु भएको छ अरे, हामीले पनि तपाईँहरूको विचार छौँ भइगयो, अब यहाँ केही पनि कुरा नगरौँ भन्ने ठाउँसम्ममा पुर्याउने परिस्थिति सिर्जना भएको छ। यो अत्यन्तै ठुलो राष्ट्रघाती कदम हो र यस्तो कदम गर्ने प्रधानमन्त्रीले दुईटा कुरा, या त संसदमा गएर मैले झिप्ले गल्ती गरेँ बोल्न नहुने कुरा बोले भनेर माफी माग्नु पर्यो, सच्याउनु पर्यो, होइन भने राजीनामा दिएर बाहिर निस्कनु पर्यो।
0: प्रधानमन्त्रीको अभिव्यक्तिपछि विपक्षी दलहरूले निरन्तर प्रदर्शन गर्दै आएका छन्। डाक्टरको लाइसेन्स परीक्षामा विदेशका भन्दा मुलुकभित्रै चिकित्सा क्याम्पस सबल ठहरिएका छन्। नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा विदेश भन्दा नेपालमै मेडिकल कलेज पढेका विद्यार्थीले नाम निकालेका हुन्। लाइसेन्स परीक्षा दिएका मध्ये 66.95% पास हुँदा स्वदेशी कलेजका विद्यार्थी 76.79% पास भएका हुन्। काउन्सिलले यही जेठ 12-15 गतेसम्म लिएको लाइसेन्स परीक्षामा 2,263 विद्यार्थीले जाँच दिएकामा 1,515 जना पास भएका छन्। नेपालकै मेडिकल कलेजबाट एमबीबीएस तर्फ सहभागी 1,254 परीक्षार्थी मध्ये 963 जना अर्थात 76.79% पास भएका छन्। एमबीबीएस तर्फको लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेजका 93.10% पास भएका छन्। यस्तै बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका 92.21% र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका 91.67% पास भएका छन्। बीडीएस तर्फ गण्डकी मेडिकल कलेजका सबै विद्यार्थी पास भएका छन्। विदेशका मेडिकल कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीको उत्तीर्ण प्रतिशत औसतभन्दा निकै कम देखिएको छ। इजिप्ट, किर्गिस्तान, रुस तथा युक्रेनमा अध्ययन गरेका नेपाली विद्यार्थीको नतिजा निराशाजनक देखिएको काउन्सिलले जनाएको छ। यस्तै भारतका मेडिकल कलेज पढेर आएका मध्ये 42%, चीनमा पढेर आएका 15%, बङ्गलादेशमा पढेर आएका 41%, फिलिपिन्समा पढेका 28% नेपाली विद्यार्थी पास भएका छन्। स्वदेशी मेडिकल कलेजमा बीडीएस पढेका 400 परीक्षार्थीमध्ये 343 जना अर्थात 85.75% उत्तीर्ण भएका छन्। भारतमा बीडीएस पढेर फर्किएका 17 नेपाली विद्यार्थी मध्ये 1 जना मात्र लाइसेन्स परीक्षामा पास भएको काउन्सिलले जनाएको छ। एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकार सर्वसत्तावादी अभ्यासमा लागिसकेको आरोप लगाउनु भएको छ। आज सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महर,
2: नित्यता कार्यक्रममा राष्ट्रपतिले पढ्ने बेलामा प्रधानमन्त्रीको हरकत, प्रधानमन्त्रीको चाहिँ तौर तरिका, त्यो यहाँहरू सबैले देख्नु भएको छ, म त्यहाँ हेरेँ, त्यो एकदम असभ्य, अमर्यादित र लोकतन्त्र विरोधी, होइन संविधान विरोधी, असंसदीय उहाँले त्यो देखाउनु, चाहे उहाँको प्रस्तुति हेर्नुहोस्, चाहे उहाँको चाहिँ उपस्थिति, चाहे उहाँको चाहिँ उहाँको पोसाक, गम्भीर कुरा छ नि। संसदलाई उहाँले नजरअन्दाज गर्ने, उपेक्षा गर्ने, अपमान गर्ने गरिरहनु भएको छ प्रधानमन्त्री। तर सेनाका कार्यक्रममा बडो सजिएर जानुहुन्छ, नेपाली दौरा पोसाक लाउनुहुन्छ, दौरा सुरुवाल टोपी टक्क लगाएर जानुहुन्छ सेनाका जस्तोसुकै कार्यक्रम। त्यसकारण उहाँले चाहिँ संसदलाई अपमान गर्नु भनेको हाम्रो सार्वसत्तालाई अपमान गर्ने कुरा हो, जनतालाई अपमान गर्ने कुरा हो, संविधानलाई अपमान गर्ने कुरा हो, लोकतन्त्रलाई अपमान गर्ने कुरा हो, जनमतको अपमान गर्ने कुरा हो, त्यो काम चाहिँ सरकारबाट भइरहेको छ।
0: पोखरा महानगरपालिका 21 को फोहोर विसर्जन स्थलमा 3 ग्रेनेड बम फेला परेका छन्। महानगरका विभिन्न क्षेत्रबाट संकलन गरी ल्याइएको फोहोरमा कमाडी वस्तु संकलन गर्ने क्रममा संकलनकर्ता रिमा शेर्पाले ती बम फेला पार्नु भएको हो। पोखरा 17 को रातो पैरा र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय आपसका क्षेत्रबाट फोहोर संकलन गरी ल्याएको महानगरपालिकाको गाडीले खसालेको फोहोरमा ती बम भेटिएका हुन्। संकलनकर्ता शेर्पाले बोराभित्र रहेका शंकास्पद वस्तुलाई चलाउन खोज्दा त्यहाँका कार्यरत इसका बेचर चालकले देखेर तत्काल सुरक्षित राख्न लगाउनु भएको थियो। त्यसपछि वडा प्रहरी कार्यालय पैदानको टोलीले घटनास्थल पुगेर सोचेतलाई आफ्नो नियन्त्रणमा लिएको छ।

0: हजुर त आदरणीय श्रोतावृन्द बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यतिखेर र यो बेलामा अब भने आजको कुराकानीतर्फ म तपाईँलाई लिएर जाँदैछु र आजको कुराकानीको लागि चाहिँ म एसक्यूबिजीतर्फ लाग्दैछु जहाँ हुनुहुन्छ हाम्रो भाइ मेजर अनिल गुरुङ जो चाहिँ SO2 / कमान्डर GSPSको पदमा बसेर अहिले काम गरिराख्नु भएको छ. स्पेसली हामी यो GSPSकै काम कर्तव्य सम्बन्धी कुराकानीहरू गर्नेछौँ अनि साथसाथमा अब GSPSको चाहिँ 15th year एनिभर्सरी मार्क गर्दै हुनुहुन्छ उहाँहरूले यो साल र यस विषयवस्तुमा पनि हामी कुरा गर्नेछौँ. स्पेसली उहाँहरूले चाहिँ थुप्रै कामहरू थुप्रै कुराहरूलाई चाहिँ समर्दै हुनुहुन्छ टु मार्क दिस अकेजन. त्यो कारण गर्दाखेरि त्यसमा पनि हामी कुराकानी गर्नेछौँ अनि साथसाथमा हामी बहिनी सुषमा गुरुङ जो चाहिँ हाम्रो भाइको धर्मपत्नी पनि हुनुहुन्छ र GSPS लेडिजहरूको लागि चाहिँ उहाँ एउटा चाहिँ मदरली फिगर पनि भनौँ होइन, उहाँको रोल एन्ड रेस्पोन्सिबिलिटी त्यो हिसाब किताबले पनि डिफाइन भएको छ र उहाँसँग पनि हामी कुराकानी गर्नेछौँ र उहाँहरू दुवैजनालाई सबैभन्दा पहिला त मैले स्वागत गरेँ. भाइ अनि बहिनी तपाईँहरू दुवैजनालाई नमस्कार अनि स्वागत भन्नु पर्यो आजको कुराकानीमा.
1: दिदी नमस्ते.
0: हजुर, कुराकानीलाई अगाडि बढाउनु पर्दा भाइ सबैभन्दा पहिला त अब यो GSPS भनिरहँदाखेरि पहिला त अब यो हामीले चाहिँ क्लार्क्स भनेर भन्थ्यौँ होइन, बाबुजी भनेर पनि भन्ने एउटा चाहिँ एउटा पल्टने भाषामा त्यो चलन थियो पहिला. 15 वर्ष अगाडि यो GSPSको फर्मेसन भयो, त्यहाँदेखि चाहिँ अब GSPS यानि कि गोर्खा स्टाफ एन्ड पर्सनल सपोर्ट भनेर अब यो एउटा चाहिँ भनौँ सम्पूर्ण हाम्रो यस सम्बन्धी काम गर्ने दाजुभाइहरूलाई चाहिँ समेटेर एउटा छुट्टै इन्टिटी यो बनेको छ र 15 वर्ष तपाईँहरूले पुरा गरिसक्नु भएको छ. यो लाइटमा फर्केर हेर्दा सबैभन्दा पहिला मैले GSPS फर्मेसनबाट नै सुरु गर्न चाहेँ कुरा भाइ, यो GSPS फर्मेसन किन भयो? पहिला पनि काम त चलिरहेको थियो तर यो किन आवश्यकता भयो, किन यसरी फर्म गरियो भन्ने कुराबाट आजको यो कुराकानीलाई अगाडि बढाउँ कि भाइ.
1: दिदी धन्यवाद. हजुरले भने जस्तै विगतमा अब बाबुजी क्लर्कहरू अनि आफ्नो चाहिँ पल्टनमा चाहिँ सब्ज्युट भएर विगतका हाम्रो अग्रजहरू चाहिँ काम गर्नुहुन्थ्यो तर अन्टिल 1994 जब आरजीआर क्लर्क भनेर चाहिँ फेरि फर्म भयो नि त्यतिखेर चाहिँ हामी आरजीआर क्लर्क भनेर फेरि क्याप ब्याज लगाएर चाहिँ फेरि हरेक पल्टनमा चाहिँ आरजीआर क्याप ब्याज लगाएर सेम काम गरेर हामी हिँड्दै थियौँ र हाम्रो अग्रजहरूले भनेअनुसार चाहिँ के भयो भने अब आरजीआरले फेरि आरजीआर क्लर्क त हो तर पक्का आरजीआर हो कि होइन, इन्फेन्ट्रियर हो कि होइन भन्ने कुराहरू पनि क्वेसन आगो भन्ने मैले बुझ्यो तर रियल आफ्नो आइडेन्टिटी के हो भनेर चाहिँ हामीले चाहिँ एजिसी एसपिएसले गर्ने काम अनि एसपिएससँगको चाहिँ साथमा चाहिँ हामी हिँड्नको लागि चाहिँ के चाहिँ ड्रेस टर्नआउट अनि डिसिप्लिन अनि ड्रेस कोडहरू चाहिँ के लगायो भने ठिक हुन्छ अनि हाम्रो ट्रेडलाई चाहिँ कसरी डिस्क्राइब गरिन्छ भन्ने कुरालाई चाहिँ धेरै मध्यनजर लगाएर चाहिँ GSPSको फर्मेसन हुनुपर्छ भन्ने चाहिँ उहाँहरूले चाहिँ दृढ राखेर चाहिँ त्यो 30 जुन 2011 चाहिँ हाम्रो GSPSको चाहिँ खडा भयो भनौँ अनि फर्मेसन भयो. दिदी
0: हजुर, अब आजको मितिमा अब आजको यो 2026 सन्दर्भमा कुरा गर्नुपर्दा 15 वर्ष तपाईँहरूले चाहिँ GSPS फर्मेसन भएदेखि यता काम गरी आउनु भएको रहेछ. अब यो 15 वर्षको ओभरभ्यू है भाइ, अब तपाईँ एज अ कमान्डर GSPS अहिले मैले यो सोध्न चाहे कस्तो रह्यो त GSPSको लागि इन टर्म्स अफ ग्रोथ एन्ड इन टर्म्स अफ तपाईँहरूको आफ्नो रोल्स एन्ड रेस्पोन्सिबिलिटीको इभल्भमेन्ट पनि भनौँ न.
1: हजुर, एकदम गम्भीर प्रश्न हो दिदी तर अब मैले भन्नुपर्दा म आफैले एउटा आरजीआर क्लर्कको हिसाबले काम गर्दै आउँदाखेरि मैले देखेको त्यो परिवर्तनहरू निकै फरक. अब पहिला हाम्रो काम गराइहरू चाहिँ यो फाइनेन्स सम्बन्धी चाहिँ हाम्रो गोराहरूले मात्र काम गरिदिन्थ्यो भने अहिले चाहिँ हरेक कार्यक्षेत्रमा गोरा नेपाली गोर्खाली भनेर चाहिँ त्यो विभाजन भएको छैन. जति पनि पहिला हाम्रो रावहरू दायहरूले भाइहरूले गर्न नपाउने त्यो कामहरू चाहिँ अहिले चाहिँ प्लेन लेभल फिल्डमा नै हामीलाई चाहिँ विश्वास गरेर उहाँहरूले चाहिँ त्यो जिम्मेवारी दिएको छ. अनि पहिला म सिपाही हुँदाखेरिको भाइहरूको ट्रेनिङदेखि लिएर अनि उहाँहरूको चाहिँ कार्यशैली अनि कार्य विभाजनहरू अलि बढी बोझ भएको देख्छु अनि उहाँहरूले गर्ने त्यो डिफरेन्स र अहिलेको हाम्रो काम गराएको डिफरेन्स चाहिँ अलिक फरक नै छ. अनि हाम्रो जमानाको के अरे क्लर्क र अहिलेको भाइहरूको ट्रेनिङदेखि लिएर उनीहरूको डेलिभरी अनि साहबहरूको ट्रेनिङ अनि डेलिभरी अनि जिम्मेवारी अलि अझै बढेको छ भन्ने चाहिँ मलाई लागेको छ. दिदी
0: हजुर भाइ, विच इज अ भेरी गुड न्युज भन्नुपर्छ. यही सन्दर्भमा ठ्याक्क मलाई के याद आयो भने भाइ, लास्ट टाइम क्याट्रिकमा यो हाम्रो गोर्खा ट्रेनिङ कम्पनीमा जाँदाखेरि एकजना जिएसपिएसको मेम्बर हुनुहुन्थ्यो र उहाँले चाहिँ नट ओन्ली क्लरिकल काम मात्र नभइकन अलिक ट्रेनिङहरूमा पनि अन द फिल्ड पनि गएर चाहिँ काम गर्दै हुनुहुँदो रहेछ क्या. अनि उहाँले आफैले पनि भन्नुभयो यो चाहिँ हाम्रो लागि अलिकति नयाँ मौका पनि हो, नयाँ एउटा चाहिँ अनुभव पनि हो भनेर. यसरी जिएसपिएसका पर्सनलहरू चाहिँ अब अलिकति अन्य फिल्डहरूतिर पनि ब्रान्च आउट हुन सक्ने स्थिति बनेको हो कि जस्तो लाग्यो मलाई भाइ. तपाईँको भनाइ के छ यसमा?
1: त्यो एकदम ठिक कुरा हो दिदी. अनि अहिले हाम्रो भाइहरू लेट्स से सेक्सन कमान्डर क्याट्रिकमा पनि सेक्सन कमान्डर रोलमा पनि उहाँहरू चाहिँ कार्यरत हुनुहुन्छ. अनि यो अहिले लेटेस्ट अपडेटमा चाहिँ स्यान्डर्सको इन्स्ट्रक्टर रोलमा पनि एकजना हाम्रो साजन अमित भाइ चाहिँ सेलेक्ट हुनुभएको छ. अनि त्यो हाम्रो क्लरिकल स्फेयरमा मात्र बसेर होइन कि बाहिर अरू E1 E2 जबतिर पनि हाम्रो भाइहरूको क्षमता अनुसार चाहिँ उहाँले कोसिस गर्यो भने अनि सक्सेसफुल भएको मैले देख्छु. अनि क्लर्क भनेर क्लरिकल काम मात्रै गर्नुपर्छ अनि त्यसैमा सीमित छ भन्ने चाहिँ छैन दिदी. अनि तपाईँको क्वालिटी क्यालिबर अनि क्यापासिटीले भ्याउँछ भने ओपन कम्पिटिसनमा लडेर पाउने कुराहरू, त्यसमा चाहिँ आई थिङ्क त्यस्तो भेदभाव अथवा डिस्क्रिमिनेसन केही छैन दिदी.
0: हजुर, एकदमै पोजिटिभ यो एउटा चाहिँ कुरा जस्तो लाग्छ भाइ मलाई पनि होइन. र त्यो लास्ट टाइम क्याट्रिकमा जाँदाखेरि त्यो कुरा भएको थियो, त्यो भाइसँग भेट भएको थियो. अनि अब तपाईँले पनि अहिले यो कुरालाई चाहिँ भनी पनि हाल्नुभयो, अब सानोसम्म पनि कसरी अब अर्को जिएसपिएसको भाइले चाहिँ ब्रान्च आउट गर्नुभएको छ भन्ने कुरा. र यो कुरा सुन्दाखेरि चाहिँ अब यो भनौँ न 15 वर्षको यो टाइममा चाहिँ यो टाइम लाइनमा चाहिँ नि जिएसपिएसले चाहिँ निकै नै उन्नति प्रगति गरेको जस्तो मलाई लाग्यो भाइ, विच इज अ भेरी गुड थिङ अगेन. र अब यसैमा अब जिएसपिएसका हाम्रो सदस्यहरू त चारैतिर छरिएर बस्नु भएको हुन्छ, विभिन्न पल्टनहरू विभिन्न युनिटहरूमा चाहिँ उहाँहरूले चाहिँ अट्याच भएर त्यो आफ्नो सर्भिस दिइराख्नु भएको हुन्छ. यस्तोमा चाहिँ अब एज अ युनिट भनौँ न अब जिएसपिएसको मात्र एउटा यसलाई छुट्टै एन्टिटीको रूपमा हेर्दाखेरि यसको म्यानेजमेन्टहरू भयो, यसको चाहिँ वेलफेयरहरू भयो आदि इत्यादि कुराहरू चाहिँ कसरी म्यानेज हुन्छ भनेर सोध्न मन लाग्यो भाइ मलाई यतिखेर.
1: एकदम राम्रो प्रश्न गर्नुभयो दिदी. अनि हाम्रो हरेक अरू पल्टनहरू जस्तो 1 हजार 2 हजार होइन अरू हाम्रो कोर युनिटको के अरे पल्टनहरू छ उहाँहरूको चाहिँ अब सबैको चाहिँ चेन अफ कमान्ड अनि गोर्खाली कन्टेक्समा हेर्ने भने गोर्खा मेजर साहबहरू हुनुहुन्छ. तर हाम्रो कन्टेक्समा चाहिँ जिएसपिएस एकदम हरेक पल्टनसँग अथवा बाहिर गोरा पल्टन पल्टनतिर पनि काम गरिरहेको छ. अनि म्यानेजमेन्टको हिसाबले चाहिँ यसो हेर्दाखेरि अलिक गाह्रै पो हुन्छ कि भन्ने पनि देख्छ. तर मैले हेर्दाखेरि हाम्रो जिएसपिएसको एउटा हामीले चाहिँ परिवार को हिसाबले चाहिँ हामीले हेर्छौँ. अनि जहाँ भए पनि हाम्रो डिफ्रेन्ट मिन्स अफ कम्युनिकेसनहरू छ, अब सिग्नल ग्रुप छ, वाट्सएप ग्रुप छ, भाइबर पनि छ, अनि मिलिट्री एमओडी इमेल थ्रु यो हुँदैछ भनेर चाहिँ हामीले टाइमली म्यानरमा चाहिँ अपडेट गर्छौँ. अनि भाइहरू जुनियर मोस्ट होस् अथवा सिनियर लेभलको स्टाफहरू कुनै रेस्ट्रिक्सन छैन, उहाँहरूले चाहिँ एउटा इन्फर्मल फर्मल्ली उहाँहरूले चाहिँ बुझ्ने पर्ने अथवा उहाँहरूको आवश्यकता के छ, केही इस्युजहरू कन्सर्नहरू छ भने थ्रु हाम्रो अफिसियल मिन्सबाट पनि उहाँहरूले भन्नुहुन्छ. अथवा पर्सनल कुराहरू छ भने मलाई डाइरेक्ट एनी टाइम सोसियल आवर्समा चाहिँ उहाँहरूले चाहिँ कन्ट्याक्ट गर्ने गरेको छ. अनि करियर म्यानेजमेन्टदेखि लिएर एसाइनमेन्टदेखि लिएर वेलफेयरदेखि लिएर अनि यो मिसिलेनियस कुराहरू सबै कुनै रेस्ट्रिक्सन नराखिकन उहाँहरूले चाहिँ एउटा सभ्य रूपमा चाहिँ मलाई अथवा मेरो डेप्युटी हाम्रो वाइसी जिएसपिएस अथवा सान मेजर जिएसपिएस देवान राई भाइ हुनुहुन्छ, हामी दुईजनालाई चाहिँ उहाँहरूले टाइमली म्यानरमा अथवा एट एनी टाइम चाहिँ परेको खण्डमा उहाँहरूले चाहिँ हामीलाई चाहिँ कम्युनिकेसन अथवा कन्ट्याक्ट गर्नुहुन्छ.
0: ल भाइ, मजाले तपाईँले बताइदिनु भयो अब हामीलाई चाहिँ भनौँ न जिएसपिएसले चाहिँ कसरी काम गर्छ त भन्ने कुरा पनि तपाईँले बताइदिनु भएको छ, अलिकति हाम्रो कन्फ्युजनलाई पनि दूर गरिदिनु भएको छ तपाईँले. र अब यो कुरालाई यतिमै थाँती राख्दै हामी एउटा छोटो ब्रेक लिन्छौँ है. अनि यो छोटो ब्रेक पश्चात चाहिँ फेरि हामी अगाडि कुराकानीलाई जोड्छौँ. यो 15 वर्षको जुन तपाईँहरूको विशेष अवसर छ, यसलाई कसरी माग गरिराख्नु भएको छ, अहिलेसम्म के गर्नुभयो, अनि अब अगाडि बाँकी रहेको वर्षको चाहिँ बाँकी रहेको समयमा के कस्तो चाहिँ कुराहरू आउँदैछन् त्यो विषयवस्तुमा कुरा गर्छौँ एकैछिन पश्चात है त.
1: BFBS, Gorkha Radio.

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS कुलकर्म रेडियो हो।

0: हजुर त प्रिय श्रोता पनि बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यतिखेर र यो बेलामा अब भने हामी फेरि पनि अगाडि कुराकानीलाई जोड्दैछौँ र आज कुराकानीमा मसँग हुनुहुन्छ हाम्रो भाइ मेजर अनिल गुरुङज्यू जो एचक्युबिजीबाट हुनुहुन्छ यतिखेर एसओ टू एन्ड कमान्ड जिएसपिएसको रूपमा मैले उहाँलाई आज यहाँ कार्यक्रममा यो कुराकानीमा चाहिँ निम्त्याएकी हुँ र उहाँसँगको भलाकुसारीलाई अब अगाडि जोड्छु म उहाँको साथमा बहिनी सुषमा गुरुङ उहाँको धर्मपत्नी पनि हुनुहुन्छ उहाँसँग पनि हामी एकैछिन पश्चात कुराकानी गर्नेछौँ अब भाइ तपाईँलाई कार्यक्रममा यो कुराकानीमा फेरि पनि मैले वेलकम ब्याक भन्न चाहेँ र अब यो 15 वर्ष पुगेको छ जिएसपिएस फर्मेसन भएको 2011 यसको फर्मेसन भएको भन्ने कुरा तपाईँले अघि नै बताइसक्नु भएको छ र यो 15 वर्ष भन्ने बित्तिकै इट्स अ गुड अमाउन्ट अफ टाइम भनौँ न होइन 1.5 दशकको समय हो त्यस कारण गर्दाखेरि यसमा तपाईँहरूको अचिभमेन्ट्स तपाईँहरूको चाहिँ ग्रोथको पनि हामीले कुरा गरिसकेका छौँ अब यो 15 वर्षको विशेष अवसरमा चाहिँ जिएसपिएसले यो सालभरि नै विभिन्न कार्यक्रमहरू गरेर यसलाई मार्क गर्ने कुरा तपाईँले गरिसक्नु भएको थियो र गर्दैछ भनेर पनि भन्नुभएको थियो र त्यस विषयवस्तुमा कुरा गऱ्यौँ यति बेलासम्म आइपुग्दाखेरि अब के कस्तो तपाईँहरूले चाहिँ भनौँ न प्रोग्रामहरू अथवा के कस्तो इभेन्ट्सहरू गरेर चाहिँ 15 वर्षलाई विशेष बनाउने कुरामा चाहिँ अगाडि बढ्नु भएको छ त्यो कुराबाट अब यो दोस्रो चरणको हाम्रो कुराकानीलाई सुरुवात गरौँ है भाइ
1: हस् दिदी दिदी 15 वर्ष हिजो जस्तो लाग्छ तर अब 15 वार्षिक उत्सव अब जुनमा 20 जुनमा मनाउने कार्यक्रम भव्य रूपमा चाहिँ भित्रभित्र प्रिपरेसन भइरहेको छ अहिलेसम्म हामीले चाहिँ 15 वर्ष मनाउनको लागि चाहिँ 5 पिक्स च्यालेन्ज हामीले सम्पन्न गरिसकेका छौँ अप्रिल महिना 5 पिक्स किन अनि त्यसमा के थियो भन्ने कुरा चाहिँ तपाईँलाई अलिकति बताउन गइरहेको छु 5 पिक्स भन्नाले चाहिँ यो ग्लेमेक अथवा हर्कबीर हिल भन्ने चाहिँ स्कटल्यान्डको चाहिँ आइल अफ स्काई भन्ने ठाउँमा छ त्यो हर्कबीर भन्ने हर्कबीर थापा सार्जन हर्कबीर थापाले चाहिँ 1899 चाहिँ खाली खुट्टाले अप डाउन त्यो हिल चाहिँ 55 मिनट्समा गरेको रहेछ अनि त्यसको त्यसको नाममा चाहिँ एउटा विस्की पनि ब्रान्ड गरेर चाहिँ गोर्खा म्युजियमले बेच्ने गरेको छ दिदी अनि हाम्रो पुर्खाहरूको इतिहासलाई केलाएर जाँदाखेरि मसँग पर्सनल रिलेसनसिप अथवा मेरो परिवारसँग केही नजोडे पनि हामीले एउटा गोर्खालीको इतिहाससँग जोडेको नामलाई चाहिँ केही हामीले चाहिँ प्रिजर्भ गर्नुपर्छ भन्ने किसिमले चाहिँ हामीले हर्कबीर हिल फर्स्ट दिन चढ्यौँ त्यो पछि बेन्डेभेस अब युकेको अथवा स्कटल्यान्डको हाइस्ट पिक त्यहाँदेखि स्काइबल पिक नोटोनिया अनि पेनिफिन त्यो हाम्रो आरजीहरूको स्टाफ अनि गुरुजीहरूलाई चाहिँ धेरै एकदम थाहा भएको अब पेनिफिन डाँडा पनि चढ्यो ओभरअल चाहिँ च्यारिटी चाहिँ हामीले दिदी गोर्खा म्युजियमको अहिले रेस्टोरेसन प्रोजेक्ट कायदालाई चाहिँ हामीले केही एउटा जिएसपिएस क्याबबाजले सानो क्याबबाज भए पनि केही गर्न सकौँ भनेर हामीले त्यतातिर च्यारिटीतिर फोकस गरेर पैसा उठाउँदैछौँ त्यति अनि अलिकति भयो भने हाम्रो सिस्टर कोर एजिसिएसपिएसको हेडक्वार्टरलाई पनि च्यारिटीमा अथवा हामीले रकमहरू मात्रै माग्नु सट्टा केही पनि हामी फेरि दिन इन रिटर्नमा दिन सक्छौँ भनेर त्यो पनि गर्ने प्लान छ त्यसले
0: त भाइ तपाईँहरूले अब यो 5 पिक च्यालेन्ज सकाइसक्नु भएको छ तर जुन फन्ड रेजिङको सिलसिला छ त्यो जारी छ कि त्यो पनि तपाईँहरूले बन्द गरिसक्नु भएको छ किनभने अब यो जारी छ भने चाहिँ अझै पनि हाम्रो यो कुराकानी सुनेर बस्ने हाम्रो श्रोताहरूले कसैले केही चाहिँ च्यारिटीको लागि म डोनेट गर्न चाहन्छु भन्ने खालको चाहिँ उहाँहरूको भावना छ भने चाहिँ उहाँहरूले अब डोनेट गर्न सक्नुहुन्छ यदि समय छ भने त्यसो पनि अलिकति बताइदिनुहोस् न
1: इभेन्ट कम्प्लिट भयो भने दिदी हामीले यस्तै के अरे मिडिया थ्रु कसैले अथवा ढिलो चाँडो सुनेर चाहिँ अझै मैले पनि दिन्छु सहयोग गर्छु भन्ने त्यो उहाँहरूको विचार छ भने 30 जुनसम्म चाहिँ त्यो ओपन नै रहनेछ त्यो लिङ्क अनि आई थिङ्क हाम्रो कम्स अफिसर मिक ल्याटरले पनि जिबिएको वेबसाइटतिर हालेको थियो अनि यदि कसैलाई चाहिँ त्यो इच्छुक छ भने त्यसलाई हामीलाई सहयोग गर्न सक्नुहुनेछ भन्ने चाहिँ मैले यही तपाईँको बिएबिएस रेडियो थ्रु एउटा विनम्र अनुरोध अनि जो जतिले दिइसक्नु भएको छ उहाँहरूलाई चाहिँ धन्यवाद दिन चाहन्छु म अनि मेरो टिमको तर्फबाट त्यति
0: हजुर र अब यो चाहिँ अब भइहाल्यो तपाईँहरूको यो 5 पिक च्यालेन्ज पुरा गरिसक्नु भएको छ र एजिसी ट्रिपल क्राउनको पनि कुरा गरिदिनुहोस् न भाइ त्यहाँ पनि तपाईँहरूको चाहिँ धेरै टिमहरूले यो विशेष गरिकन 15th एनिभर्सरीलाई मार्क गर्नको लागि भाग लिएको भन्ने सुनेको छु अलिकति त्यसको सत्य तथ्य के छ हामीलाई बताइदिनुहोस् न त.
1: हजुर दिदी, एउटा मैले फाइभ पिक्समा अलिकति एउटा कुरा जोड्न चाहे. फाइभ पिक्समा चाहिँ 15th एनिभर्सरी कसरी मान्ने भन्दाखेरि चाहिँ 15 एटलिस्ट हाम्रो प्राइभेट जुनियर मोस्ट भाइदेखि म सिनियर मोस्ट कमान्डरको लेभलसम्म चाहिँ हरेक ऱ्याङ्कको चाहिँ एटलिस्ट एकजना मेम्बरले चाहिँ भाग लिनु पर्यो. त्यसमा चाहिँ 15 केजी चाहिँ ब्यागमा एटलिस्ट विदाउट वाटर अथवा हाम्रो खानेकुरा, अनि अन टप अफ यी माउन्टेनमा चाहिँ हामीले चाहिँ लाने हाम्रो उद्देश्य. त्यो हामी सफल पनि भयो. हामीसँग इन टोटल 16 क्लाइम गर्यो, तर 2 भाइहरूले चाहिँ हामीलाई एडमिन वेलफेयर हेर्नुभयो. त्यही भएर अरू भाइहरूले फेरि हाम्रो नाम आएन साहब भनेर फेरि मलाई क्वेसन गर्नुभन्दा अगाडि नै तपाईँले क्ल्यारिफाई गरिदिनु पर्यो होइन. त्यस्तै गरी फेरि 15th भन्ने त्यो हाम्रो नम्बर छ नि, त्यसलाई फोकस गरेर फेरि एउटा जिएसपिएसको एउटा सानो कोडबाट चाहिँ हामीले फेरि 15 एटलिस्ट टिम ट्रिपल क्राउनमा चाहिँ यो वर्ष भाग लिने प्लान थियो. तर हाम्रो चाहिँ 18 टिम चाहिँ भाग लिन सफल भयो. अनि ओभरअल फेरि लास्ट इयर जस्तै यो वर्ष पनि ओभरअल च्याम्पियन हाम्रो जिएसपिएस नै भयो. एजिसीभित्र होइन 3-4 क्याप ब्याच छ, त्यो मध्ये चाहिँ जिएसपिएसले चाहिँ ओभरअल च्याम्पियन मार्च एन्ड सुट मेल स्केल अनि ओभरअल सेक्सन जितेर चाहिँ फेरि हामी सबैलाई चाहिँ गर्वान्वित बनाएको छ. अनि म एज अ कमान्डर अफिसर साहबहरूको पनि टिम थियो, म आफै पनि भाग लिएँ. जुनियर मोस्ट भाइहरूले चाहिँ गरेको त्यो जोस अनि आई थिङ्क डिटर्मिनेसन हेर्दाखेरि म एकदम खुसी छु. अनि कर्नल अफ द रेजिमेन्ट हाम्रो ब्रिगेडियर ग्रिफिथले चाहिँ उहाँ अमेरिकाबाट चाहिँ बधाईको सन्देश पनि पठाउनु भएको थियो. अनि इन्क्लुडिङ हाम्रो दिदी बहिनी अनि भाइहरू जसले भाग लिएन, सबैको तर्फबाट चाहिँ म अनि मेरो फ्यामिलीको तर्फबाट पनि त्यो भाइहरू साहबहरू सबैलाई वन्स अगेन फेरि थ्याङ्क यू वेल डन भन्न चाहन्छु.
0: हजुर भाइ, एकदमै 15 यो एनिभर्सरीको अवसरमा तपाईँहरूको जति पनि इभेन्ट्सहरू तपाईँहरूले चाहिँ गरिराख्नु भएको छ, त्यसलाई चाहिँ 15-15 नम्बरले चाहिँ नि त्यहाँनिर तपाईँहरूले चाहिँ भनौँ न पुरा गर्ने कोसिस गरिराख्नु भएको रहेछ जस्तो लाग्यो मलाई. जस्तो कि 15 चाहिँ तपाईँहरूको टिम उसमा हाम्रो फाइभ पिक च्यालेन्जमा, अनि फेरि 15 टिम नै एजिसी ट्रिपल क्राउनमा राख्ने तपाईँले जुन कोसिस गर्नुभएको थियो त्यसमा त अझ 18 टिम भएछ. सो मच द बेटर. त्यो हिसाब किताबले नम्बर 15 इज भेरी इम्पोर्टेन्ट होइन भाइ? हजुर भाइ, अब यो 2 त भइसकेको इभेन्टहरू भयो, अब बाँकी रहेको चाहिँ के कस्ता छन् त नि? अब यही स्पेसली यो 15th एनिभर्सरी मार्क गर्नको लागि, यो हुन त तपाईँहरूको 20 स्पेसल सेलिब्रेसन त आफ्नो ठाउँमा छँदैछ, तर यो वर्ष दिनभरिलाई तपाईँहरूले यो सिलसिलालाई चाहिँ अगाडि बढाइराख्नु भएको हुनाले अब अगाडि के छन् त भाइ भनेर सोध्न मन लाग्यो मलाई.
1: तपाईँको जिज्ञासा एकदम राम्रो दिदी. यो 15 अहिले चाहिँ दुईटा इभेन्टमा त ठिकै भयो जस्तो लाग्यो दिदी. अब यो मेरो लास्ट त्यो 15 भन्ने नम्बरलाई चाहिँ पुरा गर्ने फेरि अर्को धोको चाहिँ यो ट्रेल वकरमा छ दिदी. यो सेप्टेम्बरमा हुँदैछ. अनि ट्रेल वकरमा 100 होइन एटलिस्ट 4 टिम हुन्छ. अनि 15 टिम बनाउनु चाहिँ एटलिस्ट 60 सदस्य हुनु पर्यो. अनि सपोर्ट ग्रुप त छँदैछ होइन, त्यसको त अब छुट्टै हिसाब छ. अब हाम्रो भाइहरू अनि साहबहरूलाई चाहिँ मैले मेरो कमिटमेन्ट अथवा मेरो रिक्वेस्ट प्लस हामी एज अ फ्यामिली चाहिँ फेरि लास्ट अब 15 टिम एटलिस्ट ट्रेल वकरमा भाग लिएर पैसा जिडब्ल्यूलाई उठाउने त छँदैछ. तर 15 टिम अलमोस्ट वान अफ द स्मलेस्ट क्याप ब्याच भए पनि हामीले चाहिँ 15 टिम पुस गरौँ न त, क्वाइट स्ट्रेच होला, तर जे भए पनि एउटा मिल्यो भने एज अ फ्यामिली एज अ टिम गर्न सक्छौँ कि भन्ने मेरो विचार छ दिदी. अनि त्यसमा भाइहरू साहबहरूले चाहिँ अवश्य साथ दिनुहुनेछ भन्ने चाहिँ मेरो आशा.
0: हजुर, अब यो 15 टिममा हाम्रो दाजुभाइहरूको मात्र टिम नभएकन दिदी बहिनीहरूको पनि टिम हुन्छ होला नि त भाइ होइन?
1: एउटा टिम चाहिँ हाम्रो दिदी बहिनीको हुने हल्ला छ दिदी. अब त्यसमा चाहिँ मैले दिदी बहिनीहरूलाई बिचरा अब सजिलो छैन, अब कति फ्यामिली के अरे विथ यङ चिल्ड्रेनहरू हुनुहुन्छ, कति अब फुल टाइम काम गर्नुहुन्छ होइन. मैले सोधेको छु अनि बहिनीहरू विचार गरिदिनुहोस् भनेर भन्ने अब मेरो कर्तव्य हो दिदी. अनि उहाँहरूलाई जबरजस्ती गर्नु पनि भएन. अनि आई थिङ्क हाम्रो बहिनीहरू जोसी नै हुनुहुन्छ. अनि मेरो वाइफको तर्फबाट पनि यसो बहिनीहरूसँग एक्चुअली कुरा गरेर बहिनीहरूलाई यसो साथ दिनुपर्छ अथवा टिम इन्ट्री फीदेखि लिएर वेलफेयर सपोर्ट अनि सर्भिस सपोर्टतिर हामीले गर्नुपर्ने के छ त्यो चाहिँ हामी गर्छौँ है भनेर भनिराखेको छु. के अरे दिदी, हेरौँ कसो हुन्छ दिदी.
0: पक्कै पनि. हजुर भाइ, अब यही नोटमा हामी एउटा छोटो विश्राम फेरि पनि लिन्छौँ र विश्राम पश्चात हामी जिएसपिएसको नेपाल कपको सहभागिताको कुरा गर्छौँ. अनि साथसाथमा यो लेडिज भलिबल टिम जिएसपिएसको लास्ट इयरदेखि चाहिँ खडा भएको कुरा पनि तपाईँले गर्नुभएको थियो, त्यस विषयवस्तु पनि अलिकति म बहिनीसँग कुरा गर्नेछु. अहिलेको लागि एउटा छोटो विश्राम लिउँ है त.
1: हजुर दिदी.

0: गोर्खा रेडियो
1: के तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

0: on radio.
1: हजुर दा आदरणीय श्रोता पनि बिएबिएस को रेडियो सुन्दै हुनुहुन्छ यतिखेर र आज भने कुराकानीमा हाम्रो भाइ हुनुहुन्छ मेजर अनिल गुरुङ र उहाँ चाहिँ एसओ टू अनि कमान्डर जिएसपिएसको पदभार सम्हाल्दै अहिले एचक्युबिजीमा आबद्ध हुनुहुन्छ र हाम्रो साथमा आज कुराकानीको लागि अलिकति समय दिनुभएको छ उहाँले र यो कुराकानीलाई अब अगाडि बढाउँछु म र बहिनी सुषमा गुरुङ पनि हुनुहुन्छ उहाँसँग पनि अब एकैछिनमा म कुरा गर्ने नै छु अहिलेको लागि भाइ

0: पनि तपाईँलाई कुराकानीमा स्वागत गर्न चाहे अनि मैले अघि यो छोटो ब्रेक भन्दा अगाडि नेपाल कपको पनि कुरा गर्छु भनेर भनेको थिएँ. अब नेपाल कप त एभ्री इयर नै आउँछ, एभ्री इयर नै सबैजनाको लागि चाहिँ ब्रिगफ कर्खाजको लागि भनौँ न यो एकदमै महत्त्वपूर्ण एउटा स्पोर्टिङ क्यालेन्डरको एउटा चाहिँ इभेन्ट पनि हो. अब जिएसपिएसको पनि हामीले गत केही वर्षहरूदेखि नै यसको चाहिँ पर्फर्मेन्सहरू हेर्दै आइरहेका छौँ. यसपटक त 15 एनिभर्सरी मार्क गर्दै हुनुहुन्छ तपाईँहरूले, जोस पनि 15 टाइम्स नै डबल होला नि भाइ होइन?
1: यदि अब 15 टाइम त अब मनमा होला, अब फिजिकली के अरे फिल्डमा चाहिँ डेलिभरी कस्तो हुन्छ त्यो त अब भाइहरूको एक्जिक्युसनबाट थाहा हुने कुरा हो. तर दिदी आई थिङ्क यो पालिको हाम्रो टिम ड्र हेर्दाखेरि सायद केही नभनेको सेमी फाइनल नत्र फाइनलसम्म चाहिँ पुग्ने एउटा सङ्केत देख्छु मैले. अनि भाइहरूले पनि यो वर्ष चाहिँ केही न केही होला जस्तो छ भनेर मलाई क्षणहरू चाहिँ दिइरहेको छ दिदी. आफ्टर अल भाइहरूको जोस जाँगर र स्किलले डेलिभरी गर्ने चिज हो, अब हेरौँ. म आशावादी छु.
0: हजुर भाइ, अब तपाईँलाई पनि भन्नुभएको छ अब जिएसपिएस भनेपछि अब मेम्बर वाइज चाहिँ धेरै नै सानो छ अन्य युनिटहरूको अब रेजिमेन्टको तुलनामा. त्यो कारणले गर्दाखेरि त्यहाँबाट पनि एकदमै एउटा एलिट टिम फुटबलको लागि निकाल्नु आफैमा एउटा कठिन कार्य पनि हो. तर पनि तपाईँहरूले ओभर द इयर्स जुन तरिकाले चाहिँ पर्फर्मेन्सहरू गर्दै आउनु भएको छ नो म्याटर वाट होइन, आफ्नो 100% दिनुभएको छ, त्यो नै तारिफ योग्य छ भन्दा फरक नपर्ला जस्तो लाग्छ मलाई भाइ होइन र?
1: बिल्कुल दिदी बिल्कुल.
0: हजुर, अब यो नेपाल कपको लागि चाहिँ अब धेरै धेरै शुभकामना मैले भन्न चाहे त्यतिखेर. र अब यो लेडिज भलिबल टिमको पनि मलाई अलिकति कुरा गर्न मन लाग्यो भाइ. तपाईँहरूले चाहिँ लेडिज भलिबल टिम स्पेसली जिएसपिएसको दिदीबहिनीहरूको लेडिज भलिबल टिम खडा गर्नुभएको छ भनेर भन्नुभएको थियो, अलिकति त्यसको विषयमा अलिकति बताइदिनुहोस् न.
1: हजुर दिदी, जुन अब हरेक स्पोर्टिङ इभेन्टमा अब जिएसपिएसले अब रिप्रेजेन्ट गर्न हामी एकदम कोसिस पनि गर्छौँ अनि सक्दो डेलिभर पनि गर्ने भाइहरूको एकदम लक्ष्य रहेको हुन्छ. तर हाम्रो अघि स्क्याटर्ड लोकेसनमा भएको कारणले अनि नम्बर वाइज पनि अलिक थोरै अलि ठुलो पल्टनहरूसँग कम्पिटिसन गर्न पनि अलिकति च्यालेन्जको विषय हुन्छ. अनि त्यसै गरी हाम्रो दिदी बहिनीहरू स्पेसली भलिबल खेल्ने दिदी बहिनीहरू खोज्नु चाहिँ अलिक गाह्रो हुँदो रहेछ दिदी. तर दायाँ बायाँ अनि भाइ अनि बहिनीहरूलाई चाहिँ इन्करेजमेन्ट दिएर हामीले चाहिँ लास्ट इयरदेखि चाहिँ जिएसपिएसको पनि भलिबल लेडिजको भलिबल टिम छ है भन्ने चाहिँ लास्ट इयरदेखि हामीले अलिकति इस्टाब्लिस गर्न सक्यौँ. अनि यो वर्ष लास्ट इयरको भन्दा अलि राम्रो अनि केही न केही बेटर रिजल्ट ल्याउँछ कि भन्ने हाम्रो मेरो बहिनीहरू सेलिब्रिटीहरूको तर्फबाट चाहिँ केही आशा गरेको छौँ. त्यसमा चाहिँ म अनि मेरो वाइफ सुषमाले हरेक विकेन्ड अथवा कहिलेकाहीँ समयले भ्याएन एभ्री टु विकेन्डमा चाहिँ हामीले विभिन्न किसिमको टेक्निकहरू अथवा भाइहरू अनि कुनै पल्टनको टिमहरू चाहिँ फ्रेन्डली म्याचहरू खेलाएर हामीले ट्रेनिङहरू गराउँदैछौँ. त्यसमा चाहिँ मैले भन्दा पनि अब बहिनीहरूले हो खेल्ने अनि त्यसलाई खेलहरू अनि उहाँलाई चाहिँ हौसला हामीले दिँदैछौँ. अनि मेरो वाइफ सुषमाले चाहिँ अलिकति हौसला दिने काम गरेको छ दिदी अनि बहिनीहरूलाई चाहिँ हाम्रो सधैँ साथ.
0: हजुर भाइ, एकदमै राम्रो कुरा. अब लास्ट इयरबाट भर्खरै फर्म भएको छ गर्दाखेरिमा इयर अन इयर अब एकदमै अझ सशक्त हुँदै जान्छ जिएसपिएस लेडिज भलिबल टिम भन्ने हामी आशा गरौँ होइन. र अब यसै सिलसिलामा म अलिकति बहिनीसँग कुरा गर्न चाहेँ भाइ. यतिखेर मैले बहिनीलाई स्वागत गर्न चाहेँ. सुषमा बहिनी, तपाईँलाई धेरै धेरै धन्यवाद छ, अघिदेखि धैर्यताको साथमा सुनिराख्नु भएको छ, थ्याङ्क यू सो मच. र तपाईँलाई फेरि वेलकम गर्छु है त म कुराकानीमा.
2: धन्यवाद दिदी. हजुर, आज अपर्च्युनिटी दिनुभएकोमा हामी एकदमै धन्यवाद दिन चाहन्छु
0: हजुरलाई. हजुर बहिनी, त अब भाइले जस्तो कि भनिहाल्नुभयो लेडिज भलिबल टिमको कुरा गरिराख्नु भएको छ, अब तपाईँ अब एज अ लिडिङ फिगर भनेर भनौँ न जिएसपिएस अन्तर्गत दिदीबहिनीहरूको लागि होइन, कस्तो छ भलिबल टिमको चाहिँ भनौँ न अहिलेको उहाँहरूको कस्तो कस्तो खालको देख्नु भएको छ, उहाँहरूको क्षमता कतिको, उहाँको स्किल कतिको डेभलप भइरहेको छ, उहाँहरूबाट कतिको आशा गर्न सकिन्छ तपाईँलाई, अलिकति मलाई त्यो सोध्न मन लाग्यो यतिखेर.
2: हामी चाहिँ दिदी अब यो ब्रिगेड भेला अब नेपाल कप हुँदैछ, छिटै नै हुँदैछ अब होइन, तर पनि अब हामी चाहिँ लास्ट इयर मात्रै हामीले अब वी रियली इन्करेज अवर बहिनीहरू अब जिएसपिएसमा चाहिँ प्लेयर छैन कि भन्ने नै एकदम क्वेसन मार्कको विषय नै थियो लास्ट इयरसम्म होइन. आई थिङ्क वी क्यान डु इट भनेर चाहिँ बहिनीहरूलाई नै इन्करेज पनि गरियो अनि बहिनीहरूले नै पार्टिसिपेट गर्नुभयो अनि त्यसको लागि वी आर रियली प्राउड अफ देम. किनभने हामीलाई एउटा टिम निकाल्न अनि वी आर प्लेइङ अगेन्स्ट अदर रेजिमेन्टसँग भन्ने ऊ चाहिँ दे आर अलरेडी स्ट्याब्लिस होइन त्यति पहिलेदेखि नै वी हेभ सिन बिफोर त्यो गर्दाखेरि चाहिँ कसरी अब गर्ने त भन्ने त अब डर पनि थियो एक त सायद टिम बनाउन निकाल्न सकिन्छ कि सकिँदैन भन्ने पनि थियो तर पनि हामीले बहिनीहरूलाई इन्करेज गऱ्यौँ अनि उहाँहरूले पनि पार्टिसिपेट गर्नुभयो बट इट वाज नट लाइक सिम्पल टास्क चाहिँ थिएन अनि बहिनी किनभने हामी चाहिँ अब स्क्याटर छौँ दिदी तपाईँले भन्नुभएको त्यो गर्दाखेरि चाहिँ हाम्रो आफ्नै रेजिमेन्ट एउटा ठाउँमा नबसेको भएको कारणले गर्दाखेरि उहाँहरू एकदमै इन्ट्रेस्टेड भए तापनि अब प्र्याक्टिस कता गर्ने भने चाहिँ एकदमै प्रश्न चिन्ह नै भयो दिदी त्यो कारणले गर्दा कतिजना स्टाफमा हुनुहुन्छ कति जियाकमा हुनुहुन्छ ग्लसरमा अब कतिजना अब बुनाइतिरै हुनुहुन्छ कति स्यान्डसमा हुनुहुन्छ उहाँलाई एक साथ गरेर ट्रेनिङ दिन चाहिँ हामीलाई नै गाह्रै भयो तर बहिनीहरूलाई चाहिँ हामी एकदम प्राउड छौँ किनकि उहाँहरूले एभ्री विकेन्ड चाहिँ कम्युट गर्नुपर्छ अनि कमिटमेन्ट पनि एकदम इक्वली हार्डवर्क गरिराख्नुपर्छ रियली लाइक आउट अफ देम अनि उहाँको परिवार हस्बेन्डलाई पनि अब त्यसरी साथ दिनुभएकोमा एकदम धन्यवाद भन्न चाहन्छु
0: हजुर एकदमै एकदमै बहिनी तपाईँले जुन कुरा गर्नु पनि कम्युट गरेर एभ्री विकेन्ड उहाँले चाहिँ प्र्याक्टिसको लागि समय दिनुहुन्छ भन्दाखेरि चाहिँ एकदमै ह्याट्स अफ टु देम है बहिनी अनि किनभने अब यो बेलामा तपाईँले भन्नुभएको जस्तै कति टाढा टाढा उहाँहरू बसिराख्नु भएको छ छरिएर अनि त्यो कम्युट गरेर एभ्री विकेन्ड अर एभ्री अदर विकेन्ड आएर चाहिँ एक ठाउँमा जम्मा भएर प्र्याक्टिस गर्नु भनेको यसले नै देखाउँछ उहाँहरूको लगनशीलता कति छ भनेर यु मस्ट बी भेरी प्राउड है बहिनी
2: वी आर भेरी प्राउड दिदी हजुर बहिनीलाई हरेक हामीले ट्रेनिङमा पनि भन्ने गराएको छौँ त्यो चाहिँ तपाईँहरूले अब यो गेम हो दिदी हार जित त भइ नै हाल्छ होइन सबैजनाले दे विल गिभ देयर बेस्ट होइन सकेसम्म
0: न
2: त एउटा हाम्रो टिम बन्डिङ पनि हो गोर्खा भेला भनेको नट ओन्ली अब कम्पिटेटिभ भावना मात्रै एउटा अब हाम्रो भेलामा भनेपछि कतिजना भेट्नु हुँदैन त्यसमा भेट्न पाइन्छ सबै कुरा छ त्यसमा अनि हार जित त भइ नै हाल्छ तर दे हेभ टेकन पार्ट अनि उहाँको हार्डवर्कलाई नै हामी एकदम प्राउड छौँ अलरेडी दिदी हामी चाहिँ अब एभ्री विकेन्ड दिदी हामी अब 11 बजेदेखि स्टार्ट गरेर साँझ 5 बजेसम्म हामी अब गर्छौँ त्यो चाहिँ अब अरू रेजिमेन्टको चाहिँ सायद 1-2 घन्टा 3-4 घन्टा गर्नुहुन्छ होला फलोइङ डे तर हामीले चाहिँ जसरी पनि मिलाउनै पर्ने हुन्छ विकेन्डमा त्यसले गर्दाखेरि चाहिँ बहिनीहरूको आफ्नो काम अब सिफ्ट साटेर हुन्छ कि होइन नानीहरू लिएर आउनुहुन्छ अनि त्यसरी चाहिँ वी आर सपोर्टिङ देम दिदी हजुर
0: एकदमै उहाँको चाहिँ फिजिकली मेन्टली अनि इभन टाइम वाइज पनि धेरै नै इनपुट यसमा रहेछ भन्ने बुझ्यो
2: ट्राभलमै 4-5 आवर्स चाहिँ जान्छ दिदी बाँकी समय चाहिँ उहाँले एकदमै गरिरहनु भएको छ हजुर
0: ल एकदमै राम्रो कुरा सुनाउनु भयो बहिनी र एकदमै भनौँ न आशावान छौँ हामी पनि अब जिएसपिएसले राम्रो यसपटक चाहिँ पर्फर्मेन्स गर्छ भनेर अनि अन द्याट डे पक्कै पनि होइन बहिनी जुन हुन त सबैजनाले अब मेहनत त गर्नु नै भएको हुन्छ तर जिएसपिएसको दिदीबहिनीहरूले चाहिँ अलिकति एक्स्ट्रा मेहनत गर्नु भएको जस्तो मलाई लाग्यो क्या बहिनी सबैले आफ्नो लोकल एरियामै बसेर उहाँहरूले चाहिँ अब प्र्याक्टिस गर्नुहुन्छ 3-4 घन्टा तपाईँले भन्नुभएको जस्तै तर त्योभन्दा डबल टाइम लाग्यो नि त हाम्रो जिएसपिएसको दिदीबहिनीहरूको लागि त होइन
2: हजुर त्यस्तै छ दिदी हजुर किन 2-3 जनाले खेल्ने गेम पनि होइन दिदी होइन सबैजनालाई एकमा एक समयमा मिलाउनु चाहिँ हजुर गाह्रै छ उहाँको अदर हाफलाई पनि म धन्यवाद भन्न चाहन्छु भाइहरूलाई उहाँले कतिले ट्राभल गरेर सँगै आइदिनु भएको छ नानीहरूसँग वर्क सिफ्टहरू मिलाएर आफ्नो व्यस्तता बावजुद अब विकेन्डमा त कसैलाई बाहिर अब घुम्न जानु मन लाग्ने अरू कमिटमेन्ट्सहरू हुन्छ नि दिदी
0: हजुर हजुर हो नि
2: त्यसलाई पनि अब साइड लगाएर फेरि आउनु भएको छ अनि हामी चाहिँ म र मेरो लगायत हस्बेन्ड अनि उहाँहरू पनि सँगै हामी चाहिँ एभ्री टाइम चाहिँ वी आर इन द कोर्टमा दिदी उहाँहरूसँगै
0: एकदम बहिनी एकदम एकदमै खुसी लाग्यो मलाई यो कुरा सुन्दाखेरि अब दिदी बहिनीहरूको अहिलेको भनौँ न एउटा लगनशीलता देख्दाखेरि चाहिँ सुन्दाखेरि चाहिँ इट्स रियली समथिङ टु बी इन्सपायर्ड फ्रम जस्तो पनि लाग्यो मलाई बहिनी है र अब यसैमा बहिनी अब तपाईँसँग कुरा गर्नुहुँदाखेरि अब अघि भाइसँग मैले कुरा गर्दाखेरि भनिहालेँ अब स्क्याटर्ड भएर बस्नु भएको छ तपाईँहरू सबजना विभिन्न ठाउँमा जस्तो कि यो लेडिज भलिबलकै कुरा गर्दाखेरि पनि अब त्यो कुराहरू त्यो प्रसङ्ग त आइ नै हाल्यो एज अ फ्यामिली भनेर भनौँ न होइन कुनै पनि कुराहरू एज अ फ्यामिली गर्नु पर्दाखेरि अन्य युनिटहरूको जस्तो सजिलो त तपाईँहरूलाई हुँदैन तपाईँहरूले के गर्नुहुन्छ कसरी मिलाउनुहुन्छ यस विषयमा पनि सोध्नु मन लाग्यो बहिनी मलाई
2: हामी चाहिँ दिदी अहिले एज अब एज अ मदरली फिगर फादर फिगर भएर हामी चाहिँ अब एचकेबिजीमा भएको कारणले गर्दा स्यान्डसमा बेच्छौँ दिदी अहिले चाहिँ हामी यहाँबाट चाहिँ हामीले हाम्रो यहाँ पनि सब बहिनीहरू ग्रुपहरू स्यान्डसमा हुनुहुन्छ अल्डरसटमा हुनुहुन्छ होइन ग्लसरमा सबै सरेर बस्नु भएको छ एकजुटै एकसाथै अब हरेक चोटि भेट्न त अब सम्भव पनि छैन दिदी होइन, सबै आफ्नो कार्यको व्यस्तताले गर्दा प्लस अब सबैको आफ्नो काम हुन्छ, तर पनि हामी चाहिँ एन्युअल हामी चाहिँ भेला हुन्छ दिदी हाम्रो, त्यसमा चाहिँ सकेसम्म कति अब नयाँ फ्यामिलीजहरू आएको पनि हामीले अब देखिरहेको हुँदैन किनभने हामी सबै स्क्याटर छौँ नि त दिदी, कति नयाँ फ्यामिलीजहरूलाई भेट्न नै पाएको हुँदैन, भाइहरूलाई त सकेसम्म अब कति प्रोग्राम्सहरूमा भेट भइराखेको हुन्छ, उहाँहरूसँग नि अब केटा मान्छेहरू सबै भेट हुन्छ उहाँको प्रोग्रामहरू कामको सिलसिलामा होइन, अनि मेसिन यता उता प्रोग्राम फिल्डको कार्यक्रमहरूले गर्दाखेरि चाहिँ भेट हुन्छ, तर हाम्रो दिदी बहिनीहरूसँग भेट्न चाहिँ अलिक गाह्रै हुन्छ दिदी, तर त्यही भएर हामीले चाहिँ सकेसम्म एन्युअल भेलामा चाहिँ आइदिनुहोस् बहिनीहरू होइन, त्यसमा चाहिँ चिनजान अब परिचय हुन्छ प्लस एकले अर्कालाई सपोर्ट गर्न सकिन्छ, त्यसको बावजुद चाहिँ हाम्रो अर्को मिन्स अफ कम्युनिकेसन भनेको चाहिँ हाम्रो चाहिँ अहिले वाट्सएप ग्रुप अनि यो भाइबर ग्रुपहरू नै हो दिदी हाम्रो चाहिँ, त्यसमा चाहिँ हामीले मेन बनाएर हाम्रो अब के हुँदैछ सबै इन्फर्मेसनहरू हामीले त्यसमै गर्छौँ, अनि सकेसम्म नयाँ फ्यामिली मेम्बर्सहरू आउनु भएको छ भने न्युली फ्यामिली मेम्बर्सहरू सकेसम्म वी ट्राई टु एड देम होइन त्यस्तै ग्रुपमा, त्यो गऱ्यो भने चाहिँ हाम्रो के हुँदैछ के नयाँ इन्फर्मेसनहरू सेयर हुँदैछ सबै हामीले चाहिँ त्यसमै लेख्ने गर्छौँ दिदी, अनि त्यसरी इन्फर्मेसनहरू चाहिँ मेसेजहरू चाहिँ ट्रान्सफर हुन्छ दिदी,
0: हजुर
2: अनि प्लस अनि हाम्रो आफ्नो अब जस्तै अब हामी यहाँ छौँ भए तापनि हाम्रो अरू बहिनीहरू कति आर्यो बहिनीहरू हुनुहुन्छ W2 बहिनी हुन्छ सिनियर त्यो एरियामा हुनुहुन्छ भने अब डेट कमान्डरहरू हुनुहुन्छ उहाँको मिसेसहरू बहिनीहरू हुनुहुन्छ उहाँहरू हुनुहुन्छ भने उहाँहरू चाहिँ दे आर देयर मदरले फिगर फर देम होइन, जस्तै अब वान अजेम हुनुहुन्छ भने उहाँको आर्यो हुनुहुन्छ डेट कमान्डर हुनुहुन्छ मेरो नम्बरनेहरू मेरो बहिनीहरूले चाहिँ फेरि जुनियर बहिनीहरूलाई हेरिराख्नु भएको छ, द्याट्स हाउ वी कम्युनिकेट दिदी, हजुर
0: हजुर ल बहिनी थ्याङ्क यू सो मच तपाईँको समयको लागि, मैले तपाईँलाई र भाइलाई दुवैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहेँ, अब जानुभन्दा अगाडि भाइ अब मैले तपाईँलाई केही छुटाएको छु सोध्नको लागि अथवा केही अहिले तपाईँले एड गर्न चाहनुहुन्छ भने राखिदिनुहोस् अनि हामी आजको लागि छुट्टिन्छौँ।
1: वन्स अगेन तपाईँ अनि तपाईँको टिमलाई अनि बिएफएसको सम्पूर्ण परिवारलाई म अनि मेरो इन्क्लुडिङ जिएसपिएस परिवारको तर्फबाट चाहिँ सधैँ साथ रहनेछ, धेरै धेरै धन्यवाद आजको लागि, अनि हजुर त जिएसपिएसको एउटा पोइन्ट अफ कन्ट्याक्ट पनि हुँदो रहेछ, अब केही पर्यो भने श्री दिदीलाई हामी सम्झने नै छौँ, अनि जतिले सुन्नुहुन्छ अथवा सुनिराख्नु भएको छ तपाईँले बिएफएस जहाँ भए पनि सुनिराख्नुहोस्, मेरा अग्रजहरू हाम्रो सिनियर साहबहरू दाईहरू अनि भाइहरू जो जो अहिले अवकाश प्राप्त गरिसक्नु भएको छ कोही बाहिर ट्रान्सफर जानुभएको छ साहबहरू भाइहरू अनि बहिनीहरू तपाईँहरूले पनि जिएसपिएसलाई अनि बिएफएसलाई सधैँ माया गरिराख्नुहोस्, अनि जिएसपिएसको 15th एनिभर्सरीमा तपाईँहरू यो मेसेजद्वारा तपाईँहरूलाई फेरि वन्स अगेन ठुलो निम्तो गराउन चाहन्छु, अनि 20 जुनमा भयो भने तपाईँहरूलाई भेट्ने बाचा राख्दै आजको यो टाइम र अपर्च्युनिटीको लागि चाहिँ विशेष गरी सिरिज दिदी अनि बिएफएस रेडियोको परिवारलाई चाहिँ म अनि मेरो परिवार सुषमाको तर्फबाट धेरै धेरै धन्यवाद दिदी,
0: थ्याङ्क यू भेरी मच भाइ, अर्को पटक सम्मको लागि बिदा लिन्छु भाइ बहिनी, नमस्ते, बाय बाय,
1: बाय
0: बाय, थ्याङ्क यू। EFBS Gorkha Radio.

0: राप्रपाका महामन्त्री धवल शमशेर राणाले नयाँ पार्टी गठन गर्ने घोषणा गर्नुभएको छ। राणा सहित 183 जना नेता तथा कार्यकर्ताले आज पार्टी परित्यागको घोषणा गर्ने कार्यक्रममा बोल्दै उहाँले नयाँ पार्टी गठन गर्न लागेको जानकारी दिनुभएको हो।
1: ठुलो छाती राखेर हामी अगाडि बढेको छौँ, सानो हृदय राखेर, सानो छाती राखेर होइन, सबलाई आह्वान गर्ने हो, सबैलाई मौका दिने हो। नयाँ बन्ने पार्टी पार्टी नै हो है, अभियान होइन, हामीले देश बनाउनको लागि राजनीतिक पार्टी नै खोल्न लागेको हो।
0: राप्रपाले पछिल्लो समय आफ्ना मूल्य र मान्यता बिर्सेको उहाँको आरोप छ।
1: राष्ट्र प्रजातन्त्र पार्टीले नि तपाईँहरूले बोकेको मूल्य र मान्यता र रगत पसिना बगाएका मूल्यहरू साबित गर्न सक्छ भने त्यतै बस्नुहोस्, कुनै भेदभाव छैन, हाम्रै मित्रहरू हुन्, सँगै हामी हुर्केको र काम गरेका मित्र हुन्। तर राष्ट्र प्रजातन्त्र पार्टीबाट अब तपाईँहरूले बोकेको मूल्य मान्यतालाई यथार्थमा परिणत हुन सक्ने स्थिति छैन भने स्वागत छ, आउनुहोस्।
0: राणाले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउमा अभियानका अध्यक्ष दुर्गा प्रसाई लगायतलाई लिएर अब नयाँ पार्टी बनाउन लागेको बताउनु भएको छ। वर्तमान सरकारले जेठ 15 घोषित बजेट मध्यम वर्गको उत्थानमा केन्द्रित भएर ल्याएको सगर्व भनिरहेको छ। सरकारको यस्तो घोषणाका बीच 17.4% संख्यामा रहेका बहुआयामी गरीब लक्षित भनेर खोलिएका केही निकायको खारिजले प्रश्न उठाएको छ।
2: महोत्तरी एकदुरा गाउँपालिकाका इन्दल शाहले पिछडा वर्गको हैसियतमा छोरीलाई काठमाडौँमा छात्रवृत्तिमा 12 कक्षा पढाउने मौका पाउनुभयो। पिछडिएको समुदाय उत्थान विकास समितिका लागि काम गर्ने पिछडा वर्ग महासङ्घको सिफारिसमा उहाँले छोरीलाई पढाउन सम्भव भयो। अब शाह जस्ता पिछडा वर्गका 53 जातीय समुदायले इच्छा भए पनि यस्तो सुविधा पाउन मुस्किल हुनेछ, किनभने सरकारले 20 अर्ब रुपियाँ बचत हुने कारण देखाएर यो समिति जस्ता 31 निकाय खारेज गरिदिएको छ।
3: चार तिर्नु परेन भने सहजै भए हो, विद्यार्थी पनि ट्यालेन्टेड थियो, एक्जाम दिएकै हो, एक्जाम दिएपछि उसले स्कलरसिप चाहिँ पायो। अब एउटा गार्जियनको नाताले अब मैले तिर्नुपर्ने फी तिर्नुपर्ने भने त अब कति सजिलो होला भन्ने सरले पनि महसुस गर्न सक्नुहुन्छ।
2: अनि त्यसरी छात्रवृत्ति नपाएको भए पढाइमा कस्तो कस्तो समस्या हुन सक्थ्यो होला, तपाईँले त अरूको पनि देख्नु भएको होला।
3: सुविधा नहुँदा आर्थिक अभावमा धेरैले अब राम्रो कलेजमा पढाउन चाहिँ गाह्रै हुन्छ सर। पढ्ने विद्यार्थीहरू जुन छ नि सर, यहाँबाट बाहिर पढ्ने विद्यार्थीहरू बाट चाहिँ खोजिराखेका हुन्छन् होइन, अपर्च्युनिटी खोजिराखेका हुन्छन्, पाउनु नपाउनु त आफ्नै ठाउँमा छ।
2: बजेट घोषणासँगै वादी समुदाय उत्थान विकास समिति, उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति र पिछडिएको समुदाय उत्थान विकास समिति पनि खारेज भएका छन्। एकातिर सरकारले आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाएको छ, अर्कोतिर सरकारी खर्च घटाउन र काम गर्न नसकेको न्यू झिकेर दलित र पिछडिएका वर्गका लागि खोलिएका निकाय नै खारेज गरिएको छ। पिछडा वर्ग महासङ्घका अध्यक्ष कौशल कुमार सिंह,
4: पिछडा वर्गको अरू कुनै स्वतन्त्र संस्था नै छैन अहिले, न पिछडा हामी आयोग मान्दैछौँ, आयोग पनि दिएको छैन, त्यस्तो एउटा एक्लै यो संस्था भएको हुनाले त्यो खारिज गर्दाखेरि जुन 50 लाखको करिब जनसङ्ख्या छ पिछडा वर्ग समुदायका 53 जातको, त्यो जातिहरूमाथिको समावेशीकरणमा उसको विकास उत्थानमा ठुलो असर पर्ने हो, किनभने यही संस्थाले विगतमा तपाईँको उनीहरूको उत्थान विकासको लागि शिपमूलक कार्यक्रमहरू चलाउँथे, त्यसपछि जागरणका कार्यक्रमहरू गर्थे, अपलिफमेन्टका कामहरू गर्थे।
2: 31 निकाय खारेजी र 30 निकाय पुनः संरचना गर्न सरकारले प्रधानमन्त्री कार्यालयका सचिव किरण शर्माको नेतृत्वमा कार्यदल बनाएर अध्ययन गरेको थियो। दलित पिछडिएका वर्गको उत्थानका लागि समावेशी आयोग जस्ता निकाय हुँदाहुँदै समितिहरू नचाहिने खारेज गर्नुपर्ने पक्षधरको तर्क छ। तर अध्यक्ष सिंहका अनुसार समावेशी जस्ता आयोगले नीतिगत काम गर्न सक्ने भए पनि कार्यान्वयन गर्न सक्ने समितिहरूको अभाव खड्किनेछ।
4: फेरि विकास समिति र आयोग समावेशी आयोगमा फरक छ। आयोगले तपाईँको नीति निर्माण तहमा काम गर्ने हो, अनि यो चाहिँ इम्प्लिमेन्टेसन फेजमा काम गर्ने हो। विकास समिति इम्प्लिमेन्टेसन जस्तो त्यो समुदाय त्यो पिछडा वर्गका जातिहरूको उत्थान विकासको लागि के गर्नुपर्ने हो त्यसको अध्ययन गर्छ, कार्यक्रम सञ्चालन गर्छ र त्यसलाई अगाडि बढाउने काम गर्छ, त्यो चाहिँ यता यो विकास समितिको काम हो। त्यो क्राइटेरिया पनि फरक भएको छ भने यस्तो संस्था या त सरकारले छुट्टै बनाउनु पर्यो एउटा, या होइन भने यसैलाई फङ्सनमा लानु पर्यो।
2: महासङ्घले 2066 र 1967 सालमा बनेका समिति सक्रिय बनाउन लामो समय आन्दोलन गरेको थियो, तर ती संस्था पूर्ण रूपमा क्रियाशील हुन सकेका थिएनन्। वर्तमान सरकारको निर्णयले ती निकायबाट फाइदा लिन सक्ने 50 लाख जनसङ्ख्याको पिछडा वर्ग र 41 लाख 22 हजार दलित समुदायलाई प्रत्यक्ष असर पर्नेछ।
0: टिकटकर तुलसा अधिकारीलाई पूर्वपक्षका लागि जेल चलान गरिएको छ। जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतम केजलासले अधिकारीलाई पूर्वपक्षका लागि जेल चलान गर्ने आदेश दिनुभएको हो। उहाँलाई नखु कारागार राखिने जिल्ला प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिनुभएको छ। कुमार चिमोरियाको जाहेरीमा नेपाल सरकार वादी रहेको सो मुद्दामा टिकटकर अधिकारी अशोक कुमार अग्रवाल सहित 10 जना प्रतिवादी छन्। उनीहरूका विरूद्ध आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धिकरण समेतको कसुरमा मुद्दा चलेको हो। चिमोरियाले 82 साउन 24 गते 6,52,29,000 बढी ठगी गरेको आरोपसहित जाहेरी दिनुभएको थियो। साथै टिकटकर अधिकारीको 21 करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धिकरण मुद्दा चलाइ 2082 पदौदेखि फरार उहाँ चीन हुँदै थाइल्यान्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्चालन इन्टरपोलको सहयोगमा पक्राउ गरिएको थियो। किर्तिपुरको होल्डिङ सेन्टरमा एकजना सुकुम्बासीको मृत्यु भएको छ। होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी बेसबहादुर दर्जीको मृत्यु भएको हो। उहाँको आज वीर अस्पतालको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो। लामो समयदेखि फोक्सो सम्बन्धी रोगबाट पीड़ित दर्जीको स्वास्थ्यमा समस्या आएपछि परिवारले उपचारका लागि वीर अस्पताल लगेको थियो। अस्पताल पुग्दा उहाँको फोक्सोमा पानी जमेको चिकित्सकले बताएका थिए। उहाँलाई आइसियूमा राखेर उपचार गर्ने क्रममा ज्यान गएको हो। चेक बाउन्स गर्नेहरूले अबदेखि चेकमा लेखिएको रकम र त्यसको ब्याज समेत पीड़ितलाई तिर्नुपर्ने भएको छ।
5: सर्वोच्च अदालतले चेक अनादर मुद्दामा फैसला गर्दै चेकमा लेखिएको रकम र सोको ब्याज समेत पीड़ितलाई भराउनु पर्ने आदेश दिएको हो। न्यायाधीश तोय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत पाटनको फैसला उल्ट्याउँदै ब्याज समेत भराउनु पर्ने आदेश दिएको हो। काठमाडौँ महानगर 32 की शकुन्तला खड्काले संगीता थापालाई विपक्षी बनाएर हालेको मुद्दामा सर्वोच्चले नयाँ नजिर राखेको हो। विभिन्न समयमा सापटी लिएको रकम मध्ये थापाले 4 लाख र 5 लाखका 2 वटा चेक खड्कालाई दिएकी थिइन्। सिटिजन्स ब्याङ्क र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ब्याङ्कका ती चेक खातामा पर्याप्त रकम नभएपछि रिटर्न स्लिप सहित फिर्ता भएका थिए। सर्वोच्च अदालतले विनिमय अधिकार पत्र ऐनको व्याख्या गर्दै चेक काट्ने व्यक्तिको खातामा पर्याप्त रकम नभएको जानी जानी चेक काट्नु र त्यो अनादर हुनु आफैमा कसुर हुने भएकाले चेक पाउने व्यक्तिले चेक काट्ने व्यक्तिबाट लेखिएको रकम र ब्याज समेत भराई लिन पाउने कुरा कानूनले सुनिश्चित गरेको ठहर गरेको हो। सर्वोच्चले विपक्षी संगीता थापाको नाममा रहेको जेथा देखाएर 9 लाख रुपियाँ र वार्षिक 10% दरले हुने ब्याज समेत शकुन्तला खड्कालाई भराइदिन आदेश दिएको हो। थापाले जबरजस्ती चेक काट्न लगाएको र कुनै तमसुक नभएको भन्दै जिकिर गरे पनि अदालतले चेक काट्नु नै दायित्व स्वीकार हुने सिद्धान्तलाई पुनः पुष्टि हुने ठहर गरेको छ।
6: बढ्दो गर्मी र पानीको अभावका कारण चराचुरुङ्गी संकटमा पर्न थालेपछि नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान सुरु। ठाउँ ठाउँमा प्लास्टिकका बोतलमा राखेर चराचुरुङ्गीलाई पानी दिन थालियो। गत हप्ताको हुरीले झापामा लाखौंको केरा खेती सखाप। झण्डै 2000 हेक्टरमा केरा खेती गरिएकोमा करिब 30 हेक्टरको खेती हुरी र वर्षाका कारण बर्बाद हुँदा 2,13,00,000 क्षति भएको प्रारम्भिक अनुमान। विराटनगर महानगरमा पूर्ण खोप सुनिश्चितताको लक्ष्य पूरा। 59 महिनासम्मका 11,600 बालबालिकालाई पूर्ण मात्राको खोप लगाइयो। बाँकेका ग्रामीण क्षेत्रका घरवास पुग्ने पाहुनालाई ढिक्री, घोङ्गी र सिद्राको अचार खुवाइँदै बाँके निकुञ्जमा हात्ती सफारी र जङ्गल सफारीको पनि व्यवस्था। मलेसियाबाट फर्केर माछा पाल्दा कञ्चनपुर लालझाडी 4 का विजय कुमार चौधरीलाई फलिफाप। 3 बिघामा माछा पाल्दा वार्षिक 45 टन उत्पादन। 15 जनालाई रोजगारी दिएर पनि वार्षिक 9.5 लाख बचत। यो वर्ष 2 लाखको राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार पनि।
0: बेलायतको घरेलु प्रति गुप्तचर एवं सुरक्षा एजेन्सी गुप्तचर एजेन्सी MI5 ले परिचित वेबसाइटमै रोजगारीको छोटो विज्ञापन राख्दै सरकार र सैनिक कर्मचारीको जासुसी गरेको आरोप लगाएको छ। सुरक्षा एजेन्सीहरूले बेलायतसहित अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड र अमेरिका सहभागी 5 आइज अलायन्सलाई संयुक्त रूपमा सजग गराएका छन्। एसिसी महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो पटक जितेको छ। मलेसियामा जारी खेलमा नेपालले भुटानलाई 51 रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो। नेपालले दिएको 114 रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित विश्व ओभरमा 8 विकेट गुमाएर 62 रन मात्रै बनाएको छ।

हजुर, उधारो यो जिन्दगी उधारोमै बिताउँदैछु। राजेश पायल राईले गाउनुभएको यो गीत सुन्दर हुन्थ्यो तपाईँले, हाम्रो दाजु हेमकुमार राईको शब्द रचनामा। र यही मिठो गीतको साथमा आजको हाम्रो कार्यक्रम दिवाको शैलीको यो अन्तिम चरणको यात्रा पनि शुभारम्भ भइसकेको छ। यहाँहरू सबैलाई कार्यक्रममा स्वागत अभिवादन एकपटक फेरि पनि मैले टक्राउन चाहेँ, वेलकम ब्याक भन्न चाहन्छु। आजको यो प्रस्तुतिमा अब अन्तिम चरणमा यस्तो मिठा मिठा हाम्रै लोकल कलाकारहरू, यानि कि हाम्रो स्थानीय कलाकारहरू, लोकल आर्टिस्ट भनेर भन्छौँ, ब्रिगेड गोर्खाजमा रहनुभएका कलाकारहरू, उहाँहरूकै गीत सङ्गीतहरूद्वारा कार्यक्रम एकदमै सङ्गीतमय बन्नेछ। तपाईँ सबैले पूर्ण रूपमा साथ दिनुहुनेछ भन्ने आशा पनि गरेको छु यतिखेर। आजको कुरा गर्नुपर्दा प्रिय श्रोता बहिनी, आज चाहिँ नि तपाईँको लागि मैले विभिन्न सरसामग्रीहरू त राख्दै नै आइरहेको छु, यसको अलावा आजको दिनको विशेषताको बारेमा पनि जानकारी गराउँदैछु। सधैँ नै म तपाईँलाई गराउँछु पनि होइन, र यसै गरिकन जस्तो कि हामीले जातीय भेदभाव र छुवाछुत उन्मूलन दिवसको बारेमा पनि कार्यक्रमको प्रथम चरणमा कुरा गऱ्यौँ। नेपालमा विशेष गरिकन यसलाई चाहिँ अब्जर्भ गरिएको छ भने संसारभरि अब्जर्भ गरिएको स्थितिमा चाहिँ नि रहेको छ इन्टरनेसनल डे अफ इनोसेन्ट चिल्ड्रन भिक्टिम्स अफ अग्रेसन, यो चाहिँ नि आज रहेको छ र आज यसको पनि कुरा अलिकति गर्ने मेरो तयारी छ, किनभने अब यस्तो कुराहरूमा हामीले ध्यान दिनु जरुरी पनि हुन्छ। संसारमा भनौँ, जहाँ राम्रो कुराहरू छन् त्यहाँ नराम्रा कुराहरू पनि छन्, जहाँ खुसीका कुराहरू छन् त्यहाँ दुःखका कुराहरू पनि छन् होइन, जहाँ चाहिँ एकदमै सहचारी छ भने त्यहीँ अत्याचारीको कुराहरू पनि रहेका छन्। यसर्थमा यस्ता कुराहरूमा स्पेसली सोसियल इस्युजहरूमा चाहिँ सबैको ध्यान आकर्षण गराउनको लागि, किनभने समुदायमा जे नकारात्मक कुराहरू भइरहेका छन्, जे कुरीतिहरू चाहिँ अगाडि बढिरहेका छन्, त्यसलाई रोक्नको लागि समुदायको नै मद्दत चाहिन्छ र समुदाय आफै नै एकदमै सचेत रहनुपर्ने र एकदमै त्यसमा चाहिँ जनचेतना वृद्धि गरेर चाहिँ सबैलाई सबल बनाउनु पर्ने त्यो एउटा जिम्मेवारी समुदायको आफ्नै हो। यस कारण गर्दाखेरि पनि यस्ता विभिन्न प्रकारका चाहिँ कुराहरू, यस्ता विभिन्न प्रकारका मुद्दाहरूलाई उठाउनको लागि यस्तो दिनहरूलाई चाहिँ भनौँ डेडिकेट गर्ने गरिन्छ। र यही सिलसिलामा आज चाहिँ हिंसाका जुन शिकार भएका बच्चाहरूको अन्तर्राष्ट्रिय दिवस पनि हो, इन्टरनेसनल डे अफ इनोसेन्ट चिल्ड्रन भिक्टिम्स अफ अग्रेसन भनेर भनिएको छ। जहाँ जस्तो सुकै कलह होस्, जहाँ जस्तो सुकै युद्ध होस्, अथवा जहाँ जस्तो सुकै चाहिँ वार होस्, कुनै पनि प्रकारको समस्या होस्, त्यहाँ सबैभन्दा पहिला चाहिँ भिक्टिम्स, सबैभन्दा पहिला शिकार हुन्छन् बच्चाहरू नै होइन। र यसै विषयवस्तुलाई चाहिँ उठाउनको लागि, सबैको ध्यान आकर्षण यसमा गराउनको लागि, अनि सम्पूर्ण देशभरि देशभरि भन्दा पनि सम्पूर्ण संसारभरिका देशहरूको ध्यान आकर्षण गराएर चाहिँ सबै राष्ट्रले मिलेर यस कुराप्रति काम गर्ने आह्वान गर्नको लागि पनि आजको दिनलाई चाहिँ अन्तर्राष्ट्रिय जगतमा नै मनाइरहेको अवस्था छ, अब्जर्भ गरिरहेको अवस्था छ। यस विषयवस्तुमा म अगाडि कुरा गर्छु, तर त्योभन्दा पनि अगाडि एउटा म्युजिकल ब्रेकमा लाग्नुपर्छ। हाम्रो दिदी खेलमती लिम्बुले गत घन्टा फोन गर्नुभएको थियो, फोन मार्फत एउटा गीत अनुरोध गर्नुभएको छ। शम्भु राईको आवाजमा चलेछ बत्तास सुस्तरी, यो गीत म सुनाउने तयारीमा छु र स्थानीय कलाकारका गीत सङ्गीतहरू यस घन्टाभरि सुनाउँछु त मैले भनेको नै छु, तर त्यसको अलावा तपाईँको कुनै अनुरोधका गीतहरू छन् भने म बिचबिचमा सुनाउने त छँदैछु, त्यो काम त मैले गर्नै पर्छ। त दिदी सुन्दै हुनुहुन्छ भने तपाईँको लागि अब यो गीत आयो है त।

0: SBS गोर्खा रेडियो।
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
0: BFBS गोर्खा रेडियो।

Tadi ni sudah pun de malu mama riga apa ni timi sade ahang sirah ke baca rah ke dipak limbul kau nama ikut gitu sunau dah agari balik kau cuma sama ya diusuk aku ek hina tiga bazira tetis minit jalan ya hati kau sekarang az aje 4 Jun ko din ho la 4 Jun az International Day of Innocent Children Victims of Aggression amar bani kau sa yani ki dunia bari mana hingsa ko sikar bai ka baca haru ko antarashtriya divas ho az chahe tyo aggression yani ki tyo akramak byavahar unihar lai samaj ma milos ghar ma milos ya vidyalay मिलोस् तर बच्चा यदि नराम्ररी प्रभावित भएका छन् भने यो दिन उनीहरूको लागि नै हो भन्दा फरक पक्कै पनि नपर्दा प्रिय श्रोताबिन र यो कुरा अलिकति इतिहासलाई पनि हामीले दोहोऱ्याउनु पर्ने हुन्छ इतिहासलाई पनि हेर्नुपर्ने हुन्छ कहिलेदेखि यो सुरु भयो त भनेर भन्नुहुन्छ भने 19 अगस्त 1982 दिनमा पुग्नुपर्छ जहाँ चाहिँ जब चाहिँ युएन जनरल असेम्बलीले यस दिवसको घोषणा गरेको थियो र यो दिवसलाई मनाउन सुरु गरिएको थियो र यो दिनको आवाज हरेक नागरिकसम्म पुग्नु पर्ने जरुरी पनि छ आज चाहिँ संसारभरिका बच्चाहरू विभिन्न प्रकारका अग्रेसनको शिकार भइरहेका छन् र यस व्यवहारले गर्दाखेरि बच्चाहरूमा यति गहिरो असर पुग्छ कि उनीहरू कहिले पनि पुरैसँगले विकसित हुन नै पाउँदैनन् है र त्यो कारण गर्दाखेरि हामीले आजको दिनलाई बुझ्नु जरुरी पनि छ प्रिय श्रोताबिन है र स्पेसली यो कस्तो हुन्छ त अग्रेसन अथवा यो चाहिँ के प्रकारको चाहिँ अग्रेसनको भिक्टिम हो त बच्चाहरू भन्दाखेरि तिन प्रकारले चाहिँ प्रभाव पर्दो रहेछ यो अग्रेसनको बच्चाहरूमा कुनै पनि प्रकारको अग्रेसनको भनौँ न होइन फिजिकल अब्युज मेन्टल अब्युज अनि साथसाथमा इमोसनल अब्युज यो तिन प्रकारको अब्युजको कुरा गर्नुपर्दा फिजिकल भन्ने बित्तिकै अब सानसानो कुरामा पनि बच्चाहरूलाई गाली गर्ने पिट्ने कुट्ने फिजिकल हार्म गर्ने होइन यो प्रकारले चाहिँ नि फिजिकल अब्युज गरिन्छ होइन र धेरै रिस उठेको बेलामा बच्चाहरूलाई एकदमै भनौँ चोट पुग्ने गरेर नै पनि यो फिजिकली चाहिँ कुटपिट गरिएको धेरै उदाहरणहरू हामी हाम्रो समाजमा देख्छौँ होइन अनि मेन्टल अब्युज बच्चाहरूलाई मानसिक तौरमा प्रताडित गर्ने कुनै पनि बच्चालाई स्कुलमा राम्रो पर्फर्म गरेका छैन भने उनीहरूलाई गाली गर्ने अनि उनीहरूलाई चाहिँ होच्याउने उनीहरूलाई अरूसँग कम्पेयर गरेर आफ्नो क्षमतामाथि चाहिँ प्रश्नचिह्न उठाउन बाध्य गर्ने होइन यो चाहे पेरेन्ट्स होस् चाहे अभिभावक चाहे चाहिँ स्कुलका शिक्षकहरू किन नहोस् होइन यसमा चाहिँ मेन्टल अब्युजको चाहिँ भनौँ कुरा यसमा आउँछ है अनि इमोसनल अब्युज बच्चाहरूलाई इमोसनल ब्ल्याकमेल गरेर उनीहरूलाई चाहिँ नकारात्मक ढङ्गबाट नै प्रभावित गर्ने काम इमोसनल अब्युजभित्र पर्छ परिवारमा चाहिँ राम्रो नराम्रोको भेदभाव गर्ने घरमा नै एउटै परिवारका नानी केटाकेटीहरूमा भेदभाव गर्ने कोही बच्चा चाहिँ हिम्मतको साथमा अगाडि बढ्छन् यो अब्युजहरूलाई पनि सहेर अथवा त्यसबाट निस्कन सक्छन् भने कोही बच्चाहरू चाहिँ त्यसबाट निस्कन सक्दैनन् आफैमा उनीहरू चाहिँ नि बन्दी भन्छन् चुपचाप लागेर बस्ने अनि आफ्नै दुनियाँमा रमाउने कहिलेकाहीँ गलत बाटो पनि उनीहरूले चाहिँ नि लिन सक्छन् यसरी चाहिँ नि बच्चाहरूलाई अब्युज गरेर प्रताडित गरिन्छ र रिपोर्ट्सको मुताबिक चाहिँ 5-14 सालको उमेरसम्मका बच्चाहरू चाहिँ सबैभन्दा धेरै चाहिँ यस्तो चाहिँ अब्युजेसहरूको शिकार बन्दा रहेछन् र ह्युमन राइट्स वचद्वारा गरिएको एउटा सर्वेबाट आएको रिपोर्ट अनुसार चाहिँ प्रत्येक दुईमध्ये एक बच्चाहरू चाहिँ चाइल्ड अब्युजको शिकार हुन्छन् रिपोर्टको मुताबिक हरेक चौथो परिवार यानि कि हरेक 4 एक परिवारले चाहिँ आफ्नो बच्चाको साथमा भएको यस प्रकारको अब्युजहरूलाई चाहिँ लुकाउने कोसिस पनि गर्छन् है अनि बच्चामा अग्रेसन भएको लक्षणहरूको कुरा गर्नुपर्दाखेरि उनीहरू दिनभरि सुस्त रहने एक्लै रहन मन पराउने कुनै काममा रुचि नराख्ने दिनभरि एकदमै रिस उठेको जस्तो उनीहरूलाई महसुस हुने भोक नलाग्ने हरेक कुरामा जिद्दी गर्ने अनि कुनै पनि कुरामा मन नलगाउने यो चाहिँ अग्रेसनको लक्षणहरू हुन् बच्चामा यदि अग्रेसन भएको छ भने बच्चाहरूले यस्तो प्रकारको चाहिँ नि लक्षणहरू देखाउँछन् र यस्तोमा बच्चाहरूलाई कसरी बचाउन सकिन्छ भन्दाखेरि अग्रेसनको शिकार भएका बच्चाहरूलाई सबैभन्दा पहिला चाहिँ एकदमै रुट लेभलबाट नै उनीहरूलाई चाहिँ नि सुरुवात गर्नुपर्छ ट्रिटमेन्टको लागि होइन पेरेन्ट्सले आफ्नो स्तरमा बच्चाहरूलाई सम्झाउने कोसिस गर्नुपर्छ बच्चाहरूलाईका एक्टिभिटीहरूमा नजर राख्ने कम्युनिकेसन ग्याप हुन नदिने अनि यस्तै आक्रामकतावाला चिजहरू नदेखाउने अनि बच्चाहरू कोसँग कुरा गरिरहेका छन् कस्ता साथीहरू बनाइरहेका छन् बच्चाहरू बाहिर जाँदा कस्तो व्यवहार गर्छन् आदि इत्यादि कुराहरू पनि ध्यान राख्ने र
शिक्षकहरूले पनि बच्चाहरूमा भेदभाव नगर्ने यस प्रकारको ट्रिटमेन्टबाट हरेक बच्चाहरूलाई चाहिँ अलिकति जोड मिल्दछ, बल मिल्दछ र उनीहरू समाजमा चाहिँ एकदमै एकसार रूपमा चाहिँ उनीहरू अगाडि बढ्न सक्छन्। त यो चाहिँ आजको दिनको सन्देश हो प्रिय श्रोताबृन्द, कि कसरी बच्चाहरूलाई एउटा चाहिँ हिंसात्मक आक्रामक व्यवहारबाट बचाउन सकिन्छ, कसरी सुरक्षित बाल्य पनि उनीहरूलाई दिलाउन सकिन्छ भन्ने कुरा चाहिँ आजको विशेष मुख्य मुद्दा हो। त यति नै भन्दै अब अगाडि बढ्छु। गङ्गाराज राई र सुनिता थिगिमले गाउनुभएको गीत मेरो प्लेलिस्टमा बिल्कुलै तयार छ, यसतर्फ लगाऊ।

0: यो PFBS गोर्खा रेडियो रेडियो
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

आदरणीय श्रोता वृन्द, मिठो गीतमा मिसा घलेर मौसम गुरुङको आवाजलाई सुन्दै थियौँ। समयको कुरा गर्न चाहन्छु अब भने समय 4 बज्न आँटेको छ। 4 बजे हामी सुन्छौँ बिबिसी नेपाली सेवाको कार्यक्रम, अनि त्यस पश्चात हाम्रो इभिनिङ सो लिएर हाम्रो बहिनी आउँदै हुनुहुन्छ, हाम्रो बहिनी सोनिया राई, र केही दिनदेखि उहाँले कार्यक्रम तपाईँको लागि राख्दै आइरहनु भएको छ इभिनिङ सोको दुनी कार्यक्रम। र आज पनि यही सिलसिलालाई निरन्तरता अब हामी अगाडि दिन्छौँ। 4 बजे 15 मिनट जाँदा जब बिबिसी नेपाली सेवाको कार्यक्रम सकिए पश्चात भने इभिनिङ सोमा हाम्रो बहिनी सोनियाको साथमा तपाईँले इन्जोय गर्न सक्नुहुन्छ। बेलुकाको ठिक 7 बजेसम्म हाम्रो इभिनिङ सो रहन्छ, तपाईँलाई पनि थाहा भएकै कुरा हो यो, त उहाँसँग इन्जोय गर्नुहोला भनेर भन्न चाहे यतिखेर। अनि आज इभिनिङ सोमा चाहिँ तपाईँको लागि विभिन्न प्रकारका चाहिँ मिठा मिठा गीत सङ्गीतहरू, विभिन्न सर सामग्रीहरू लिएर बहिनी आउँदै हुनुहुन्छ। त यो चाहिँ भइहाल्यो कार्यक्रम, अब के छ अगाडि भन्ने विषयवस्तु मैले तपाईँसँग सेयर गर्ने जानकारी। अब भने अन्तिम कसैले एउटा गीत सुनाउँछु सञ्जीवनीको आवाजमा, हाम्रो बहिनी निलमाङ बुवाङ राईले धेरै अगाडि लेख्नुभएको यो गीत र निकै नै चर्चित भएको गीत पनि हो। उहाँको यो एल्बममा जति पनि गीतहरू थिए, स्पेसली जुनी जुनी भाग 1 भाग 2 उहाँले निकाल्नु भएको एल्बमहरू हुन् र यसमा रहेका हरेक गीतहरू अत्यन्तै मिठा छन्, अत्यन्तै सुन्दर छन्। सञ्जीवनीले प्रायः धेरै गीतहरू गाउनु भएको छ यस एल्बममा, त यो गीत पनि अब सञ्जीवनीको आवाजमा सुनाउन चाहन्छु म, र यही गीतको साथमा अब बिदा लिने बेला भइसकेको छ। भोलि फेरि पनि 1 बजेको समाचार पश्चात त तपाईँलाई भेट्नको लागि आउँछु नै कार्यक्रम दिया कसैले लिएर, त्यति बेलासम्मको लागि मेरो साथमा रहनुहोला भन्न चाहन्छु। कार्यक्रम बिएबिएस कटर रेडियोका सुन्दै गर्नुहोला, र भोलिको हाम्रो हेल्थ पोडकास्टको कुरा गर्नुपर्दा भोलि चाहिँ हाम्रो डक्टर आउँदै हुनुहुन्छ, डक्टर अनु प्रधानज्यू, र उहाँ चाहिँ जिबी हुनुहुन्छ, बर्मिङहममा बेस्ड, तर उहाँको चाहिँ एकदमै ग्रेट इन्ट्रेस्टेड रहेको छ बोन हेल्थमा, र हामी भोलि बोन हेल्थ यानि कि हड्डी सम्बन्धी नै जानकारी तपाईँसँग सेयर गर्नेछौँ हेल्थ पोडकास्टमा, सुन्न नछुटाउनुहोला भनेर भन्न चाहेँ यतिखेर। तपाईँ यति नै जानकारी गराउँदै यो गीत तपाईँको लागि राख्छु र यसैको साथमा बिदा लिन्छु अहिलेको लागि, भोलि भेटौँला। हस्त आदरणीय श्रोताबृन्द, भोलिसम्मको लागि बिदा दिनुहोस्। टेक केयर अफ युर सेल्फ, नमस्ते, बाई।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा अध्ययन विधा दुरुपयोग गर्ने त्रिविका प्राध्यापकहरूबाट 10 करोड भन्दा बढी रकम फिर्ता, छानबिन समितिका संयोजक भन्छन्।
1: सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस्, अरबौं पैसाहरू उठ्ने सम्भावना छ यसमा।
0: धवल शमशेर राणा सहितका नेताहरूद्वारा राप्रपा परित्याग, पार्टीको एजेन्डा तुहाउन नेतृत्व नै अग्रसर भएको आरोप।
2: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, विचार मिल्ने हरसित सरसल्लाह भइरहेका छन् र पोजिटिभ सिग्नलहरू धेरै ठाउँबाट आएको छ।
0: र लेबनन इजरायल युद्ध विराम सम्झौता अस्वीकार्य भएको हिजबुल्लाहको प्रतिक्रिया। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। इरानको समर्थन पाएको हिजबुल्ला समूहका नेताले लेबनन र इजरायल बीचको सम्झौता आत्मसमर्पण र पराजय भएको टिप्पणी गरेका छन्। नईम कासिमको उक्त धारणाले अमेरिकी मध्यस्थतामा भएको युद्ध विरामलाई थप अवमूल्यन गर्छ, जसलाई लेबननका राष्ट्रपतिले सार्थक शान्तिका लागि अन्तिम मौका भनेका थिए। नईम कासिमले लेबननका गाउँहरूमा बम खसाल्ने कार्य जारी रहेसम्म उत्तरी इजरायलमा शान्ति नहुने बताए। युद्ध विराम सम्झौतामा लेबननको सेनाले दक्षिणमा आफ्नो नियन्त्रण बढाउने प्रयास गर्ने भनिएको छ। एक सिख व्यक्तिले एक श्वेत विद्यार्थीको हत्या गरेको मामिलामा प्रहरीको भूमिकालाई लिएर व्यक्त भइरहेका आक्रोशका माझ युकेका प्रधानमन्त्री कियर स्टार्मरले इलोन मस्कले ब्रिटेनमा विभाजन बढाउन खोजेको आरोप लगाएका छन्। मस्कले उक्त घटनाबारे सक्रिय रूपमा पोस्टहरू गरिरहेका छन् र अति दक्षिणपन्थी व्यक्तिका प्रतिक्रियाहरू सेयर गरेका छन्। उनले प्रहरी विरुद्ध निजी स्तरमा अभियोजन गर्न आर्थिक सहयोग गर्ने प्रस्ताव गरेका छन्। स्टार्मरले भने, मस्कले फेरि पनि पछिल्ला केही दिनमा हाम्रो राजनीतिमा हस्तक्षेप गरेका छन्, विभाजन बढाउन खोजिरहेका छन् र ब्रिटेनमा हामी यस्तो होइनौँ, हामी तर्कसङ्गत र सहिष्णु मानिसहरू हौँ। प्रधानमन्त्री कियर स्टार्मर। छुरा प्रहारपछि मरणासन्न अवस्थामा रहेका हेनरी नोभाकलाई हत्कडी लगाएर पक्राउ गरिएको थियो। उनका हत्याराले नोभाकमाथि जातीय विभेदको झुटो आरोप लगाएका थिए। यो घटनाले हत्या भएको साउथह्याम्प्टनमा हिंसात्मक झडपहरू निम्त्याएको छ। दुवै देशलाई प्रभावित पार्ने एउटा साझा नदीमा हालै दुईवटा परियोजना घोषणा गरेर भारतले पानीलाई हतियारको रूपमा प्रयोग गर्न लागेको पाकिस्तानले आरोप लगाएको छ। त्यहाँको विदेश मन्त्रालयले पाकिस्तानको पानी र खाद्य सुरक्षामा खतरा उत्पन्न गराउने कुनै पनि कदम गैर कानुनी एवं अस्वीकार्य भएको जनाएको छ। सन् 1960 यी दुई छिमेकीले सिन्धु जल सन्धिमा हस्ताक्षर गरेका थिए, जसले भारतबाट पाकिस्तानमा बग्ने उक्त नदीका स्रोतहरू को बाँडफाँट गरेको थियो। अघिल्लो वर्ष कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले उक्त सम्झौतालाई निलम्बन गरेको थियो। पछिल्लो पटक भारतले चेनाब नदीमा एउटा सुरुङ र जलविद्युत आयोजना निर्माण गर्ने कुरा अघि सारेको छ। छ दिनदेखि विश्वको सर्वोच्च शिखर सगरमाथामा हराइरहेका एकजना नेपाली शेर्पा जीवितै फेला परेका छन्। बोल्नै नसक्ने र दुईटै हत्केला हिउँले खाएको अवस्थामा फेला परेका दावा शेर्पालाई सगरमाथा आधार शिविरतर्फ घिस्रदै गरेको अवस्थामा हिमाल सफा गर्न गएको एउटा टोलीले खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरेको थियो। र फुटबलको सर्वोच्च निकाय फिफाले खेलाडी र समर्थक प्रतिको सम्भावित जोखिमलाई नियन्त्रण गर्न भन्दै पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल विश्वकप आयोजना स्थलमा लैजान प्रतिबन्ध लगाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर निर्धारित समयपछि पनि सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म झन्डै 10.5 करोड रुपियाँ असुल गरिएको शिक्षा मन्त्रीले जनाएका छन्। उक्त रकम केवल 44 जना प्राध्यापकबाट फिर्ता गराइएको बताइएको छ। देशकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयमा लामो समयदेखि अध्ययन विदा सुविधाको दुरुपयोग हुँदै आएको जानकारहरू बताउँछन्। यस विषयमा छानबिन गर्न करिब 1.5 वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकारले समिति गठन गरेको थियो। सुशीला कार्की नेतृत्वको सरकारका बेला प्रतिवेदन बुझाएको उक्त समितिका संयोजक जीवन काफ्लेलाई नै वर्तमान सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्ने क्रम सुरु भएको हो। सामाजिक सञ्जालको एउटा पोस्टमा शिक्षा मन्त्री सस्मित पोखरेलले प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेको विषयलाई उच्च शिक्षाको क्षेत्रमा सुशासन, जवाफदेहिता तथा संस्थागत अनुशासन कायम गर्ने अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा हामीले छानबिन समितिका संयोजक जीवन काफ्रेलाई टेलिफोन सम्पर्क गरी सुरुमा अध्ययन विदा सुविधाको दुरुपयोग कसरी भइरहेको थियो भनेर सोधेका छौँ।
1: त्रिभुवन विश्वविद्यालयको हामीले तलबी अध्ययन विदा दिने प्रोभिजन छ। अधिकतम 5 वर्षसम्म अध्ययन विदा दिन्छौँ, तलब सहित दिन्छौँ। र हामीले के एक्सपेक्ट गर्छौँ भने उहाँहरू बाहिर गइसकेपछि, अध्ययनमा गइसकेपछि उहाँहरूले जानेको विद्यताहरू हाम्रो क्लासरुममा, हाम्रो युनिभर्सिटीमा आएर सपोर्ट गर्नुहुन्छ भन्ने हिसाबले दिइरहेको हुन्छौँ। तर अब केही प्राध्यापकज्यूहरू अब विभिन्न कारणले गर्दाखेरि उहाँहरू नफर्किनु भएको चाहिँ छ। त्यसमा नफर्किँदा नि एउटा शर्त छ, उहाँहरूले त्यति बेला खाइपाएको तलब सहित 10% ब्याज सहित पैसा फिर्ता गर्नुपर्ने उहाँले कबुलियत गरेर जानुभएको हुन्छ। उहाँहरू फर्किनु पनि भएको छैन र कबुलियत अनुसार फिर्ता पनि नगरेको केस भएको कारणले गर्दा यो व्यतिथि आएको छ।
0: अब तपाईँहरूले रकम फर्किने क्रम जारी रहेको भनेर भन्नुभएको छ, तपाईँको हिसाबले असुल उपर हुन बाँकी रकम कति छ अथवा त्यो नोक्सानीको आकार कति छ?
1: अब अहिलेसम्म 61 जनाले चाहिँ म पैसा फिर्ता गर्न इच्छुक छु भनेर चाहिँ हामीलाई, हाम्रो कमिटीलाई चाहिँ निवेदन दिनुभएको छ। र हामी सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस् होइन, डेटाबेस फाइनल आउँदाखेरि एउटा होला, अरबौँ पैसाहरू उठ्ने सम्भावना छ यसमा।
0: काफीजी, अब शिक्षा मन्त्रीले चाहिँ यसलाई यो शैक्षिक संस्थामा सुशासन कायम गर्ने विषयसँग जोडेर व्याख्या गर्नुभएको छ। यो फिर्ता भएपछि सकिने कुरा हो कि यो सुविधाको दुरुपयोग गर्नेहरूलाई अरू कारवाही पनि हुन्छ, त्यस्तो सुझाव पनि दिनुभएको छ तपाईँहरूले?
1: यो अहिलेसम्म भएका केसहरूलाई हामीले सल्भ गर्ने र आगामी दिनमा यस्ता कुराहरू नहुनको लागि के गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौँ। त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकियो भने अहिलेसम्मको समस्या नै समाधान हुन्छ र आगामी दिनमा यस्ता खालका समस्याहरू त्रिभुवनले बिहोर्नु पर्दैन।
0: त्यो भनेको चाहिँ अहिले जसरी रकम फिर्ता गर्नेहरू जति छन् अथवा जति रकम फिर्ता गर्न बाँकी नै रहेकाहरू छन् उनीहरूलाई अरू कारवाही चाहिँ हुँदैन?
1: दुईटा कुरा गर्नुपर्ने थियो, एउटा चाहिँ उहाँहरूले आफूले कबुलियत गरे अनुसारको टाइममा आएर सर्भिस गर्नुपर्ने थियो एउटा, त्यो गर्नु भएन भने उहाँले लिएको तलब मान अनुसार 10% ब्याज सहित फिर्ता गर्ने, दुईटा मध्ये एउटा चाहिँ उहाँले गर्न सक्नुहुन्छ। अहिलेको नियमले त्यही भन्छ होइन, त्यो नियम अनुसार अरू थप कारवाही हुने छैन।
0: अन्त्यमा काफेजी, समग्रमा यो अहिले जुन क्रम देखियो रकम फिर्ता गर्ने क्रम, यसले चाहिँ त्रिभुवन विश्वविद्यालयको हकमा अथवा उच्च शैक्षिक संस्थाहरूको हकमा के अर्थ राख्छ समग्रमा?
1: तिनवटा आयाम जस्तो लाग्छ। एउटा चाहिँ हामीले अब हाम्रो प्राध्यापकहरू बाहिर गइसकेपछि पक्कै पनि त्यतिलाई भ्याकुम हुन्छ, पार्ट टाइम कन्ट्राक्ट टिचरहरू राख्नुपर्छ, त्यसको समस्याहरू गाँजिएकै छ। एउटा प्राज्ञिक क्षति बेहोरिराखेका छौँ, अर्को कुरा भनेको आर्थिक क्षति यत्रो भइरहेछ, तेस्रो कुरा चाहिँ नैतिक कुरा चाहिँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अध्ययन विदा लिनुहुन्छ अनि त्यसलाई मिसयुज गर्नुहुन्छ भन्ने जुन कुराहरू बाहिर उठ्दाखेरि त्यो हिसाबले गर्दा नैतिक कुराहरूमा पनि समस्या छ। यो कुरालाई हामीले अहिले सल्भ गरौँ र आगामी दिनमा हामीले समितिले दिएको एउटा सल्लाह सुझाव छ, त्यसलाई कार्यान्वयन गरेर जानुभयो भने भोलिका दिनमा यस्ता समस्याहरू आउँदैनन्, सधैँको लागि यो समस्याबाट सल्भ गर्न सक्छौँ भन्ने हाम्रो चाहिँ अपेक्षा छ।
0: उनी थिए त्रिभुवन विश्वविद्यालय सम्बद्ध एउटा छानबिन समितिका संयोजक जीवन काफ्ले। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी 9:15 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौँ। एउटा प्रसङ्ग संक्षेपमा, परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार खनाल भारतीय समकक्षी एस जयशंकरको निम्तोमा भारत जान लागेका हुन्। उनले त्यहाँ जयशंकरसँग द्विपक्षीय बैठक गर्नेछन्। भ्रमणका बेला दुई देशका अधिकारीहरूबीच व्यापार, लगानी, कनेक्टिभिटी र ऊर्जा लगायतका क्षेत्रमा सहकार्य एवं जनस्तरीय सम्बन्धबारे कुराकानी हुने मन्त्रालयले बताएको छ। खनाल आइतबार स्वदेश फर्कनेछन्। अब अर्को प्रसङ्ग, धवल शमशेर राणा सहितका कतिपय पार्टी पदाधिकारी र नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्यागको घोषणा गरेका छन्। पार्टी सञ्चालन तथा अन्य विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग केही समय यता असन्तुष्ट रहँदै आएका राणा सहितका नेताहरूले अन्ततः पार्टी छाड्ने निर्णय गरेका हुन्। राजसंस्था पुनर्स्थापनाको अजेन्डा बोकेको राप्रपामा फुट र एकीकरणको श्रृङ्खला नौलो भने होइन। एक रिपोर्ट। आज काठमाडौँमा पार्टी परित्यागको घोषणा गर्ने क्रममा नेता राणाले आफूहरू नयाँ पार्टी गठनको तयारीमा जुटेको बताए। यद्यपि त्यसको एजेन्डा राप्रपाको भन्दा खासै भिन्न भने नहुने उनले बीबीसीसँग भने।
2: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, एउटा दोहोरो रूपले उभिने र एजेन्डामा अडिग हुने एउटा राष्ट्रता बोकेको एउटा दल नेपाली जनताले खोजेको छ। त्यो स्पेसलाई हामीले फुलफिल गर्नको लागि अगाडि बढेको छौँ। भविष्य के हुन्छ त अब राम्रै होला।
0: पार्टी परित्याग गर्नेहरूले नेतृत्वमाथि आत्मकेन्द्रित भएको, विधान अनुसार नचलेको र संस्था पुनर्स्थापनाको आन्दोलन तुहाउन अग्रसर भएको तथा पार्टीको एजेन्डा लत्याउँदै गणतन्त्रलाई सुदृढीकरण गर्ने एजेन्डा बोकेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको साझेदार बनेको जस्ता आरोप लगाएका छन्। नेतृत्वको भनाई र गराई नमिलेकै कारण पार्टी मतदाताबाट दण्डित हुँदै गएको उनीहरूको तर्क छ। यद्यपि बीबीसीसँग प्रतिक्रिया दिने क्रममा पार्टी अध्यक्ष लिङदेनले भने ती आरोपहरूलाई भ्रामक भने।
4: धवलजी नै आफै चाहिँ त्यो गणतन्त्र भनौँ जे भनौँ हामी जुन सरकारमा गयौँ त्यो सरकारमा जानुपर्छ भन्ने प्रस्तावक हुनुहुन्थ्यो भन्ने मात्र होइन, त्यो सरकारको न्यूनतम साझा कार्यक्रमको हाम्रो पार्टीको तर्फको ड्राफ्टम्यान हुनुहुन्थ्यो।
0: पार्टी परित्याग गरेका नेता राणाले अध्यक्ष लिङदेनको भनाइलाई अस्वीकार गरेनन्, तर सरकारमा सामेल हुने प्रक्रियामा आफ्नो भूमिका भने सीमित रहेको दावी गरे।
2: त्यो ड्राफ्ट गर्ने क्रममा म थिएँ, तर त्यो निर्णय गर्ने क्रममा शीर्षस्थ नेताहरूले नि गरे है, हामीले मैले निर्णय गरे होइन, त्यो मेरो अब्जेक्सन जेमा थियो अब्जेक्सनहरू थियो, त्यो निर्णयमा सिग्नेचर उहाँकै छ, मेरो छैन।
0: महामन्त्री राणा सहितले पार्टी परित्याग गरिरहँदा पार्टी अध्यक्ष लिङदेनले भने नेतृत्व र पार्टी सञ्चालन कार्यको समीक्षा महाधिवेशन मार्फत हुनु उपयुक्त हुने तर्क गरे।
4: अब निकट भविष्यमा महाधिवेशन हुँदैछ, नेतृत्वको हिसाबले मैले केही गल्ती कमी कमजोरी गरेको रहेछु भने त्यो समीक्षा त्यही महाधिवेशनमा हुन्छ।
0: नेता राणाले भने अब राप्रपासँग कुरा मिल्ने कुनै सम्भावना नरहेको बताए।
2: अब हामी राप्रपामा पहिले नेताहरूले पार्टी फोड्ने फेरि पार्टी मिल्ने भनेर होइन, हामी फरक नाम फरक चिन्ह र चाहिने राप्रपामा नफर्किने गरी हामी निस्क्या हो।
0: राणा पक्षधरहरूले यस कदमलाई पार्टी परित्यागको पहिलो चरणका रूपमा अर्थ्याएका छन्। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। शान्तिको अन्तिम मौका भनिएको दक्षिण लेबननका लागि एउटा प्रस्तावित युद्धविरामलाई हिजबुल्लाह लडाकु समूहले अस्वीकार गरेको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनन बीच उक्त नाजुक युद्धविरामलाई नवीकरण गर्ने र हिजबुल्लाहका गतिविधि रोक्न कैयौं सुरक्षा जोनहरू स्थापना गर्ने सहमति भएको घोषणा गरेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
3: हिजबुल्लाका नेता नईम कासिमले उक्त सम्झौतालाई आत्मसमर्पण र पराजयको संज्ञा दिँदै लेबननका गाउँमा बमबारी भइरहेको अवस्थामा उत्तरी इजरायलमा आक्रमण नरोकिने बताएका छन्। दक्षिण लेबननमा इजरायली हमलामा कम्तीमा 9 मारिएपछि हिजबुल्लाले उत्तरी इजरायलमा बुधबार रकेट हमला गरेको थियो, जसको केही घण्टापछि वासिङटनमा उक्त सम्झौता घोषणा गरिएको थियो। संयुक्त विज्ञप्तिमा उक्त सम्झौता इरानको समर्थन पाएको, हिजबुल्लाह समूहले पूर्ण रूपमा आक्रमणहरू रोक्ने सहितका शर्तहरूमा निर्भर हुने भनिएको थियो। अमेरिका, इजरायल र लेबननले कुनै राज्य वा गैर राज्य पक्षले लेबननको भविष्य बन्धक बनाउने विषय अस्वीकार्य रहेको जनाएका थिए। लेबननका सञ्चार माध्यमहरूमा बिहिबार पनि देशको दक्षिण भागमा आक्रमणहरू भएका र कम्तीमा एउटा हमलाले क्षति निम्त्याएको भनिएको छ। हिजबुल्ला लेबननको सबैभन्दा शक्तिशाली राजनीतिक समूह हो। इरानको समर्थनका कारण उसले लेबननको सेनाभन्दा शक्तिशाली सशस्त्र बल निर्माण गरेको छ र इजरायलसँग श्रृङ्खलाबद्ध लडाईँ गरेको छ। इजरायल, युके र अमेरिका सहित कैयौं देशहरूले हिजबुल्लालाई आतंकवादी संगठनको सूचीमा राखेका छन्। इजरायल र लेबनन बीचको सम्झौता इजरायली सीमा र त्यहाँबाट उत्तरमा झण्डै 30 पर इजरायलको स्थल सेनाको नियन्त्रणमा रहेको लिटानी नदी बीचको क्षेत्रबाट हिजबुल्लालाई हटाउने शर्तको कार्यान्वयनमा निर्भर रहने भनिएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS Gurkha Radio.

Bhí epíos gur chu víú garí crom le hamísreta godalí mar brebis garícha só éning seo a bh sambrnána déidir éis swagad gur na teanúlaú sam é má sin nigtarfa bata ará garí crom jo godalí a blí sunna sacnúsa garí crom téharric sombar dií sagurbá samba UK Time. 4th of June 2026 Thursday ko din rahe ko sa rahe ko sa yo gate suni ta pura rahe ko aripu pras new panigawas ma aza 4th of June 2026 Thursday ko din rahe ko sa rahe ko sa me ma tapale hamile aabishabani suni ra na bhai ko sa 105.4 megahertz tuni gare ra folkstone basia le hamle sunna saknun sa tapko area ma rere access enemy simply bfbs app down garna hus ra bfbs na station sar ma de bfbs gurka select gare ra sunna saknun sa रेसिगरी श्रोता कार्यक्रम को यो तीन घंटा भरी रहने र हामीलाई स्मार्ट स्पीकर मार्फत प्ले बी एफपीएस गोर्खा भनेर पनि सुन्न सक्नुहुन्छ 24/7 एट योर सर्विस भन्न चाहन्छु र कार्यक्रममा अवश्य पनि हामी अगाडि बढ्ने नै छौँ फेरि पनि अहिलेलाई पनि यो समय मिठो गीत म तपाईँको समक्षमा राख्ने नै छु इन्जोय गर्नुहोला र कार्यक्रम पनि सुन्दै गर्नुहोला अहिलेको यस समयमा जन चामलिङ राईको आवाजमा रहेको छ माया गर्नुहोला

लागि नम्बर छ 0168302535। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

टिएफपिएस गोर्खा रेडियो कार्यक्रमले हामी छौँ श्रोता। यो समयमा गोतलीको पहिलो घण्टामा र समय हामीहरूसँग अहिले बाँकी रहेको छ 5 बजेको लागि 9 मिनट। यसै गरी केही इभेन्टहरूको बारेमा कुरा गरिहालौँ तपाईँको माझमा भने अब यो हेड अफ गोर्खा वेलफेयरको चाहिँ विशेष गरी यहाँ क्याप्टन रिटायर निर्मल गुरुङ जो गोर्खा वेलफेयर ट्रस्टबाट हुनुहुन्छ उहाँले चाहिँ भिजिट गर्दै हुनुहुन्छ नेपाली सिनियर सिटिजन स्विन्डन जुन चाहिँ बखस पार्क कम्युनिटी सेन्टरमा हुनेछ पहिलेको दिन 5 जुनमा र यो चाहिँ समय 11:30 बजेदेखि दिउँसो 3 बजेसम्म हुनेछ। तपाईँहरू पनि जान सक्नुहुन्छ र कुनै क्वेरिजहरू छन् भने तपाईँले सम्पर्क गर्नुहोला चेयरपर्सन दिना कार्मल्ल उहाँको फोन नम्बर 07426920581 चाहिँ कल गरेर क्वेरिजहरू बुझ्न सक्नुहुन्छ। र श्रोता अहिले कार्यक्रमको हामी यो पहिलो घन्टा बाँच्छौँ गीत सङ्गीतहरूको साथमा मनोरञ्जन पनि तपाईँ अवश्य पनि लिइरहनु भएको छ र अहिले लायो भने फेरि पनि आउनुहोस् लागौँ यो मिठो गीत राख्ने क्रमतर्फ रहेको छ तिम्रो मुस्कान एकदेव लिम्बु रहेछ गरी समीर श्रेष्ठको आवाजमा।

पिएफपिएच गोर्खा रेडियो कार्यक्रमले हामी छौँ श्रोताको दिल्लीको यो पहिलो घन्टा र पहिलो घन्टाबाट बिदा लिने समय आइसकेको छ र अवश्य पनि अहिलेको यो समय मिठो गीत एन्जो गर्दै हुनुहुन्छ र अब पनि यो फाइनल आवर यो फर्स्ट आवरमा पनि एउटा गीत म पक्कै पनि राख्नेछु तपाईँको समक्ष कतै नजानु होला हामी कार्यक्रमको दोस्रो घन्टामा पनि भेट्ने नै छौँ यसले भरपूर मनोरञ्जनहरू तपाईँलाई गराउँदै गर्नेछु र अहिलेलाई पनि यो गीत पनि एन्जो गर्नुहोस् सधैँभरि अब एन्ड द स्टिम इन्जिन्सको आवाजमा रहेको छ एन्जो गर्नुहोस्

0: पूर्व गृहमन्त्री सुदन गुरुङले प्रहरी हिरासतमै पुगेर जेएनजी अगुवामाथि दुर्व्यवहार गरेको भन्दै कारवाहीको माग गरिएको छ। आज राष्ट्रिय जेएनजी नागरिक अभियानका संयोजक सुनिल सिंह र सह संयोजक अजय सुनारीले प्रेस विज्ञप्ति जारी गर्दै पूर्व गृहमन्त्री गुरुङले जेएनजी अगुवामाथि दुर्व्यवहार गरेको जनाएका छन्। पूर्व प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिको विरोधमा जेएनजी अगुवाले प्रदर्शन गरेका थिए। काठमाडौँको भारतीय दूतावास अगाडि प्रदर्शनका क्रममा प्रहरीले जेएनजी अगुवा अजय सोदारी, प्रकाश वम, सुजन पौडेल र स्थूल जेम्स नेपालीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई प्रहरी ब्रेथलाइनचौर सोरखुट्टेको हिरासतमा राखिएको थियो। प्रहरीले नियन्त्रणमा लिएको एक घण्टापछि हिरासत कक्षमा पुगेर पूर्व गृहमन्त्री गुरुङले दुर्व्यवहार गरेको उनीहरूले आरोप लगाएका छन्। उनीहरूले हिरासतमा राख्दा प्रहरीले पनि राम्रो व्यवहार नगरेको बताएका छन्। हिरासतमा राख्दा प्रहरीले पिउने पानी समेत नदिएको उनीहरूको गुनासो छ। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मध्य श्री लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम स्तरको तातो हावाको लहर चल्ने भन्दै सचेत गराएको छ। विभागका अनुसार सोही अवधिमा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिनको अवस्था रहने सम्भावना छ। ती क्षेत्रका केही स्थानमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ। विभागले अत्याधिक गर्मी तथा तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका विषयमा दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा पनि सड़कमा उत्रिएको छ। आज नेकपाको जनवर्गीय संगठन समन्वय मोर्चाको आयोजनामा माइतीगढ मण्डलामा प्रदर्शन गरिएको हो। नेपालमा प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ता सहभागी थिए। प्रदर्शनमा सहभागी नेकपाका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नुपर्ने या त राजीनामा दिनुपर्ने बताउनु भएको छ।
1: यो अत्यन्त गैर जिम्मेवारपूर्ण राष्ट्रघाती र हाम्रो राष्ट्रलाई विवादमा पार्ने, अब तपाईँलाई म बताऊँ कि हामी लिम्पिया धुरा र लिपु लेक हाम्रो भूभाग हो र सुगौली सन्धि भन्दा पछि पनि त्यो हाम्रै सम्पत्ति गाने मानिएको भूभाग हो। 15 सालभन्दा अगाडि हाम्रो जनताले त्यहाँ कर तिरेर बसिरहेको हाम्रो नेसनल रेकर्डमै भएको भूभाग हो। त्यो भूभागको लागि हामीले दाबी गर्नलाई अब देशको प्रधानमन्त्रीले के पुर्याइदियो त भन्दा तपाईँहरूले पनि हाम्रो मिच्नु भएको छ अरे, हामीले पनि तपाईँहरूको मिचा छौँ, भइगयो अब यहाँ केही पनि कुरा नगरौँ भन्ने ठाउँसम्ममा पुर्याउने परिस्थिति सिर्जना भएको छ। यो अत्यन्तै ठुलो राष्ट्रघाती कदम हो र यस्तो कदम गर्ने प्रधानमन्त्रीले दुईटा कुरा, या त संसदमा गएर मैले चिप्ले गल्ती गरे बोल्न नहुने कुरा बोले भनेर माफी माग्नु पर्यो, सच्याउनु पर्यो, होइन भने राजीनामा दिएर बाहिर निस्कनु पर्यो।
0: एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकार सर्वसत्तावादी अभ्यासमा लागिसकेको आरोप लगाउनु भएको छ। आज सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै महर,
2: अर्कातिर सभामुखज्यूबाट चाहिँ सभामुखज्यू सत्ता पक्षको रक्षा कवच बन्नु र संसदको चाहिँ नियमावली प्रतिसभा नियमावलीको हुर्मत लिने र त्यसलाई चाहिँ अनदेखा गर्ने, त्यसलाई चाहिँ कमजोर बनाउने काम पनि सभामुखज्यूबाट। हाम्रो प्रतिसभा नियमावलीमा जस्तो तपाईँले अस्ति हेर्नुभयो नि, बडो स्पष्टसँग 15 जनासम्मले प्रश्न गर्न पाउने व्यवस्था गरिरहेको छ प्रतिसभा नियमावलीमा चाहिँ नियम 56 अनि 3 दिन अगाडि प्रश्न दर्ता गर्नुपर्ने व्यवस्था त स्पष्ट छ नि त प्रतिसभा नियमावलीको 58 उहाँले चाहिँ संसदबाट भन्नु यो कहीँ पनि छैन, 15 जनाले पनि कहीँ छैन, 3 दिन अगाडि प्रश्न दर्ता गर्ने कुरा पनि हाम्रो नियमावली कहीँ छैन भन्नु। एकजना मात्रै चाहिँ नियमावलीमा बडो स्पष्टसँग व्यवस्था गरिरहेको छ, एकजना मान्छे मात्रै कोही मान्य सदस्य उठेर होइन विरोध गर्छ अथवा आफ्नो प्रश्न उसको त्यो समस्या समाधान नगरिकन हाउसले अगाडि बढाउनु हुँदैन। सिङ्गो प्रतिपक्ष विपक्षीमा रहेका त्यत्र चाहिँ सांसदहरू त्यो चाहिँ सिङ्गो विपक्षी उठेर चाहिँ यो यसो नगरियोस् भनेर विरोध गरिरहेका छ, आफ्नो आवाज उठाइरहेको छ, उहाँले पेलेर अगाडि मर्यादा पालक लगाएर त्यतिले पनि नपुगेर अन्त चकटीले समेत छुपेर जबरजस्ती ढङ्गले हाउस चलाउनु, त्यो चाहिँ हाउसको मर्यादा गरिमामा चाहिँ आँच पुर्याउने काम चाहिँ सभामुखीबाट र सत्तापक्षबाट भयो।
0: रोल्पामा खहरे खोलाको भेलले बगाउँदा 2 विद्यार्थीको ज्यान गएको छ। गङ्गादेव गाउँपालिका वडा नम्बर 6 रातमाटाका निमबहादुर खड्काका 7 छोरा गोपाल खड्का र सर्वजित खत्रीका 6 छोरा समीर केसीको ज्यान गएको हो। हिजो बेलुका विद्यालयबाट घर फर्किने क्रममा उनीहरूलाई खरे खोलाको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। बगाएर बेपत्ता भएका उनीहरूको शव खोलाको तल भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। पोखरा महानगरपालिका 21 फोहोर विसर्जन स्थलमा 3 ग्रेनेड बम फेला परेका छन्। महानगरका विभिन्न क्षेत्रबाट संकलन गरी ल्याइएको फोहोरमा कबाडी वस्तु संकलन गर्ने क्रममा संकलनकर्ता रीमा शेर्पाले ती बम फेला पारेका छन्।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

स्कोरकार्ड रेडियो कार्यक्रममा हामी छौँ श्रोता. यो समय गोदलीको सेकेन्ड आवरमा तपाईँ सम्पूर्णलाई धेरै स्वागत छ. फेरि पनि म सुनेको तर्फबाट मनमाया प्रकाश श्रेष्ठ र मिलिना राईको आवाजमा मिठो गीत र कार्यक्रम गोदली सुन्न सक्नुहुन्छ हरेक सोमबारदेखि शुक्रबारसम्म. यो के टाइम बनिरहेको छ, यो चाहिँ 4 बजेदेखि 7 बजेसम्म 3 घन्टाको कार्यक्रम 105.4 मेगाहर्ज ट्युन गरेर सुन्नुहोला फोक्सटोन वासीहरूले रेडियो मार्फत. तपाईँको एरियामा रेडियो एक्सेस छैन भने सिम्पली बिएफपिएस एप डाउन गर्न सक्नुहुन्छ र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ. त्यसै गरी स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ. र अहिलेलाई पनि हामी आउनुहोस् कार्यक्रममा अगाडि बढ्ने नै छौँ स्वरूप राज आचार्यको आवाजमा माया मिठो पल पलको.

0: BS Gorkha Radio. तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

BFBS कोरकार वीडियो सुनिए अनुसार श्रोता रा कार्यक्रम में हमी छौ यो समय गुदली को दोस्रो घंटा बा समय ले 5:30 बजे को छ र विभिन्न जानकारी को साथ मा हुनुहुन्छ र साथै भरपूर मनोरञ्जन पनि तपाईको समक्षमा रहेको छ श्रोता यसैगरी हुन गएको यो इभेंट को बारे मा पनि जानकारी हुन गएको छ सयपत्री नेपाली कल्चरल ग्रुप युकेले से आयोजना गरिरहेको छ सयपत्री साच 2026 विशेष गरी यो चाहिँ 20 इयर्स को एनिभर्सरी रहेको छ फोक सिङ्गर साथै सङ राइटर प्रकाश धुजराजको पनि यो समय प्रस्तुति रहनेछ एन्ट्री फी चाहिँ £25 रहेको छ र इन्क्लुडिङ यो चाहिँ फुड पनि रहेको छ बुक गर्न होला अहिले तपाईँले जुन 20 स्याटरडेको दिनको लागि साँझ 6 बजेदेखि यो चाहिँ निली मिड नाइट हुनेछ 11:30 एम्पायर हल अल्डरसनमा कुनै क्वारिजहरू छन् भने तपाईँले अवश्य पनि सम्पर्क गर्न सक्नुहुन्छ 07850153518 कल गरेर अवश्य पनि बुझ्न सक्नुहुन्छ र अब पनि मिठो गीत अहिले लायो भने दि एज ब्यान्ड रहेको छ थाहा छैन

BFB's Gorkha Radio Karikram Mali Ami Chong Shruta Yo Samay Godulikwa Second Hour Ma There's Gori Magdi Prawasi Song Mona UK Go Prasutri Yo 8th Mona UK Volleyball Tournament Tuna Gari Kasi Yo Bare Ma Abishya Bani Jan Gari Ra Date Se Rai Kosa 20th of June 2026 Ma Ra Yo Chi Sharp 8 Pazi Dehi Unhe Sam Venue Rushmore Saints FC Ma Huna Gari Kasam Ra Yo Samadhi Abishya Bani Tabra Kuni Kwaiz Ar Chan Bani Zi Sampraka Garno Uncha Founder Chair Man Anil Malla live avashya pani ra I Jagsi Magdi Samaj UK raeko cha Rail ko is samay ma bibhinna tapale jankari haru ma avashya pani rakhdai gariraeko chu huna gaireko events haruko barema aba yo summer ma हाम्रो निकै नै आउटडोर इभेन्ट्सहरू पनि अवश्य नै पाउँदै गरिरहेका छौँ र कार्यक्रममा अब पनि फेरि पनि पलाइसकेको छ तपाईँको माझमा अर्को एउटा मिठो गीत राख्ने क्रम र अहिलेलाई भनिरहेको छ फुलतुङ्गी रानी यो पनि सुजन चापकाईको आवाजमा

त नक्साजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ

0: Happy Lion Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: डक्टरको लाइसेन्स परीक्षामा विदेशका भन्दा मुलुकभित्रकै चिकित्सा क्याम्पस अब्बल ठहरिएका छन्।
4: नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा विदेश भन्दा नेपालमै मेडिकल कलेज पढेका विद्यार्थीले नाम निकालेका हुन्। लाइसेन्स परीक्षा दिएका मध्ये 66.95% पास हुँदा स्वदेशी कलेजका विद्यार्थी 76.79% पास भएका हुन्। काउन्सिलले यही जेठ 12-15 गतेसम्म लिएको लाइसेन्स परीक्षामा 2,263 विद्यार्थीले जाँच दिएकामा 1,515 जना पास भएका छन्। नेपालकै मेडिकल कलेजबाट एमबीबीएस तर्फ सहभागी 1,254 परीक्षार्थी मध्ये 963 जना अर्थात 76.79% पास भएका छन्। एमबीबीएस तर्फको लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेजका 93.10% पास भएका छन्। यस्तै बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका 92.21% र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका 91.67% पास भएका छन्। बीडीएस तर्फ गण्डकी मेडिकल कलेजका सबै विद्यार्थी पास भएका छन्। विदेशका मेडिकल कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीको उत्तीर्ण प्रतिशत औसतभन्दा निकै कम देखिएको छ। इजिप्ट, किर्गिस्तान, रुस तथा युक्रेनमा अध्ययन गरेका नेपाली विद्यार्थीको नतिजा निराशाजनक देखिएको काउन्सिलले जनाएको छ। यस्तै भारतका मेडिकल कलेज पढेर आएका मध्ये 42% चीनमा पढेर आएका, 15% बङ्गलादेशमा पढेर आएका, 41% फिलिपिन्समा पढेका, 28% नेपाली विद्यार्थी पास भएका छन्। स्वदेशी मेडिकल कलेजमा बीडीएस पढेका 400 परीक्षार्थी मध्ये 343 जना अर्थात 85.75% उत्तीर्ण भएका छन्। भारतमा बीडीएस पढेर फर्किएका 17 नेपाली विद्यार्थी मध्ये 1 जना मात्र लाइसेन्स परीक्षामा पास भएको काउन्सिलले जनाएको छ।
3: अब खबर फटाफट।
5: बढ्दो गर्मी र पानीको अभावका कारण चराचुरुङ्गी संकटमा पर्न थालेपछि नेपालगंजमा चराचुरुङ्गी बचाउ अभियान सुरु। ठाउँ ठाउँमा प्लास्टिकका बोतलमा राखेर चराचुरुङ्गीलाई पानी दिन थालियो। गत हप्ताको हुरीले झापामा लाखौंको केरा खेती सखाप। झण्डै 2,000 हेक्टरमा केरा खेती गरिएकोमा करिब 30 हेक्टरको खेती हुरी र वर्षाका कारण बर्बाद हुँदा 2,13,00,000 क्षति भएको प्रारम्भिक अनुमान। विराटनगर महानगरमा पूर्ण खोप सुनिश्चितताको लक्ष्य पूरा। 59 महिनासम्मका 11,600 बालबालिकालाई पूर्ण मात्राको खोप लगाइयो। बाँकेका ग्रामीण क्षेत्रका घरवास पुग्ने पाहुनालाई ढिक्री, घोङ्गी र सिद्राको अचार खुवाइँदै बाँकी निकुञ्जमा हात्ती सफारी र जङ्गल सफारीको पनि व्यवस्था। मलेसियाबाट फर्केर माछा पाल्दा कञ्चनपुर लालझाडी 4 का विजय कुमार चौधरीलाई फलिफाप। 3 बिघामा माछा पाल्दा वार्षिक 45 टन उत्पादन। 15 जनालाई रोजगारी दिएर पनि वार्षिक 9.5 लाख बचत। यो वर्ष 2 लाखको राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार पनि। र झापा मेचीनगरको वडा नम्बर 7 भएर बग्ने निन्दा नदीको किनारमा बाढी नियन्त्रण र कटान रोकथामका लागि बाँसका बिरुवा रोपण। मेचीनगर 7 को पूर्वी निन्दा करिडोरबाट करिब 5 किलोमिटर दक्षिणसम्मको किनारमा 4,000 बाँसका बिरुवा रोपियो।
3: बेलायतको घरेलु प्रति गुप्तचर एवं सुरक्षा एजेन्सी गुप्तचर एजेन्सी MI5 ले परिचित वेबसाइटमै रोजगारीको झुटो विज्ञापन राख्दै सरकार र सैनिक कर्मचारीको जासुसी गरेको आरोप लगाएको छ। सुरक्षा एजेन्सीहरूले बेलायतसहित अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड र अमेरिका सहभागी 5 आइज अलायन्सलाई संयुक्त रूपमा सजग गराएका छन्। थप स्काईका सुरक्षा तथा रक्षा सम्पादक डेबोरा हिन्सनबाट।
6: इन एन अनप्रेसिडेन्टेड मुभ द युके, युएस, क्यानाडा, अस्ट्रेलिया एन्ड न्यूजील्याण्ड have issued a joint alert about Chinese spies seeking to target useful people through online networking sites. The bulletin, called Safeguarding Our Secrets, accuses China's military intelligence services of going after government and military personnel, as well as anyone else with access to classified or privileged information from all 5 countries. It says Chinese intelligence officers pose as online HR recruiters. They place bogus job adverts for foreign policy and defense analysts on platforms like LinkedIn. Candidates are pressured to provide information that isn't in the public domain, with the fake recruiters ultimately hoping to get their hands on privileged information that helps China. Those who are recruited will receive payment in return for increasingly sensitive information, with the money, which can be hundreds or even thousands of pounds, transferred through platforms such as PayPal or with cryptocurrency. They warn that even the sharing of unclassified information could compromise government policy or military strategy or capabilities.
3: स्काइका सुरक्षा तथा रक्षा सम्पादक डेबोरा हिन्स. हवस् त अहिलेसम्मका खबर यति नै. नमस्कार.
0: यो बीएफबीएस गोर्खा रेडियो हो.

BFBS Gorkha Radio कार्यक्रम में लामी चौं श्रोता यो समय गोदली को तीसरो घंटा यानी कि आखिरी घंटा मार समय 6:13 का एक सा कार्यक्रम गोदली सुन्न सक्नुहुन्छ यो भने हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम 4 बजेदेखि 7 बजेसम्म 3 घन्टाको कार्यक्रम 105.4 मेगाहर्ज ट्रेनिङ गरेर सुन्नुहोला तपाईँ जो जति हामीलाई लोकली सुन्नुहुन्छ रेडियो मार्फत र यसै गरी तपाईँले हामीलाई स्मार्ट स्पिकर मार्फत पनि सुन्न सक्नुहुन्छ BFPS एप डाउन गर्नुहोस् र तपाईँले BFPS गोर्खा त्यहाँ सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र यसै गरी स्मार्ट स्पिकर मार्फत पनि प्ले BFPS गोर्खा भनेर हामीलाई 24/7 सुन्न सक्नुहुनेछ कार्यक्रमको यो आखिरी घन्टामा पनि तपाईँको माझमा विभिन्न जानकारी म राख्ने नि सु अपकमिङ इभेन्ट्सहरू बारेमा र साथै मिठा मिठा गीत सङ्गीतहरूको साथमा तपाईँलाई भरपूर मनोरञ्जन गराउँदै गर्नेछु भन्दै अब पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ मिलन अमात्यको आवाजमा सोचे जस्तो

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, RAF हाइव वा RN फोरममा गएर।
1: यो PFBS गोर्खा रेडियो हो।

काश्मीरी पछ्यौरी यो गीत र गीत श्रोता र कार्यक्रम अहिले हामी छौँ गोधुलीको आखिरी घण्टामा र समय 6:29 गएको छ. यसै क्रममा गेम ब्रिगेड इभेन्ट्सहरूको बारेमा पनि कुरा गरिहालौँ. अब 81 जुनदेखि चाहिँ नेपाल कप ग्रुप म्याचेसहरू स्टार्ट भएको थियो. फर्स्ट चाहिँ फोक स्टोरमा रहेको थियो, त्यस पछाडि मेन स्टोरमा भएको थियो 2 जुनमा, 3 जुन हिजोको दिनमा भने ब्रामकोटमा चाहिँ भएको थियो यो ग्रुप स्टेज म्याच, र आज चाहिँ भइरहेको छ यो चाहिँ सकिसकेको छ अहिले ग्लोस्टरमा नेपाल कप ग्रुप स्टेज म्याच. र यसै गरी अब नेपाल कप क्वार्टर फाइनल्सहरू पनि हुनेछ 9th र 11th र 17th चाहिँ सेमी फाइनल. लास्टमा अलिस्ट फाइनल चाहिँ नेपाल कपको हुनेछ 4th जुनमा, र यो दिन चाहिँ गोर्खा ब्रिगेड एसोसिएसन भेला पनि हो जहाँ तपाईँ सम्पूर्ण अवश्य बिराउन सक्नुहुन्छ र विभिन्न पल्टनहरूबाट यसरी भलाखुसरी गर्ने, भेटघाट गर्ने, एकअर्कामा बन्डिङ गर्ने मौकाहरू पनि हुन्छ. त्यसअनुसार अवश्य पनि आउनु होला भन्न चाहन्छु. र लेट्स सी यो वर्षको लागि चाहिँ कुन रेजिमेन्टले चाहिँ यो नेपाल कप लान सफल हुनुहुनेछ. अहिलेलाई पनि मिठो गीत नेप्रेफ तिमीमै.

0: रेडियो हो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

0: Radio.
1: BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ यो समय गोदलीको जसरी आखिरी घन्टामा रहेसै क्रममा म केही सूचना तपाईँको माझमा राख्ने नै छु. हुन गइरहेको छ गोर्खा वक 2026, यो चाहिँ 7th of June 2026 हुन गइरहेको छ र समय चाहिँ बिहानको 10 बजेदेखि हुन गइरहेको छ. प्लेस इज ग्रेट चार्ट प्लेइङ फिल्ड आश्रितमा हुन गइरहेको छ र अर्गनाइज गरिरहेको छ गोर्खा पिस फाउन्डेसन. र कार्यक्रममा अब भने आउनुहोस् हामी फेरि पनि अगाडि बढ्ने नै छौँ. अहिलेलाई भने मिठो गीत राखौँ. बुझाउ रहेको छ चुम्बक ब्यान्डको

BFBS गोर्खा रेडियो कार्यक्रमले हामी चाहौँ श्रोता गुदेलीमा र समय हामीसँग सात बजेको लागि अब भने बाँकी रहेको छ चार मिनट. र अब पनि कार्यक्रमबाट बिदा लिने समय पनि आइसकेको छ. यो साँझको समय अवश्य पनि गीत सङ्गीतहरूको साथमा मनोरञ्जन लिइसक्नु भएको छ. र यसै गरी हामी भोलिको दिनमा कार्यक्रम नबसी युकेमा पनि भेट्नेछौँ. मर्निङ ब्रेकफास्ट सो पक्कै पनि सुन्नुहोला. जाँदो साँदै भने एउटा मेरो गीत पनि म तपाईँको माझमा राख्नेछु. एन्जोय गर्न सक्नुहुनेछ. र आजको बाँकी पल तपाईँको शुभ रहेको होस्. दीक्षिता कार्की एको र यसै गरी साकरको आवाजमा अहिले भेट्न आऊ. एन्जोय गर्नुहोस्. म सुने पनि बिदा. Namaste, bye-bye.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: वर्तमान सरकारले जेठ 15 घोषित बजेट मध्यम वर्गको उत्थानमा केन्द्रित भएर ल्याएको सगर्व भरिरहेको छ। सरकारको यस्तो घोषणाका बीच 17.4% संख्यामा रहेका बहुआयामिक गरीब लक्षित भनेर खोलिएका केही निकायको खारेजीले प्रश्न उठाएको छ।
4: महोत्तरी एकदुरा गाउँपालिकाका इन्दल शाहले पिछडा वर्गको हैसियतमा छोरीलाई काठमाडौँमा छात्रवृत्तिमा 12 कक्षा पढाउने मौका पाउनुभयो। पिछडिएको समुदाय उत्थान विकास समितिका लागि काम गर्ने पिछडा वर्ग महासङ्घको सिफारिसमा उहाँले छोरीलाई पढाउन सम्भव भयो। अब शाह जस्ता पिछडा वर्गका 53 जातीय समुदायले इच्छा भए पनि यस्तो सुविधा पाउन मुस्किल हुनेछ, किनभने सरकारले 20 अर्ब रुपियाँ बचत हुने कारण देखाएर यो समिति जस्ता 31 निकाय खारेज गरिदिएको छ।
5: गार्जियनको नाताले अब मैले तिर्नु पर्ने फी तिर्नु पर्ने भने त अब कति सजिलो होला भन्ने सरले पनि महसुस गर्न सक्नुहुन्छ।
4: अनि त्यसरी छात्रवृत्ति नपाएको भए पढाइमा कस्तो कस्तो समस्या हुन सक्थ्यो होला, तपाईँले त अरूको पनि देख्नु भएको होला।
5: सुविधा नहुँदा आर्थिक अभावमा धेरैले अब राम्रो कलेजमा पढाउन चाहिँ गाह्रै हुन्छ सर। पढ्ने विद्यार्थीहरू जुन छ नि सर, यहाँबाट बाहिर पढ्ने विद्यार्थीहरू बाटो चाहिँ खोजिराखेका हुन्छन्, होइन, अपर्च्युनिटी खोजिराखेका हुन्छन्।
4: बजेट घोषणासँगै वादी समुदाय उत्थान विकास समिति, उपेक्षित उत्पीडित र दलित वर्ग उत्थान विकास समिति र पिछडिएको समुदाय उत्थान विकास समिति पनि खारेज भएका छन्। एकातिर सरकारले आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाएको छ, अर्कोतिर सरकारी खर्च घटाउन र काम गर्न नसकेको निउजेकेर दलित र पिछडिएका वर्गका लागि खोलिएका निकाय नै खारेज गरिएको छ। पिछडा वर्ग महासङ्घका अध्यक्ष कौशल कुमार सिंह,
6: पिछडा वर्गको अरू कुनै स्वतन्त्र संस्था नै छैन अहिले, न पिछडा वर्ग हामी आयोग मान्दैछौँ, आयोग पनि दिएको छैन। त्यस्तो एउटा एक्लै यो संस्था भएको हुनाले त्यो खारिज गर्दाखेरि जुन 50 लाखको करिब जनसङ्ख्या छ पिछडा वर्ग समुदायका 53 जातको, त्यो जातिहरूमाथिको समावेशीकरणमा उसको विकास उत्थानमा ठुलो असर पर्ने हो। किनभने यही संस्थाले विगतमा तपाईँको उनीहरूको उत्थान विकासको लागि शिपमूलक कार्यक्रमहरू चलाउँथे, त्यसपछि जागरणका कार्यक्रमहरू गर्थे, अपलिपमेन्टका कामहरू गर्थे।
4: 31 निकाय खारेजी र 30 निकाय पुनः संरचना गर्न सरकारले प्रधानमन्त्री कार्यालयका सचिव किरण शर्माको नेतृत्वमा कार्यदल बनाएर अध्ययन गरेको थियो। दलित पिछडिएका वर्गको उत्थानका लागि समावेशी आयोग जस्ता निकाय हुँदाहुँदै समितिहरू नचाहिने खारेज गर्नुपर्ने पक्षधरको तर्क छ। तर अध्यक्ष सिंहका अनुसार समावेशी जस्ता आयोगले नीतिगत काम गर्न सक्ने भए पनि कार्यान्वयन गर्न सक्ने समितिहरूको अभाव खड्किनेछ।
6: फेरि विकास समिति र आयोग समावेशी आयोगमा फरक छ। आयोगले तपाईँको नीति निर्माण तहमा काम गर्ने हो, अनि यो चाहिँ इम्प्लिमेन्टेसन फेजमा काम गर्ने हो। विकास समिति इम्प्लिमेन्टेसन जस्तो त्यो समुदाय त्यो पिछडा वर्गका जातिहरूको उत्थान विकासको लागि के गर्नुपर्ने हो त्यसको अध्ययन गर्छ, कार्यक्रम सञ्चालन गर्छ र त्यसलाई अगाडि बढाउने काम गर्छ। त्यो चाहिँ यता यो विकास समितिको काम हो। त्यो क्राइटेरिया पनि फरक भएको छ भने यस्तो संस्था या त सरकारले छुट्टै बनाउनु पर्यो एउटा, या होइन भने यसैलाई फङ्सनमा लानु पर्यो।
4: महासङ्घले 2066 र 67 सालमा बनेका समिति सक्रिय बनाउन लामो समय आन्दोलन गरेको थियो, तर ती संस्था पूर्ण रूपमा क्रियाशील हुन सकेका थिएनन्। वर्तमान सरकारको निर्णयले ती निकायबाट फाइदा लिन सक्ने 50 लाख जनसङ्ख्याको पिछडा वर्ग र 41,22,000 दलित समुदायलाई प्रत्यक्ष असर पर्नेछ।
3: राष्ट्रपति सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। गएको साँझ उहाँहरूको दिल्लीमा भेटवार्ता भएको हो। राष्ट्रपति सभापति लामिछाने 5 दिने भ्रमणका लागि गत 18 गते नयाँ दिल्ली जानुभएको हो। भाजपाको निमन्त्रणामा दिल्ली गएका लामिछानेले त्यसयता थुप्रै राजनीतिक भेटघाट गरिसक्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपाका नेताहरू लगायतसँग उहाँले भेट गरिसक्नु भएको छ। हिजो दिनभर पार्टी प्रवास कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका लामिछाने साँझ गोरसँग भेटवार्तामा हुनुहुन्थ्यो। गोर भारतका लागि अमेरिकी राजदूत पनि हुनुहुन्छ। गोर यसअघि गत वैशाखमा नेपाल आउनु भएको थियो। त्यति बेला पनि उहाँले सभापति लामिछाने लगायतका राष्ट्रपा नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो। रोल्पामा खहरे खोलाको भेलले बगाउँदा दुईजना विद्यार्थीको ज्यान गएको छ। गङ्गादेवी गाउँपालिका वडा नम्बर 6 रातामाटाका निमबहादुर खड्काका 7 वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका 6 वर्षीय छोरा समीर केसीको ज्यान गएको हो। हिजो बेलुका विद्यालयबाट घर फर्कने क्रममा दुवैलाई खहरे खोलाको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। बगाएर
1: BFBS Kulkar Radio.

0: Radius, Gorkha Radio. Gorkha Radio.
1: अब हामी हाम्रो पल्टनका सदस्यहरूले विभिन्न काम गर्नुहुन्छ रिटायर लाइफमा पनि एडभेन्चरदेखि लिएर स्पोर्टिङ एबिलिटिजहरूमा चाहिँ उहाँले अझै दखल राख्नुहुन्छ त्यसमध्येमा हाम्रा मित्र वनराज्यका पूर्व सदस्य क्याप्टन लक्ष्य बहादुर गुरुङलाई मैले कन्ट्याक्ट गरेको छु वनराज्य डी कम्पनीका ट्वाइसी भएर सेवानिवृत्त पनि हुनुभयो धेरै वर्ष अगाडि 2010 दुबई जानुभयो अनेक ठाउँमा जानुभयो अहिले यसपालि 29 मेको दिन एभरेस्ट डेको दिन उहाँले एभरेस्ट म्याराथन पनि कुद्नुभयो अहिले उहाँलाई कार्यक्रममा ल्याइहालौँ लक्ष्य साहब नमस्ते स्वागत छ तपाईँलाई भेटघाट नभएको सो फिट एन्ड फाइन हुनुहुन्छ भन्ने कुरा त एभरेस्ट म्याराथन कम्प्लिट गरेपछि बुझिहाल्यो त्यो पनि 7 hours 18 minutes होइन ओके तपाईँ त रेगुलर यो गरिरहनु भएको जस्तो लाग्छ पोहोर साल पनि म्याराथन कुद्या जस्तो लाग्छ मलाई
2: हजुर दाइ यो मेरो सेकेन्ड इयर हो
1: सेकेन्ड इयर
2: ले जितेर ह्याट्रिक गर्छ भने म भाग लिएर ह्याट्रिक
1: गर्ने काम गर्दैछु ओके उसमै डेफिनेटली नेक्स्ट इयर पनि तपाईँ आउनुहुन्छ होइन त
2: हजुर भाइ अलिकको हालसम्मको प्लान चाहिँ
1: गुड गुड गुड असाध्यै खुसी लाग्यो म चाहिँ पनि कुद्ने मान्छे हो तर आजकल कुद्न नसकेर घुँडाले गर्दाखेरि त्यो मैले तपाईँहरू कुदेकोमा म मेरो के भन्छ मैले पनि गरे जस्तो फिल भइरहेछ मलाई किनभने वनराज्यमा हुँदाखेरि तपाईँ हामीसँगै कुद्थ्यो नि त होइन र उब्जिरहेछ भन्नु पर्यो एनिवे अब यसपालिको म्याराथन मैले अर्गनाइजर विक्रम पाण्डेकाजीसँग कुराकानी गरेँ होइन र हाम्रो अन्य साथीहरू जो क्विन्स इन्जिनियर्सबाट आउनुभएकाहरूसँग पनि अलिअलि कुराकानी भयो तपाईँ पनि आउनुभयो हाम्रो खिमसा पनि आउनुभयो भन्दाखेरि हाम्रो गोर्खालीहरूको उपस्थिति बढ्दैछ त होइन त
2: हजुर भाइ एक्ज्याक्टली लास्ट इयर चाहिँ हाम्रो क्विन्स गोर्खा इन्जिनियरको 10 टिम थियो अनि प्लस म अनि हाम्रो तिल विक्रम दाई हाम्रो एक्सटेन्जियरेक्ट हामी 12 थियौँ तर यसपालि चाहिँ हाम्रो क्विन्स गोर्खा इन्जिनियरको 14 टिम अनि हाम्रो खिम साहब अनि मेजर जीवन गुरुङ स्टिल सर्भिसमै हुनुहुन्छ हुनुहुन्थ्यो अनि म गरेर हामी
1: अब यो कतिको च्यालेन्जिङ भनेर भन्नै पर्दैन त्यत्रो हाइटबाट कुद्ने होइन तपाईँको अनुभव यसपालिको पोहोर सालको अनुभवले अलिकति मद्दत गर्यो कि के गर्यो
2: डेफिनेटली दाइ त्यो चाहिँ अब अभियसली लास्ट इयरको लेसन लर्नबाट मैले चाहिँ गर्नुपर्ने प्रिपरेसन पनि गर्न पाएँ अनि अभियसली हाई अल्टिच्युड चाहिँ डेफिनेटली एकदमै डिफिकल्ट छ अनि एउटा यस्तो खालको म्याराथन हो यो एभरेस्ट म्याराथन जुन म्याराथन चाहिँ स्टार्ट पोइन्टमा जानु नै एकदमै एकदम च्यालेन्जिङ अनि अन टप अफ द्याट यो सालमा चाहिँ धेरै मान्छे ड्रप भयो है के अरे हजुर इभन हाम्रो इन्जिनियरको भाइ पनि एउटा एएमएस लाएर उहाँ चाहिँ ड्रप हुनुभयो हि इज भेरी फिट गाई तर अनफर्चुनेटली उहाँ चाहिँ स्टार्ट पोइन्टमा जान सक्नु भएन गर्दाखेरि यसको मेन फेज वान हाम्रो प्रायोरिटी स्टार्ट पोइन्टमा जानेलाई अनि फेज टू चाहिँ अब एक्चुअल 29 मेमा रन हो गर्दाखेरि च्यालेन्जेस त एकदमै थियो तर लास्ट इयरको मेरो एक्सपिरियन्स अनि मेरो लेसन लर्न फ्रम लास्ट इयर मलाई अलिक सहज भयो दाइ
1: ओके सो 7 hours 18 minutes लाई कस्तो प्रकारले हेरिन्छ गुड टाइमिङ भनिन्छ कि किनभने अरू अहिले त के भन्छ 2 hours एक्चुअल म्याराथनमा चाहिँ ब्रेक भइसकेको छ होइन केनन धावक सेबास्टियन सेवाले चाहिँ ब्रेक गर्नुभयो होइन गर्दाखेरि यो एभरेस्ट म्याराथनको कन्टेक्स्टमा यो 7 hours इज गुड टाइमिङ फर यो एज
2: या दाइ डेफिनेटली हजुर के अरे अब फर्स्ट मान्छे नै अब जुन मान्छे चाहिँ खुम्बु रिजनकै हुनुहुन्छ उहाँले चाहिँ यसपालि एकदमै राम्रो गर्नुभयो उहाँ चाहिँ 3 hours 36 minutes म कम्प्लेन गर्नुभयो तर मेरो एजमा मैले 7 hours 18 minutes गर्नु भनेको आइएम भेरी प्राउड अफ माइसेल्फ
1: होइन
2: किनभने के अरे हामी फुल म्याराथनमा मोर देन 250 रेजिस्टर थियो होला तर ड्यु टु त्यो एएमएसले गर्दाखेरि ओन्ली 217 गाई कम्प्लिटेड होइन अनि त्यसमा चाहिँ म आई थिङ्क 69 पोजिसनमा आएँ
1: really good
2: gardakhiri I think I'm happy with my result
1: hamro palton ko siklai hamro training le pani alil ta support garcha ni haina ta
2: definitely ta aba hamro palton ghar ko aba hamro tyo training haru ani ani chai ekdamai pressure ma kaam garne bani gardakhiri telle chai dherai madad garcha dai
1: haina
2: प्लस अब हामी अपरेसन टुरमा धेरै गयौँ त्यो त्यो एक्सपिरियन्सले पनि अब हामीलाई कसरी म्यानेज गर्ने भन्ने कुरालाई चाहिँ म धेरै मद्दत गर्छु
1: ओके अनि म्यानेजमेन्ट चाहिँ कस्तो थियो मैले अर्गनाइजेसन कुराकानी गरेँ यसमा धेरै ध्यान दिनुपर्छ भन्ने कुरा थियो हेल्थ एन्ड सेफ्टीदेखि लिएर क्याजुअलिटी भ्याकुएसनहरू गर्नुपर्ने थियो यदि परेको भए कस्तो बन्दोबस्त थियो
2: म्यानेजमेन्ट साइड अफ लाइफ एकदमै वेल अर्गनाइज थियो दाइ अब किनभने अब हाम्रो चाहिँ विशेष गरी के अरे यो म्याराथनको क्याटेगोरी चाहिँ यो सालमा 3 थियो 70 अल्ट्रा अनि फुल म्याराथन 42K अनि 21K अनि अन टप अफ द्याट अहिले चाहिँ एउटा 100K ट्रायल पनि थियो जुन चाहिँ हाम्रो साङ्गे शेर्पा भन्ने एकजना भाइ हुनुहुन्छ उहाँ करेन्टली फ्रान्समा बस्नुहुन्छ उहाँ भोलिन्टियर आउनुभएर 100K ट्रायल पनि भयो सायद नेक्स्ट इयरदेखि हाम्रो 4 क्याटेगोरीमा रन हुन्छ होला दाइ गर्दाखेरि अर्गनाइजले अर्गनाइजरले चाहिँ वेल अर्गनाइज अनि प्लस बिचबिचमा अब मान्छे एएमएस भएर के अरे उनीहरूलाई चाहिँ हेलीद्वारा चाहिँ इभ्याकुएट गर्यो गर्दाखेरि अनि अनि अनि टप अफ द्याट अब बेस क्याम्पमा जस्ट हामी त 2 लागि मात्रै हो तर उहाँले 2 लागि त्यत्रो मान्छेलाई अब त्यहाँ बेस क्याम्पमा के अरे लजिङ छोडिङ प्रोभाइड गर्ने भन्ने कुरा इज नट इजी जब
1: है होइन
2: अल्सो दे आर नट क्लाइम्बर कम्पनी होइन उनीहरू जस्ट 2 लागि अब त्यत्रो लोजिस्टिक
1: बन्दोबस्त राम्रो रहेछ अझै उहाँले चाहिँ धेरै राम्रो गर्नुहुन्छ उहाँ एकदमै एक्साइटेड हुन्छ जहिले पनि नेपाललाई चिनाउने मात्रै गर्नु उहाँको उद्देश्य नै त्यही छ हाम्रो विक्रमजीको होइन भने अब तपाईँले धन्यवाद दिनुपर्ने होला परिवारलाई साथीभाइलाई तपाईँलाई जसले मोरल सपोर्ट फिजिकल सपोर्ट होइन दिनुभयो के भन्न चाहनुहुन्छ कसलाई तपाईँले पर्टिकुलर मेन्सन गर्न चाहनुहुन्छ अहिले यो कुराकानीमा
2: प्रथम त म मेरो वाइफलाई एकदमै कङ्ग्रेचुलेसन भन्न चाहन्छु दाइ अनि ही म्यानेज टु रिच बेस्ट क्याम्प होइन कालो पत्थर होइन विथ मी तर ऊ चाहिँ म्याराथनमा भाग लिएन तर बेस्ट क्याम्प ट्रिपसम्म थियो अनि म चाहिँ उहाँलाई एकदमै बधाई चाहन्छु अनि सेकेन्डली हाम्रो क्युजीको 14 टिम हुनुहुन्थ्यो लेड बाई हाम्रो स्टाफ सार्जन भूपेन्द्र राई भाइ उहाँको टिमलाई पनि म एकदमै बधाई दिन चाहन्छु अनि हाम्रो खिम साहब अनि दिदी पनि जानुभएको थियो अनि प्लस उहाँको बुहारी बेस क्याम्प ट्रिप अनि हाम्रो मेजर जीवन साहबलाई पनि एकदमै बधाई दिन चाहन्छु अनि होपफुली नेक्स्ट इयर चाहिँ अब हाम्रो ब्रिगेडको मो मेम्बरहरू चाहिँ के अरे आउनुहुन्छ होला भने मेरो आफ्नो एक्सपिरियन्स दाइ अब अल्दो इट्स कल्ड म्याराथन तर एन्ड अफ द डे वन्स यु क्रस सर्टेन पोइन्ट देन यु डोन्ट निड टु रन होइन अब कट अफ टाइमिङहरू थियो तर त्यो कट अफ टाइमिङ टाइमिङहरू चाहिँ तपाईँले म्यानेज गरेर क्रस गर्नुहुन्छ भने यु डोन्ट निड टु रन विदिन 7 hours 8 hours भन्नेमा छैन गर्दाखेरि एज अ नेपाली अब मैले फिजिकली सगरमाथा देखेको लास्ट इयर होइन गर्दाखेरि एउटा नेपाली भएको नाताले सगरमाथा फिजिकली हेर्नुपर्छ जस्तो लाग्छ मलाई
1: गर्दाखेरि
2: आउनुहोस् एकदमै अल्दो म्याराथनै नामकरण भए तापनि एकदम फन ए स्पेन्सफुल रेस, बट एज लङ एज यु इन्जोय युर सेल्फ द्याट्स द मेन थिङ होइन. अनि लास्ट चाहिँ मैले चाहिँ यो म्याराथनको लागि मैले च्यारिटी रन गरेको थिएँ है, मेमोरियल म्युजियम पोखराको लागि. आई एक्चुली टार्गेटेड फर 2,000 pounds, तर अलरेडी रिच अलमोस्ट 4,000 pounds छ. तर स्टिल मेरो च्यारिटी पेज स्टिल ओपन छ. कुनै हाम्रो साथीहरू साथीभाइहरू स्टिल अब हजुरहरूले मेरो च्यारिटीलाई सपोर्ट गर्न चाहन्छु भने स्टिल मेरो च्यारिटी पेज चाहिँ नेक्स्ट फ्यु डेज अब स्टिल ओपन हुन्छ. प्लिज सपोर्ट गर्नुहोस्. अनि हाम्रो विशेष गरी गौतम मेमोरियल म्युजियम चाहिँ पोखरा हाम्रो ब्रिटिस क्याम्प पोखराको इन्फ्लुएन्समा छ. जुन म्युजियमले चाहिँ हाम्रो हिस्ट्री चाहिँ लाई एकदमै जोगाउने काम के अरे गरिरहेको छ. अहिले हाम्रो स्टाफहरू टायरलेसली भोलिन्टियरली काम गर्नुभएको छ. डेफिनेटली उहाँलाई फाइनेन्सियल सपोर्ट जरुरी छ. गर्दाखेरि प्लिज डु सपोर्ट माई च्यारिटी हजुर. अनि अन टप अफ द्याट मेरो छोराछोरीलाई पनि एकदमै धन्यवाद दिन चाहन्छु दाइ. आई डोन्ट थिङ्क आई विल बी इन दिस पोजिसन होइन. मेरो छोरा छोरी रोशनी अनि छोरा रोशनलाई पनि एकदमै थ्याङ्क यू भन्न चाहन्छु दाइ.
1: रोशन रोशनी अनि अर्को खिम साहबको छोरी एन्जेला जस्तो लाग्छ मलाई, इफ आइ एम नॉट रङ. एन्जेला
2: होइन, अनि उहाँको फेस छोरा चाहिँ क्रेस हो.
1: क्रेस हो हो. अनि बहिनी कल्पना होइन त? ल एज अ फ्यामिली एज अ टिम तपाईँले कम्प्लिट गर्नुभएछ. रमाइलो पनि भयो होला गपसप होइन. बेस क्याम्पमा बस्दाखेरि र सकेपछिको माहौल म बुझ्न सक्छु. यताबाट हाम्रो के अरे एम्बेसडर साहब पनि जानुभएको थियो. गर्दाखेरि सर्भिङ एन्ड रिटायर्डहरूको जमघट पनि भयो होइन. गर्दाखेरि अब नेक्स्ट इयर चाहिँ नकुदे पनि हेर्नसम्म जानु पर्ला जस्तो छ है.
2: नाम्चेसम्म जानु भए पनि एकदमै राम्रो छ.
1: हो नि हो नि.
2: फिजिकली अब माउन्ट एभरेस्ट नाम्चेबाट पनि देख्न
1: सक्नुहुन्छ. ओके.
2: अनि फाइनली म के भन्न चाहन्छु भने दाइ, अब सायद नेक्स्ट इयर पनि अब हाम्रो सर्भिङ टापहरू गुल्जीहरू आउनुहुन्छ होला. यदि उहाँहरूलाई यो एभरेस्ट म्याराथनको विषयमा केही अब जानकारी अब के अरे लिन चाहनुहुन्छ भने आई विल बी एभाइलेबल एनी टाइम दाइ होइन. गर्दाखेरि मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ होइन, मेरो फेसबुक म्यासेन्जर अथवा मेरो वाट्सएपबाट गर्दाखेरि. किनभने त्यो हाई अल्टिच्युडको कुरा हो, मलाई पनि फर्स्ट टाइम एकदम कन्फिडेन्स थिएन, तर सेकेन्ड टाइमदेखि अलिकति कन्फिडेन्स बिल्ड भयो. बिकज आई लर्न लट्स अफ लेसन फ्रम माई प्रिभियस इयरको.
1: ओके. तपाईँको फेसबुक के अरे के जस्ट गिभिङ पेज खुला छ कि के भनेर? तपाईँको नाम लक्ष्य बहादुर गुरुङ भनेर बुझ्नुहुन्छ कि के हो? ल हाम्रो पल्टनको साथीहरूले बल्लभ थाहा पाउनु भयो. गर्दाखेरि त्यो 2,000-4,000 भयो, 4,000-6,000 हुनेमा पनि म आशावादी छु है. त अल द बेस्ट. हस्, थ्याङ्क यू थ्याङ्क यू.
0: पीएफबीएस गोर्खा रेडियो. साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट. प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो. यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्. जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला. यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ. अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्. अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्. थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk.
3: PFPS गोर्खा रेडियो.

श्रोता, अनलाइन खबर .com मा छापिएको एक सामग्रीतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु। फाल्नु पर्दैन पुराना जिन्स, बनाउन सकिन्छ थरी थरीका सामग्री शीर्षकमा यो लेख लेखिएको छ। हामी मध्ये धेरैका दराज तथा ऱ्याकहरू पुराना कपडाले भरिएका हुन्छन्। लगाउन पनि मन नलाग्ने र फालिहाल्न पनि माया लाग्ने खालका कपडा हामीसँग धेरै हुन्छन्। नयाँ नयाँ कपडा थपिँदै जाँदा राख्ने ठाउँकै समस्या भएपछि जति माया लागे पनि हामीले त्यस्ता कपडा फाल्नै पर्ने हुन्छ। यदि यस्ता कपडाको थुप्रोमा जिन्स कपडा छ भने हामीले त्यसलाई फालिहाल्नु पर्दैन। खुइलिएर फिक्का भएका र फ्यासन आउट भएर हामीलाई लगाउन मन नलाग्ने जिन्सबाट घर सजावटका सामग्रीदेखि झोला समेत बनाउन सकिन्छ। कुसन कभरहरू पनि हामी बनाउन सक्छौँ। पुरानो जिन्स धेरै बलियो हुन्छन्, त्यसैले तिनीहरूबाट आकर्षक कुसन कभरहरू पनि निर्माण गर्न सकिन्छ। जिन्सका विभिन्न भागहरू काट्नुहोस् र प्याचवर्क डिजाइनहरू सिर्जना गर्नुहोस् र तिनीहरूलाई एकै ठाउँमा जोडेर सिलाउनुहोस्। यदि जिन्सको खल्ती राम्रो अवस्थामा छ भने तिनीहरूलाई कुसनमा थप्दा नयाँ डिजाइन दिन सकिन्छ। पुरानो जिन्सबाट बच्चाहरूका खेलौना तथा विभिन्न सामग्री हालेर राख्न मिल्ने ब्याग पनि बनाउन सकिन्छ। ल्यापटप कभर, किनमेल गर्नका लागि बजार लैजान मिल्ने झोला तथा अन्य विभिन्न खालका झोलाहरू पनि बनाउन सकिन्छ। जिन्सको कपडा बलियो हुने भएकाले यसबाट बनाइएको झोला बलियो र टिकाउ समेत हुन्छ। यदि हाम्रो घर तथा कोठामा सानातिना सामग्रीहरू छरिएर रहेका छन् र तिनलाई राख्ने उचित ठाउँ मिलिरहेको छैन भने पुरानो जिन्स धेरै उपयोगी हुन सक्छन्। जिन्सका खल्तीहरू काट्नुहोस् र तिनीहरूलाई कार्डबोर्ड वा बाक्लो कपडा सिलाउनुहोस् अनि यसलाई भित्तामा झुन्डाएर राख्नुहोस्। तपाईँले चाबीहरू, चार्जरहरू, कलम, ब्रसहरू वा बच्चाका ससाना खेलौनाहरू भण्डारण गर्न सक्नुहुनेछ। पुरानो जिन्स बाक्लो र टिकाउ हुन्छ, त्यसैले तिनीहरूलाई डोरम्याट बनाउन पनि प्रयोग गर्न सकिन्छ। जिन्सलाई लामो लामो आकारमा काट्नुहोस् र तिनीहरूलाई सिलाएर एकै ठाउँमा जोड्नुहोस्। त्यसपछि डोरम्याट तयार हुन्छ। आवश्यकता अनुसार सिङ्गल र डबल कपडासहित डोरम्याट बनाउन सक्नुहुन्छ। यदि तपाईँ आफ्नो कोठा वा बरन्डाहरूमा बिरुवा रोप्न चाहनुहुन्छ भने त्यसमा जिन्स उपयोग हुन सक्छ। पुरानो जिन्सबाट झुन्ड्याउने खालका गमला बनाउन सकिन्छ। ससाना भाँडाहरूका लागि कभरहरू सिर्जना गर्न जिन्सको खल्ती वा तल्लो भाग प्रयोग गर्नुहोस्। तपाईँको कोठा तथा घरलाई फरक र सुन्दर रूप दिन सकिन्छ। हजुर श्रोता, फाल्नु पर्दैन पुराना जिन्स, बनाउन सकिन्छ थरी थरीका सामग्री। हजुर, यो लेख मैले अनलाइन खबर .com बाट सावार गरेकी हुँ।

0: एस गोर्खा रेडियो।
1: काठमाडौँको सौगातको विषय आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस बारेमा कुराकानी गर्नको लागि गोपाल बरालीजी स्टुडियोमा आइसक्नु भएको छ। उहाँलाई सबभन्दा पहिला वेलकम एन्ड कङ्ग्रेचुलेसन्स भन्नु पर्यो। किन कङ्ग्रेचुलेसन उहाँले नै भन्नुहुन्छ होला। गोपालजी नमस्ते, स्वागत छ तपाईँलाई।
2: हजुर दाई, धन्यवाद दाई।
1: ओके, तपाईँ धनकुटाबाट काठमाडौँ आएर कार्यक्रम भ्याएर यहाँ आउनु भएको छ होइन?
2: हजुर दाई, कार्यक्रम भयो। राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको यो दोस्रो ऐतिहासिक महाधिवेशन थियो। हामीले हिजो बिहान 5 बजे मात्रै सम्पन्न गऱ्यौँ। सम्पन्न गरिसके पछाडि आज दाईले यहाँ मलाई बोलाउनु भएको छ।
1: ज्यू,
2: यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु दाई।
1: समय दिनुभयो त्यसको लागि तपाईँलाई ठुलो धन्यवाद छ है। अब कङ्ग्रेचुलेसन त भन्यौँ होइन, राष्ट्रिय दलित पत्रकार सङ्घ कि महासङ्घ हो?
2: सङ्घको
1: तपाईँ केन्द्रीय अध्यक्ष। ओके, त्यसमा तपाईँ सर्वसम्मतिबाट चुनिनु भयो होइन?
2: हजुर दाई, हजुर।
1: ओके, त्यसै कारणले खुसीको माहौल हो। तपाईँ हाम्रो सदस्य पनि होइन, र चाहिँ यो क्षेत्रमा तपाईँ काम पनि गर्नुभएको छ र कामको साथसाथै भगाई पनि खाइरहनु भएको छैन त मित्र?
2: हजुर दाई, हजुर।
1: तपाईँसँग मेरो एकदमै अनेस्ट यस्तो कुरा हुन्छ नि त होइन?
2: भइरहन्छ,
1: एकदम भइरहन्छ। र चोट चाहिँ अचानकलाई थाहा हुन्छ जसले भोग्नु परेको छ। यो जातीय छुवाछुत भेदभाव भने के हो भन्ने कुरा तपाईँले भन्दा बढी कसले बुझोस् अब, अथवा तपाईँ जस्ता साथीहरूले होइन?
2: अनि दाइले जस्तो चोटको कुरा गर्नुभयो नि, यो दलितहरू समुदायमाथि लाग्ने चोट अचानकले हानेको चोट भन्दा के अरे खुकुरले हानेको चोट जस्तै हुँदो रहेछ कि, न देखाउन मिल्ने न त्यसलाई चाहिँ भावना व्यक्त गर्नै गाह्रो हुँदो रहेछ देखिन्छ। अब सामान्यतः अरूले देख्दाखेरि लाग्दो हो यो त केही पनि होइन होला भन्ने लाग्छ होला होइन, तर दलितलाई जुन किसिमको एउटा शब्द शब्दमा हुन्छ नि त वर्षौँदेखि भोगेको हुनाले होला, अलिक सानो शब्दले पनि बा कतै मलाई पो यो भइरहेको छ कि भन्ने खालको हुन्छ होइन। यो चाहिँ छुवाछुत भन्ने यो पीडा चाहिँ साँच्चै भोग्नेलाई मात्रै थाहा हुन्छ। मैले यो कोरोना कालको बेलामा एकजना भक्तपुरका साथीलाई भेटेको थिएँ। उहाँ चाहिँ एक कोरोना लाग्दाखेरि घरको छतमा घरको परिवारले राख्नु भएछ। उहाँले भन्नुभयो रियल घटना, उहाँले चाहिँ उहाँको श्रीमतीले खाना दिनुभयो, परबाट फ्यालेर दिनुभयो होइन, अनि परबाट छेउमा लगाएर राखिदिने छेउमा राखिदिने, त्यसपछि खाना खाइसकेर भाँडा माझेर फेरि जसरी श्रीमतीले परबाट राखिदिनु भएको छ त्यसरी पर भाँडा राखिदिनु भयो, राखिदिनु पर्ने। त्यसपछि उहाँले भन्नुहुन्छ त्यस्तो जुन उहाँले 10 दिनको कष्ट काट्नुभयो त्यसरी उहाँले लेख्नु पनि भएको थियो, मैले 10 दिनको अवधिमा त मेरो घर परिवारबाट जसरी मलाई खानाको लागि यस्तो भयो भने यो वर्षौँदेखि दलित समुदायलाई त झन् हामी पर राखेर दिन्थ्यौँ, उसलाई पर राखेर दिन्थ्यौँ, यो कस्तो हुँदो रहेछ हो, मैले बल्ल छुवाछुत भन्ने कुरा के रहेछ भन्ने कुरा मेरो घर परिवार
1: भनेर अंश चाहिँ आफैले फिल गर्नु,
2: उहाँले फिल गर्नु
1: अंश मात्रै हो,
2: एक अंश मात्रै, उहाँले आफ्नै घर परिवारले पर खाना दिएको कुरा मात्रै भइदियो। झन् यो त दलित समुदायले त वर्षौँदेखि अब धेरै वर्षदेखिको बाहिर अहिले पनि बाहिर बसेर
1: छोटा भित्र छिर्नै हुन्न,
2: छिर्न पाइन्न
1: अनि पानी खान दियो भने अङ्खरा नै फेरि नचलाउने अथवा धुने होइन।
2: जस्तो आजकै दिनसम्म कुरा गर्ने भने मेरो गाउँ धनकुटा हो, म गाउँमा बस्छु, मैले मेरो

0: हुनुहुन्छ, मैले गर्न सक्दिनँ होइन.
1: जस्तो मलाई त्यो उहाँ जसमा मलाई गाउँमा गरे कहीँ जाँदाखेरि म याद आइरहन्छु, भक्तपुर कीर्तनका साथीले जुन बेला उहाँले स्टोरी पनि लेख्नुभयो होइन, उहाँले एक हप्ता बस्दाखेरि त्यो फिल गर्नुभयो भने झन् हामी त वर्षौँ वर्ष पुस्तम बाजे बराजहरूको पालादेखि नै त्यो किसिमको भोग्दै आइरहेका छौँ होइन. त्यसले गर्दा पनि त्यो देख्दा चाहिँ एकदम कारी लाग्छ.
0: मैले त तपाईँ केही फरक देख्दिनँ होइन, काटेर कताउँछ, मैले गाली गरेँ तपाईँको मन दुख्छ, तपाईँले गाली गरे मेरो मन दुख्छ भनौँ न होइन. राम्रो लुगा लगाए तपाईँले पनि सुहाउँछ, मलाई पनि सुहाउँछ होइन. भोक खान पाएन भने भोक दुईजनाले लाग्छ भनौँ न. गर्दाखेरि हामी एउटै भएर पनि अब समाजको चलन तौर तरिका आफ्नो बुझाइले गर्दाखेरि यतिका वर्षसम्म तपाईँहरू पिल छिएर बस्नुपर्छ होइन.
1: एउटै दाइले अघि पनि भन्नुभयो, तपाईँ हामी सबै कुनै मान्छेमा केहीमा फरक छैन, अब तर यो समाजले के खालको नियम बनाइदियो, यो समाजले नै बनाएको नियम हो, यसलाई भत्काउनका लागि कसरी भत्काउने भनेर धेरै गम्भीर विषय छ, चुनौतीको विषय पनि छ. अब विद्रोह गरिहाल्यो भने कस्तो खालको विद्रोह गर्ने, अब हाम्रो अहिले अहिले यो पछिल्लो समयमा पढाइ लेखाएका युवाहरूले पनि बाहिर चाहिँ छुवाछुत छैन, हामी समान छौँ भन्ने गर्नुहुन्छ, तर अब आफ्नै घरमा गइसकेपछि भित्र पस्न नदिनु दिनुहुन्न होइन. मेरो बाउ मेरो आमा बुढा भएको बाबुआमा छन् अब तिनीहरूलाई चाहिँ बाबामा हुँदा हजुरबा हजुरआमा हुँदाखेरि कम्तीमा उहाँहरूको मन किन दुखाउनु भन्ने गर्नुहुन्छ उहाँहरूले. अनि यसो हेरौँ, यसलाई हेर्ने हो भने त अब हामीले त्यसो भने हाम्रो बाउ बाजेहरूको पुस्ता सिद्धिएपछि छुवाछुत अन्त्य हुन्छ त्यो हुन्छ कि हुँदैन भनेर प्रश्न सोध्यो भने, र त्यसलाई हेऱ्यो भने यसो रिफ्रे क्रमशः क्रमशः छोराहरूले पनि हाम्रो छोराहरूले त्यही सिकेको आएको हुन्छन्. अब हामी जति अलि उमेर ढल्किँदै गएपछि बाउ बाजेहरूकै हामीले सिक्नुपर्ने, बाबुआमाले चलाएको बाउ बाजेहरू चलाएको रीतिथिति मान्नुपर्ने, त्यो हामीसँग सर्दै जान्छ. हो त्यो सर्दै जाँदाखेरि पनि हाम्रो अहिलेको युवा पुस्तामा पनि डब्लब त्यही किसिमको सर्दै गइरहेको छ. अनि छुवाछुत चाहिँ यही ढङ्गले हो भने सजिलै चाहिँ अन्त्य हुन्न कि
0: भन्ने आशावादी त केमा हुनुपर्छ भने हेर्नुहोस्, यस्तै प्रकारको छुवाछुत होइन बेलायतमा पनि थियो होइन. डेमोक्रेसीको जुन मदर अफ डेमोक्रेसी भनिन्छ नि होइन, त्यहाँ त्यही क्लास सिस्टम थियो होइन. छुवाछुतै रहेछ झन्डै मोटामोटी एउटै. तर अहिले त्यो बिस्तारै कालान्तरमा आएर धेरै वर्षपछि, किनभने हामीभन्दा त उनीहरू 1700-1800 वर्ष अगाडि नै उनीहरू माग्ना खाटा निकालेर होइन डेमोक्रेसीमा लाग्यौँ, यो त उन्मन्न भएको भने अहिले कहीँ कहीँ त देखिन्छ, तर चाहिँ जुन प्रकारले पहिला थियो त्यो छैन. त्यस कारणले आशावादी चाहिँ सबभन्दा ठुलो चाहिँ के छ भने, गोपालजी, टाइम समय छ नि, टाइम इज द किलर, टाइम इज द हिलर भन्छ क्या, त्यसले निको पनि पार्छ, त्यसले विकास पनि पार्छ,
1: विनाश पनि गराउँछ है. तर जस्तो दाइले अघि कुरा गर्नु बेलायतको होइन, अन्य कुरामा गरिने, अब अमेरिकामा कुरा गर्ने, काला जाति र गोरा जातिको विभेद कति धेरै थियो, तर त्यसलाई अन्त्य गर्नको लागि राज्य लाग्यो. राज्य लाग्यो बेलायतमा पनि, त्यहाँको राज्यले चाहिँ यो गर्नु हुँदैन भनेर अभियानको रूपमा लिएर गइसकेपछि राज्य लाग्यो त यहाँ संसारै परिवर्तन हुन्छ, जातै परिवर्तन हुन्छ, मान्छेको अब सबै चिज गर्न सक्छ नि त राज्यले. जस्तो नेपालमा चाहिँ अब छुवाछुतको अन्त्यको लागि धेरै ठुल्ठुला प्रयासहरू पनि भएका छन्. कागजमा भन्यो भने नेपालमा जातिको दलितहरूको लागि कानुनी रूपमा सेवा सुविधा अन्त कहीँ पनि छैन, धेरै सेवा सुविधा छ यहाँ नेपालमा. कसैले चाहिँ छुवाछुत गर्यो भने लगेर जेल थुन्ने, अनि
0: नियम कानुन छ,
1: सबै कानुन छ, पर्याप्त छ कानुन. तर जुन कानुन प्रयोग गर्ने अधिकारीहरू हुन्छ नि, उनीहरूकोमा खोट छ कि. कानुनी रूपमा सबै छ, जस्तो छुवाछुत कसुर ऐन आएको छ 2010 सालदेखि, यता क्रमशः दलितहरू विरोधी दलितहरूलाई विभेद गर्दाखेरि त्यसको अन्त्यको लागि कानुन बनेका हुन्. जस्तो 2063 सालसम्म अन्तरिम संविधानसम्म आइपुग्दा त दलितहरू अधिकार सम्पन्न भएको छन् कागजमा, तर व्यवहारमा चाहिँ दलितहरूले त्यस्तो खालको महसुस गर्न पाएका छैनन्. जस्तो कि मैले अघि दाइलाई पनि भने, हामीसँगै बसेको साथीको घरमा जाँदाखेरि बाहिर बस्नु पर्दाखेरिको पीडा, त्यो त कानुनले, त्यसलाई कानुनले कसरी,
0: तपाईँको ठाउँमा म उभिएँ भने बल्ल मैले थाहा पाउँछु कि तपाईँमा के गुज्रिरहेको छ, तपाईँको मन कति बिथोलिएको छ, कति होइन टर्मोइल भन्छ नि अङ्ग्रेजीमा होइन, एकदमै भएको छ भन्ने कुरा त्यो बल्ल मैले बुझ्छु होइन. अहिले यहाँ बसेर जति मैले फलाके पनि होइन, त्यो त फिल त मैले गर्न पाउँदिन होइन, गर्न कोसिस गर्छु तर त्यो रियालिटीमा हो, तपाईँले जति फेल गर्नु मैले गर्न सक्दिनँ.
1: हामीले अरूको आँसु देख्दै हो बिचरा भन्ने हुन्छ, तर आफ्नो आँसु आएको कुरा चाहिँ कस्तो हुन्छ भने, हामीले आफूले नभोगेसम्म गर्न पाइँदैन. जस्तो दाइले भनौँ न, अहिले पनि काठमाडौँ जस्तो ठाउँमा, हामी जुन काठमाडौँ छ, यो राजधानी, अब शासकहरू बस्ने ठाउँ, सबै चिज बस्ने ठाउँ यो. अहिले दिपा नेपालीहरू जस्ता मान्छेहरूले काठमाडौँको माइती घरमा बसेर झन् 1.5 महिनाभन्दा अगाडिदेखि दलितले डेरा खोइ भनेर आन्दोलन गरिराख्नु परेको छ. जस्तो दलितहरूले अहिले डेरा खोल्न गयो भने यही राजधानीमा गयो भने अहिले सोध्नुहुन्छ डेरा कोठा खाली पनि हुन्छ, त्यस पछाडि एडभान्स दिने कुरा हुन्छ, कहिले आउने के गर्ने भन्ने कुरा
0: जातिको कुरा नामै सोध्छन्, नागरिकता सोध्छन् होइन।

0: ठाउँ त छैन भनेर भन्ने चाहिँ आउँदाखेरि,
1: जस्तै मैले पनि यो 67-68 सालतिर डेराको समस्या यहाँ काठमाडौँमा पनि भोगेको छु. मैले डेरा खोज्न जाँदाखेरि मैले आफूले डेरा खोज्दाखेरि के थरी भनेर सोध्नुभयो. बराइली बराइली भनेर कुरा थाहा छ. बराइली भनेको चाहिँ के हो भनेर सोद्धाखेरि म विश्वकर्माको छोरा हो भनिसकेको छैन. ठिकै छ, भरे घरमा सल्लाह गरेर तपाईँलाई बिहान भोलि फोन गर्छु नि भनेर भन्नुहुन्छ. भोलि गरेर सोद्धाखेरि होइन छोरी अथवा कसैले हुन्छ घरको एकजना कसैले उहाँले त एडभान्स लिइसकेको रहेछ मलाई थाहा भएन भन्ने खालको गर्नुहुन्छ. तर पछि त खाली नै हुन्छ. म आफैले पनि काठमाडौँकै ठाउँमा भेटेको छु. अब अहिले दिपा नेपालीहरू लगायत धेरैले माइती घर मण्डलामा धरना बसिराख्नु भएको छ. अब यो चाहिँ अब मैले जस्तै भर्खरै पनि एकजना सांसद दलित सांसद पार्वती विश्वकर्मा जाजकोटको हुनुहुन्छ, उहाँले अहिले कोठा नभेटेर उहाँले कोठा भेट्नु जहाँ गयो जात सोध्नु पऱ्यो. उहाँले थरै उहाँको स्पष्ट विश्वकर्मा लेखिदिनुहुन्छ होइन छ. त्यो भनेपछि अब विश्वकर्मा हुनुहुन्छ, अब उहाँले सिधा विश्वकर्मालाई दिन्छु त भन्नुहुन्न. तर अब यहाँ हाम्रो यस्तो छ, पाहुना आउँदै हुनुहुन्छ, भोलि पर्सिको दिन दुई चार दिन लाग्छ होला, त्यसपछि खबर गर्छौँ भन्नुहुन्छ. उहाँले सामाजिक सञ्जालमा पनि लेख्नु भएको छ, म सांसद हो तर मैले नै कोठा पाइनँ भने काठमाडौँ यो ठाउँ कस्तो होला भनेर उहाँले लेख्नु भएको थियो. मैले सामाजिक सञ्जालमा पनि हेरेको थिएँ.
0: त्यस कारणले अलिक पोजिटिभ पनि रहँ होइन. हुन त पहिलाभन्दा हाम्रो जेनेरेसनभन्दा पहिलाको हाम्रो उहाँहरूको जेनेरेसन, त्योभन्दा बाजे बजेहरूको जेनेरेसनमा अझै कडी कडाउ थियो भन्नु पर्यो होइन. तपाईँहरूलाई हेर्ने तरिका, व्यवहार गर्ने चाहिँ अमानवीय थियो होइन. त्यसको हिसाब गर्दा अहिले चाहिँ धेरै सुधार आएको छ. अझै हुन बाँकी छ, निर्मूल हुन केही समय लाग्छ होइन, कम्प्लिटली वास आउट हुन टाइम लाग्छ. तर पनि तपाईँ जस्ता यो भनौँ न अब समाजसेवीहरू, यो दलित पत्रकार महासङ्घको केन्द्रीय अध्यक्षको हैसियतमा तपाईँले गर्ने कामहरू, तपाईँले बुझाउने कुराहरूले गर्दाखेरि अब छिटै एक्सपिडाइट भन्छ अङ्ग्रेजीमा, छिटो छिटो त्यसले स्पिड लिएला भन्ने आशा गरौँ होइन त.
1: अब यो पहिलाको तुलनामा चाहिँ धेरै सुधार भएको छ दाइ होइन. जस्तो अहिले चाहिँ विभेद अलिक फरक खालको छ. पहिला चाहिँ अब पहिला चाहिँ दलितहरू भन्ने बित्तिकै बाहिर बस्नु पर्थ्यो, अहिले बाहिर चाहिँ स्वयं चाहिँ बचिँदैन. अब खाना घरभित्र चाहिँ ग्रामीण क्षेत्रहरूमा गाउँघरमा घरभित्र चाहिँ छिर्न दिँदैनन्. त्यो चाहिँ बजारमा घरभित्र छिर्नलाई रोक छैन. तर अब जातिगत रूपमा जातिगत भनेर डेरा बसिराख्नलाई कसले के खान्छ होला, के आउँछ होला, के लाउँछन् होला, कस्तो हुन्छ होला भनेर बजारमा त्यो किसिमले भएको छ. डाइरेक्ट छुवाछुत अहिले कम भएको छ. त्यो चाहिँ फेरि धेरै राम्रो सुधार भएको. जस्तो नेपालमा अब कानुनहरू पनि राम्रो निर्माण भइसकेको छ. छुवाछुत जातीय छुवाछुत तथा कसुर ऐन 2067 लागू भएको छ. त्यस यता धेरै सुधार पनि भएको छ. मान्छेहरूले अहिले छुवाछुत गरेन भने डरले सिधा बात जेल जानुपर्छ कि बात हुन्छन् कि यस्तो त बोल्नु हुँदैन भन्ने भावनाको विकास चाहिँ भइसकेको छ. तर जनयुद्धकालीन समयमा जसरी नेपालमा छुवाछुत धेरै अन्त भइसकेको थियो, जनयुद्धको कालमा चाहिँ हामीले त कसैको घरभित्र छिर्न जाँदाखेरि त्यहाँ मान्छेले डरले या नडराएर जे भएर भए पनि त्यहाँ छिर्नलाई के जाति हो भनेर सोधिँदैन. अब अहिले चाहिँ फेरि जब अब जनयुद्ध काल सकिसके पछाडि अब हामी स्वतन्त्र युगमा आइसक्यौँ होइन, त आइसके पछाडि चाहिँ फेरि मान्छेले फेरि पुरानै कुरालाई लिएर त्यहाँ तपाईँ के थरी होइन सोध्ने तर चाहिँ अब मलाई नै केही कुरा गर्ने भने दाइलाई अब राम्रो बाहिर हामी हिँडिरहँदाखेरि अरू हाम्रो कुरा सुनिन्छ. अब हरेक कुरामा हामी अगाडि छौँ. कुरा गर्दै गयो, गाई यात्राको कुरामा राम्रो कुरा भइरहन्छ. अन्तिममा राम्रो उहाँहरूलाई चित्त बुझिसकेपछि नाम थर सोध्ने कुरा त स्वाभाविक भइहाल्यो. अनि तपाईँ चाहिँ के थरी भनेर सोध्नुहुन्छ अहिले भन्यो. अनि म बराइली अथवा विश्वकर्मा भन्यो भने विश्वकर्मा भनिसकेपछि अहिले पनि त्यसपछि ए तिमी त विश्वकर्मा पो हौ, तिमी फलाको छोरा हो या फलाको छोरी हो भन्ने अलि त्यो छ. त्यो भन्दाखेरि त दाइ
0: भन्ने प्रश्नमै केही कुरा लुकेको छ
1: गर्नुहुन्छ. राम्रो लाग्छ उहाँलाई कुरा, तर उहाँलाई त अब जातको कुरा आइसकेपछि नाक खुम्च्याएर तपाईँ हुँदाहुँदै तिमीसम्म कुरा आइपुग्छ होइन. त्यो खालको अवस्था चाहिँ अहिले पनि कायम छ त. तर सुधार चाहिँ फेरि पहिलाको तुलनामा नभएको होइन, भयङ्करै राम्रो
0: तुलना.
1: कर्मचारी क्षेत्रमा पनि अब धेरै अब सहसचिवहरू हुनुहुन्छ. पहिला अब दलितहरूको प्रतिनिधित्व छँदै थिएन, अब सचिव बनेर रिटायर पनि भइसक्नु भएको अवस्था छ.
0: सांसदहरू पनि थुप्रै मन्त्री भएका थुप्रै हुनुहुन्छ होइन. अब अलिकति राम्रो इक्जाम्पल पनि लिउँ है, नराम्रो इक्जाम्पल जति पनि छन् होइन. तपाईँले कुनै यस्तो देख्नु भएको छ जसले चाहिँ असाध्यै राम्रोसँग यसलाई बुझेर प्र्याक्टिसमा ल्याएर व्यवहारमा उतारेर अरूलाई इक्जाम्पल दिएको इक्जाम्पलहरू तपाईँले समाजमा आफ्नै गाउँठाउँमा अथवा कतितिर देख्न सक्नुहुन्छ, ताकि तपाईँले हो यस्तो मान्छे 100 भइदिए पनि छिटोभन्दा छिटो यो भावना चाहिँ हराउँछ समाजमा, जस्तो इक्जाम्पल पाउनुहुन्छ.
1: अहिले पछिल्लो समयमा दाइ जस्तो विवाह सबैभन्दा ठुलो कुरो विवाह हो होइन. जब अन्तर्जातीय विवाहहरू हुन थाल्छन् त्यसपछि पारिवारिक सन्तुलनमा केही ठाउँमा पारिवारिक असन्तुलन भए पनि अहिले पछिल्लो समयमा अन्तर्जातीय विवाहले चाहिँ जातीय छुवाछुतलाई अलिक कम गरेको छ. जस्तो कि भनौँ पूर्वी नेपालतिर अहिले जातीय छुवाछुत कम छ, त्यहाँ हुँदैन, त्यस हुन्छ तर डाइरेक्ट हुँदैन. अहिले त्यहाँ नेपालको इलाममा चाहिँ माघी विवाह भइरहेको छ. जस्तो अन्य जातिहरूले, जस्तो मेरै एकै कुरा, मेरै गाउँको कुरा गर्ने भने एकजना मिजार समुदायको भाइले इलाममा पुगेर परिया जातिको छोरी मागेर बिगारेर
0: ल्याएर
1: मागेरै बिगारेको छ. जस्तो मेरो घरको कुरा गर्ने भने चाहिँ दाइ फेरि अलिक म मेरोबाट उदाहरण म जाइ पनि म पेश गर्ने गर्छु. मेरो घरमा म बराइली मैले परिवारको छोरी बिहे गरेँ. मेरो कान्छी बहिनीले भट्टराईसँग बिहे गरेको छ. अनि मेरो काकाको छोरी सरिता बराइली, ऊ पनि पत्रकार हो, उसले राईसँग बिहे गरेको छ. मेरो बहिनी अर्को बहिनी मेरो काकाको छोरी जेठी बहिनीले मधेसी शाहसँग बिहे गरेको छ. उहाँ अब त्यो सबै यसरी अन्तर्गुलन छ कि मेरो छोराले रैनी बिहे गरेको छ. त्यसो गर्ने भने अब जस्तो मानव दलितभित्र छुवाछुत देखिने हो भने अथवा छुवाछुत कुरा गर्ने हो भने हामीले कसैले कसैलाई त्यहाँ छुवाछुत गर्ने भन्छु अथवा छुवाछुत हो यो त जाति र म जाति भन्ने खालको अवस्थै हुँदैन
0: कि. अब हामीले 10-12 मिनट कुरा गऱ्यौँ, अझ पनि कुरा मलाई सोध्न मन लागिरहेको छ होइन. एउटा गीत चाहिँ सुनाऊ है. तपाईँले एउटा गीत चाहिँ ल्याउँछु भन्नुभएको थियो, यही विषयमा चाहिँ बनेको गीत तपाईँले निकाल्नै सक्नु भएन, के गरौँ?
1: मैले जस्तो छुवाछुत सम्बन्धी गीत पनि लेखेको छु. दलित महिला सङ्घले चाहिँ यो राष्ट्रिय गीतको रूपमा गरेको छ. यो चाहिँ बसन्त सापकोटाले सङ्गीत गरेको गीत होइन, त्यो गीतको भाव मात्रै हो त. यो छुवाछुत चाहिँ अन्त्य गर्नका लागि दलित महिला अधिकार अब के अरे अब हाम्रो सरोकार दलित महिला अधिकार भनेर त्यो चाहिँ गीत प्रस्तुत गरेको थिएँ. मैले मोबाइलमा अपर जटिन खोज्दा मैले भेटाइन,
0: आर्काइभमा
1: पनि म दिन्छु दाइ. अब अरू गीतहरू त छँदैछन्, मैले छुवाछुत सम्बन्धीको गीत एउटा रेकर्ड भयो होइन, रेकर्ड भएको छ. अब अरू कुरा त अरू गीतहरू त मेरो थुप्रै छन् दाइ.
0: तपाईँले लेखेको आज हामीले सुन्न नसकेको गीत चाहिँ केही शब्दहरू छन्, तपाईँले के लेख्नु भएको थियो, त्यो भावना के बुझ्न चाहन्छु कि?
1: त्यो चाहिँ के दलितहरूको समानताको कुरा गरेको छु मैले त्यहाँ. सबै जातिहरू समान हुन्छन्, समान छन्. दलित महिला अधिकार, दलितहरूले अधिकार खोज्दाखेरि हामीले पनि जातसँग होइन कि अब पीडासँग उत्पीडनसँग जोडेर चाहिँ अधिकारको लागि लडाइँ लड्नुपर्छ, सबैलाई समानताको भावनाको विकास गर्नुपर्छ भन्ने त्यही खालको गीत थियो. अहिले म ठ्याक्कै शब्द सुनाउन सकिनँ, त्यसको लागि म क्षमा चाहन्छु.
0: केही छैन, यहाँ फेरि हाम्रो लाइब्रेरियन मिना बहिनी निशा बहिनीलाई दिनुहोस्. हामी आज सुन्न पाए कति मजा आउँथ्यो आजको दिन होइन, भोलि पर्सि पनि सुनाउला, केही छैन. ओके, अब कुरा चाहिँ मैले कहाँ अघि लान्छु भनेको थिएँ भने ठ्याक्कै बिर्सेँ होइन.
1: आज जेठ 21 गते पनि अन्तर्राष्ट्रिय आज चाहिँ नेपालमा छुवाछुत उन्मूलन दिवसहरू हामीले मनाइरहेका छौँ. आज म काठमाडौँमै छु. अहिले बिहान 8:30 बजे राष्ट्रिय दलित आयोगले चाहिँ त्यो छुवाछुत विरुद्धको उन्मूलन दिवस सम्बन्धीको आज कार्यक्रम पनि गरेको थियो त्यहाँ सभामा.
0: एकछिनपछि सोध्छु म तपाईँलाई. अब एउटा गीत राख्ने बेला भयो, तर गीत लगाउनुभन्दा पहिला तपाईँलाई एउटा गर्छु, तपाईँले पनि यसको जवाब दिनुहोला है. कतिले भन्छन् यो शब्द दलित भने नि डिक्सनरीबाट हटाए पनि राम्रो हुन्छ, यो चाहिँ यो आयोग यस्तो यसको पछाडि लाग्नेहरू खालि माई खाने भाँडो बनाएछन् त्यसले गर्दाखेरि अरूले भनेको सुनेको छु होइन. अनि अब त्यो ठिक बेठिक तपाईँ भन्नुहोला, यदि त्यो शब्दै भएन भने त बिस्तारै त्यो मान्छेले त्यो दलित भनेपछि के हो रहेछ भनेर चाहिँ खोज्ने नीति गर्दैनन् नि भन्ने पनि एक थरीका भनाइ छन्
1: होइन.
0: त्यसको लागि तपाईँले यो गीतपछि जवाब दिनुहोला है त,
1: किनभने
0: त्यो कतिको भने चाहिँ माई खाने भाँडो चाहिँ नहोस्, इन रियालिटी नै काम होस्, त्यसमा तपाईँ काम गर्नुहोस्. तपाईँ फेरि अध्यक्ष पनि गर्नुपर्छ, केन्द्रीय अध्यक्ष राष्ट्रिय दलित पत्रकार सङ्घको, लेख्ने बोल्ने गर्नुपर्छ है त. आज यसरी समय दिनुभयो र प्रष्ट रूपमा कुराकानी गर्नुभयो, तपाईँलाई धेरै धन्यवाद छ.

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: का सभापति गगन थापाले भ्रष्टाचार नियन्त्रणका लागि कडा कानूनी कारवाही मात्रै पर्याप्त नहुने बताउनु भएको छ। उहाँले भ्रष्टाचार नियन्त्रणका लागि दण्ड र जरिवानासँगै उपयुक्त इकोसिस्टम निर्माण आवश्यक रहेको बताउनुभयो। राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सिभिल सर्भिसमा कार्यरत कर्मचारीहरूको जीवन सहज, सुरक्षित र चिन्तामुक्त बनाउन सके भ्रष्टाचार न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गर्न सकिने धारणा राख्नुभयो।
4: दण्ड जरिवानाको कारणले गर्दा मात्र सम्भव हुन सक्दैन, यसको लागि एउटा इकोसिस्टम नै चाहिन्छ। कसरी त्यहाँ सिभिल सर्भिसमा काम गर्ने कामदारहरूको जीवनलाई अत्यन्त सहज र सुरक्षित बनाइएको छ। करिब करिब 90% बढी मानिसहरू त्यहाँ पब्लिक हाउसिङ, काहीँ न काहीँ त्यहाँ घरको बारेमा चिन्ता गर्नु परेन, एजुकेसनको बारेमा चिन्ता गर्नु परेन, स्वास्थ्यको बारेमा चिन्ता गर्नु परेन। यी सबै कुराहरू चिन्ता नगर्नुपर्ने अवस्था आउँदाखेरि नै भ्रष्टाचार नियन्त्रण गर्ने कुरा सम्भव हुने हो। यसलाई पनि सँगसँगै लिएर जानुपर्छ, एउटा इकोसिस्टममा राखेर हेर्नुपर्छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका विषयमा दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा पनि सड़कमा उत्रिएको छ। नेकपाको जनवर्गीय संगठन समन्वय मोर्चाको आयोजनामा माइती घरमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ता सहभागी थिए। प्रदर्शनमा सहभागी नेकपाका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नुपर्ने या त राजीनामा दिनुपर्ने माग गर्नुभयो।
5: यो अत्यन्त गैर जिम्मेवारपूर्ण, राष्ट्रघाती र हाम्रो राष्ट्रलाई विवादमा पार्ने। अब तपाईँलाई म बताऊँ कि हामी लिम्पिया धुरा र लिपु लेक हाम्रो भूभाग हो र सुगौली सन्धि भन्दा पछि पनि त्यो हाम्रै सम्पत्ति गाने मानिएको भूभाग हो। 15 सालभन्दा अगाडि हाम्रो जनताले त्यहाँ कर तिरेर बसिरहेको हाम्रो नेसनल रेकर्डमै भएको भूभाग हो। त्यो भूभागको लागि हामीले दाबी गर्नलाई अब देशको प्रधानमन्त्रीले के पुर्याइदियो त भन्दा, तपाईँहरूले पनि हाम्रो मिच्नु भएको छ अरे, हामीले पनि तपाईँहरूको मिचा छौँ, भइगयो अब यहाँ केही पनि कुरा नगरौँ भन्ने ठाउँसम्ममा पुर्याउने प्रयोग परिस्थिति सिर्जना भएको छ। यो अत्यन्तै ठुलो राष्ट्रघाती कदम हो र यस्तो कदम गर्ने प्रधानमन्त्रीले दुईटा कुरा, या त संसदमा गएर मै चिप्ले गल्ती गरे, बोल्न नहुने कुरा बोले भनेर माफी माग्नु पर्यो, सच्याउनु पर्यो, होइन भने राजीनामा दिएर बाहिर निस्कनु पर्यो।
3: सिरहामा एसईमा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद भएका 496 मोबाइल फोन र 5 स्मार्ट वाच नष्ट गरिएको छ।
6: गत चैत्रमा सम्पन्न एसईई परीक्षाका क्रममा जिल्लामा विभिन्न परीक्षा केन्द्रबाट 7 आइफोन, 499 विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल र 5 स्मार्ट वाच बरामद गरिएको थियो। ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको भन्दै नष्ट गरिएको हो। मध्य प्रदेशकी तत्कालीन शिक्षा मन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने बताउनु भएको थियो। सोही निर्देशनका आधारमा जिल्ला परीक्षा समन्वय समिति सिराहाले बरामद उपकरण व्यवस्थापनका लागि उपसमिति गठन गरी नष्ट गर्ने निर्णय गरेको थियो। बरामद गरिएका उपकरणको अनुमानित बजार मूल्य 1 करोड भन्दा बढी छ। केही अभिभावक तथा सरकारवालाहरूले जरिवाना लिएर एक पटकका लागि मोबाइल फिर्ता दिनुपर्ने माग गरे पनि सम्बन्धित निकायले परीक्षा मर्यादा कायम राख्नका लागि ती उपकरणको नष्ट गर्ने निर्णय कार्यान्वयन गरेको जनाएको छ। मध्य प्रदेशमा एसईई परीक्षाका क्रममा विद्यार्थीबाट बरामद गरिएका मोबाइल यति ठूलो संख्यामा नष्ट गरिएको यो पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
3: अब खबर फटाफट।
7: बढ्दो गर्मी र पानीको अभावका कारण चराचुरुङ्गी संकटमा पर्न थालेपछि नेपालगंजमा चराचुरुङ्गी बचाउ अभियान सुरु। ठाउँ ठाउँमा प्लास्टिकका बोतलमा राखेर चराचुरुङ्गीलाई पानी दिन थालियो। गत हप्ताको होरीले झापामा लाखौंको केरा खेती सखाप। झण्डै 2000 हेक्टरमा केरा खेती गरिएकोमा करिब 30 हेक्टरको खेती होरी र वर्षाका कारण बर्बाद हुँदा 2,13,00,000 क्षति भएको प्रारम्भिक अनुमान। विराटनगर महानगरमा पूर्ण खोप सुनिश्चितताको लक्ष्य पूरा। 59 महिनासम्मका 11,600 बालबालिकालाई पूर्ण मात्राको खोप लगाइयो। बाँकेका ग्रामीण क्षेत्रका घरवास पुग्ने पाहुनालाई ढिक्री, घोङ्गी र सिद्राको अचार खुवाइँदै बाँके निकुञ्जमा हात्ती सफारी र जंगल सफारीको पनि व्यवस्था। मलेसियाबाट फर्केर माछा पाल्दा कञ्चनपुर लालझाडी 4 विजय कुमार चौधरीलाई फलिफाप। 3 बिघामा माछा पाल्दा वार्षिक 45 टन उत्पादन। 15 जनालाई रोजगारी दिएर पनि वार्षिक 9.5 लाख बचत। यो वर्ष 2 लाखको राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार पनि। र झापा मेची नगरको वडा नम्बर 7 भएर बग्ने निन्दा नदीको किनारमा बाढी नियन्त्रण र कटान रोकथामका लागि बाँसका बिरुवा रोपण। मेची नगर 7 को पूर्वी निन्दा करिडोरबाट करिब 5 किलोमिटर दक्षिणसम्मको किनारमा 4,000 बाँसका बिरुवा रोपियो।
3: नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

तपाईँ अहिले बिएबिएस गोर्खा रेडियोको रेडियो नेटवर्कबाट विभिन्न कार्यक्रम र गीत सङ्गीत सुन्दै हुनुहुन्छ र भर्खरै श्रवण गर्नुभयो उमेश पाण्डे र सङ्गीत साकीको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई अगाडि बढाऊ। अब भने प्रस्तुत छ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम।

बच्चाहरूको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

आफ्नो जीवनको एकमात्र काम हो भन्नु चाहिँ सही हुँदैन। धेरै पटक तथ्याङ्कले देखाए अनुसार युकेको एक आम व्यक्तिले आफ्नो कामकाजी जीवनमा कम्तीमा पनि 6 विभिन्न जागिर गर्ने गरेको छ। यस्तोमा अझ तपाईँ फौजी परिवारबाट हुनुहुन्छ भने त जागिर पाउने काम झनै कठिन हुन जान्छ, तर चिन्ता लिनु पर्दैन, यसमा हामी तपाईँको मद्दत गर्न सक्छौँ। हामी हौ RFEA, द फोर्सेस इम्प्लोयमेन्ट च्यारिटी। हामी तपाईँलाई जीवन परिवर्तन हेतु चाहिने सहयोग दिन्छौँ, चाहे तपाईँ पेट्रियन हुनुहुन्छ, रिजर्भिस्ट हुनुहुन्छ वा भर्खरै फौजी सेवा छोड्दै हुनुहुन्छ। हामी तपाईँलाई रोजगारीका अवसरहरू जुटाउन तथा उपयुक्त तालिमहरू उपलब्ध गराउन मद्दत गर्न सक्छौँ। हाम्रो एक्स फोर्सेस प्रोग्रामले तपाईँलाई युकेभित्र वा बाहिर जहाँ रहनु भए तापनि रोजगार सम्बन्धी सहयोग गर्नेछ। तसर्थ यदि तपाईँ आफ्नो अर्को जागिरको खोजी गर्दै हुनुहुन्छ भने तपाईँलाई चाहिने सहयोगको लागि सम्झनुहोस् हामीलाई। विस्तृत जानकारीको लागि हेर्नुहोस् RFEA.

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: हिरासतमै पुगेर जेएनजी अगुवामाथि दुर्व्यवहार गरेको भन्दै कारवाहीको माग गरिएको छ। राष्ट्रिय जेएनजी नागरिक अभियानका संयोजक सुनिल सिंह र सहसंयोजक अजय सोडारीले प्रेस विज्ञप्ति जारी गर्दै पूर्व गृहमन्त्री गुरुङले जेएनजी अगुवामाथि दुर्व्यवहार गरेको जनाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिको विरोधमा जेएनजी अगुवाले प्रदर्शन गरेका थिए। काठमाडौँको भारतीय दूतावास अगाडि प्रदर्शनका क्रममा प्रहरीले जेएनजी अगुवा अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्थूल जेम्स नेपालीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई प्रहरी वृत्त लैनचौर सोरखुट्टेको हिरासतमा राखिएको थियो। प्रहरीले नियन्त्रणमा लिएको एक घण्टापछि हिरासत कक्षमा पुगेर पूर्व गृहमन्त्री गुरुङले दुर्व्यवहार गरेको उनीहरूले आरोप लगाएका छन्। उनीहरूले हिरासतमा राख्दा प्रहरीले पनि राम्रो व्यवहार नगरेको बताएका छन्। हिरासतमा राख्दा प्रहरीले पिउने पानी समेत नदिएको उनीहरूको गुनासो छ। राप्रपाका महामन्त्री धवल शमशेर राणाले नयाँ पार्टी गठन गर्ने घोषणा गर्नुभएको छ। राणासहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गर्ने कार्यक्रममा बोल्दै उहाँले नयाँ पार्टी गठन गर्न लागेको जानकारी दिनुभएको हो।
4: ठुलो छाती राखेर हामी अगाडि बढेको छौँ, सानो हृदय राखेर, सानो छाती राखेर होइन, सबलाई आह्वान गर्ने हो, सबैलाई मौका दिने हो। नयाँ बन्ने पार्टी पार्टी नै हो है, अभियान होइन। हामीले देश बनाउनको लागि राजनीतिक पार्टी नै खोल्न लागेको हो।
3: राप्रपाले पछिल्लो समय आफ्ना मूल्य र मान्यता बिर्सेको उहाँको आरोप छ।
4: राष्ट्र प्रजातन्त्र पार्टीले नि तपाईँहरूले बोकेको मूल्य र मान्यता र रगत पसिना बगाएका मूल्यहरू साबित गर्न सक्छ भने त्यतै बस्नुहोस्, कुनै भेदभाव छैन, हाम्रै मित्रहरू हुन्, सँगै हामी हुर्केको र काम गरेका मित्र हुन्। तर राष्ट्र प्रजातन्त्र पार्टीबाट अब तपाईँहरूले बोकेको मूल्य मान्यतालाई यथार्थमा पण्डित हुन सक्ने स्थिति छैन भने स्वागत छ, आउनुहोस्।
3: राणाले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका अध्यक्ष दुर्गा प्रसाई लगायतलाई लिएर अब नयाँ पार्टी बनाउन लागेको बताउनु भएको छ।
4: हामी यो क्रममा तपाईँहरूलाई सबैलाई थाहा पनि पाइसक्नु भयो होला, दुर्गा प्रसाईजीको अभियानसित धेरै कुरा अगाडि बढाइसकेका छौँ र उहाँ मात्रै होइन, विभिन्न राजावादी, राष्ट्रवादी, हिन्दूवादी सङ्घ संस्था, पार्टी, व्यक्ति सबैलाई सपेट्ने गरी ठुलो छाती राखेर हामी अगाडि बढेको छौँ।
3: नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकार सर्वसत्तावादी अभ्यासमा रहेको बताउनु भएको छ। आज एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा संचारकर्मीसँग कुरा गर्दै महर
5: नित्यता कार्यक्रममा राष्ट्रपतिले पढ्ने बेलामा प्रधानमन्त्रीको हड्कम, प्रधानमन्त्रीको चाहिँ तौर तरिका, त्यो यहाँहरू सबैले देख्नुभएको छ, म त्यहाँतिर गएन, त्यो एकदम असभ्य, अमर्यादित र लोकतन्त्र विरोधी होइन, संविधान विरोधी, असंसदीय उहाँले त्यो देखाउनु भयो। चाहे उहाँको प्रस्तुति हेर्नुहोस्, चाहे उहाँको उपस्थिति, चाहे उहाँको चाहिँ उहाँको पोसाक, गम्भीर कुरा छ नि। संसदलाई उहाँले नजरअन्दाज गर्ने, उपेक्षा गर्ने, अपमान गर्ने गरिरहनु भएको छ प्रधानमन्त्री। तर सेनाका कार्यक्रममा बडो सजिएर जानुहुन्छ, नेपाली दौरा पोसाक लाउनुहुन्छ, दौरा सुरुवाल टोपी टक्क लाएर जानुहुन्छ, सेनाका जस्तोसुकै कार्यक्रम। त्यस कारण उहाँले चाहिँ संसदलाई अपमान गर्नु भनेको हाम्रो सार्वसत्तालाई अपमान गर्ने कुरा, जनतालाई अपमान गर्ने कुरा, संविधानलाई अपमान गर्ने कुरा, लोकतन्त्रलाई अपमान गर्ने कुरा हो, जनमतको अपमान गर्ने कुरा, त्यो काम चाहिँ सरकारबाट भइरहेको छ।
3: उहाँले वर्तमान सभामुख डोल प्रसाद अर्याल सत्ता पक्षको सुरक्षा कवच बनेको आरोप लगाउनु भएको छ। टिकटकर तुलसा अधिकारीलाई पूर्वपक्षका लागि जेल चलान गरिएको छ। जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतम किजलासले अधिकारीलाई पूर्वपक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो। उहाँलाई नक्खु कारागार राखिने जिल्ला प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले बताउनु भएको छ। कुमार छिमोरियाको जाहेरीमा नेपाल सरकार वादी रहेको सो मुद्दामा टिकटकर अधिकारी अशोक कुमार अग्रवाल सहित 10 जना प्रतिवादी छन्। उनीहरूका विरूद्ध आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धिकरण समेतको कसुरमा मुद्दा चलेको हो। छिमोरियाले 2082 साउन 24 गते 6,52,29,075 रुपियाँ ठगी गरेको आरोप सहित जाहेरी दिनुभएको थियो। साथै टिकटकर अधिकारीको 21 करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धिकरण मुद्दा चलाइएको छ। 2082 भदौदेखि फरार उहाँ चीन हुँदै थाइल्यान्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ गरिएको हो। पोखरा महानगरपालिका 21 को फोहोर विसर्जन स्थलमा 3 ग्रेनेड बम फेला परेका छन्। महानगरका विभिन्न क्षेत्रबाट संकलन गरी ल्याइएको फोहोरमा कवाडी वस्तु संकलन गर्ने क्रममा संकलनकर्ता रीमा शेर्पाले ती बम फेला पार्नु भएको हो। पोखरा 17 रातोपैया र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय आसपासका क्षेत्रबाट फोहोर संकलन गरी ल्याएको महानगरपालिकाको गाडीले खसालेको फोहोरमा ती बम भेटिएका हुन्। र जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम तातो लहर चल्ने सम्भावना छ। सोही अवधिमा कोशी बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो
0: यो BFBS गोर्खा रेडियो हो।

BFB गोर्खा रेडियो कार्यक्रम हल्का फुल्का आरम्भ भएको छ. यो दुई घण्टाको कार्यक्रममा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सिनेको तर्फबाट. कार्यक्रम हल्का फुल्का यो दुई घण्टा अवश्य पनि आज पनि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू लिएर तपाईँको समक्षमा उपस्थित भएको छु. अब रोचक मात्र नभएर इन्फर्मेटिभ एजुकेसनल टपिक्सहरूको बारेमा चाहिँ म चर्चा गर्नु गर्दछु र विभिन्न हुन्छ हाम्रो डे टु डे लाइफस्टाइलमा हामीलाई फाइदाजनक हुने कुराहरू बारेमा र हिस्ट्रीको कुराहरू कति धेरै इन्ट्रेस्टिङहरू हामीले नसोचेको होइन कुराहरू पनि अवश्य पनि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू सेयर गर्ने गर्दछु र आजको दिनमा पनि यस्तै फ्याक्ट्सहरू चाहिँ सेयर गर्ने नै छ. सर्वप्रथम चाहिँ कार्यक्रममा म विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा चाहिँ अवश्य पनि यो इन्ट्रेस्टिङ फ्याक्ट चाहिँ पक्कै पनि सेयर गर्ने नै छु. सुन्दै गर्नु होला पिएफएस गोर्खा रेडियो कार्यक्रम हल्का फुल्का. यो दुई घन्टा भरि रहनुहुनेछ म सेनीको साथमा र अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

BFBI स्कोरकार्ड भिडियो सुनि हेर्नुहुन्छ. कार्यक्रम हल्का फुल्कामा हुनुहुन्छ. म चेनीको साथमा र विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा जानकारी राख्नेछु. अब नेपालमा भर्खरै निर्वाचन सम्पन्न भएको छ. निर्वाचनले देशको नयाँ नेतृत्व चयन गर्छ र ती नेतृत्वहरूले इतिहास रच्न सक्छन्. यही सेरोफेरोमा आज हामी इतिहासमा आफ्नो विचार, साहस र नेतृत्वले महान बनेका केही नेताहरूबारेमा चाहिँ चर्चा अवश्य पनि गर्ने संश्रोता. र पहिलो चाहिँ रहेको छ महात्मा गान्धी. भारतमा सर्वमान्य नेता महात्मा गान्धी अहिंसा, सत्याग्रह र नैतिकताका कारण विश्वभर चिनिएका छन्. उनको वास्तविक नाम भने मोहनदास करमचन्द गान्धी हो. उनलाई आज विश्वकै सबैभन्दा प्रभावशाली आध्यात्मिक र राजनीतिक नेता मानिन्छ. उनले भारतलाई बेलायती उपनिवेशनबाट मुक्त गराउन अंशी अहिंसात्मक आन्दोलन र सत्याग्रहलाई मुख्य हतियार चाहिँ बनाएका थिए. भारत छोडो आन्दोलनको नेतृत्व गर्दै उनले गरिया मर तरिकाले नेतृत्व गरेका थिए. यही विधिबाट उनले आफ्नो आन्दोलन सफल बनाएका थिए. हात हतियार बिना नै नैतिक बलको आधारमा पनि ठूला साम्राज्यलाई झुकाउन सकिन्छ भन्ने विश्वलाई उनले दिलाएका थिए. उनको सादा जीवन र उच्च विचारको चर्चा विश्वभरि नै हुन्छ. र यस्तै अर्को नेता हुनुहुन्छ नेल्सन मण्डेला. उहाँको बारेमा पनि म चर्चा गर्ने नै छु श्रोता. अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

彩，来timro ajai samjhana le birol chhai。

BFB's Gurkar Vidi Sunirunsa, Karikram Halka, Fulkama Honun Saliki Same, Mosinigo Sadma, Ramazar Sagare Gusu, Bisoka Panzer Sid Nita, Ra Unirka Bisis Gunko Barima Rekusam, Pilhamitor Sagarikutu, Mahatma Gandiko Barima, Abobanira Nisa, Nelson Mandela. दक्षिण अफ्रिकामा का नेल्सन मण्डेला लामो समय दक्षिण अफ्रिकामा रङ्गभेद विरुद्धको लडाईँमा लागेका व्यक्ति हुन्। यही कारण उनी 27 वर्षसम्म जेल बस्नु पर्यो। तर उनको लडाईँ सत्यको पक्षमा थियो। उनले सदा समानता र मानव गरिमाका लागि लडिरहे। यही कारण उनी दक्षिण अफ्रिकाको लोकतान्त्रिक रूपमा निर्वाचित पहिलो राष्ट्रपति समेत बने। यसरी उनले लामो समयसम्म अफ्रिकी नेल्सन काङ्ग्रेस मार्फत जातीय विभेद विरुद्ध सशस्त्र र शान्तिपूर्ण दुवै प्रकारका सङ्घर्ष गरे। जेलबाट निस्किएपछि उनले यहाँ चाहिँ यो क्षेत्र अछेत नागरिक बीचको खाडलपूर्ण सत्य र मेलमिलाप आयोग गठन गरे। आज धेरैले उनको क्षमा दिने गुणबारे पनि बखान गर्छन्। दशकौसम्म जेलमा यातना भोगे, तर जेलबाट निस्केपछि उनले बदलाको भावना राखेनन्। आफूलाई दमन गर्नेहरू विरुद्ध बदला लिनु सट्टा मेलमिलापको बाटो रोजे। शत्रुलाई पनि मित्र बनाउन सक्ने उनको यो क्षमताले दक्षिण अफ्रिकामा हुन सक्ने सम्भावित गृहयुद्ध टर्यो र एउटा नयाँ राष्ट्र निर्माण भयो। र यसैगरी अर्को नेता रहेको छ अब्राहम लिङ्कन, उहाँको बारेमा पनि हामी चर्चा गर्ने नै छौँ। अहिलेको लागि आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

PFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। श्रोता कार्यक्रमले हामी हल्का फुल्काको यो पहिलो घण्टामा छौँ। म सुनेको साथमा हुनुहुन्छ अहिलेको समय र हामी चर्चा गरिरहेका छौँ विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुण। साँच्चै नै उहाँहरूले चाहिँ एकदमै रेभोल्युसन ल्याउन पनि सफल हुनुभएको थियो होइन। र पहिला हामीले कुरा गरेका थियौँ महात्मा गान्धी, त्यस पश्चात नेल्सन मण्डेला र यसै गरी अब्राहम लिङ्कनको बारेमा कुरा गरेका थियौँ। र अब पनि हामी कुरा गर्नेछौँ विन्स्टन चर्चिलको बारेमा। तेस्रो विश्वयुद्धको सबैभन्दा अप्ठ्यारो समयमा बेलायत र मित्र राष्ट्रहरूको नेतृत्व गर्ने विन्स्टन चर्चिल आफ्नो समयका सबैभन्दा प्रभावशाली वक्ता र निडर नेता थिए। नाची जर्मनीले पूरा युरोप कब्जा गरिरहेको समयमा बमबारीदेखि बेलायत पनि अछुत थिएन। त्यहाँ पनि नाची जर्मनीहरूले उस्तै आक्रमण गरिरहेका थिए। त्यस्तोमा चर्चिलले प्रतिवाद गर्न रुस र अमेरिकासँग रणनीतिक गठबन्धन बनाए। उनको महानता भाषणमा थियो। उनी आफ्ना भाषणहरू मार्फत निराश बेलायती जनताका आशा भर्ने सामर्थ्य राख्थे। त्यही कारण पनि आफ्नो देशलाई उनले अर्काको हातमा पर्न नदिएका हुन्। र अवश्य पनि श्रोता हामीले चर्चा गर्दै गरिरहेका छौँ एकदमै विश्वमा प्रख्यात नेताहरू जो आजको दिनसम्म चाहिँ उहाँहरूलाई चाहिँ रेस्पेक्ट ट्रिब्युटहरू गरिन्छ होइन। र लास्ट पनि अलिस हामी केही क्षणमा ली ख्वानको बारेमा गर्नेछौँ। द फिफ्थ यो उहाँ नेता हुनुहुन्छ, उहाँको बारेमा चर्चा रहनेछ। अहिलेलाई आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFBS गोरखा रेडियो। फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोरखा रेडियो हो।

एफपी स्कोरकार विधि सुन्दै हुनुहुन्छ. कार्यक्रमले हल्का फुल्काको पहिलो घण्टामा हुनुहुन्छ. म सेनीको साथमा र म चर्चा गरिरहेको छु अहिलेको समय विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा. र हामीले चारजना नेताहरू महात्मा गान्धी र यसै गरी रहेका थिए नेल्सन मान्डेला, अब्राहम लिंकन र विन्स्टन चर्चिलको बारेमा चर्चा गरेका छौँ. लास्ट बट नट लिस्ट रहेको छ ली क्वान, अहिलेको मोडर्न डे कतिहरू गइसक्नु भएको छ होइन, सिङ्गापुर. उहाँको बारेमा, सिङ्गापुर आज यो अवस्थामा हुनु चाहिँ उहाँको ठुलो हात रहेको छ. अब नेपाली राजनीतिमा सबैभन्दा बढी चर्चा गरिने राजनीतिज्ञमा चाहिँ ली क्वान यू पनि पर्छन्. दूरदर्शिता, अनुशासन र व्यवहारिकता उनको पहिचान हो. धेरैले उनलाई आधुनिक सिङ्गापुरका पिता पनि मान्ने गर्दछन् किनकि उनले एउटा सानो स्रोत साधन विहीन र द्वन्द्वग्रस्त टापुलाई विश्वको सबैभन्दा विकसित, सुरक्षित र समृद्ध राष्ट्रमा रूपान्तरण गरेका हुन्. मलेसियाबाट स्वतन्त्र भएपछि सिङ्गापुर आफ्नो कठिन समयमा जुधिरहेको थियो. त्यस्तोमा उनले त्यहाँको बागडोर सम्हाले. विश्वका ठूला कम्पनीहरूलाई आकर्षित गर्न उत्कृष्ट पूर्वाधार, शिक्षा र कानुनी शासनको जग बसाले. बहुजातीय समाजमा सद्भाव कायम गर्न आवश्यक कानून र सामाजिक नीतिहरू लागू गरे. त श्रोता, यी रहेका थिए विश्वका अहिले हामी हेर्छौँ भने पाँचवटा चर्चित नेता र उनीहरूका विशेष गुणको बारेमा. डेफिनेटली पनि दिज फाइभ लेजेन्ड्स ह्याभ डन ह्युज इम्प्याक्ट होइन संसारमा, आफ्नो देशलाई चाहिँ परिवर्तन गर्ने क्रमहरूमा चाहिँ. र अवश्य पनि आज इन्ट्रेस्टिङ फ्याक्ट पनि सेयर गरेको छु, निकै नै तपाईँलाई पनि इन्ट्रेस्टिङ लाग्यो होला भन्ने आशा गर्दछु. र यस्तै इन्ट्रेस्टिङ फ्याक्ट कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा पनि गर्ने नै छु. कतै नजानु होला. यो मिठो गीत एन्जोय गर्नुहोस्. समाचार पश्चात हामी भेट्ने नै छौँ. स्टे ट्युन्ड, बसिनेको साथमा.

0: डाक्टरको लाइसेन्स परीक्षामा विदेशका भन्दा मुलुक भित्रकै चिकित्सा क्याम्पस अब्बल ठहरिएका छन्।
1: नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा विदेश भन्दा नेपालमै मेडिकल कलेज पढेका विद्यार्थीले नाम निकालेका हुन्। लाइसेन्स परीक्षा दिएका मध्ये 66.95% पास हुँदा स्वदेशी कलेजका विद्यार्थी 76.79% पास भएका हुन्। काउन्सिलले यही जेठ 12-15 गतिसम्म लिएको लाइसेन्स परीक्षामा 2,263 विद्यार्थीले जाँच दिएकामा 1,515 पास भएका छन्। नेपालकै मेडिकल कलेजबाट एमबीबीएस तर्फ सहभागी 1,254 परीक्षार्थी मध्ये 963 जना अर्थात 76.79% पास भएका छन्। एमबीबीएस तर्फको लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेजका 93.10% पास भएका छन्। यस्तै बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका 92.21% र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका 91.67% पास भएका छन्। बीडीएस तर्फ गण्डकी मेडिकल कलेजका सबै विद्यार्थी पास भएका छन्। विदेशका मेडिकल कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीको उत्तीर्ण प्रतिशत औसतभन्दा निकै कम देखिएको छ। इजिप्ट, किर्गिस्तान, रुस तथा युक्रेनमा अध्ययन गरेका नेपाली विद्यार्थीको नतिजा निराशाजनक देखिएको काउन्सिलले जनाएको छ। यस्तै भारतका मेडिकल कलेज पढेर आएका मध्ये 42%, चीनमा पढेर आएका 15%, बङ्गलादेशमा पढेर आएका 41%, फिलिपिन्समा पढेका 28% नेपाली विद्यार्थी पास भएका छन्। स्वदेशी मेडिकल कलेजमा बीडीएस पढेका 400 परीक्षार्थी मध्ये 343 जना अर्थात 85.75% उत्तीर्ण भएका छन्। भारतमा बीडीएस पढेर फर्किएका 17 नेपाली विद्यार्थी मध्ये 1 जना मात्र लाइसेन्स परीक्षामा पास भएको काउन्सिलले जनाएको छ।
0: अब खबर फटाफट।
2: बढ्दो गर्मी र पानीको अभावका कारण चराचुरुङ्गी संकटमा पर्न थालेपछि नेपालगंजमा चराचुरुङ्गी बचाउ अभियान सुरु। ठाउँ ठाउँमा प्लास्टिकका बोतलमा राखेर चराचुरुङ्गीलाई पानी दिन थालियो। गत हप्ताको हुरीले झापामा लाखौंको केरा खेती सखाप। झण्डै 2,000 हेक्टरमा केरा खेती गरिएकोमा करिब 30 हेक्टरको खेती हुरी र वर्षाका कारण बर्बाद हुँदा 2,13,00,000 क्षति भएको प्रारम्भिक अनुमान। विराटनगर महानगरमा पूर्ण खोप सुनिश्चितताको लक्ष्य पूरा। 59 महिनासम्मका 11,600 बालबालिकालाई पूर्ण मात्राको खोप लगाइयो। बाँकेका ग्रामीण क्षेत्रका घरवास पुग्ने पाहुनालाई ढिक्री, घोङ्गी र सिद्राको अचार खुवाइँदै बाँके निकुञ्जमा हात्ती सफारी र जङ्गल सफारीको पनि व्यवस्था। मलेसियाबाट फर्केर माछा पाल्दा कञ्चनपुर लालझाडी 4 का विजय कुमार चौधरीलाई फलिफाप। 3 बिघामा माछा पाल्दा वार्षिक 45 टन उत्पादन। 15 जनालाई रोजगारी दिएर पनि वार्षिक 9.5 लाख बचत। यो वर्ष 2 लाखको राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार पनि। र झापा मेची नगरको वडा नम्बर 7 भएर बग्ने निन्दा नदीको किनारमा बाढी नियन्त्रण र कटान रोकथामका लागि बाँसका बिरुवा रोपण। मेची नगर 7 को पूर्वी निन्दा करिडोरबाट करिब 5 किलोमिटर दक्षिणसम्मको किनारमा 4,000 बाँसका बिरुवा रोपियो।
0: बेलायतको घरेलु प्रति गुप्तचर एवं सुरक्षा एजेन्सी गुप्तचर एजेन्सी MI5 ले परिचित वेबसाइटमै रोजगारीको झुटो विज्ञापन राख्दै सरकार र सैनिक कर्मचारीको जासुसी गरेको आरोप लगाएको छ। सुरक्षा एजेन्सीहरूले बेलायतसहित अस्ट्रेलिया, क्यानाडा, न्युजिल्याण्ड र अमेरिका सहभागी 5 आइज अलायन्सलाई संयुक्त रूपमा सजग गराएका छन्। थप स्काईका सुरक्षा तथा रक्षा सम्पादक डेबोरा हिन्सनबाट।
3: इन एन अनप्रेसिडेन्टेड मुभ, द युके, युएस, क्यानाडा, अस्ट्रेलिया एन्ड न्युजिल्याण्ड have issued a joint alert about Chinese spies seeking to target useful people through online networking sites. The bulletin, called Safeguarding Our Secrets, accuses China's military intelligence services of going after government and military personnel, as well as anyone else with access to classified or privileged information from all 5 countries. It says Chinese intelligence officers pose as online HR recruiters. They place bogus job adverts for foreign policy and defense analysts on platforms like LinkedIn. Candidates are pressured to provide information that isn't in the public domain, with the fake recruiters ultimately hoping to get their hands on privileged information that helps China. Those who are recruited will receive payment in return for increasingly sensitive information, with the money, which can be hundreds or even thousands of pounds, transferred through platforms such as PayPal or with cryptocurrency. They warn that even the sharing of unclassified information could compromise government policy or military strategy or capabilities.
0: Skycast,
4: रेडियो, BFBS, कुर्खा रेडियो।

पीएफपी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रममा हामी यस समयमा छौँ यो हल्का फुल्काको सेकेन्ड आवरमा र अवश्य पनि म चर्चा गरिरहेको छु हिटलर सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैनन् यस विषयमा जानकारी रहिरहेको छ र यसै गरी अब भने म रानेछु यो जसरी चौथो जुन चर्चामा आएको छ यो बारेमा पनि जानकारी हुने नै छ प्रथम विश्वयुद्धमा घाइते अस्ट्रियाली नागरिक भए तापनि उनी बवेरियाली सेनामा भर्ना भएका थिए उनले 1916 ब्याटल अफ द सोममा भाग लिएका थिए तर त्यहाँ खुट्टामा चोट परेपछि उनी घाइते भए त्यस्तै 1918 मस्टर्ड ग्यासका कारण अस्थायी रूपमा अन्धो पनि भए पछि अस्पतालमा उपचार गरिरहेको बेला उनले जर्मनीकोले आत्मसमर्पण गरेको समाचार सुने युद्धमा वीरताका लागि उनले आयरन क्रस पदक पनि प्राप्त गरेका थिए र अवश्य यो जानकारीहरू तपाईँको माझमा रद्दै गर्नेछ श्रोता अहिलेलाई आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

PFE स्कोरकार्ड भिडियो सुन्दै हुनुहुन्छ हामी कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा छौँ र म चर्चा गरिरहेको छु हिटलरको सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैन पाँचौँमा रहेको छ देशद्रोहको आरोपमा जेल सजाए उनी सन् 1923मा नाची पार्टीले गरेको असफल विद्रोहपछि हिटलरलाई देशद्रोहको आरोपमा पक्राउ गरियो उनले 5 वर्षको जेल सजाय सुनाएको थियो तर उनले 1 वर्षभन्दा कम समय मात्र जेल बिताए सोही समयमा उनले आफ्नो प्रसिद्ध पुस्तक मेन क्याम्प लेख सुरु गरेका थिए यसै गरी 6मा रहेको छ कहिल्यै चुनाव जितेनन् सन् 1932 को राष्ट्रपति चुनावमा हिटलर पॉल वोन हिन्डरबर्गसँग पराजित भए तर सोही वर्षको सङ्घीय चुनावमा नाजी पार्टीले 37% मत प्राप्त गर्दै सबैभन्दा ठूलो पार्टी बन्यो 1933मा चाहिँ हिन्डबर्गले हिटलरलाई चान्सलर नियुक्त गरे पछि हिन्डबर्गको मृत्यु भएपछि हिटलरले राष्ट्रपति र चान्सलरको पदलाई गाभेर आफूलाई फुहरर सर्वोच्च नेता घोषणा गरे र अवश्य पनि यो चर्चा म गर्दै नै गर्नेछु यो इन्ट्रेस्टिङ फ्याक्ट तपाईँको माझमा रहने नै छ अहिलेलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

PFP's Gorkar Radio Sunday and Unzara Karikram Malays, you Same Hami Halka Fulka Go, second hour by Song Rabi Shabini, Hitler Samadi Bara Tatia Jun Kazi Charza Maudena, Yisbisi Majan Kitty Raki Rekusu, Choito Maregusa, Chimaganola Isigari, Sato Maregusa, Time Magazine Lay, Man of the Year, Banera, Costa Garitium, Dosro Bisui, the Suru Nubanda, Igborsa Ogi, 1938 Mazi, Time Magazine Lay Hitler Lay, you Upadi Digutu. Time का अनुसार युपादी समाचार को प्रभाव र चर्चा का आधार में दिएको थियो पछि उनलाई नोबेल शांति पुरस्कार का लागि पनि मनोनयन गरिएको थियो तर त्यो एक स्वीडिश राजनीतिज्ञले व्यंग का लागि मात्र गरेका थिए इसगरी आठमा रहेको छ कन्सन्ट्रेसन क्याम्पस मा कहिले गएनन् यहुदीहरूको सामूहिक नरसंहार हिटलरको शासनको सबैभन्दा भयानक कालो धब्बा हो तर हिटलरले कहिले पनि आफैले बनाएका कन्सन्ट्रेसन क्याम्पस अर्थात् मृत्यु शिविरहरूको चाहिँ भ्रमण गएनन् उनले नरसंहारको योजना टाढैबाट चलाउन खोजेको देखिन्छ र अवश्य पनि जानकारीमूलक यो चर्चा रहने नै छ अहिलेलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

BFB's Gorkar Radio Sudeiro Za, Ra Gari Kramali Same, Hami Halka Fulka Gus, Sakin Armaso, Ra Pishitar Sakari Regusu, Hitler Samani Bara Tatia, Jun Kasitar Samaudena, No Maregusa, Janawar Premi, Machir Mati Krur, Otitargani Hitler, Janawar Premiti, Baleuni Sakahari Ti, Gitinan, Bani Bisema, Oje Bahasunigarsa, Yidipi Uli Janawar Gusongrichan Kalagi, Kara Kanunar Banekati. जनावर माथि हुने वैज्ञानिक परीक्षणको विरुद्धमा उनी थिए र दशौंमा रहेको छ धेरै स्वास्थ्य समस्या हिटलरको स्वास्थ्यका बारेमा धेरै अड्कलबाजीहरू छन् केही इतिहासकहरूका अनुसार उनलाई सिफिलिस यसै गरी हन्टिङ रोग र पार्किन्सन रोग थियो उनको हात काम्ने समस्यालाई कतिपयले पार्किन्सन वा लागु औषधको प्रयोगसँग पनि जोडेर हेर्ने गर्छन् र अवश्य पनि अझै म यसबारेमा चर्चा गर्दै गर्नेछु श्रोता अहिलेलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोरखा रेडियो हो।

AM, FM, online, apps, तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो BFDS गोरखा रेडियो हो।

बी एफपी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ अहिले हामी कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवरमा छौँ र चर्चा गरिरहेको छु हिटलर सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैन र अन्तिम रहेको छ 12 उनका भतिजा अमेरिकी सेनामा हिटलरका भतिजा विलियम प्याट्रिक हिटलरको जन्म लिभरपुलमा भएको थियो 1930 को दशकमा उनी जर्मनी गएका थिए तर पछि उनी अमेरिकासँग लिएर आफ्नै काकाको सेना विरुद्ध लडे उनले अमेरिकी नौसेनामा सेवा गरे बापत पर्पल हार्ट पदक समेत प्राप्त गरेका थिए त श्रोता यी थिए 12 तथ्य हिटलर सम्बन्धी जुन अवश्य पनि हामी हेर्छौँ भने चाहिँ चर्चामा बढी आएको छैन र कार्यक्रम हल्का फुल्कामा जहिले पनि म तपाईँको समक्ष रोचक तथ्यहरू यानि कि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू राख्छु इन्ट्रेस्टिङ हुनुको साथसाथ एकदमै इन्फर्मेटिभ एजुकेसनल पनि हुन्छ र आजको दिनमा पनि यो जानकारी तपाईँले पाइसक्नु भएको छ भन्ने आशा गर्दछु यस्तै निरन्तरता कार्यक्रमको अर्को हप्ता पनि हुनेछ भन्दै म सधैँ पनि बिदा लिनेछु अहिलेलाई यो मिठो गीत एन्जोय गर्नुहोला नमस्ते बाई

0: वर्तमान सरकारले जेठ 15 घोषित बजेट मध्यम वर्गको उत्थानमा केन्द्रित भएर ल्याएको सगर्व भरिरहेको छ। सरकारको यस्तो घोषणाका बीच 17.4% संख्यामा रहेका बहुआयामिक गरिब लक्षित भनेर खोलिएका केही निकायको खारेजीले प्रश्न उठाएको छ।
1: महोत्तरी एकदुरा गाउँपालिकाका इन्दल शाहले पिछडा वर्गको हैसियतमा छोरीलाई काठमाडौँमा छात्रवृत्तिमा 12 कक्षा पढाउने मौका पाउनुभयो। पिछडिएको समुदाय उत्थान विकास समितिका लागि काम गर्ने पिछडा वर्ग महासङ्घको सिफारिसमा उहाँले छोरीलाई पढाउन सम्भव भयो। अब शाह जस्ता पिछडा वर्गका 53 जातीय समुदायले इच्छा भए पनि यस्तो सुविधा पाउन मुस्किल हुनेछ, किनभने सरकारले 20 अर्ब रुपियाँ बचत हुने कारण देखाएर यो समिति जस्ता 31 निकाय खारेज गरिदिएको छ।
2: चार तिर्नु परेन भने सहजै भा हो होइन, विद्यार्थी पनि ट्यालेन्टेड थियो, एक्जाम दिएकै हो, एक्जाम दिएपछि उसले स्कलरसिप चाहिँ पायो। अब एउटा गार्जियनको नाताले अब मैले तिर्नु पर्ने फिस तिर्नु परेन भने त अब कति सजिलो होला भन्ने सरले पनि महसुस गर्न सक्नुहुन्छ।
1: अनि त्यसरी छात्रवृत्ति नपाएको भए पढाइमा कस्तो कस्तो समस्या हुन सक्थ्यो होला, तपाईँले त अरूको पनि देख्नु भएको होला।
2: अब सुविधा नहुँदा आर्थिक अभावमा धेरैले अब राम्रो कलेजमा पढाउन चाहिँ गाह्रै हुन्छ सर। पढ्ने विद्यार्थीहरू जुन छन् सर, यहाँबाट बाहिर पढ्ने विद्यार्थीहरू बाटो चाहिँ खोजिराखेका हुन्छन् होइन, अपर्च्युनिटी खोजिराखेका हुन्छन्, पाउनु नपाउनु त आफ्नै ठाउँमा छ।
1: बजेट घोषणासँगै वादी समुदाय उत्थान विकास समिति, उपेक्षित उत्पीडित र दलित वर्ग उत्थान विकास समिति र पिछडिएको समुदाय उत्थान विकास समिति पनि खारेज भएका छन्। एकातिर सरकारले आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाएको छ, अर्कोतिर सरकारी खर्च घटाउन र काम गर्न नसकेको न्यू झिकेर दलित र पिछडिएका वर्गका लागि खोलिएका निकाय नै खारेज गरिएको छ। पिछडा वर्ग महासङ्घका अध्यक्ष कौशल कुमार सिंह,
3: पिछडा वर्गको अरू कुनै स्वतन्त्र संस्था नै छैन अहिले, न पिछडा हामी आयोग मान्दैछौँ, आयोग पनि दिएको छैन, त्यस्तो एउटा एक्लै यो संस्था भएको हुनाले त्यो खारिज गर्दाखेरि जुन 50 लाखको करिब जनसङ्ख्या छ पिछडा वर्ग समुदायका 53 जातको, त्यो जातिहरूमाथिको समावेशीकरणमा उसको विकास उत्थानमा ठुलो असर पर्ने हो। किनभने यही संस्थाले विगतमा तपाईँको उनीहरूको उत्थान विकासको लागि शिपमूलक कार्यक्रमहरू चलाउँथे, त्यसपछि जागरणका कार्यक्रमहरू गर्थे, अपलिफमेन्टका कामहरू गर्थे।
1: 31 निकाय खारेजी र 30 निकाय पुनः संरचना गर्न सरकारले प्रधानमन्त्री कार्यालयका सचिव किरण शर्माको नेतृत्वमा कार्यदल बनाएर अध्ययन गरेको थियो। दलित पिछडिएका वर्ग उत्थानका लागि समावेशी आयोग जस्ता निकाय हुँदाहुँदै समितिहरू नचाहिने खारेज गर्नुपर्ने पक्षधरको तर्क छ। तर अध्यक्ष सिंहका अनुसार समावेशी जस्ता आयोगले नीतिगत काम गर्न सक्ने भए पनि कार्यान्वयन गर्न सक्ने समितिहरूको अभाव खड्किनेछ।
3: फेरि विकास समिति र आयोग समावेशी आयोगमा फरक छ। आयोगले तपाईँको नीति निर्माण तहमा काम गर्ने हो, अनि यो चाहिँ इम्प्लिमेन्टेसन फेजमा काम गर्ने हो। विकास समिति इम्प्लिमेन्टेसन जस्तो त्यो समुदाय त्यो पिछडा वर्गका जातिहरूको उत्थान विकासको लागि के गर्नुपर्ने हो त्यसको अध्ययन गर्छ, कार्यक्रम सञ्चालन गर्छ र त्यसलाई अगाडि बढाउने काम गर्छ, त्यो चाहिँ यता यो विकास समितिको काम हो। त्यो क्राइटेरिया पनि फरक भएको छ भने यस्तो संस्था या त सरकारले छुट्टै बनाउनु पर्यो एउटा, या होइन भने यसैलाई फङ्सनमा लानु पर्यो।
1: महासङ्घले 2066 र 67 सालमा बनेका समिति सक्रिय बनाउन लामो समय आन्दोलन गरेको थियो, तर ती संस्था पूर्ण रूपमा क्रियाशील हुन सकेका थिएनन्। वर्तमान सरकारको निर्णयले ती निकायबाट फाइदा लिन सक्ने 50 लाख जनसङ्ख्याको पिछडा वर्ग र 41,22,000 दलित समुदायलाई प्रत्यक्ष असर पर्नेछ।
0: राष्ट्रपति सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। गएको साँझ उहाँहरूको दिल्लीमा भेटवार्ता भएको हो। राष्ट्रपति सभापति लामिछाने 5 दिने भ्रमणका लागि गत 18 गते नयाँ दिल्ली जानुभएको हो। भाजपाको निमन्त्रणामा दिल्ली गएका लामिछानेले त्यसयता थुप्रै राजनीतिक भेटघाट गरिसक्नु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपाका नेताहरू लगायतसँग उहाँले भेट गरिसक्नु भएको छ। हिजो दिनभर पार्टी प्रवास कमिटीले आयोजना गरेको कार्यक्रममा सहभागी भएका लामिछाने साँझ गोरसँग भेटवार्तामा हुनुहुन्थ्यो। गोर भारतका लागि अमेरिकी राजदूत पनि हुनुहुन्छ। गोर यसअघि गत वैशाखमा नेपाल आउनु भएको थियो। त्यति बेला पनि उहाँले सभापति लामिछाने लगायतका राष्ट्रपा नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो। रोल्पामा खहरे खोलाको भेलले बगाउँदा 2 विद्यार्थीको ज्यान गएको छ। गङ्गादेवी गाउँपालिका वडा नम्बर 6 रातामाटाका निमबहादुर खड्काका 7 वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका 6 वर्षीय छोरा समीर केसीको ज्यान गएको हो। हिजो बेलुका विद्यालयबाट घर फर्कने क्रममा दुवैलाई खहरे खोलाको भेलले बगाएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
4: यो BFBS गोर्खा रेडियो हो।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाली काँग्रेसका सभापति गगन थापाले भ्रष्टाचार नियन्त्रणका लागि कडा कानूनी कार्यवाही मात्रै पर्याप्त नहुने बताउनु भएको छ। उहाँले भ्रष्टाचार नियन्त्रणका लागि दण्ड र जरिवानासँगै उपयुक्त इको सिस्टम निर्माण आवश्यक रहेको बताउनु भयो। राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सिभिल सर्भिसमा कार्यरत कर्मचारीहरूको जीवन सहज, सुरक्षित र चिन्तामुक्त बनाउन सके भ्रष्टाचार न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गर्न सकिने धारणा राख्नुभयो।
4: दण्ड जरिवानाको कारणले गर्दा मात्र सम्भव हुन सक्दैन, यसको लागि एउटा इको सिस्टम नै चाहिन्छ। कसरी त्यहाँ सिभिल सर्भिसमा काम गर्ने कामदारहरूको जीवनलाई अत्यन्त सहज र सुरक्षित बनाइएको छ। करिब करिब 90% बढी मानिसहरू त्यहाँ पब्लिक हाउसिङ काहीँ न काहीँ त्यहाँ घरको बारेमा चिन्ता गर्नु परेन, एजुकेसनको बारेमा चिन्ता गर्नु परेन, स्वास्थ्यको बारेमा चिन्ता गर्नु परेन, कि सबै कुराहरू चिन्ता नगर्नुपर्ने अवस्था आउँदाखेरि नै भ्रष्टाचार नियन्त्रण गर्ने कुरा सम्भव हुने हो। यसलाई पनि सँगसँगै लिएर जानुपर्छ, एउटा इको सिस्टममा राखेर हेर्नुपर्छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका विषयमा दिएको अभिव्यक्तिको विरोध गर्दै नेकपा पनि सड़कमा उत्रिएको छ। नेकपाको जनवर्गीय संगठन समन्वय मोर्चाको आयोजनामा माइतीघरमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ता सहभागी थिए। प्रदर्शनमा सहभागी नेकपाका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नुपर्ने या त राजीनामा दिनुपर्ने माग गर्नुभयो।
5: यो अत्यन्त गैर जिम्मेवारपूर्ण, राष्ट्रघाती र हाम्रो राष्ट्रलाई विवादमा पार्नु। अब तपाईँलाई म बताऊँ कि हामी लिम्पिया धुरा र लिपु लेक हाम्रो भूभाग हो र सुगौली सन्धि भन्दा पछि पनि त्यो हाम्रै सम्पत्ति मानिएको भूभाग हो। 15 सालभन्दा अगाडि हाम्रो जनताले त्यहाँ कर तिरेर बसिरहेको हाम्रो नेसनल रेकर्डमै भएको भूभाग हो। त्यो भूभागको लागि हामीले दाबी गर्नलाई अब देशको प्रधानमन्त्रीले के पुर्याइदियो त भन्दा तपाईँहरूले पनि हाम्रो लिच्नु भएको छ अरे, हामीले पनि तपाईँहरूको मिचा छौँ, भइगयो अब यो केही पनि कुरा नगरौँ भन्ने ठाउँसम्ममा पुर्याउने प्रयोग परिस्थिति सिर्जना भएको छ। यो अत्यन्तै ठुलो राष्ट्रघाती कदम हो र यस्तो कदम गर्ने प्रधानमन्त्रीले दुईटा कुरा, या त संसदमा गएर मै चिप्ले गल्ती गरे बोल्न नहुने कुरा बोले भनेर माफी माग्नु पर्यो, सच्याउनु पर्यो, होइन भने राजीनामा दिएर बाहिर निस्कनु पर्यो।
3: सिरहामा एसईमा चिट चोर्न प्रयोग गरिएको आरोपमा बरामद भएका 496 मोबाइल फोन र 5 स्मार्ट वाच नष्ट गरिएको छ।
6: गत चैत्रमा सम्पन्न एसईई परीक्षाका क्रममा जिल्लामा विभिन्न परीक्षा केन्द्रबाट 7 आइफोन, 499 विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल र 5 स्मार्ट वाच बरामद गरिएको थियो। ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको भन्दै नष्ट गरिएको हो। मध्य प्रदेशकी तत्कालीन शिक्षा मन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गर्ने बताउनु भएको थियो। सोही निर्देशनका आधारमा जिल्ला परीक्षा समन्वय समिति सिराहाले बरामद उपकरण व्यवस्थापनका लागि उपसमिति गठन गरी नष्ट गर्ने निर्णय गरेको थियो। बरामद गरिएका उपकरणको अनुमानित बजार मूल्य 1 करोड भन्दा बढी छ। केही अभिभावक तथा सरकारवालाहरूले जरिवाना लिएर एकपटकका लागि मोबाइल फिर्ता दिनुपर्ने माग गरे पनि सम्बन्धित निकायले परीक्षा मर्यादा कायम राख्नका लागि ती उपकरणको नष्ट गर्ने निर्णय कार्यान्वयन गरेको जनाएको छ। मध्य प्रदेशमा एसईई परीक्षाका क्रममा विद्यार्थीबाट बरामद गरिएका मोबाइल यति ठूलो संख्यामा नष्ट गरिएको यो पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
3: अब खबर फटाफट।
7: बढ्दो गर्मी र पानीको अभावका कारण चराचुरुङ्गी संकटमा पर्न थालेपछि नेपालगंजमा चराचुरुङ्गी बचाऊ अभियान शुरू। ठाउँ ठाउँमा प्लास्टिकका बोतलमा राखेर चराचुरुङ्गीलाई पानी दिन थालियो। गत हप्ताको होरीले झापामा लाखौंको केरा खेती सखाप, झण्डै 2000 हेक्टरमा केरा खेती गरिएकोमा करिब 30 हेक्टरको खेती होरी र वर्षाका कारण बर्बाद हुँदा 2,13,00,000 क्षति भएको प्रारम्भिक अनुमान। विराटनगर महानगरमा पूर्ण खोप सुनिश्चितताको लक्ष्य पूरा, 59 महिनासम्मका 11,600 बालबालिकालाई पूर्ण मात्राको खोप लगाइयो। बाँकेका ग्रामीण क्षेत्रका घरवास पुग्ने पाहुनालाई ढिक्री, घोङ्गी र सिद्राको अचार खुवाइँदै बाँके निकुञ्जमा हात्ती सफारी र जंगल सफारीको पनि व्यवस्था। मलेसियाबाट फर्केर माछा पाल्दा कञ्चनपुर लालझाडी चारका विजय कुमार चौधरीलाई फलिफाप, 3 बिघामा माछा पाल्दा वार्षिक 45 टन उत्पादन, 15 जनालाई रोजगारी दिएर पनि वार्षिक 9.5 लाख बचत, यो वर्ष 2 लाखको राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार पनि। र झापा मेची नगरको वडा नम्बर 7 भएर बग्ने निन्दा नदीको किनारमा बाढी नियन्त्रण र कटान रोकथामका लागि बाँसका बिरुवा रोपण। मेची नगर 7 को पूर्वी निन्दा करिडोरबाट करिब 5 किलोमिटर दक्षिणसम्मको किनारमा 4,000 बाँसका बिरुवा रोपियो।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: ஆர்எஸ் கோர்கா ரேடியோ.
1: नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा चाहिँ आज पनि उपस्थित भइसकेको छु म लाल शाही मेरो सप्रेम नमस्कार अनि न्यानो अभिवादन आज शुक्रबार 5 जुन सन् 2026 साल तदनुसार जेठ 22 गते 2083 विक्रम सम्बत फ्राइडे शुक्रबारको दिन मलाई मात्रै यस्तो एकदमै चङ्गा भएको जस्तो महसुस हुने हो कि यहाँहरूलाई पनि हो मेरो लागि भने यो हप्ता निकै व्यस्त रह्यो किनभने बिदाबाट फर्किएपछि अब इमेल चेक जाँच गर्न नै लाग्छ एक दिन जस्तो किनभने अब 100-150 मेल आएका हुन्छन् बिदाको समयमा त्यति बेला अब बिदामा कुनै काम गर्ने कुरो भएन तर बिदापछि त्यो चेक गर्दाखेरि नै समय बित्छ अनि त्यसलाई एक्सन गर्नु पर्यो अझै समय लाग्छ त्यही भएर एकदमै व्यस्त रह्यो मेरो लागि तपाईँको कस्तो रहेको नि जे होस् सोमबारदेखि शुक्रबारसम्म हामी एकदमै डटेर काम गर्छौँ त्यसपछि शुक्रबार आएपछि आनन्द लाग्छ किनभने शनिबार आइतबारको जुन त्यो एउटा इन्सेन्टिभ हाम्रो अगाडि झुन्डिएको छ त्यो गाजरकै रूपमा भनौँ त्यसलाई बिम्ब ठानौँ हामी त्यसले गर्दाखेरि पनि मन चङ्गा हुने हो मेरो चाहिँ अरूको म भन्न सक्दिनँ हजुर कार्यक्रम सुरु भएर अबको 3 घन्टा म तपाईँको साथमा रहनेछु यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ गीत सङ्गीत सुन्न अथवा कसैलाई सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला 3224167 वा 3220098 ब्रुनाई बाहिरबाट हो भने हामीलाई पहिला 00673 डायल गर्नुपर्ने हुन्छ हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com अनि फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ टेक नारायण लुङ्गेलीले गाउनुभएको गीत पुर्खाले रचेकोबाट कार्यक्रमको उठान हामीले गरिसकेका छौँ र अब आजको थट फर द डे यो प्रेरक भनाइ क्यान ब्लान्चर्डको हो उहाँ भन्नुहुन्छ द की टु सक्सेसफुल लिडरसिप टुडे इज इन्फ्लुएन्स नट अथोरिटी आजको सफल नेतृत्वको कडी भनेको प्रभाव हो अख्तियारी होइन एकदमै आफ्नो अथोरिटी देखाएर आफू ठुलो पल्टेर अरूलाई धम्काएर त्यस्तालाई लिडरसिप भनिँदैन आजकल त्यो सफल लिडरसिप होइन सफल लिडरसिप अथवा नेतृत्व भनेको कसैद्वारा इन्फ्लुएन्स्ड हुनु हो राम्रो कुराको इन्फ्लुएन्स यदि हामीमा पर्यो भने त्यसले हाम्रो जुन काम गराइ हुन्छ त्यसमा थप ऊर्जा मिल्छ इन्फ्लुएन्स अहिलेको समय नै त्यही छ तपाईँलाई कसैको इन्फ्लुएन्स प्राप्त भयो अनि तपाईँले कसैलाई इन्फ्लुएन्स गरिराख्नु भएको हुनसक्छ त्यसरी लिडरसिपको एउटा सफल गन्तव्यतर्फ लाग्न सकिन्छ तर एकदमै अख्तियारी देखाएर कसैलाई धम्काएर एकदमै ठुलो पल्टिएर त्यो त्यस्तो खालको एकदमै बार्किङ लिडरसिपको जमाना सकियो इभन अहिले पल्टने परिवेशमा पनि तपाईँले देख्न सक्नुहुन्न आजकल एकदमै बार्किङ रेजिमेन्टल सर्जन मेजर बार्किङ कम्पनी सर्जन मेजर देख्नुहुन्न किनभने आजकल एकदमै इन्टेलिजेन्सको भरमा काम गर्न थालिएको छ कराउनु पर्दैन कसैलाई चिच्याउनु पनि पर्दैन ठ्याक्क चाहिने मात्रामा हुकुम दिए भइहाल्छ किनभने आजकल मानिसहरू बुझकी छन् टुडे इन हिस्ट्री सन् 1984 साल 5 जुनको कुरा हो इन्दिरा गान्धी ओर्डर्स एन अट्याक अन सिक्स होलिएस्ट साइट द गोल्डन टेम्पल इन अमृतसर यो बडो दुःखद घटना थियो इन्डियाको 1984 साल 5 जुनमा त्यति बेलाका प्रधानमन्त्री इन्दिरा गान्धीले गोल्डन टेम्पलमा अट्याक गर्नको लागि, हमला गर्नका लागि उनले हुकुम दिएकी थिइन् र त्यसबाट धेरै सिखहरूको मृत्यु भएको थियो र त्यसले अर्कै राजनीतिक मोड लिएको थियो इन्डियामा। फेमस बर्थडे सन् 1971 साल आजको दिन ठ्याक्कै 5 जुनमा जन्मेका हुन् मार्क वालबर्ग, चर्चित हलिउड एक्टर हुन् उनी, उनी सिङ्गर पनि रहेछन् र उनको जन्म बोस्टनको म्यासाच्युसिट्स राज्यको बोस्टन सहरमा भएको थियो सन् 1971 साल 5 जुनमा युएसएमा। अब हेल्थ टिप्स, मेन्टल हेल्थ टिप्स के हुन सक्छन्? गेट क्लोजर टु नेचर, हामी प्रकृतिसँग अलि नजिकिनुपर्छ राम्रो मेन्टल हेल्थ तपाईँले राख्नका लागि, मेन्टेन गर्नका लागि। लर्न हाउ टु म्यानेज योर फिलिङ्स, तपाईँले आफ्नो फिलिङ्सलाई म्यानेज गर्न सिक्नुपर्छ। अनि गेट फिजिकली एक्टिभ, यो अत्यन्तै जरुरी छ। फिजिकल हेल्थ होस् वा मेन्टल हेल्थ, तपाईँ दिनमा हल्का एकदमै इन्टेन्सिभ एक्सर्साइज गर्नुपर्छ भन्ने पनि छैन, आधा घन्टा जति हिँड्नुभयो भने मात्रै पनि त्यसले ठुलो फाइदा पुर्याउँछ। बी ओपन टु न्यू एक्सपिरियन्सेस, नयाँ हबिजहरू, नयाँ एक्सपिरियन्स गर्ने हो, त्यसले तपाईँको मेन्टल एजिलिटी एकदमै ताजा राख्छ। अर्को बी काइन्ड, तपाईँले कसैलाई काइन्डनेस देखाउनुहुन्छ भने त्यसले तपाईँको आत्मविश्वास बढ्छ र मन प्रसन्न हुन्छ र त्यसले तपाईँको मेन्टल हेल्थमा टेवा पुर्याउँछ। हजुर, मेन्टल हेल्थ टिप्स सकियो। अब मौसम, सेरिया ब्रुनाईबाट सुरु गरौँ। 27 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम। आज यो दिन त्यति खुल्न सकिरहेको छैन, अलि धुमिएको अवस्था छ, तर केही समयपछि खुल्दै जाने बताइएको छ। अधिकतम तापक्रम आज 32 डिग्री सेल्सियस र यहाँको मौसमी अवस्था सामान्यतया सनी एन्ड अ जेन्टल ब्रिज भनिएको छ। आजको दिन घमाइलो रहने सङ्केत छ सेरियामा। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 29 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया त्यहाँ थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। अब लागौँ युकेतिर, लन्डनको तापक्रम अहिले 14 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 18 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लन्डनमा लाइट क्लाउड एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै हल्का बदली हुने सङ्केत छ भने मन्द गतिमा हावा बहनेछ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो, बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब गीत सुनौ मिलन नेवारको जहिलेसम्म।

0: गोर्खा रेडियो, गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
3: EFBS गोर्खा रेडियो।

दिया गुरुङको मायाको संसार बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। ब्रुनाईको समय अहिले बिहानको 7:27 गएको छ। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि आजको दिन क्विज नाइट बेलुकी 7 प्याटियो बार खुल्नेछ मोमोङ कम्युनिटी सेन्टरमा, अनि 7:30 सुरु हुनेछ क्विज नाइट। र नाफीले केही समय यता आयोजना गर्दै आइरहेको कार्यक्रम हो यो, पक्कै पनि तपाईँ यसमा सहभागी बन्नुहुनेछ र रमाइलो गर्नुहुनेछ, सोसलाइज हुने, यसो गफसफ गर्ने। र आज शुक्रबारको दिन हो, हल्का ड्रिङ्क गर्नुभयो पनि खासै फरक नपर्ला, अनि साथमा तपाईँको आफ्नो ज्ञानको भण्डारलाई पनि अझै एक्सप्यान्ड गर्ने मौका छ आजको दिन क्विज नाइट। बेलुकी 7 नाफी को यो क्विज नाइट हो मोमोङ कम्युनिटी सेन्टरमा रहेको यो प्याटियो बारमा। ब्रिटिस फोर्सेस ब्रुनाई लेडिज स्पोर्ट्स डे आउँदो 10 जुनमा हुँदैछ, बिहान 8 बेलुकी 5 र जस जसले आफ्नो नाम दर्ता गराउनु भएको छ उहाँहरू सहभागी भएर पक्का राम्रो गर्नुहुनेछ। हाम्रो शुभकामना छ यहाँहरू सबैलाई। टुकर लाइन्सको जिम्नेजियममा सुरु हुनेछ बिहान 8 र रेजिस्ट्रेसन भइसकेको हुनुपर्छ, किनभने 1 रेजिस्ट्रेसन गरिसक्नुपर्ने थियो। र तपाईँहरू जे होस् आफ्नो आफ्नो टिममा इन्डिभिजुअलमा जस जसले भाग लिनुभएको छ उहाँहरू सबैलाई शुभकामना छ। र 10 बिएफएस रेडियोले पनि तपाईँहरूसँग कुराकानी गर्न आउनेछ यहाँ जिम्नेजियममा, तयार भएर बस्नु होला। ब्रिटिस फोर्सेस बनाए लेडिज एसेन्ड माउन्ट किनाबालु फर द गोर्खा म्युजियम भनेर यो हेडलाइन तपाईँले चाल पाउनुभयो भने कस्तो लाग्छ? मलाई त एकदमै गर्व लाग्छ, किनभने हाम्रा 4 चेलीहरू दिदीबहिनीहरू ब्रिटिस फोर्सेस बनाएमा रहनुहुने दिदीबहिनीहरू 4 मिलेर माउन्ट किनाबालु चढ्न जाँदै हुनुहुन्छ। र माउन्ट किनाबालु चान्सुने कुरा होइन, चढ्नलाई गाह्रो छ, लेक लाग्ने पनि सम्भावना हुन्छ। र उहाँहरू 4 केका लागि गर्दै हुनुहुन्छ त भन्दाखेरि गोर्खा म्युजियमको सहयोगार्थ रकम सङ्कलन गर्नको लागि हो। र 12 दिन उहाँहरूले माउन्ट किनाबालु चढ्नुहुनेछ। र तपाईँ उहाँहरूसँग हातेमालो गर्दै केही दान गर्न चाहनुहुन्छ भने उहाँहरूले GoFundMe वेब पेज पनि खोल्नु भएको छ, मैले अघि भनेको त्यही नै हो वेब पेज, बिएफबी लेडिज एसेन्ड माउन्ट किनाबालु फर द गोर्खा म्युजियम। र त्यहाँ तपाईँले आफ्नो गच्छे अनुसार र आफ्नो चाहना अनुसार चन्दा पनि दिन सक्नुहुन्छ। र 4 हाम्रा दिदीबहिनीहरूलाई हाम्रो अग्रिम शुभकामना छ, उहाँहरूले पक्कै पनि सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ यो काम, धेरै अगाडिदेखि नै उहाँहरूले प्र्याक्टिस पनि गरिराख्नु भएको छ। अब गीत सुनौ ठाला टुली बटुली, अमृता लिम्बू र पुष्कर सुनवारको स्वरमा।

साला चुली बटुली कति राम्री पुतली अमृता लिम्बू र पुष्कर सुनवारलाई सुन्दै हुनुहुन्थ्यो। यो प्रभातकालीन आवाज कार्यक्रम हो, बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। विविध माध्यमबाट बहुसङ्ख्यकले हामीलाई बिएफएस रेडियोको एप मार्फत सुन्ने गर्नुहुन्छ विश्वभरि नै, र तपाईँ जहाँ रहनुभए पनि जे जस्तो अवस्थामा रहनुभए पनि अहिले गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने हामी खुला दिलले स्वागत गर्नेछौँ। हजुर, ब्रिटिस फोर्सेस बुर्नाएका चारजना दिदीबहिनीहरूले माउन्ट किनाबालु चढ्ने कुरा हामीले पटक पटक यहाँलाई सुनाइरहेका छौँ, गरिरहेका छौँ। चारजनाको मैले नाम पनि उल्लेख गरिनँ भने सायद अन्याय हुन्छ होला। मीरा, निशा, लसु अनि सम्झना, चार दिदीबहिनीहरू हुनुहुन्छ। उहाँहरूले अहिले एकदमै युद्ध स्तरमा तालिम पनि गरिराख्नु भएको छ। र माउन्ट किनाबालु यो बोर्नियोको अनि यो वरपरको सबभन्दा अग्लो टाकुरा हो र मलेसियाको साबा स्टेटमा पर्दछ। र उहाँहरू त्यहाँ गएर माउन्ट किनाबालु चढेर गोर्खा म्युजियमको लागि केही रकम सङ्कलन गर्दै हुनुहुन्छ। यो पुनित कार्यमा हामी सबैले हातेमालो गर्न जरुरी छ। तपाईँहरूले पक्कै पनि सपोर्ट गर्नुहुनेछ मीरा, निशा, लसु र सम्झनालाई, विशेष गरी ब्रिटिस फोर्सेस बुनाईवासी। तर यो कार्य ब्रिटिस फोर्सेस बुनाईवासीको लागि मात्रै होइन, जो कोहीले पनि डोनेट गर्न सक्नुहुन्छ। किनभने गोर्खा म्युजियम अहिले एकदमै रिभ्याम्प हुँदैछ र नयाँ गोर्खा म्युजियम, एकदमै परिष्कृत गोर्खा म्युजियम देख्न चाहनुहुन्छ भने तपाईँले केही सहयोग पक्कै पनि गर्नुहुनेछ। किनभने गोर्खा म्युजियम एउटा हाम्रो इतिहासको धरोहर हो र यसलाई हामीले पक्कै पनि जोगाउनुपर्छ र यसको विकासमा तपाईँ हामी सबैको हातेमालो जरुरी छ। र गोर्खा म्युजियमको लागि चारजना दिदीबहिनीहरूले जुन यो प्रयास गर्दै हुनुहुन्छ उहाँहरू पक्कै पनि धन्यवादका पात्र हुनुहुन्छ। मीरा, निशा, लसु र सम्झनालाई फेरि पनि हामी एकमुष्ट रूपमा धन्यवाद दिन्छौँ अनि शुभकामना पनि। अब गीत सुनौ प्रताप दास र बेनिसा पौडेलको मेरो प्रियतम।

भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सन भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

सुन्दै हुनुहुन्थ्यो भक्त ब्यान्डको कल्पना। अब भने कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको। युएस डलर एकको खरिद दर 152.96 रुपियाँ, बिक्री दर 153.56 रुपियाँ। युरो एकको खरिद दर 178.05 रुपियाँ, बिक्री दर 178.74 रुपियाँ। पाउन स्टर्लिङ एकको खरिद दर 205.85 रुपियाँ, बिक्री दर 206.65 रुपियाँ। स्विस

हेर्दै जाउँ रोहित जोन छेत्री र सितुसित बस्नेतको गीत सुन्दै हुनुहुन्थ्यो र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौँ र पहिलो घण्टालाई अब समापन गर्ने तर्खरमा छु. अर्जुन सापकोटा र मेलिना राईको यो चर्चित गीत झलीकोबाट इन्जोय.

0: पूर्व गृहमन्त्री सुदन गुरुङले प्रहरी हिरासतमै पुगेर जेएनजी अगुवामाथि दुर्व्यवहार गरेको भन्दै कारवाहीको माग गरिएको छ। गुरुङले जेएनजी अगुवामाथि दुर्व्यवहार गरेको जनाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको जेएनजी अगुवामाथि दुर्व्यवहार गरेको जनाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिको विरोधमा जेएनजी अगुवाले प्रदर्शन गरेका थिए। काठमाडौँको भारतीय दूतावास अगाडि प्रदर्शनका क्रममा प्रहरीले जेएनजी अगुवा अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्थूल जेम्स नेपालीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई प्रहरी वृत्त लैनचौर सोरखुट्टेको हिरासतमा राखिएको थियो। प्रहरीले नियन्त्रणमा लिएको एक घण्टापछि हिरासत कक्षमा पुगेर पूर्व गृहमन्त्री गुरुङले दुर्व्यवहार गरेको उनीहरूले आरोप लगाएका छन्। उनीहरूले हिरासतमा राख्दा प्रहरीले पनि राम्रो व्यवहार नगरेको बताएका छन्। हिरासतमा राख्दा प्रहरीले पिउने पानी समेत नदिएको उनीहरूको गुनासो छ। राप्रपाका महामन्त्री धवल शमशेर राणाले नयाँ पार्टी गठन गर्ने घोषणा गर्नुभएको छ। राणा सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गर्ने कार्यक्रममा बोल्दै उहाँले नयाँ पार्टी गठन गर्न लागेको जानकारी दिनुभएको हो।
1: ठूलो छाती राखेर हामी अगाडि